वर्षाले नदी र खोलाहरूमा जलतरेका शिवर्ने पहाड़ी भूभागमा पहिरो जाने र तराईका होचा ठाउँहरूमा डुबान तथा हिमाली भेगमा अत्याधिक हिमपात हुन सक्ने मौसम विज्ञान विभागले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यक काम बाहेक लामो दूरीको यात्रा नगर्न अनुरोध गरेको छ। यस्तै बाढ़ी आएका बेला टिकटक नबनाउन, भिडियो नखिच्न वा खोलामा दाउरा संकलन नगर्न पनि प्राधिकरणले आग्रह गरेको छ। जोखिमयुक्त क्षेत्रमा रहेका पर्यटकहरूलाई तत्काल सुरक्षित ठाउँमा जान र ट्राभल एजेन्सीहरूलाई नयाँ बुकिङ नगर्न भनेको छ। यस्तै खेतबारीमा जाने बाटो, गल्ली, कुलो तथा अन्य माध्यमबाट भेल पस्न नदिन, धान पाक्न लागेको खेत, तरकारी बारी र फलफूलहरूको बगैंचामा पानी निकासाको व्यवस्था गर्न सुझाव दिनुभयो। यदि खोला आसपास र पहिरोको जोखिम भएका बिरालो ठाउँहरूमा विशेष सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन्। सरकारले भोलिदेखि तीन दिनसम्म नदीको अवस्था र सम्भावित विपदको जोखिमका बारेहरूमा हरेक घण्टा अध्यावधिक सूचना पनि दिने भएको छ। सम्भावित जोखिमयुक्त क्षेत्रमा नागरिकको मोबाइलमा एसएमएस अलर्ट पठाउने भएकाले त्यसलाई गम्भीरतापूर्वक लिन प्राधिकरणले आग्रह गरेको छ। यस्तै सड़क खुला हुन मुख्य राजमार्गहरूमा डोजर तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ। देशैभरका सुरक्षा निकायलाई हाई अलर्टमा राखिएको र 70 वटै जिल्लाको प्रमुख जिल्लाधिकारीहरू मार्फत प्रति कार्यको तयारी तीव्र पारिएको पनि प्राधिकरणको भनाइ छ। यसैबीच प्रधानमन्त्री शाहले सम्भावित मौसमी विपदलाई जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित निकायलाई आवश्यक तयारी, समन्वय तथा पूर्व सतर्कता बनाउन आग्रह गर्नुभएको छ। काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा रातभर पानी परेको छ। अरू ठाउँको तुलनामा पाल्पाको विवस्थामा धेरै पानी परेको छ। लुम्बिनी प्रदेश सँगै गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको छ। लुम्बिनीका कपिलवस्तु, गुर्मी तथा गण्डकीका तनहुँ, कास्की, स्याङ्जा, पाल्पा र आसपासका क्षेत्रमा खोला नालाहरूमा जलसतह बढ़दो क्रममा रहेको पनि हाल अवस्था सामान्य रहेको बाढ़ी पूर्वानुमान शाखाले जनाएको छ। कर्णाली प्रदेशका हिमाली विभाग अरू सबै ठाउँहरूमा हल्कादेखि मध्यम वर्षा भएको छ। मौसम पूर्वानुमान शाखाका अनुसार आजदेखि पानी पर्ने क्रम अझै बढ़नेछ। केही ठाउँहरूमा मुसलधारे रारीको भुटे वर्षाको सम्भावना पनि रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको थोरै ठाउँमा तथा मध्य लुम्बिनी प्रदेशका एक दुई ठाउँहरूमा मुसलधारे वर्षाको सम्भावना छ। यस्तै कोशी र बागमती प्रदेशको पहाड़ी एक दुई ठाउँहरूमा पनि मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाको अनुसार मध्य र कोशी प्रदेशको धेरै तराईका थोरै ठाउँहरूमा हावाहुरीको समेत सम्भावना छ। अरू ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आइतबारसम्म धेरै ठाउँमा पानी पनि पर्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गर्दै आएको छ। नेपालमा प्राकृतिक विपदका समयमा आफ्नो ज्यानको बाजी लगाएर खोज तथा उद्धार कार्यमा खटिने सुरक्षा निकायको योगदानको उच्च कदर गर्दै सरकारले जलविद्युत आयोजनाहरूमा उनीहरूको लागि स्थिर सुनिश्चितता प्रदान गर्ने भएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले संसद विभिन्न विद्युत आयोजनाले सर्वसाधारण र स्थानीयका लागि सेवा निष्कासन गर्दा नेपाली सेना 17 प्रहरी बल र नेपाल प्रहरीको योगदानलाई सम्मान स्वरूप स्वरूप 2% हिस्सा सुरक्षित आरक्षित गर्ने गरी आवश्यक कानूनी तथा नीतिगत व्यवस्था मिलाइने प्रक्रिया शुरू गरिएको बताउनुभयो। विपदको जटिल र जोखिमपूर्ण अवस्थामा अहोरात र खटिएका नागरिकहरूको चन्दनको रक्षा गर्ने राष्ट्र सेवक सुरक्षाकर्मीहरूको मनोबल उच्च बनाउन र उनीहरूको योगदानको दीर्घकालीन कदर गर्न यो कदम चालिएको मन्त्रालयले जनाएको छ। अन्तर्राष्ट्रिय समाचार, पाकिस्तान र अफगानिस्तान बीचको सीमानामा पुनः तनाव सुलिएको छ। अफगान तालिबानी फौजले सीमावर्ती चौकीहरूमा राति गोलाबारी गरेको स्थानीय पाकिस्तानी अधिकारीहरूले बुधबार दावी गरेका छन्। पाकिस्तानी सेनाले लडाकुहरूको सीमा पार घुसपैठको प्रयास विफल पारिदिएपछि उनीहरूले आक्रमण गरेको पाकिस्तानको दावी छ। तर अफगानिस्तानको तालिबान सरकारको प्रवक्ता जबीमुल्लाह मुजाहिदले भने अफगान तालिबान सेनाले त्यस्तो कुनै पनि आक्रमण नगरेको भन्दै उक्त दावी खारेज गरेका छन्। क्षेत्रीय शक्ति राष्ट्रहरूको मध्यस्थता प्रयासलाई खतरामा पार्ने गरी दुई देशबीच पछिल्लो समय द्वन्द्व गहिरिँदै गएको छ। यसअघि पाकिस्तानी लडाकु विमानहरूले पूर्वी अफगानिस्तान स्थित विभिन्न स्थानहरूमा हवाई आक्रमण गरेका थिए। त्यसको केही दिनपछि नै यो झडपको घटना बाहिर आएको हो। पाकिस्तानको उत्तर र पश्चिम स्थित कोहोर्त शहरलाई लक्षित गरेर तालिबानले प्रहार गरेको दुईवटा ड्रोनलाई निष्क्रिय पारिदिए
दिएको अधिकारीहरूले बताएका छन्। यसले पाकिस्तानको अब सुरक्षा प्रणाली जुनसुकै खतराको सामना गर्न तयार रहेको स्पष्ट पारेको उनीहरूको भनाइ छ। समाचारदातामा भइरहेको विश्व एसियाली खेलकुदमा कराटेका तेन्जिङ शेर्पाले नेपाललाई पहिलो पदक दिलाएका छन्। तेन्जिङले तोयो हास्ती जिम्नेजियममा हिजो भएको खेलमा लाओसका सायासान भाथानालाई एलिपिएजेमा पराजित गर्दै कास्य पदक जितेका हुन्। तेन्जिङले एक स्पेन सहित 9 स्कोर गरेका थिए। तेन्जिङले खेल 9-1 आफ्नो पक्षमा पारेका हुन्। यिनै खबरसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा छौं। अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक।

धेरै ठाउँमा रातभरी झरी आजदेखि अझै ठूलो पानी पर्ने सम्भावना। लामो यात्रा नगर्न, बाढ़ीको भिडियो नखिच्न र कृषि बाली जोगाउन सरकारको आग्रह। ओलीलाई सम्मानजनक विदा लिन योगेश भट्टराईको प्रस्ताव। 18 वर्ष नपुगेका कांग्रेसका क्षेत्रीय प्रतिनिधिको जिम्मेवारी स्थगित। दुरूपयोग गर्ने 88 जना सिनियाको भिसा रद्द। जरिवाना सहित निष्कासन गरिँदै पोखरा विमानस्थलमा फ्लाइ दुबईको पहिलो निमित्त अन्तर्राष्ट्रिय उडान विमानस्थलमा भव्य स्वागत। कांग्रेस शुक्ला गण्डकीको नगर सभापतिमा कृष्ण प्रसाद रेग्मी सर्वसम्मत। दुलेगौड़ामा आजदेखि बड़ा दशैं विशेष दुलेगौड़ा सांस्कृतिक महोत्सव हुँदै अफगानिस्तान र पाकिस्तान बीच सीमामा विवाद चर्कियो र विश्व एसियाली खेलकुदमा नेपालका लागि तेन्जिङको पहिलो पदक।

0: हवस् त हामीलाई दिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै म रिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नेछ बिहान 6 बजेको काया कैरन शुक्ला गण्डकी एफएम 97.6 MHz इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz फोन 0564143778 इमेल NEWSSUKLAGANDAKI@gmail.com
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: ए दिदी, आज कहाँ जाने तयारी गर्नु भएको छ?
4: कहाँ जानु र बहिनी, आज त दाउराको सेकुवामा जाने हो नि।
3: ए हो र, त्यहाँको सेकुवाको स्वाद त गाउँ घरको पुरानै स्वाद जस्तै पो छ रे नि त।
4: हो नि बहिनी, स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार एकै ठाउँमा पाइन्छ नि।
3: त्यसो भए आज त घरको भान्साको सट्टा दाउराको सेकुवामै रमाइलो गरौ न त।
4: हुन्छ नि, जाउ जाउ।
3: हजुर, हामी कहाँ स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार साथै फ्यामिली ग्यादरिङको लागि पार्टी हल आवश्यक परेमा हामीलाई सम्झनुहोस्।
5: प्रोपाइटर अर्जुन गुरुङ, दाउराको सेकुवा, शुक्ला गण्डकी 4, दुलेगौडा,
4: हट एन्ड स्पाइसी भन्दा 3 घर तल बजाज सोरुमको आडैमा।
5: फोन नम्बर 97155065555, 97156506।
3: टिकटक दाउराको सेकुवा, अथेन्टिक, टेस्टी एन्ड अनफर्गेटेबल।
6: ल, माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
7: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
6: माथिको व्रत बन्द गरेर उम्काइदिउँ कि भनेर जुटेको।
7: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
8: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
9: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भीमसेन टोल। प्रोपराइटर टीकाराम श्रेष्ठ कान्छा। मोबाइल 98460667645।
10: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
11: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
12: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
11: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
13: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
12: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
13: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि
12: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 68 27 र 98644 35031।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9855414।
1: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 6 बज्यो।
2: धेरै ठाउँमा रातभर झरी, आजदेखि अझै ठूलो पानी पर्ने, लामो यात्रा नगर्न, नदी किनारामा सजग रहन र कृषि बाली जोगाउन सरकारको आग्रह, पहिरोले पृथ्वी राजमार्ग अवरूद्ध, बीपी राजमार्ग र हेटौँडा जोड्ने सड़कमा राति यात्रा गर्न रोक।
3: राष्ट्रसंघ महासभामा नेपालले जलवायु न्यायको माग उठाउने, धनी देशसँग जलवायु वित्त उपलब्ध गराउन र पुननिर्माणमा सहयोग गर्न आग्रह गरिने।
2: निर्यात बढ़े पनि व्यापार घाटा घट्न सकेन, अर्थतन्त्रका सूचक सरकारी तथ्याङ्कमा मात्रै सकारात्मक, विपदको बेला चाडपर्वलाई कम खर्चिलो बनाउन अर्थविदको सुझाव।
4: चाडपर्व मनाऊ, मिनिमम खर्चमा मनाऊ, व्यापारीहरूले पनि अप्ठ्यारो समयको फाइदा नउठाउ भन्ने मेन्टालिटीले काम गर्न पर्यो।
3: चिनिया राष्ट्रपति सी अमेरिका भ्रमणमा ट्रम्पद्वारा विमानस्थलमै पुगेर स्वागत, व्यापार, एआई र ताइवानको विषयबारे छलफल हुने अपेक्षा।
2: र एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपालले आज श्रीलंकासँग खेल्ने।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्टको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर, मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
1: फोन 0556-94-333-493-555।
7: काया कैरनमा अब खबरको सिलसिला। काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा रातभर पानी परेको छ। अरू ठाउँको तुलनामा पाल्पा र कपिल वस्तुमा धेरै पानी परेको छ। लुम्बिनी प्रदेशसँगै गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको छ। लुम्बिनीका कपिल वस्तु, गुल्मी तथा गण्डकीका तनहुँ, कास्की, स्याङ्जा, पाल्पा र आसपासका क्षेत्रका खोला नालामा जलस्तर बढ़दो क्रममा रहे पनि हाल अवस्था सामान्य रहेको बाढ़ी पूर्वानुमानमा आशाले जनाएको छ। कर्णाली प्रदेशका हिमाली भेग बाहेक अरू सबै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। मौसम पूर्वानुमानमा आशाका अनुसार आजदेखि पानी पर्ने क्रम अझै बढ़नेछ। केही ठाउँमा मुसल धारे र आरी घोप्टे वर्षाको सम्भावना छ। आज कोशी, बागमती र गण्डकी प्रदेशको थोरै ठाउँमा तथा मधेस र लुम्बिनी प्रदेशको 1-2 ठाउँमा मुसल धारे पानी पर्ने सम्भावना छ। यस्तै कोशी र बागमती प्रदेशका पहाड़का 1-2 ठाउँमा पनि मुसलधारे पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मधेस र कोशी प्रदेशको तराईका थोरै ठाउँमा हावाहुरीको समेत सम्भावना छ। अरू ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
8: यसैबीच आजदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो पानी पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ। लगातारको वर्षाले नदी र खोलाहरूमा जलस्तर 81 बढ़ने, पहाड़ी भूभागमा पहिरो जाने र तराईका होचा ठाउँ डुबान तथा हिमाली भेगमा अत्यधिक हिमपात हुन सक्ने मौसम विज्ञान विभागले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यक काम बाहेक लामो दूरीको यात्रा नगर्न अनुरोध गरेको छ। यस्तै बाढ़ी आएका बेला टिकटक नबनाउन, भिडियो नखिच्न र खोलामा दाउरा संकलन नगर्न पनि प्राधिकरणले भनेको छ। जोखिमयुक्त क्षेत्रमा रहेका पर्यटकहरूलाई तत्काल सुरक्षित ठाउँमा जान र ट्राभल एजेन्सीहरूलाई नयाँ बुकिङ नगर्न भनिएको छ। यस्तै खेतबारीमा जाने बाटो, गल्ली, कुलो तथा अन्य माध्यमबाट भेल पस्न नदिन, धान पाक्न लागेको खेत, तरकारी बारी र फलफूल बगैंचामा पानी निकासको व्यवस्था गर्न सुझाव छ। नदी खोला आसपास र पहिरोको जोखिम भएका भिरालो ठाउँमा विशेष सावधानी अपनाउन मौसमविदहरूले आग्रह गरेका छनृ।
7: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीर नजिकै ज्यामिरे घाटमा गएराती पहिरो खसेपछि सड़क अवरूद्ध भएको छ। सड़कमा खसेको पहिरो हटाएर गाड़ी सञ्चालनमा ल्याउने प्रयास भइरहेको धादिङ प्रहरीले जनाएको छ। यस्तै वर्षाका कारण बाढ़ी तथा पहिरोको जोखिम बन्न सक्ने भन्दै बीपी राजमार्ग र कान्ति राजमार्ग तथा भैंसे भीमफेदी देउराली कुलेखानी सड़क खण्डमा रातिको समयमा गाड़ी चलाउन रोक लगाइएको छ। सरकारले भोलिदेखि तीन दिनसम्म नदीहरूको अवस्था र सम्भावित विपदको जोखिमका बारेमा हरेक घण्टा अध्यावधिक सूचना पनि दिने भएको छ। सम्भावित जोखिमयुक्त क्षेत्रका नागरिकको मोबाइलमा एसएमएस अलर्ट पठाइने भएकाले त्यसलाई गम्भीरतापूर्वक लिन प्राधिकरणले आग्रह गरेको छ। यस्तै सड़क खुलाउन मुख्य राजमार्गहरूमा डोजर तयारी अवस्थामा राखिएको पनि प्राधिकरणले जनाएको छ। यस्तै सरकारले स्थानीय तहसँगको समन्वयमा आवश्यकता अनुसार विद्यालय विदा गर्न पनि आग्रह गरेको छ। यस्तै सबै विश्वविद्यालय र परीक्षा सञ्चालन गर्ने निकायलाई भोलिदेखि आइतबारसम्म तोकिएका परीक्षा आवश्यकता अनुसार स्थगित गर्न भनेको छ। सुरक्षित विद्यालय भवनलाई अस्थायी आश्रय स्थलका रूपमा प्रयोग गर्नुपर्ने अवस्थामा पालिकालाई सहजीकरण गर्न भनिएको छ।
8: प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण नेपाल जस्ता न्यून कार्बन उत्सर्जन गर्ने देशका जनजीवन र जीविकोपार्जनमा परेको विनाशबारे संयुक्त राष्ट्रसंघ महासभा मार्फत विश्वको ध्यान आकर्षण गराउने हुनुभएको छ। न्यून कार्बन उत्सर्जन गर्ने नेपाल जस्ता देशले अन्तर्राष्ट्रिय समुदायबाट जलवायु न्याय र क्षतिपूर्ति पाउनुपर्ने तर्क पनि प्रस्तुत गर्ने तयारी उहाँको छ। हिजो बेलुकी न्यूयर्क पुग्नुभएका शाहले 24 सेप्टेम्बर नेपाली समय अनुसार भोलि बिहान महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। न्यूयर्कका समय अनुसार दिउँसो 3 बजेदेखि राति 9 बजेसम्म चल्ने सत्रमा उहाँको सम्बोधन हुनेछ। प्रधानमन्त्री शाहको सम्बोधनमा न्यून कार्बन उत्सर्जन गर्ने देशका जनजीवनमा जलवायु परिवर्तनले पारेको असर र त्यस्ता देशले अन्तर्राष्ट्रिय समुदायबाट न्याय तथा क्षतिपूर्ति पाउनुपर्ने विषय मुख्य रूपमा समेटिने अपेक्षा गरिएको छ। प्रधानमन्त्रीको न्यूयर्क भ्रमण सम्बन्धी तयारीमा संलग्न अधिकारीहरूका अनुसार भदौ 10 गतेको विपदले यस सन्देशलाई थप सान्दर्भिक बनाएको छ। शाहले यसअघि नै भोटेकोशी विपदलाई जलवायु परिवर्तनसँग सम्बन्धित संकटका रूपमा उल्लेख गर्दै यस्ता घटनाप्रति अन्तर्राष्ट्रिय समुदायको प्रतिक्रिया विश्वव्यापी जिम्मेवारीका रूपमा लिनुपर्ने बताउनु भएको खबर आजको कान्तिपुरमा छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको 81 महासभामा नेपालको धारणा राख्नु अघि नै राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले नेपालको हिमालय र जलवायु संकटलाई विश्व मंचको बहसको केन्द्रमा ल्याउनु भएको छ। महासभाको उच्चस्तरीय सामान्य बहस उद्घाटन गर्दै गुटरेसले 3 वर्ष अघि नेपालको हिमाली क्षेत्रमा आफूले दिएको चेतावनी स्मरण गर्नुभयो। उहाँले सन् 2023 नेपाल भ्रमणका क्रममा तीव्र गतिमा हिमनदी पग्लिरहेको विषय उठाउँदै विश्वको छानो भत्किँदै गएको छ भनेर चेतावनी दिएको उल्लेख गर्नुभएको छ। अहिले नेपालमा देखिएका विनाशकारी घटनाले जलवायु संकटका प्रभाव आफूले चेतावनी दिएभन्दा पनि छिटो र गम्भीर रूपमा देखिन थालेको उहाँको भनाइ थियो।
7: काया कैरनमा चाड़पर्व नजिकिँदै गर्दा महँगी नियन्त्रण तथा बजार व्यवस्थापनका बारेमा कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
10: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
9: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
10: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684 3 वर्षे डिप्लोमा इन कम्प्यूटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली।
11: प्रश्न होमवर्क देखाउ त।
12: हस् टीचर।
11: ओहो, कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो।
12: टीचर, मेरो मामीले त साथै दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ। अरे, म होमवर्क यही कपीमा गर्छु।
11: ए हो र, त्यसो भए प्रश्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
13: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेशनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेशनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0564144484 मोबाइल 9856033384 र 9856067988।
14: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बानियाला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमास्तिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
15: तर महँगो होला नि
14: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका
16: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
17: बाराही अल्मुनियम अब यूपीवीसी को साथमा
16: अल्मुनियम का झ्याल ढोका स्टील रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
17: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी 2 गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0635414411 मोबाइल 9855229038 र 9808229038।
18: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
19: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
18: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुन चाँदी पसलमा बनाएको नि।
19: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
18: पुराना गरगहना सँग नयाँ साथफेर,
19: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
18: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगौडा तनहुँ प्रोप्राइटर प्रेम घिमिरे मोबाइल 9855662609।
20: घरको डेकोरेसन कस्तो राम्रो भन्छ आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
21: तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
20: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका दिपा। ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। होइन हतार छ, पछि आउँदै गरौला है।
22: दीर्घायु फर्निचर शोरूम,
20: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याग र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
22: साथै पुरासँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
18: एभरेज स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
20: दीर्घायु फर्निचर शोरूम दुलगाडा त नहुँ
22: प्रोपाइटर लक्ष्मी राज वाग्ले फोन नम्बर 0265 मोबाइल नम्बर 9847061268
20: 9857062068।
23: दुई हजारको ग्यास 2100 पुगेको भए ठिकै थियो, तर 2100 सट्टा 2500, 2600, 3000, 3500 सिलिन्डर साट्ने नाममा 500 रुपियाँ एक्स्ट्रा होइन। एउटा कम्पनीको सिलिन्डर दिएर अर्को कम्पनीको ग्यास दिनु पर्दाखेरि 1000 रुपियाँ, कतिपय ठाउँमा सिलिन्डर साटिँदैन, नयाँ सिलिन्डर लैजानुहोस्, 7000 तिर्नुहोस्, जस्ता प्रवृत्तिहरू छन् यी प्रवृत्तिहरू बढी घातक प्रवृत्तिहरू हुन्। लगानी बढ्यो त्यसले गर्दा 100 रुपियाँ बढाउँ भन्ने कुरा एउटा अन्डरस्ट्यान्डिङको लेभल हो क्राइसिसकै बेलामा एउटा। अब दोस्रो कुरा, हामीले इन्धनमा सधैँभरि परनिर्भर कति रहने भन्ने कुरा पनि हो। हामीसँग बिजुली पर्याप्त छ, तर हाम्रा के छैनन् गतिलाई भन्दा पूर्वाधारहरू राम्रो छैन। एक मिनट पनि वर्षमा लाइन जान्न भन्ने कुराको ग्यारेन्टी गर्न नसकेसम्म हामी वैकल्पिक इन्धनमा खास गरी बिजुलीमा आधारित चुलोमा नेपाली जनताको विश्वास भएन। पकाउने बेलामा लाइन हुँदैन भन्ने नै छ, किचनमा पेनिक हुने प्रवृत्ति चाहिँ रहिरहन्छ।
24: अर्थतन्त्रको बाह्य सूचक चाहिँ बलियो देखायो सरकारी तथ्याङ्कले, तर बजारमा चाहिँ परिणाम फरक छ।
23: तस्विर हेर्दाखेरि के देखिन्छ भन्दाखेरि अर्थतन्त्रका बाह्य इन्डिकेटरहरू राम्रो देखिनु, तर अर्थतन्त्रका आन्तरिक सूचकहरू इन्डिकेटरहरू नराम्रो देखिनुमा हाम्रो गभर्नेन्स क्वालिटी आन्तरिक परिवेश चाहिँ अझै पनि भनेअनुसार सुध्रिन सकेन भन्ने छ। सरकारको कोषमा कति पैसा छ भन्ने कुराले सरकार बलियो देखाउँदैन, सरकारलाई सजिलो बनाउँछ तर बलियो देखाउँदैन। हुनु के पर्थ्यो भने सरकारले कति खर्च गर्न सक्यो यो बीचमा हाम्रो खर्च गर्न सक्ने क्यापासिटी बढेको छ कि छैन त हेर्नुपर्ने चाहिँ त्यो हो। विप्रेषणको बलमा अर्थतन्त्रलाई जबरजस्ती धकेल्न खोज्यो भने कहीँ न कहीँ त्यो असन्तुलित हुन्छ। बाहिरबाट झलक्कै हेर्दा राम्रो देखिने तर किचनमा अप्ठ्यारो हुने, अर्थतन्त्रमा अप्ठ्यारो हुने, घर परिवारमा अप्ठ्यारो हुने, समाजमा अप्ठ्यारो हुने परिस्थिति देखिन्छ। अहिले भएको चाहिँ त्यही हो।
24: चाडपर्वको मुखैमा छौँ, यो मूल्य वृद्धि यही अवस्थामा रहने अवस्था देखिन्छ अथवा चाहिँ यसमा सरकारले चाहिँ तत्काल चाल्नुपर्ने कदमहरू
23: वैकल्पिक मार्गहरू पनि दुईटा तीनटा त यसै पनि चलेकै छन्। कृष्णवीर बन्दै हुँदा पनि पाइपलाइनले गर्दा पेट्रोलको हाहाकार भयो, एउटा मात्रै कुराको हाहाकार भयो त्यो भनेको ग्यास। चाडपर्व भएको हुनाले मूल्य बढ्नुपर्छ जस्तो मलाई लाग्दैन। अहिलेको सिनारियोमा रेगुलर सप्लाई हुँदासम्म त बढ्नुपर्ने कारण त छैन। दोस्रो चाहिँ धेरै हर्षोल्लास पनि मा पनि अहिले नेपाल किन जानु हुँदैन भन्दाखेरि भर्खरै हाम्रो हजारौं घरबारहरू नष्ट भएका छन्। त्यो दुःख मनाउने वर्ष पनि हो। चाडपर्व मनाऊ, मिनिमम खर्चमा मनाऊ, व्यापारीहरूले पनि अप्ठ्यारो समयको फाइदा नउठाऊ भन्ने मेन्टालिटीले काम गर्न पर्यो। सरकारले पनि अप्ठ्यारो मेन्टालिटीको आधारमा फाइदा उठाएको मान्छे भेट्दा बित्तिकै राम्रोसँग कारवाही गर्छ भन्ने म्यासेज गयो भने यो समस्या हुन्छ जस्तो लाग्दैन।
7: अर्थविद डाक्टर रमेश पौडेलसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला, भोटेकोशी बाढ़ीबाट विस्थापितको पुनर्स्थापनाको लागि भूमि व्यवस्था मन्त्रालयले रसुवा, नुवाकोट र धादिङमा 3,270 रोपनी जग्गा पहिचान गरेको छ। मन्त्रालयले नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा गठन गरेको समितिले जग्गा पहिचान सहितको प्रतिवेदन मन्त्री प्रतिभा रावललाई बुझाइसकेको छ। सरकारको अन्तिम निर्णयपछि यी जग्गामा विस्थापितलाई आवास सहितको व्यवस्थापन गरिने खबर नयाँ पत्रिकाले लेखेको छ।
24: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको पहिलो नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान हिजो बेलुकी 6:18 अवतरण गरेको छ। फ्लाई दुबईको 166 सीट क्षमताको बोइङ 737 म्याक्स 8 विमान दुबईबाट पोखरा आइपुगेसँगै पोखराबाट नियमित अन्तर्राष्ट्रिय हवाई सम्पर्कको नयाँ अध्याय शुरू भएको हो। यससँगै अब पोखराबाट दुबईका लागि दैनिक नियमित उडान हुनेछ। विमान पोखराबाट यात्रु लिएर त्यही राति दुबई फर्किनेछ। पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानले त्यहाँको पर्यटन र अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारमा नयाँ शुरूआत गरेको पोखरा महानगरका मेयर धनराज आचार्यले बताउनुभयो। फ्लाई दुबईको पोखरा उडान शुरू भएपछि स्थानीय पर्यटन व्यवसायीले यात्रुलाई लक्षित गर्दै विभिन्न छूट तथा सुविधा पनि घोषणा गरेका छन्। होटल संघ पोखराले पहिलो उडानबाट आउने यात्रुलाई एक रातको बास र भोलिपल्ट बिहानको खाजा निशुल्क दिएको छ। अन्य दिनमा भने बोइङ पास देखाउने यात्रुलाई होटलमा छूटको व्यवस्था छ। पोखराबाट हुने उडानको भाड़ा काठमाण्डको तुलनामा प्रमुख गन्तव्यमा औषधमा सस्तो रहेकोले नेपालमा रहेका फ्लाई दुबईका अरू जनरल म्यानेजर नवराज साईले यसबारे जानकारी दिनुभएको छ। अरू सेक्टर भन्दा भाड़ा फरक भए पनि प्रमुख गन्तव्यमा पोखराबाट 4,000-5,000 रूपियाँसम्म र कतिपय अवस्थामा औसत 3,000-7,000 रूपियाँसम्म सस्तो पर्ने उहाँले बताउनुभयो। पोखरा दुबई नियमित उडानले पर्यटकसँगै खाड़ी देशमा कार्यरत नेपाली श्रमिक, विदेशी अध्ययनका लागि जाने विद्यार्थी, व्यवसायी, विदेश भ्रमणमा जाने नेपाली तथा यूरोप, अमेरिका र अस्ट्रेलियामा बस्ने गैरआवासीय नेपालीलाई पनि प्रत्यक्ष लाभ पुग्ने पर्यटन व्यवसायको अपेक्षा छ। अब पोखराबाट सिधै दुबई कान्तिपुरमा खबर छ।
7: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: बाढ़ी र डुबानबाट बच्न के गर्ने?
2: नजिकै बाढ़ीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढ़ीका पूर्व संकेत हुन्।
0: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
2: बस्तीभित्र निश्चित ठाउँ खुला राखौं र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
0: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
2: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
0: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
5: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
3: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
5: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
3: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
5: स्वदेशी तथा विदेशी
1: विदेशी डिजाइन का तैयारी कर गहना पाइने
4: पुराना सुनसंग नया गहना साथ न सकिने
1: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने
4: विवाह को लागी गर गहना बनाउँदा विशेष छूट को व्यवस्था सम्पर्क विजेश ज्वेलर्स शुक्ला गण्डकी छ खैरेनी टार तनहु थप सेवा सुविधा सहित पहिले को ठाउँबाट हाईवे सँगै हुलाक चोक मा सरेको सम्पूर्णमा जानकारी गराउँदछौ मोबाइल नम्बर 9821552067 प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस् सम्झनुहोस् है ब्रिजेस ज्वेलर्स
6: दुलेगौड़ा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन डोल डीजी कैफे को भवन में आइपुगेका छौं भेटेनरी डाक्टर को क्लिनिक को सुविधा सहित उच्च गुणस्तर का पशुपंछी का औषधि पाइन का साथ ही कुकुर तथा कुखुरा को भैक्सिन उपलब्ध छ उच्च नस्ल का ब्रोइलर लेयर्स गिरिराज का चल्ला तरकारी तथा अन्न बाली का बीउ बीजन तथा बिरुवा दाना मल विषादी पाइन्छ त्यति मात्र होइन कृषि तथा पशुपंछी पालन सम्बन्धी प्राविधिक सल्लाह को लागि पनि सम्झनुहोस् सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर दुलेगौड़ा भीमसेन टोल डीजी कैफे को भवन प्रोपाइटर कुलबहादुर लम्साल मोबाइल नम्बर 9860686925 9560634881 र 9860647580
8: सहित आपराधिक बल प्रदर्शन गर्न नपाइने व्यवस्था प्रस्ताव गरिएको छ स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी विरूद्ध कानूनले निषेध गरेका कार्य गर्न उक्साउने भड्काउने लगायतका कार्य गर्न नपाइने व्यवस्था

0: अपेक्षा छ। व्यापार, अमेरिकी कर तथा चिनिया निर्यात, दुर्लभ खनिज, कृत्रिम बौद्धिकता अर्थात एआई, सेमी कन्डक्टर चिप, ताइवान र इरानसँग सम्बन्धित विषय प्रमुख छन्। वाशिङटनमा सीको भ्रमणलाई अत्यन्तै उच्च स्तरको राजकीय भ्रमणको रूपमा प्रस्तुत गरिएको छ।
1: अब खेल खबर। जापानको आइची नागायोमा चलिरहेको विश्व एसियाली खेलकुदमा नेपालले आज महिला कबड्डीमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र श्रीलंका बीचको समूह चरणको अन्तिम खेल नेपाली समयअनुसार दिउँसो 2 बजे शुरू हुनेछ। 4 टोली रहेको समूह बीबाट शीर्ष 2 टोली सेमी फाइनलमा पुग्ने भएकाले आजको खेल नेपालको पदक यात्राका लागि महत्वपूर्ण छ। नेपालले समूह चरणको पहिलो खेलमा थाइल्याण्डलाई 46-43 अंकले हरायो तर दोस्रो खेलमा नेपाल हिजो चाइनिज ताइपेसँग 37-18 अंकले पराजित भयो। श्रीलंकाले समूह यसैका दुवै खेलमा हार बेहोरेको छ। समूह बीमा नेपालसँगै चाइनिज ताइपे, थाइल्याण्ड र श्रीलंका छन्। नेपालले एसियाडमा पहिलो पदक जितेको छ। कराटेका तेन्जिङ शेर्पाले हिजो पुरूष 84 केजी भन्दा माथिको कुमितेमा काँस्य पदक जित्दै नेपालको पदक खाता खोलेका हुन्। हिजो नै टेबल टेनिसको मिक्स डबल्समा इभाना थापा र रुबिन महर्जनको जोडीले पाकिस्तानका खेलाड़ीलाई 3-0 पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ। नेपालले विश्व एसियाली खेलकुदमा 21 खेलमा 135 खेलाड़ी सहभागी गराएको छ। 45 देश सहभागी प्रतियोगितामा अहिलेसम्म नेपाल सहित 36 देशले कम्तीमा पदक जितेका छन्।
0: कायाकैरनमा अब केही खबर संक्षेपमा। एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल बीच सोमबार राति गुम्नुमा भएको संवादले एमालेभित्र चर्किएको पार्टी पुनर्गठनको मुद्दा युटर्न भएको छ। महासचिव पोखरेल र उपाध्यक्ष विष्णु पौडेल लचिलो भएपछि पार्टीभित्र अध्यक्ष ओलीको पल्ला भारी भएको हो। यस्तै कांग्रेसको 15 महाधिवेशन अन्तर्गत सबै पालिकामा हिजो अधिवेशन सक्ने पूर्व कार्यतालिका भए पनि सम्भव नभएपछि भोलि शुक्रबारसम्म लम्बिएको छ।
1: भोटेको सीमा भदौ 10 आएको बाढ़ीले नेपालको आर्थिक वृद्धिको गतिलाई प्रभावित पार्ने भएको छ। सन् 2027 मध्य जुलाईमा सकिने चालू आर्थिक वर्षमा मुद्रास्फीति समेत बढ़न सक्ने एसियाली विकास बैंक एडीबीले जनाएको खबर कान्तिपुरमा छ।
0: काठमाण्डु तराई मधेश द्रुत मार्ग फास्ट ट्र्याक निर्माण व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिएको 9 वर्ष पुग्यो तर निर्माण प्रगति बल्ल आधा मात्र छ। सुस्त निर्माण गति, जग्गा विवाद र रूख कटानको काम समयमै नटुङ्गिँदा अझै आयोजना सकिने
1: जलविद्युत आयोजनाले प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ जारी गर्दा 2% सियर बहालवाला सुरक्षाकर्मीलाई छुट्याउनै पर्ने गरी सरकारले कानूनी व्यवस्थाको तयारी थालेको छ।
0: नुवाकोटको त्रिशुली बजारको पुल दुई किनारामा जोड्ने माध्यम मात्रै थिएन, त्रिदेशीय नाकाको लाइफ लाइन थियो। भदौ 10 भोटेको सी बाढ़ीले पुल बगाइदिएपछि त्रिदेशीय नाका ठप्प छ। नुवाकोट त्रिशुली सम्पर्क विच्छेद छ। 1 महिनासम्म पनि पुल नबन्दा बाढ़ी पीड़ित नागरिकले शास्तिमाथि शास्ति भोगिरहेका खबर अन्नपूर्ण पोस्टले छापेको छ।
1: पछिल्लो दशक नेपाली बजारमा निजी क्षेत्रका सिमेन्ट उद्योगको व्यवसाय नाफामूलक भए पनि स्वदेशी बजारमा लोकप्रिय बनेका दुई सरकारी सिमेन्ट उद्योगको अवस्था दयनीय छ। सरकारले पुराना उद्योग पुनसञ्चालनको नीति लिइरहँदा हेटौँडा सिमेन्ट उद्योग र उदयपुर सिमेन्ट उद्योगको बोझ धान्न नसक्ने स्थिति सृजना भएको खबर कारोबारमा छ।
0: व्यावसायिक भिसा लिएर उद्देश्य विपरीत काममा संलग्न भएको पाइएपछि 88 जना चिनिया नागरिकको भिसा रद्द गरिएको छ। उनीहरूलाई जरिवाना गराएर अध्यागमन ऐन 2049 अनुसार निष्कासनको प्रक्रिया अघि बढ़ाइएको खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
1: ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले भोटेकोशी बाढ़ीका कारण ऊर्जा र सिंचाई क्षेत्रको पुनरूत्थानका लागि झण्डै 8 खर्ब लाग्ने प्रारम्भिक अनुमान गरिएको बताउनु भएको छ। प्रतिनिधि सभामा सार्वजनिक महत्वका विषयमा बोल्दै मन्त्री श्रेष्ठले प्रारम्भिक मूल्यांकनमा ऊर्जा क्षेत्रमा झण्डै 3 खर्ब 90 अर्ब 62 करोड़ 30 लाख र सिंचाईका क्षेत्रमा 4 अर्ब 94 करोड़ 30 लाख रूपियाँको आकलन गरिएको बताउनु भएको छ।
0: र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले 7 प्रदेशमा एकैसाथ प्रदेश अधिवेशन गर्ने भएको छ। कायाकैरनमा अब पालो उखानको।
1: दिन र मन सधैं एउटै हुँदैन।
0: उखानसँगै हामी कायाकैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: धेरै ठाउँमा रातभर झरी, आजदेखि अझै ठूलो पानी पर्ने, लामो यात्रा नगर्न, नदी किनारामा सजग रहन र कृषि बाली जोगाउन सरकारको आग्रह। पहिरोले पृथ्वी राजमार्ग अवरूद्ध, बीपी राजमार्ग र हेटौँडा जोड्ने सड़कमा राति यात्रा गर्न रोक।
0: राष्ट्रसंघ महासभामा नेपालले जलवायु न्यायको माग उठाउने, धनी देशसँग जलवायु वित्त उपलब्ध गराउन र पुननिर्माणमा सहयोग गर्न आग्रह गरिने।
1: निर्यात बढ़े पनि व्यापार घाटा घट्न सकेन। अर्थतन्त्रका सूचक सरकारी तथ्याङ्कमा मात्रै सकारात्मक, विपदको बेला चाडपर्वलाई कम खर्चिलो बनाउन अर्थविदको सुझाव।
0: चीनिया राष्ट्रपति सी अमेरिका भ्रमणमा, ट्रम्पद्वारा विमानस्थलमै पुगेर स्वागत, व्यापार, एआई र ताइवानको विषय।

0: बारे छलफल हुने अपेक्षा
1: र एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपालले आज श्रीलंकासँग खेल्ने
0: र अन्त्यमा आजको कार्टुन आज हामीले रबिन सायमीले बनाउनु भएको कार्टुन लिएका छौं बरू एक्लै हिँड्ने तर पद छाड्नै नमान्ने एमाले अध्यक्ष ओलीसँग यो कार्टुन सम्बन्धित छ कार्टुनमा संवाद छैन तर दृश्य नै बुझ्न पर्याप्त छ यहाँ कार्टुनमा एमाले भनेर लेखिएको पुरानो जीर्ण डुंगा नदीमाथि छ डुंगाको धेरै भाग डुबिसकेको छ पछिल्लोतिर झुण्ड्याएको सूर्य चिन्ह भएको झण्डा त फानी मुनि नै पुगिसकेको छ अनि अघिल्तिर डुब्न बाँकी थोरै भागमा एमाले अध्यक्ष ओली जस्तै देखिने मान्छे डुंगा ख्याउन बल गर्दैछन् अनि डुंगा ख्याउने त्यो बहानामा लेखिएको छ अहंकार आजको काया कैरन सकिएको छ काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं ठूलो पानी परेको बेला लामो यात्रामा ननिस्कौं नमस्कार।

0: सीधा कुरा
1: शुक्ला गण्डकी एफएम 97.6
2: होइन है दाई, छोराले कक्षा बाह्र सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
3: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगडामा पनि छ। पीटी, आईएलटीएस, प्रोफाइलका कक्षा, अनुभवी मार्गदर्शनको साथ
2: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
3: मुख्य कार्यालय चिखलीढुङ्गा पोखरा,
2: शाखा कार्यालय शुक्ला गण्डकी चार दोले गौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
3: फोन गर्नुहोस् 0635905511। पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
2: होइन, कति पुन मोबाइल भन्दै कराएको।
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि।
2: कहाँ छ पुन मोबाइल?
3: यही दुलीगुडामा तरकारी पसलको आदलमा छ।
2: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी चार दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा।
2: प्रोपाइटर हेमराज पुन, मोबाइल 9811974888 र 9848848000।
4: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
5: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
4: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरिनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
6: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुल कुमार कुमाल, मोबाइल 9846026617 र 9811638981।
7: सबैले जिल्लाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
8: ए तिमी पो बस्ती गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
7: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरे क्या। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?

0: एउटा बजारमा छ नि दीर्घाय फर्निचर्सहरू, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ।
0: होइन हतार छ, पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर शोरूम,
0: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
2: साथै पुरासँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
3: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता
0: दीर्घायु फर्निचर शोरूम, दिलगढ़ा त नहुँ।
2: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0265 57 900, मोबाइल नम्बर 98 60 61 268,
0: 98 560 60 268।
4: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बानियला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
5: तर महँगो होला नि?
4: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसीका झ्याल ढोका।
6: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
7: बाराही एल्युमिनियम, अब यूपीबीसीको साथमा।
6: एल्युमिनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
7: सम्पर्क बाराही यूपीबीसी एल्युमिनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0365 414 411, मोबाइल 98 560 22 938 र 98 028 22 938।
8: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
9: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
8: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
9: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
8: पुराना गरगहना सँग नयाँ साथफेर,
9: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
8: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी 2 गौरा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98 560 62 099।
10: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेर्ने उस्तै, उता हेर्ने उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परेमा त।
11: होइन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
10: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
11: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर छौ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
10: त्यसो भए सँगै जाउ न त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 98 4 61 94 378, 98 1 91 96 902।
12: टीवीएस कंपनी का विभिन्न मॉडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सब ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक संगे शुक्ला गण्डकी FM को पारीपट्टी, मोबाइल नंबर 98 560 30 982 र 97 065 20 209।
13: साथ छ हाम्रो।
14: कता हिँडेको आइफोन हातमा लिएर?
15: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
14: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
15: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
14: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौंडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463283811।
1: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
5: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
1: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
13: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
9: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
14: विगत लामो समयदेखि दुलेगौंडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
9: प्रोप्राइटर सुभाष गिरी। सम्पर्क 0654141094, मोबाइल 98560206630।
13: विगत लामो समयदेखि तपाईँहरूको मनसुखमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
16: शुक्ला गण्डकी एफएम 97.6।
17: अहिले प्रधानमन्त्री न्यूयोर्कमा हुनुहुन्छ। राष्ट्रसंघको महासभालाई उहाँले पनि सम्बोधन गर्ने भन्ने कार्यतालिका पनि छ। अब आज पोलिटिकल हिसाबले हामी कुन अवस्थामा चाहिँ गुज्रिरहेका छौं? दुई ठूला महाशक्ति राष्ट्रको बीचमा रहेको नेपालको आजको स्ट्यान्ड के हो?
18: अब यसका अहिले हुँदै गर्दाखेरि र हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यू अहिले 81 महाअधिवेशनमा युएनको त्यहाँ भाग लिन जाँदै हुन्छ र वास्तवमा अहिलेको घटनाक्रममा जुन बेला उहाँ जानुभन्दा केही समय अगाडि जुन किसिमको जलवायु परिवर्तनको कारणबाट ठूलो हिमताल फुटेर जुन नुवाकोट बेत्रावतीमा र उसमा माथि रसोमा जुन घटना घट्यो, यो ठूलो घटना सोचेको घटना होइन। हिमताल फुटेपछि यस्तो किसिमको बाढी आउँछ, फ्ल्यास फ्लड आउँछ भन्ने कुरा हामीले सोचेकै थियौँ र त्यसले भएको जन झन क्षतिको कुराले देखेर आज अब बुदागत रूपबाट उहाँले युएनमा महाधिवेशनमा के बोल्नुपर्छ, के बोल्दाखेरि देशलाई फाइदा हुन्छ भन्ने कुरामा सबभन्दा पहिले उसले उहाँले तापक्रम वृद्धिले हिम नदीले हिमताललाई कस्तो चोखी परेको छ त्यसमा छोटो रूपबाट बचिनु पर्यो, बाढीबाट भएका मानवीय भौतिक र आर्थिक क्षति कसरी हुनु गयो, पछि कति हुन सक्छ भन्ने कुरामा उहाँले अझै विश्लेषण गर्नु पर्यो। नेपाल जस्तो कम कार्बन उत्सर्जन देशले यति ठुलो र जलवायु परिवर्तनबाट भएको र यो चाहिँ तापक्रम वृद्धिले भएको कारणबाट जुन किसिमको हामी खेती बिहोर पर्छ, नखाएको बिख हामीलाई किन लाग्ने, हामीले कम उत्सर्जन गर्ने तर हामी सबभन्दा बढी त्यसको भोग्नुपर्ने कुरा उहाँले बोल्नुपर्छ। अब जो पूर्व सूचना जोखिमलाई नियन्त्रण गर्ने बारेमा पनि के व्यवस्था चाहिँ बारेमा बोल्नु पर्यो, क्षति र नोक्सानी सम्बन्धीमा अनुदान कसरी आउन सक्छ भन्ने कुरो पर्यो र सबैले आफ्नो मात्रै देशको कुरा गर्दा मात्रै पनि त्यति इन्ट्रेस्ट नहोला, गर्न चाहिँ के पर्छ भने आज जलवायु परिवर्तनले हामी डाइरेक्टली रूपबाट चाहिँ हामी प्रभावित भयौँ तर यसका दुईटा पक्ष छन्। आज यदि जल अब हिमालमा हिउँ पक्रिने जम्न छोड्यो, हिमताल फुटेर खाली हुन थाल्यो भने त्यसले पिउने पानीको ठूलो समस्या आउँछ। भोलि भारत जस्तो 1.5 खरब जनसङ्ख्या भएको ठाउँमा नेपालबाट यदि पानी पिउने पानी कम भयो भने भोलि भारतमा पनि ठूलो पिउने पानीको शुद्ध पानीको ठूलो आवश्यक पर्छ। भोलि तापक्रम वृद्धिले आज युरोपमा हेर्नुहोस् यो लास्ट महिना 2-3 महिना यति ठुलो गर्मी बढ्यो, यति आगो लाग्यो कि 100-150 वर्षभन्दा अगाडि नभएर तातेको थियो। यी सबै जलवायु परिवर्तन कुरा हुन्, हामी सबै तानिन्छौँ, हामी सबै पर्छौँ भन्ने कुरा यदि हामीले विश्व रूपबाट बुझ्यौँ भने त्यसले बढी विश्व समुदायको ध्यान आकर्षण गर्छ। एउटा खुसीको कुरा के छ भने जलवायु परिवर्तनको नेपालको कुरा भनेको हिजो गडरीले जुन चाहिँ उहाँको महा महासचिव युएनको महासचिवले बोलिदिनुभयो, यदि माथि छानाबाट पानी बग्न थाल्यो भने विश्वमा के हुन्छ भनेर जुन इन्डिकेसन देखाउनु भयो त्यसले भोलि बालन शाहजीले बोलेको कुरालाई बढी जोड दिएको छ र मलाई लाग्छ उहाँले ती कुरालाई सही रूपबाट प्रस्तुत गर्ने र यो यसलाई यो समस्या नेपालको मात्रै होइन ग्लोबल हो र नेपालले यो कुरा भोलि पनि आउँछ विश्व तिसौँ हिमतालहरू अहिले पनि छन् त्यो जोखिमलाई न्यूनीकरण गर्न विश्व समाजले पनि हेरिदिनु पर्यो सहयोग गर्नु पर्यो र हाम्रो आर्थिक चाहिँ टेक्निक सहयोग गरेर कसरी रोक्न सकिन्छ भन्ने कुरा यदि हामीले उहाँलाई प्रश्न पार्नुभयो भने उहाँको भ्रमण सफल हुन्छ। केवल आफ्नो मात्रै कुरा गरेर हामीलाई यस्तो पर्यो हामीलाई यति पैसा दिउँ हामीलाई मात्रै अन्याय पर्यो मात्रै भनेर अन्याय त परेको हो त्यति भन्दैमा पनि विश्वको ध्यान आकर्षित हुन सक्छ किनभने त्यहाँ इन्ट्रेस्ट ग्रुप पनि जोडिएका छन्। उत्सर्जन कार्बन उत्सर्जन गर्ने त ठुल्ठुला विकसित देश त हो नि र उनीहरूको पनि ध्यान आकर्षण गरेर उनको जनतालाई पनि प्रभाव पार्न उहाँले त्यो प्लेटफर्मबाट यदि बोलिदिनु भयो भने नेपाललाई ठुलो चाहिँ लाभ हुनसक्छ र यो एक दिनमा बोलेर सिद्धिने कुरा त होइन, यो त क्रमिक हो, विभिन्न क्रममा हामीले जानुपर्छ। त्यति मात्र होइन, अब प्रधानमन्त्री फर्किसकेपछि नि हाम्रा जुन युएन प्रतिनिधि बस्छन् उनले यो मोबिलाइज गर्नुपर्छ, इन्ट्रेस्ट ग्रुप त्यहाँ सानसानो मिटिङहरू पनि भइरहेका हुन्छन्। ती कुरामा उठायौँ भने जलवायु परिवर्तनसित नेपालले भोग्नु परेको समस्यालाई सही तरिकाबाट प्रस्तुत गर्न सक्यो भने यो सही फोरम हो र अहिले हामी तातपाती आहत राहत आहत पाएका विचार राहत हुने एउटा मौका पनि हो जस्तो मलाई लाग्छ।
17: अब जाँदा जाँदा एउटा कुरा के बताइदिनुहोस् भने संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले पनि हिजो सम्बोधनका क्रममा केही कुराहरू जलवायु परिवर्तन सम्बन्धीका कुराहरू नेपालले बेहोरेको अहिलेसम्मको क्षतिका विषयमा पनि आवाज उठाउनु भएको छ। अब यसपालि हामीले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो दबाव कायम राख्ने र आफ्ना कुराहरू राख्न सक्ने एउटा गतिलो प्लेटफर्म चाहिँ पाएको छ, होइन? यो कुरा क्लियर छ,
18: पाएको छ। गेम त्यति मात्रै होइन, पाएको मात्रै होइन, यस्ता प्लेटफर्म अरू पनि आउँछन् भोलिमा। अब हामीले एउटा निरन्तरता दिनु पर्यो। हुन त मैले भर्खर सुनेको छु परराष्ट्र मन्त्रालयमा यो विषयमा बोठाउनलाई एउटा चाहिँ सानो शाखा नै खोलिएको रहेछ। यसलाई हामीले सही रूपबाट निरन्तरका रूपबाट बोल्दै जाने, बोल्ने कुराहरूमा के कुरामा बोल्नुपर्छ भन्ने कुरा त्यसलाई परिमार्जन गर्दै जाने र त्यो भोइस हाम्रो भोइसलाई चाहिँ एउटा सशक्त रूपबाट प्रस्तुत गर्ने ताकि सबैले सुन्ने कुराले ए नेपाललाई साथै नै अन्याय परेको छ। नेपाल त सुरुवात मात्रै हो, यसलाई हामी नजरअन्दाज गर्यो भने भोलि यसको इम्प्याक्ट आज नेपाललाई पर्यो, भोलि भारतलाई पर्ला, पर्यो चीनलाई पर्यो, अर्को दिन हामीलाई पनि पर्छ भन्ने एउटा एहसास चाहिँ हामीले दिलाउन सक्नुपर्छ। त्यसको लागि एकै दिनको भनाइले पुग्दैन, ह्यामरिङ गर्नुपर्छ। भोलि बोल्ने पछि बोल्ने बोल्दै बोल्दै गरेर यो हुनसक्छ आज बोलेको कुराले तीन वर्षपछि यसको प्रभाव पार्ला कि नेपाललाई यो कार्बन उत्सर्जनबाट हुने नोक्सानीको लागि केही राहत दिनलाई हामी जस्ता देशलाई केही ठुला शक्ति देश र आर्थिक देशले सम्पन्न भएको त्यसले केही एउटा चाहिँ बजेट पनि तयार गर्लान् ती कुरामा हामी जोड्नुपर्छ। तर मलाई लाग्छ यो कुरामा चाहिँ र तपाईँ हामी जसरी पनि यो चाहिँ यो कुराले इस्युलाई उठाइराख्नुपर्छ, जनतासँग चाहिँ पेस गरिराख्नुपर्छ। यसले गर्दा हामी कहिले जलवायु परिवर्तन यो नेपालको समस्या होइन, नेपालले सिर्जना गरेको कुरा होइन, तर त्यसको डाइरेक्ट सबभन्दा पहिले नै त्यो हामी यदि अति प्रभावित हुनुपर्ने अवस्था छ भने विश्वले समुदायले पनि हामीलाई यस्तो इस्युलाई आँखा चिन्हेर गर्नु पर्दैन। हेर्दा नेपाललाई देखिने इस्यु हो तर समग्र रूपबाट यो विश्वलाई नै असर पार्ने चिज हो, यसमा हामीले सबै नै एकबद्ध भएर लाग्नुपर्छ भन्ने दृष्टिकोणलाई पनि हामी अगाडि बढाउनुपर्छ। मलाई लाग्छ त्यो गर्न सक्यो भने हामीले के लाभ प्राप्त गर्न सक्छौँ।
17: हस् गान्धी पण्डितजी, यहाँको महत्वपूर्ण समय र संवादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार,
18: धन्यवाद खेमजी।
17: उहाँ हुनुहुन्थ्यो वरिष्ठ अधिवक्ता एवं राजनैतिक विश्लेषक प्राध्यापक डाक्टर गान्धी पण्डित। आजले श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
19: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
20: सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना। यस सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनी टार तनहुँको 15 वार्षिक साधारण सभा तथा 5 अधिवेशन तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण सियर सदस्यज्यूहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिन्छ। मिति 2083 साल असोज 25 गते आइतबार, समय बिहान 11 बजे, स्थान खैरेनीटार मगर समाज भवन, शुक्ला गण्डकी 6 प्रगति टोल खैरेनीटार तनहु। अध्यक्ष बाबुलाल श्रेष्ठ, सचिव कमल मोहन घिमिरे। सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 6 खैरेनीटार।
3: काट्ने यही हो मौका पर्यो पर्यो ठ्याक्कै पर्यो
21: होइन हौ कसरी पर्यो

0: पर सीधे 10 लाखसम्म सियोर सर्ट क्यास उपहार फुल 100% क्यास ब्याक हरेक हप्ता एकजनालाई इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एकजनालाई एयरबड उपहार नागरिकताको भरमा इजी फाइनेन्स र एक्सचेन्जको सुविधा सर्टहरू लागू हुनेछन्
1: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो सोरुम शुक्ला गण्डकी चार दुले गौडा सम्पर्क 0635902969 र 98560169
0: हिरो सिजी मोटर्स
2: उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगुडाको भदौ 9 गते बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार भइसकेको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार स्थान नेवार समाज हल दुलेगाउँ समय बिहान 11 बजे।
1: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही असोज 10 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर भीम सिगदेल वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0654143777 र 98564343 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक। सिम्स केयर गिवर्स ट्रेनिङ केयर विथ कम्प्यासन सर्व विथ हार्ट
3: सिप सिक्नुहोस् भविष्य सुनिश्चित बनाउनुहोस् सिटी भिटीद्वारा सम्बन्धन प्राप्त सिम्स केयर गिभर्स दुलीगौडामा सिटी भिटीको पाठ्यक्रम आधारित 390 घण्टा तालिम
4: हाम्रा विशेषताहरू
3: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण
4: व्यावहारिक र प्रयोगत्मक सिकाइ
3: रोजगारको लागि मार्गदर्शन तथा सहयोग
4: सिप मूलक गुणस्तरीय र प्रमाणकारी तालिम
3: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर भर्ना गर्ने अन्तिम मिति 2083 साल भदौ 31 गते सम्म
4: स्थान सिम्स केयर गिभर शुक्ला गण्डकी 4 दुलेगौडा तनहु
3: सम्पर्क 98564343 98041443688 98041443688 98560173773
1: डोन्ट मिस दिस अपर्चुनिटी। निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर
2: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन। निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
1: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
2: यही असोज 17 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
1: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन नम्बर 0654142733 मोबाइल 98678168।
5: होइन भनेपछि कतिपय ठाउँमा त केही विवादहरू पनि आएका छन्। स्वाट आउने लोकेशनमै नभइकन अर्कै ठाउँमा बसेर चाहिँ प्रतिनिधिको नाम फटाफट छनौट गर्ने हिँड्ने भन्ने खालका पनि विषय आएका छन्। त्यस्तो भएको छ र कतै डाक्टर?
6: त्यस्तो कहीँ भएको छैन। यो नेपाली काँग्रेसले अहिलेको अधिवेशन तपाईँलाई थाहा छ 3 महिना अगाडि नै जसले एनसीआईडी प्राप्त गर्नुभयो अध्यावधि गर्नुभयो नयाँ क्रियाशील लिनुभयो त्यो चाहिँ हाम्रो मतदाता छ। दोस्रो पुष महिनामा जतिले नवीकरण गर्नुभयो त्यो मतदाता छ। त्यो मतदाता सबै रेकर्डेड छ। त्यो रेकर्ड अनुसार केन्द्रीय निर्वाचन समिति केन्द्रीय समितिले एप्रुभ गरेर आएका मतदाता मात्रै भाग लिन पाएका छन्। त्यस्तो कहीँ मैले देखेको छैन।
5: होइन भनेपछि अब उत्साह त छ, कंग्रेसलाई एक दिक्का चाहिँ बनाउन सकिएन। एउटा समूह त छुट्यो नि त डसा बाहिर,
6: हजुर
5: एक समूह त बाहिर छुट्यो नि त
6: बनेको जस्तो मलाई लाग्छ। किनभने तपाईँले भने जस्तो प्रयास जारी छ। आदरणीय सभापति गगन कुमार थापाले भन्नुभएको छ निवर्तमान सभापति शेरबहादुर देउपा सबैको आदरणीय पनि हुनुहुन्छ, उहाँले नै महाधिवेशनको उद्घाटन गर्ने गरी संवाद फाल्छु भन्नुभएको छ। त्यो प्रयास जारी छ।
5: अब त कस्तो संवाद हुन्छ? महाधिवेशनको प्रक्रिया अगाडि बढ़िसक्यो, छुट्ने छुटिसके, नदी त आफ्नै लाइनमा आइसक्यो नि त होइन?
6: नदी लाइनमा भन्दा पनि धेरै साथीहरू
5: छेउछाउमा खोल्सा खोल्सी भयो, बगरहरू भयो, त्यो पानी त जमिसक्यो नि त।
6: जो 14 महाधिवेशनमा हुनुहुन्थ्यो आउनु भएको थिएन विशेष महाधिवेशन पछाडि नेपाली काँग्रेसको विधानलाई पनि केही धारा निलम्बन गरेर सबै साथीहरू अटाउने गरी जसरी स्वागत गरेर केन्द्रीय समितिमा आदरणीय सभापतिज्यूले मनोनयन गरिसके पछाडि नेपाली काँग्रेसभित्रको विवाद समाप्त भएको छ र अझै केही नेतागणहरू पनि तथाकथित होइन यो अधिवेशन के भनेर अल्झिनु भएको छ। नअल्झिनुहोस्, सबै मिलेर ज सबैले खोजेको भनेको यो 15 महाधिवेशन हो, नियमित महाधिवेशन हो, सबै अटाउने महाधिवेशन हो, सबैको सम्मानजनक प्रतित्वको महाधिवेशन हो। त्यो महाधिवेशन सङ्घारमा छ, हामी आशा गरौं सभापतिज्यूले भन्नुभएको छ अरू साथीहरूसँग अरू नेतागणसँग पनि संवाद भएको छ, यो 16 गतेसम्म त्यसले आकार लिन्छ।
5: भनेपछि नेपाली कंग्रेसले सबैलाई चाहिँ मिलाएर र समेट्न सक्ने सम्भावना त अलिकति कमजोर हुँदै गयो। अब एउटा पक्ष छुट्यो होइन, यो कुरा त तपाईँ मान्नुहुन्छ नि त?
6: छुट्दैन, धेरै साथीहरू जोडिँदै जानुहुन्छ। कहीँ न कहीँ 16 गते आउँदा चाहिँ बीचमा एउटा जोडिने पोइन्ट बन्छ जस्तो लाग्छ मलाई।
5: जोड्ने पोइन्ट कस्तो बन्न सक्छ? महाधिवेशनबाट जति प्रतिनिधि आए
6: उहाँबाट
5: आउनु परेन महाधिवेशन प्रतिनिधि बन्नलाई?
6: यो सम्वाद होइन, वार्डबाट आउनु पर्यो। साथीहरूलाई जोड्नको लागि त एउटा प्रयास हुन्छ, सभापतिजीले मनोनयन गर्ने महाधिवेशन पनि छ होइन, जिल्ला सभापतिजीले मनोनयन गर्ने क्षेत्रीय प्रतिनिधि पनि छ। यदि कुरा मिल्यो भने नमिल्ने भन्ने के छ होइन? यत्रो अध्यावधि नगरे सहभागी नहुने भन्ने थियो। आज चाहिँ पुष महिनामा जति पनि पहिला जति पनि नवीकरण भएको थियो सबै साथीहरू भाग लिइरहनु भएको छ भने के को विवाद हो यो? विवाद गर्नु
5: ए भनेपछि अब कंग्रेसलाई चाहिँ एउटा सग्लो कंग्रेस, बलियो कंग्रेस, पुरानो लोकतान्त्रिक पार्टीलाई चाहिँ गगन थापाको नेतृत्वले चाहिँ राष्ट्रिय रूपमा चेन्ज गरेर रफ्तारमा अगाडि दौड़ाउँछ।
6: एकदम अहिलेको आवश्यकता भनेको पार्टीभित्र आधुनिकरण पनि हो, रूपान्तरण पनि हो, भ्रष्टाचारको शून्य सहनशीलता पनि हो, युवाहरूको जागरण पनि हो, महिलाहरूको ऊर्जा पनि हो र अनुभवी नेताहरूको सम्मान पनि हो। कि सबैलाई जोड्ने पढी चाहिँ आदरणीय सभापति गगन कुमार थापा भन्नुभएको छ। यसले पार्टीभित्र उत्साह यो तपाईँ सक्न दिनुहोस्। यो 19 गते जुन राष्ट्रिय महाधिवेशन सक्छ नेपाली काँग्रेस एउटा महान अभियानमा गएर र जनतासँग जोड्ने अभियानमा जान्छन्। रिसाएका छन् जति, तिनलाई हामीले हाम्रा कमी कमजोरीलाई स्वीकार गर्दै नेपाली काँग्रेस मात्र त्यस्तो पार्टी हो, सबले सबलाई जोड्न सक्ने, सबलाई अटाउन सक्ने, समृद्ध नेपाल सम्मानित जनता बनाउन सक्ने पार्टी काँग्रेस हो। यसको विकल्प छैन भन्ने कुरा नेपाली काँग्रेसले त्यो अभियान लिएर जान्छ।
5: डाक्टर साहब, विशेष महाधिवेशनबाट सहमहामन्त्री बन्नुभयो तपाईँ होइन?
6: हजुर।
5: अब तपाईँको चाहिँ लाइन के हो? अब त महाधिवेशनमा के को तयारी गर्दै हुनुहुन्छ?
6: लाइन यही हो नि, म पदमा छँदैछु, सबैजनाले चाहना गर्छन्, चाहना सबैले गर्छन्। सहमहामन्त्री भएपछि महामन्त्री बनौँ भन्छन्, महामन्त्री भए उपसभापति बनौँ भन्छन्। तर चाहिँ के छ भने अहिले म पदमा त छु, पदाधिकारी नै हुन्छु, तर हामीले सबैलाई मिलाएर पनि लैजानु पर्नेछ। सरसल्लाह हुन्छ, संवाद हुन्छ, सबैलाई अटाउने सहकार्य हुन्छ। त्यसको लागि चाहिँ हामी गम्भीर बहस र छलफल गर्नेछौ मेरो उम्मेद्वारी पदाधिकारीमा।
5: भनेपछि तपाईँ अहिले महामन्त्रीकै दौड़मा चाहिँ हुनुहुन्न डाक्टर साहब? होइन,
6: दौड़मै छु।
5: महामन्त्रीको दौड़मा अब तपाईँ जिल्ला सङ्ग्रहलाई होइन,
6: दौड़मा त भइहाल्छ नि, नहुने कुरै छैन। तर मैले भनेको यो म भन्ने बेला छैन कि सबै साथीहरूलाई चाहिँ कसरी हटाउने, कसरी लैजाने भन्ने कुरा यो कार्य समितिले पनि सोच्नु पर्छ।
5: त्यसो भए पार्टी सभापति गगन थापाजीले होइन डाक्टर साहब तपाईँ चाहिँ सहमहामन्त्रीमै बस्नुहोस् भने चाहिँ तपाईँ के हुनुहुन्छ?
6: अब यो छलफल बिताउँछ तपाईँसँग दोस्रो संवाद गर्छ
5: होइन नेता कार्यकर्ताहरूले तपाईँलाई पदाधिकारीमा चाहिँ देख्छन् होइन सहयोगको पनि गर्छन् होइन
6: यो देख्छन् यसमा दुई मात्रै छैन
5: सहयोग पनि गर्छन् होइन सबैले हस् डाक्टर साहब यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद नमस्कार नेपाली कंग्रेसका सभामन्त्री डाक्टर दिला संग्रौला आदरणीय श्रोता नेपाली बहसको समय सकिएको

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 7 बज्यो। घटना दुर्घटना
2: कला संस्कृति
0: स्थानीय राष्ट्रिय
3: अन्तर्राष्ट्रिय खेलकुद
2: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
4: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनिकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9560605554।

0: नमस्कार, बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। म राजन उपाध्याय। तपाई हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा रातभर पानी परेको छ। अरू ठाउँको तुलनामा पाल्पा र कपिलवस्तुमा धेरै पानी परेको छ। लुम्बिनी प्रदेशसँगै गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको छ। कपिलवस्तु, गुल्मी, तनहुँ, कास्की, स्याङ्जा, पाल्पा र आसपासका क्षेत्रमा खोला नालामा जलसतह बढ़दो क्रममा रहे पनि हालसम्म अवस्था सामान्य रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। कर्णाली प्रदेशका हिमाली भेग बाहेक अरू सबै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि पानी क्रम अझै बढ़नेछ। केही ठाउँमा मुसलधारे र आरी घोप्टे वर्षाको सम्भावना छ। आज कोशी, बागमती र गण्डकी प्रदेशको थोरै ठाउँमा तथा मधेस र लुम्बिनी प्रदेशको एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। यस्तै कोशी र बागमती प्रदेशको पहाड़का एक दुई ठाउँमा पनि मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मधेस र कोशी प्रदेशको तराईका थोरै ठाउँमा आवाहुरीको समेत सम्भावना छ। अरू ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आइतबारसम्म धेरै ठाउँमा ठूलो पानी पर्ने भएकाले आवश्यक सावधानी अप्नाउन महाशाखाले आग्रह गर्दै आइरहेको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवी नजिकै जेमिरीघाटमा गैराती पहिरो खसेपछि अवरूद्ध भएको सड़क खुलेको छ। सड़कमा खसेको पहिरो हटाइएपछि गाड़ी सञ्चालनमा आएको धादिङ प्रहरीले जनाएको छ। तर वर्षाको बेला पहिरो खस्ने जोखिम रहेकाले यात्रा गर्दा सावधानी अप्नाउन स्थानीय प्रशासनको आग्रह छ। यस्तै वर्षाका कारण बाढ़ी तथा पहिरोको जोखिम बढ़न सक्ने भन्दै बीपी राजमार्ग, कान्ति राजपथ र भैंसे भीमफेती देउराली कुलेखानी सड़क खण्डमा रातिको समयमा गाड़ी चलाउन रोक लगाइएको छ। कान्ति राजपथमा आइतबारसम्म बिहान 5 बजेदेखि बेलुकी 5 बजेसम्म मात्रै गाड़ी चल्न दिनेछ। त्यस्तै भैंसे भीमफेती देउराली कुलेखानी सड़क खण्डमा बिहान 5 बजेदेखि बेलुकी 5 बजेसम्म मात्रै गाड़ी चल्न दिइनेछ। यसै गरी बीपी राजमार्गमा पनि आजदेखि 4 दिनसम्म रातिको समयमा गाड़ी चलाउन रोक लगाइएको छ। प्रधानमन्त्री बालेन्द्र शाह आज संयुक्त राष्ट्रसंघको 81 महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै हुनुहुन्छ। अमेरिकाको न्यूयोर्कमा जारी महासभामा प्रधानमन्त्री शाहले नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ। राष्ट्रसंघको कार्यतालिका अनुसार प्रधानमन्त्री शाहको सम्बोधन बिहिबार स्थानीय समयअनुसार दिउँसो 3 बजे शुरू हुने सत्रमा तय गरिएको छ। नेपालमा भने उहाँको सम्बोधनको समय शुक्रबार मध्यरातीपछि पर्नेछ। प्रधानमन्त्री शाह मंगलबार साँझ कतार एयरवेज उडान मार्फत न्यूयोर्क पुग्नु भएको हो। महासभाका विभिन्न सत्र तथा छलफलमा सहभागी हुने उहाँको कार्यक्रम छ। न्यूयोर्क बसाइका क्रममा उहाँले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेससँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको छ। यसपटक प्रधानमन्त्री शाहको सम्बोधनमा पछिल्लो समय नेपालमा देखिएको जलवायुजन्य विपद र त्यसबाट भएको क्षतिलाई प्राथमिकताका साथ उठाउने तयारी गरिएको छ। भोटेकोशी क्षेत्रमा आएको बाढ़ीबाट भएको क्षति, जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ़िरहेको जोखिम र त्यसका लागि अन्तर्राष्ट्रिय सहयोगको विषय नेपालले विश्व मंचमा राख्ने तयारी गरेको छ। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बैठक बिहान 11 बजे सिंहदरबारमा बस्ने जनाइएको छ। बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुवेदा गौतमले निशुल्क कानूनी सहायता सम्बन्धी विधेयक 2083 प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। यस्तै बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साले फोहोर मैला व्यवस्थापन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। एसियाली विकास बैंक एडीबीको आर्थिक वर्ष 83-84 सन् 2027 नेपालको आर्थिक वृद्धि दर 4.1% रहने प्रक्षेपण गरेको छ। यो प्रक्षेपण गत असार साउन जुलाईमा प्रक्षेपण गरेको भन्दा 0.4% कम हो। गत भदौ 10 गतेको भोटेकोशी बाढ़ीपछि उक्त बैंकले जुलाईको प्रक्षेपण 4.5% घटाएको हो। एडीबीको प्रमुख आर्थिक प्रकाशन एसियन डेभलपमेन्ट आउटलुकमा हालैको विनाशकारी बाढ़ी र पश्चिम एसियाको द्वन्दले लागतमा थप चाप सिर्जना गरेकाले मुद्रास्फीति बढ़ने जनाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले सातवटै प्रदेशको अधिवेशन एकै दिन गर्ने भएको छ। राप्रपाले असोज 21 गते प्रदेश अधिवेशन गर्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो। मसी 26 28 गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरिसकेको राप्रपा जिल्ला अधिवेशन करिब सकेर अब प्रदेश अधिवेशनको तयारीमा जुटिरहेको छ। राप्रपाले हालसम्म 72 जिल्लाको अधिवेशन सम्पन्न गरिसकेको प्रवक्ता श्रेष्ठले बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिन आचार्यले पार्टीभित्र नयाँ र पुरानो बीचको प्रतिस्पर्धा भन्दा क्षमता र योग्यताका आधारमा प्रतिस्पर्धा हुनुपर्ने बताउनु भएको छ। रासोपा तनौलीले हिजो आयोजन गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै महामन्त्री आचार्यले पार्टीमा नयाँ र पुरानो भन्ने आधारमा विभाजन गर्न नहुने बताउनुभयो। नयाँ पुरानो भन्ने कुरा रासोपामा हुँदैन, तनौली पनि यही मर्मलाई अगाडि बढ़ाओस् उहाँले भन्नुभयो। तनौको पार्टी संरचनामा नयाँ र पुरानो बीच प्रतिस्पर्धा भन्दा पनि को अब्बल छ भन्ने कुराको प्रतिस्पर्धा होस्। उहाँले पार्टीभित्र व्यक्तिको क्षमता योग्यता र योगदानको आधारमा अवसर तथा जिम्मेवारी निर्धारण गर्ने वातावरण बनाउनु पर्नेमा जोड़ दिनुभयो। कसमा क्षमता बढ़ी छ भन्ने कुरामा प्रतिस्पर्धा होस् महामन्त्री आचार्यले भन्नुभयो। नेपाली कांग्रेसको 15 केन्द्रीय महाधिवेशन अन्तर्गत बुधबार देशभरका पालिकाहरूमा पालिका अधिवेशन प्रक्रिया उत्साहप्रद रूपमा अघि बढ़ेको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आगामी असोज 16 19 गतिसम्म 15 केन्द्रीय महाधिवेशन हुँदैछ। सोही महाधिवेशनको निर्वाचन कार्यतालिका अनुसार हिजो देशभरका 58 जिल्लाका 512 पालिकामा अधिवेशन भएको हो। अब आज बाँकी पालिकामा हुनेछ। बाँकी जिल्लाका पालिकाको आज हुनेछ। 15 महाधिवेशन अन्तर्गत शुक्लागंडेकी नगरपालिकाको नगर सभापतिमा कृष्ण प्रसाद रेग्मी सर्वसम्मत निर्वाचित हुनुभएको छ। उहाँ शुक्लागंडेकी नगरपालिकाका पूर्व वडाधीशी समेत हुनुहुन्छ। उपसभापतिमा सुनिल तिमसिना, रजनी थापा, सचिवमा गणेश बहादुर ऐर, सहसचिवमा युवराज पराजुली हुनुहुन्छ। सदस्यहरूमा नारायण रेग्मी, नवराज लम्साल, स्मृति गुरूङ, अशोक विश्वकर्मा, मीनकुमारी रोकासुना र एमलाल भण्डारी रहनु भएको छ। नेपाली कांग्रेस व्यास नगर समितिको सभापति पदमा तुलसीराम सापकोटा सर्वसम्मत हुनुभएको छ। सभापतिका उम्मेद्वार सरोज भण्डारी र प्रताप सिंह गुरूङले उम्मेद्वारी फिर्ता लिएसँगै सापकोटा सर्वसम्मत हुनुभएको हो। यस्तै कांग्रेस भानुनगर कार्य समितिको सभापतिमा राजन श्रेष्ठ सर्वसम्मत हुनुभएको छ। नगर अधिवेशनबाट उपसभापतिमा सोम तामाङ र लक्ष्मी बगाले, सचिवमा अजय थापा तथा सहसचिवमा दीपक थापा सर्वसम्मत हुनुभएको छ। बन्दीपुर गाउँ कार्य समितिको नेतृत्व चयनका लागि सहमति अनुसार सभापतिमा परशुराम अधिकारी सर्वसम्मत हुनुभएको खबर छ। फ्लाई दुबईले हिजोदेखि दुबई पोखरा दुबई नियमित व्यवसायिक उडान शुरू गरेको छ। दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको फ्लाई दुबईको जहाज हिजो बेलुकी 6:19 पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। 113 यात्रु लिएर आएको बोइङ 737 म्याक्स जहाजलाई पोखरा विमानस्थलमा पानीको फोहराले स्वागत गरिएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरोलाले जानकारी दिनुभयो। यसअघि केही वायुसेवा कम्पनीले पोखरादेखि अन्तर्राष्ट्रिय उडान शुरू गरे पनि नियमित हुन नसकेकोमा फ्लाई दुबईले नयाँ आशा जगाएको उहाँले बताउनुभयो। पोखरादेखि दुबई भएर युरोप, अमेरिका लगायतका विभिन्न गन्तव्य देशमा जाने यात्रुलाई सहजता थपिने र यात्रा अवधि छोटिँदा खर्च पनि घट्ने महाप्रबन्धक निरोलाले बताउनुभयो। पर्यटकीय राजधानी समेत रहेको पोखरासहित यहाँका पर्यटकीय क्षेत्रको घुमफिरका लागि विदेशी पर्यटकहरू सिधै पोखरा आउन सक्नेछन्। वैदेशिक रोजगारी, अध्ययन, घुमफिर आदिका लागि अरब देशसहित अन्य देशमा जाने यात्रु तथा सर्वसाधारणका लागि पोखरा दुवै उडान सेवा लाभदायी हुने देखिएको छ। सन् 2023 जनवरीदेखि संचालनमा आएको यस विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन। सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाई दुबईले उडान शुरू गरेको हो। दुबई पोखरा दुबई उडानका लागि गत जेठ 25 गते नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिएको थियो। सरकारले अन्तर्राष्ट्रिय उडानका लागि वायुसेवा कम्पनीलाई आकर्षित गर्न यस विमानस्थलमा लाग्ने विभिन्न शुल्कमा छूट दिएको छ। 2085 भदौ मसान्तसम्मका लागि विमानस्थलमा पार्किङ, ल्याण्डिङ र नेभिगेशन शुल्क पूर्ण रूपमा छूट दिएको छ। यस्तै ग्राउण्ड ह्याण्डलिङ शुल्कमा 50% छूट दिने निर्णय सरकारले गरेको छ। फ्लाई दुबईको हरेक दिन साँझ 6:15 पोखरा अवतरण र 7:15 पोखरादेखि दुबईका लागि प्रस्थानको तालिका छ। विश्वव्यापी हवाई ट्रान्जिट हब दुबईसम्मको सीधा उडानले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड़ेको छ। विश्वका 120 भन्दा बढ़ी गन्तव्यमा फ्लाई दुबईले सीधा उडान गर्दै आएको छ। फ्लाई दुबई र इमिरेट्स एयरलाइन्स बीच रणनीतिक कोड शेयर साझेदारी अन्तर्गत दुबई पोखरा दुबई उडान सेवा सञ्चालन हुनेछ। पोखरादेखि अस्ट्रेलिया, युरोप वा अमेरिकी शहरमा पुग्ने यात्रुहरूले एउटै टिकटबाट यात्रा गर्न सक्ने र गन्तव्यसम्म पुग्दा कुनै झन्झट नहुने बताइएको छ। शुक्लागण्डकी युवा क्लबले दुलेगुडाको एल्पोसमुनिको चौरमा आजदेखि दुलेगुडा सांस्कृतिक महोत्सव 2083 गर्दैछ। क्लबले हिजो पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी दिएको हो। महोत्सव 18 गतेसम्म सञ्चालन हुने क्लब अध्यक्ष मीन बहादुर थापाले जानकारी दिनुभयो। महोत्सवको तयारी सकिएको छ। महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति, लाइभ कन्सर्ट, स्थानीय कला तथा संस्कृतिको प्रस्तुति, विभिन्न सांस्कृतिक कार्यक्रम, भलिबल प्रतियोगिता, बाल उद्यान, रमाइलो मेला लगायतका कार्यक्रम समावेश गरिएको आयोजकले जनाएको छ। दशैंको मुखमा महोत्सव गर्न लागेकोमा मंगलबार शुक्लागण्डी नगर उद्योगवाणी संघले शुक्लागण्डी नगरपालिकाको ध्यानाकर्षण गराएको थियो। संघले व्यावसायिक सट्टा सांस्कृतिक कार्यक्रम गर्न आग्रह गरेको छ। मौसम प्रतिकूल भई हिमपात र हिम पहिरोको जोखिम बढ़ेपछि जिल्ला प्रशासन कार्यालय मुस्ताङले असोज 9 देखि 11 गतिसम्म उच्च लेकमा पर्ने चर्चित 5 पदमार्गमा जान रोक लगाएको छ। साथै प्रशासनले अत्यन्तै जरूरी काम बाहेक रातिको समयमा यात्रा नगर्न समेत अनुरोध गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मौसम पूर्वानुमान महाशाखाले विशेष मौसम बुलेटिन जारी गरेपछि बाढ़ी पहिरो भूछाई तथा गैरांग बहावको जोखिम बढ़ेको हो। पूर्व तयारीसहित सतर्कता अपनाउन पर्यटकहरूलाई आग्रह गरिएको छ। मुस्ताङका प्रमुख जिल्लाधिकारी अजित शर्माले बेनी जोनसुङ कोर्ला सड़क, मुस्ताङ मनाङ जोर्नी सरिबुङ पास, मोसोकुन्दो पास, थोराङला पास, मुस्ताङ डोल्पा जोर्नी या खर्क तथा म्याग्दी मुस्ताङ जोर्नी धौलागिरी पदमार्ग अन्तर्गत धम्पुस पिकमा पदयात्रामा निस्कने पर्यटकलाई मौसमको पूर्व जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गर्नु भएको छ। म्याग्दीको रघुगंगा गाउँपालिकामा अरिंगालको गोला हेर्न भीड़मा पुगेका एक युवाको लडेर ज्यान गएको छ। रघुगंगा गाउँपालिका 3-10 मुरी स्थित भीरमा अरिंगाल हेर्न गएका रघुगंगा गाउँपालिका 7 चिमखोलाका 23 वर्षीय लवकुश पाइजा भीरबाट करिब 300 मिटर तल खसेर घाइते हुनुभएको थियो। घाइते पाइजाको उपचारको क्रममा मृत्यु भएको हो। जिल्ला प्रहरीकाले म्याग्दीका सूचना अधिकारी सागर तिमसेनाका अनुसार मंगलबार साँझ पाइजा 10 मुरी स्थित भीरमा अरिंगालको गोला हेर्न जाने क्रममा 81 भीरबाट खसेर गम्भीर घाइते हुनुभएको थियो। घाइते पाइजालाई उपचारको लागि प्रदेश अस्पताल बेनी लगिएकोमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए। लमजुङमा पछिल्लो समय सुनका गहना चोरीका घटना बढ़ेको छ। बेसर नगरपालिका र मसाङटी गाउँपालिका क्षेत्रमा केही दिनको अन्तरालमा सुनका गहना चोरीका 3 घटना भएका छन्। चोरीमा संलग्नको पहिचान भने अझै हुन सकेको छैन। मसाङटी गाउँपालिका 3 थाकन गाउँमा 93 वर्षीय कर्ण गुरूङको कानमा लगाएको रिङ र नाकमा लगाएको फुली चोरी भएको छ। स्थानीय अनुसार घरमा वृद्ध सुतेको अवस्थामा गहना चोरी भएको हो। घटनाको प्रहरी अनुसन्धान गरिरहेको जनाएको छ। यसै गरी बेसर नगरपालिका 7 चण्डी डाँडामा गत भदौ 31 गते करिब 14 तोला सुनका विभिन्न गहना चोरी भएका थिए। 49 वर्षीय गोमा घिमिरे घाँस काट्न गएको समयमा घरको ढोकाको ताला फोरेर प्रवेश गरेको व्यक्तिले दराजबाट सुनका गहना चोरी गरेको परिवारले जनाएको छ। घरमा एक्लै बस्दै आउनुभएको थियो। यसै गरी बेसिया नगरपालिका 2 बोहरा बेसिकी सविता बोगटी घरमा गत वैशाख 28 गते राति झ्यालको ग्रिल खोलेर प्रवेश गरेको व्यक्तिले उहाँ सुतेकै अवस्थामा घाँटीबाट सुनको सिक्री तानेर चोरी गरेको प्रहरीमा उजुरी परेको छ। चार पर्वको समय नजिकै गर्दा मोटरसाइकलको नियमित तथा पूर्व सावधानीपूर्ण मर्मत सम्भारलाई प्रोत्साहन गर्ने उद्देश्यले बजाजले राष्ट्रिय निशुल्क चेकअप क्याम्प जारी राखेको छ। असोज 4 देखि शुरू क्याम्प असोज 9 गते शुक्रबारसम्म सञ्चालन हुनेछ। क्याम्प अन्तर्गत नेपालभर रहेका कुनै पनि बजाज सर्भिस सेन्टरमा गई बजाज मोटरसाइकलको निशुल्क व्यावसायिक चेकअप गराउन सकिने कम्पनीले जनाएको छ। शुक्लागण्डी क्षेत्रमा दुलीगुडा स्थित शुभेच्छा टोक्समा सुसुविधा रहेको कम्पनीले जनाएको छ। अन्तर्राष्ट्रिय समाचार। चीनिया राष्ट्रपति शी जिनपिङ 3 दिने राजकीय भ्रमणका क्रममा अमेरिका पुग्नु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शीलाई वाशिङटनको संयुक्त सैन्य अखडा एन्ड्रिजमा आफै पुगेर स्वागत गर्नुभएको बीबीसीले जनाएको छ। अमेरिकी राष्ट्रपतिले विदेशी नेतालाई विमानस्थल पुगेर स्वागत गर्नु असामान्य कूटनीतिक प्रोटोकल मानिन्छ। शीको यो भ्रमण 1 दशकभन्दा बढ़ी समयपछि पहिलो अमेरिका भ्रमण हो। भ्रमणका क्रममा ट्रम्प र सी बीच अमेरिका चीन सम्बन्धका सबैभन्दा संवेदनशील विषयमा प्रत्यक्ष छलफल हुने अपेक्षा छ। व्यापार, अमेरिका कर तथा चीनिया निर्यात, दुर्लभ खनिज, कृत्रिम बौद्धिकता अर्थात एआई, सेमी कण्डक्टर चिप, ताइवान र इरानसँग सम्बन्धित विषय प्रमुख छन्। वाशिङटनमा सीको भ्रमणलाई अत्यन्तै उच्च स्तरको राजकीय भ्रमणका रूपमा प्रस्तुत गरिएको छ। सीको भ्रमणको सबभन्दा महत्वपूर्ण विषय अमेरिका चीन व्यापार सम्बन्ध हो। अमेरिका र चीनबीचको व्यापार तनाव कम गर्न यसअघि भएको व्यापार युद्ध विराम 2 महिनापछि नोभेम्बरमा सकिँदैछ। अमेरिकी पक्षले चिनिया बजारमा अमेरिकी उत्पादनको पहुँच, दुर्लभ खनिजको निर्यात र व्यापार असन्तुलनका विषय उठाउने अपेक्षा छ। वार्तामा ताइवानबारे दुवै पक्षले आफ्नो धारणा स्पष्ट पार्ने अपेक्षा छ। विश्वका दुई ठूला आर्थिक तथा सैन्य शक्तिबीचको हुने यो भेटलाई महत्वपूर्ण रूपमा हेरिएको छ। अवस्त हामीलाई तिनजेलसम्म सुनेर साथ दिनको तपाईँलाई धन्यवाद। बिहान 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यति जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण उनीहरूसँगै म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु। तपाईँ यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143178, इमेल NEWSSUKLAGANDEKI@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6।
3: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर।
4: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतीहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन। निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
3: फिस्टेल IVF एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
4: यही असोज 17 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
3: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा। फोन नम्बर 0564142333, मोबाइल 98678168।
5: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं। सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं। पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊं। ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
6: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुलेगौंडा तनहुँ र भण्डारी कास्की।
5: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
7: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
8: भाइ पनि बरेली टेलर सुन्दा हुँदै सिको चिन्ता के भने?
7: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
8: हाँसो होइन कि भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
7: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
9: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट पैंट, लेहेंगा, ब्लाउज, कुर्ता, सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइन में सिलाइन का साथ ही रेडीमेड सिविल शर्ट पैंट, अफिस तथा संघ संस्था का ड्रेस रेडीमेड ड्रेस पाइन, साथ ही विवाह को लगी आवश्यक संपूर्ण कपड़ा पाइन र शुक्ला गण्डकी क्षेत्र भित्र का संपूर्ण स्कूल तथा कलेज ड्रेस पाइन का साथ ही अर्जेन्ट सिलाइन।
10: बरेली टेलर्स, दुलेगौड़ा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460089, दमौली शाखा को लागि सम्पर्क 98067013425।
11: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
12: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
11: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
13: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
14: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, दन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
4: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
14: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
13: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
15: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है। ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
16: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
17: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4 दुलेगौडा,
14: मोबाइल 98560055770।
18: होइन हौ, कसरी पर्यो

0: धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
1: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
0: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
1: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्भ।
0: मोबाइल 98563493952 र 98076।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफीडुङ्गा पोखरा।
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
7: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र। यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
6: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
0: हामी कहाँ प्लाई, सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
0: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
1: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856 62 827 र 9864 35 031।
8: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
9: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
8: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
9: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाऊ न।
10: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
8: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बन्केवा चोक।
11: राम्रो नहुने त कुरै भएन नि फतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ।
12: त्यसो नभने म पनि अब नाचिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
11: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, टन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामानहरू सुपथ मूल्यमा होम डेलिभरी का साथ उपलब्ध गराइन्छ।
13: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
4: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4, बीपी चोक।
13: प्रोप्राइटर प्रकाश न्यौपाने। सम्पर्क 0658 570 225, मोबाइल 9856 33 878 78, 98461 56 58।
14: सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना। यस सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार तनहुँको 15 वार्षिक साधारण सभा तथा 5 अधिवेशन तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिन्छ। मिति 2083 साल असोज 25 गते आइतबार, समय बिहान 11 बजे, स्थान खैरेनीटार मगर समाज भवन शुक्ला गण्डकी 6 प्रगति टोल खैरेनीटार तनहुँ। अध्यक्ष बाबुलाल श्रेष्ठ, सचिव कमल मोहन घिमिरे, सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार।
15: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है? ल पत्तै छैन है तिमीलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
16: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सचर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
15: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी 4 दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0657414142, मोबाइल 9850623128 र 9462614726।
17: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
18: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ,
19: सम्पर्क 0654142121, मोबाइल 9850635921।
18: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
20: हजुर दान गरौ।
21: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
22: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
20: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
21: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।

0: शुक्ला गण्डकी एफएम 97.6
1: तपाईको आजको राशिफल
2: शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा
3: तपाईको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना
2: तपाईको गाउँघर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी
3: सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहान
4: नमस्कार कार्यक्रम सुख बिहानीमा आज दिनभरि प्रसारण भएका कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी तपाईँको राशिफल तपाईँको जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौं। आज मिति 2013 साल असोज महिनाको 8 गते बिहिबार निस्पीसम्म 2026 सेप्टेम्बर 24 तारिकसम्म 1948 नेपालसम्म 1146 सूर्यदेवी बिहान 5 बजेर 54 मिनट भयो अनि सूर्यास्त 7:06 बजे हुनेछ। आज बाजु शुक्ल पक्षको त्रियोदशी तिथि कार्यक्रम सुरुवात गरौँ। आज दिनभरि प्रसारण कार्यक्रमहरूको रूपरेखाको जानकारीबाट बिहान 4:55 बजे तपाईँले राष्ट्रिय दिनसँगै विभिन्न मंगल धनहरू सुन्नुभयो। 5 बजे 5:25 मिलबल तिकी संगीतहरू 5:25 5:50 शुक्ला गण्डकीसम्म 4:06 बजेदेखि 36 कार्यक्रम 36 47 नेपाली भयो 7:26 शुक्ला गण्डकी समाचार 37 47 राष्ट्रिय संगीतहरू 7:11 कार्यक्रम सुखद बिहानी 8:00 9 बजेसम्म विभिन्न राष्ट्रिय गीत संगीतहरू 9:00 नपुनर्स्मरणी पार्क खबर 9:15 काम बिचीको भाका 10:15 शुक्ला गण्डकी समाचार 10:12 शुक्ला गण्डकी 12 बजे 12:15 नेपाल खबर 12:15 समय पब्लिक संगीत 3 बजे गीत संगीत 2 बजे 3 बजेसम्म गीत संगीत 3 बजेसम्म नेपाल खबर 3:40 विभिन्न फिल्म गीत संगीत 4:45 आधुनिक गीत संगीत 5:15 शुक्ला गण्डकी समाचार 5:45 लोक चौतारी 6 बजेदेखि 37 नेपाल दर्पण 37 7 बजेसम्म भाषा भाषा गीत संगीतहरू 7:30 37 कुमार भाषा कार्यक्रम 7:00 विभिन्न गीत संगीतहरू 7:30 विभिन्न गीत संगीतहरू 7:30 शुक्ला गण्डकी समाचार 37 8 बजेसम्म विभिन्न गीत संगीतहरू 8:30 कुमार भाषा कार्यक्रम 8:45 9 बजेसम्म बिबिसी नेपाली सेवाको साझा 9 बजे 10 बजेसम्म गीत संगीतहरू 10:10 शुक्ला गण्डकी समाचार राति 10 बजेको शुक्ला गण्डकी समाचारपछि आजको हाम्रो सम्पूर्ण नियमित कार्यक्रमहरू पुर्याउने गर्दछन्। भोलि बिहान 4:55 बजेबाट हाम्रो कार्यक्रमहरू पुनः प्रसारण गर्दछ। यदि आज दिनभरि प्रसारण कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी यो जानकारी प्रसाद पनि पाएको तपाईँको राशिफलको राशिफल सुरुवात गरौँ। यस राशिबाट आजको दिनमा अविस्मरणीय सम्झनाहरूले बित्ने छ भने शुभ कार्यमा सहभागी हुने अवसर मिल्नेछ। धनधनका नयाँ स्रोतहरू प्राप्त पत्ता लाग्नेछन् भने ठूलो व्यक्तिहरूले तपाईँहरूको मेहनतको प्रशंसा गर्नेछन्। प्रणय प्रसङ्गका लागि पनि समय अनुकूल रहनेछ। वृषासनमा आज अनपेक्षित शुभ समाचारहरूले अवस्थालाई बढाउनेछ। सजिलै अरूको विश्वास जित्न सकिन्छ। कुनै न कुनै कुराहरूले मनमा शान्ति छाल्नेछ। पुँजी बजारबाट पनि लाभ मिल्नेछ तर साझातिर आवश्यक खर्चहरू बढ्न सक्छ। मिथुन राशिमा काकीको रङ्ग छ केको आज छोटो ठूलो व्यक्तिहरूको मेहनतले तपाईँहरूको प्रशंसा बढ्नेछ। प्रेमबाट पनि नयाँ स्थानको भ्रमण गर्ने अवसर प्रेम प्रस्ताव पनि आउनेछ भने नयाँ स्थानको भ्रमण गर्ने समय रहेछ। छोटो दूरीको लाभदायक यात्रा हुनेछ भने कला र गलाको प्रभाव पर्नेछ। कर्कट राशि आज मध्यम खालको दिन रहनेछ। महत्वाकांक्षी योजनाको पेट राखेर अघि बढ्नु उचित हुनेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन केही कठिनाइहरू आउन सक्छ। बोल्दा विचार पुर्याउनु होला। साँझतिर कुनै कुराले मनमा शान्ति छाउनेछ। आज भगवान शिवको आराधना गर्नाले दिनहरू शुभ रहनेछ। सिंह राशिमा निम्बु मेमोटा चिटोटे आज रोकिएका कामहरू पुनः शुरू हुनेछ। मन पर्ने व्यक्तिलाई सहयोग गर्ने अवसर मिल्नेछ। वैदेशिक कामहरू सहजै अघि बढ्नेछ। केही व्यक्तिहरूका लागि सन्तान प्राप्तिको योग समेत पर्नेछ। आज सूर्यलाई जल अर्पण गर्ने समय रहेको छ। कन्या राशिमा टोपा पिपुलसँग र छापिएको आज सुन्दर वैरण्य व्यक्तित्वमा निखारता ल्याउनेछ। धार्मिक तथा सांस्कृतिक गतिविधिमा सहभागी हुने अवसर मिल्नेछ। पुराना व्यक्तिहरूसँग पुनर्मिलनको यो प्रेमबाट नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव आउन सक्छ। वैदेशिक कार्य पनि अघि बढ्नेछ। भगवान नारायण कृष्णले दिन सकारात्मक रहनेछ। तुला राशिमा आशेर रिजुरेरो ताती जुते आज भोलिको प्रभावले कार्य सम्पादन गर्ने समय छ। लामो समयदेखि रोकिएका कामहरू अधुरा कामहरू पुर्याउनेछन्। सामाजिक कार्यमा सहभागी बन्ने अवसर छ। बुद्धिको उचित प्रयोग गर्दा जटिल थालिएका कामहरू समय सहजै सम्पन्न हुन सक्छ। वृश्चिक राशि वृश्चिक राशिमा आशेर तो नानियो आज बाहिरी गफ गाफमा अल्झुमा व्यापार व्यवसायमा असर पर्न सक्छ। पारिवारिक तथा प्रेम सम्बन्धमा मनमुटाव उत्पन्न हुनेछ। स्वास्थ्य तथा सौन्दर्यमा धन खर्चाउनेछ। वैदेशिक क्षेत्रबाट पनि रामको सफलता प्राप्त हुने योग छ। आज हनुमानजीको आराधना गर्नाले दिन राम्रो हुनेछ। धनुराशि धनराशिमा फेर ए यो भेबु दफा ढबे आज दिन लाभदायी रहनेछ। मन मिल्ने साथीहरूले सहयोग र हौसला प्राप्त हुनेछ। घरमा अतिथिको आगमन हुन सक्छ र माइलो यात्राको सम्भावना हुनेछ भने यात्राबाट दीर्घकालीन फाइदा हुनेछ। शैक्षिक क्षेत्रमा पनि सफलता प्राप्त हुने समय रहेको छ। मकर राशि नमस्ते भुज जी खेखु खेखो गागी आज मनमा स्फूर्ति र उत्साह बढ्नेछ। राजनैतिक सामाजिक कार्यमा सफलता मिल्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। शेयर बजार तथा व्यापार व्यवस्थामा पनि भने औसत लाभ हुनेछ। वैदेशिक कार्यमा राम्रो प्रगति हुनेछ। कुम्भ राशिमा गुगेको साथी सुसे शोध आज नयाँ व्यक्तिसँग समीप्यता बढ्नेछ। अग्रजहरूको सुझाव अनुसार नयाँ अवसर पहिलाउन सकिनेछ। मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ। स्वादिष्ट खानपानले मन लोभ्याउनेछ। स्मरण तथा सुखद यात्राको योग छ। आज भगवान शिवजीको आराधना गर्दै कामहरू अगाडि बढाउन सकिनेछ। अन्तिममा मिन्दासीमा चाहिँ दिदु थ झन्या दिदु चर्सी आज समय केही फुर्सा दिलो रहनाले कुलतर्फ मन आकर्षित हुन सक्छ। सानातिना समस्यामा अल्झन पर्ने देखिन्छ। मध्याहपछि नयाँ रचना तथा ज्ञानको क्षेत्र प्रगति हुनेछ। नजिकको व्यक्तिको सहयोगबाट काम पूरा हुनेछ। भगवान गणेशजीको पूजा आराधना गर्दै कार्य गर्दा अवरोध गर्दै जानेछ। राशिफलमा त्यस्तो भने तपाईँ भाग्य भन्दा कर्मविश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ भने सुखद बितोस्। तपाईँको आजको राशिफल पछि नेपाल रहेको छ। जन्मदिनको शुभकामना।

मिति 2083 साल असोज महिनाको 8 गते बिहिबार जन्मदिन परेको छ। जन्मदिन मनाउँदै हुनुहुन्छ तपाईँ सम्पूर्ण जन्मदिनको हार्दिक मनाउँदै शुभकामना व्यक्त गर्दछौ। तपाईँको सुस्वास्थ्य दीर्घायु साथै उत्तर प्रगतिको हार्दिक मनाउँदै शुभकामना व्यक्त गर्दछौ। मेरो व्यक्तिगतबाट तपाईँ सम्पूर्ण जन्मदिनको हार्दिक मनाउँदै शुभकामना।

कार्यक्रममा आफ्नो श्रीमती दाजुभाई साथीसँगै आफ्ना भन्दा कोही कसैको जन्मदिन परेको छ भने यस कार्यक्रममा प्रसङ्ग गर्न चाहनुहुन्छ भने तपाईँलाई फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँ घरमा हुँदै गरेका कार्यक्रमहरूका सूचना दिलाउनु भयो भने हामीले यस कार्यक्रम मार्फत प्रसङ्ग गर्ने गर्छ। बिहान ठिक 7 बजे अथवा तपाईँलाई बाइक परेको समय तपाईँले फोन मार्फत जन्मदिनको शुभकामना र तपाईँको गाउँ घरमा हुँदै गरेका कार्यक्रमहरू सूचना दिलाउनु भयो भने हामीले यस कार्यक्रम मार्फत प्रसङ्ग गर्ने गर्दछौ। आजको लागि भने हाम्रो निर्धारित समय सकिएको छ। भोलि बिहान नै सही समयमा तपाईँहरूको माझमा पुनः उपस्थित हुनेछौ। त्यतिसम्ममको लागि म कार्यक्रम प्रस्तारीमा पनि राज्यु तपाईँको बिहान तपाईँको दिन शुभ सुखद बितोस् सुन्दै गर्नुहोला। शुक्ला घण्टा क्याफएम 97.5 मेगाहर्ज। नमस्कार।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 8 बज्यो।
4: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नुभयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
5: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
4: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
1: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816362032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
6: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ।
7: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
6: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन स्टिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
7: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
6: सम्पर्क चितवन प्लास्टिक पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
7: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9162656187।
8: मेरिया मैनी, कस्तो राम्रो गहना!
9: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त।
8: राति पनि बत्ती बाल्नै नपर्ने।
9: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
10: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल।
11: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
10: शुद्ध सुन तथा चाँदीका गर गहना,
11: छापावाला सुन चाँदीका गर गहना,
10: राशि अनुसारका पत्थर,
11: कम्प्युटर तौल प्रविधि,
10: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
11: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
10: सन्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बन्केवा चोक।
11: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811616069, 9807625239।
10: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
12: होइन यहाँ यसो आमा चाहिँ कहाँबाट छोनेको छ?
13: कुटी हाँस्नु भन्नु, यस्तो पङ्खा चलिरहेको देखिनु भन्नु।
12: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो आउनु मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
14: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
15: चेस्का बाजे चाँच, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस वायरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
16: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल, दुलेगौडा, तनहुँ। प्रोप्राइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 9856303024।
17: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी चार दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी एफएम को तारीपट्टी मोबाइल नंबर 9855309982 र 9705625209
18: TVS साथ छ हाम्रो
19: प्रश्न होमवर्क देखाउ त
20: आज पेपर
19: ओहो कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो
20: टीचर मेरो मामीले त साथै राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अरे म होमवर्क यही कपीमा गर्छु
19: ए हो र त्यसो भए प्रश्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
21: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज ग्यालट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी चार दुलेगौड़ा फोन 0965414484 मोबाइल 9850603384 र 9850607988
22: आहा कति राम्री भयो कि सबै रूप रङ्ग नै फेरि छ हेर न मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि हजुर हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी चार दुलेगौडा यानै एमबी बैंक र दुलेगौडा पोलिक्लिनिकको बीचमा प्रोप्राइटर रोशनी श्रेष्ठ मोबाइल नम्बर 9827109066 र 9840945340
23: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टीवी वाशिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
24: ओल्ड स्कुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
25: सुन्नुहोस् है सैमसंग तथा हिमस्टार कंपनी का मोबाइल वाशिंग मेसिन फ्रिज टीवी लगायत का सामान 0% ब्याज दर में किस्ताबंदी में उपलब्ध कराइन
23: सन्देश ट्रेडर्स सुक्खा गंडकी तिलेगौड़ा मुक्तिनाथ विकास बैंक संगे प्रोप्राइटर सुरेन्द्र पौड़े संपर्क 0965706676 मोबाइल 9850602676
26: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा, दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म, डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु, स्नेहा मण्डल, दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564-1377 र 98-560-44-343। तनहु सेवा हस्पिटल, सुगला गण्डकी नगरपालिका 4 BP चोक।
0: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के के छ के के?
1: तर महँगो होला नि?
0: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियम का फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
2: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
3: 12 अल्मुनियम अब यूपीवीसीको साथमा।
2: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
3: सम्पर्क 12 यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0635414411, मोबाइल 98562-22938 र 98028-22938।
4: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98563398 र 98465-10950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
5: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
6: होइन, कति पुन मोबाइल भन्दै कराएको?
5: दुईवटामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि?
6: कहाँ छ पुन मोबाइल?
5: यो दुईवटामा तरकारी पसलको आडैमा छ।
6: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
5: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा।
6: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98191-74888 र 98448-48000।
27: दाई, एक बिहानी झोला बोकेर कता जान लागेको?
28: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
27: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
28: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
27: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
1: दुलेगौड़ा शपिंग सेंटर सुक्ला गंडकी चार दुलेगौड़ा दैनिक उपभोग्य संपूर्ण खाद्यान्न सामग्री होलसेल मूल्य में पाइन का साथ ही होम डिलीवरी को व्यवस्था रहेको छ। साथ में कस्मेटिक सामान उपलब्ध रहेको छ।
7: चिकन ससेज बफ ससेज
1: रिचार्ज कार्ड होलसेल मूल्य में उपलब्ध छ।
8: प्रोपाइटर संदीप श्रेष्ठ फोन नंबर 0765705052 मोबाइल 98560828587।
9: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
10: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
1: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
2: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरीजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
6: अब दक्ष प्राविधिकद्वारा आइफोन स्यामसुङ रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन स्यामसुङ एमआई भिभो होनोर ओप्पो वान प्लस नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको घरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साफ्टवेयर गर्ने व्यवस्था पनि रहेको छ।
11: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
12: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स दुलेगंगा हेल्प पोस्टोक
11: प्रोप्राइटर विनोद पोखरेल मोबाइल नम्बर 98560124।
13: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी
1: पंडित मा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
13: ओमकार।
1: अनि पण्डित पनि तिमीहरू चाहिन्छ भन्छन्, कहाँ खोज्नु होला
13: ओमकार।
1: अनि घरमा पूजा सामग्री पनि छैन भने
13: ओमकार।
1: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के ओमकार भनेको
13: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डार जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रत बन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
1: कल्पना फुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 98560508634।
14: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
29: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
14: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
29: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
14: कार स्कर्पियो भ्यान मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
2: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ मोबाइल नम्बर 98560062452।
30: दाजु बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
31: ए भाइ पनि बरेली टेलर्स हुँदा हुँदै केको चिन्ता के भने?
30: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिदिन्छ कि क्या हो?
31: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफै नै नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर्स जस्तो हो र भने।
30: ल दाजु त्यसो भए मेरो बिहाको लागि त्यही जानुपर्छ क्या हो?
1: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ कोट प्यान्ट लेहेङ्गा ब्लाउज कुर्ता सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कुल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
13: बरेली टेलर्स दुलेगौडा भित्री बजार प्रोप्राइटर प्रेम परियार मोबाइल 98460089 दमौली शाखाको लागि सम्पर्क 98060-13425।
18: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
32: कतिपय व्यवसायहरू एकदम फस्टाउने क्रममा पनि छ नि, डिजिटल ट्रान्जेक्सनमा ट्रान्जेक्सन गर्नेहरू, अनलाइन ट्रेडहरू, तिनीहरूलाई फेरि लगानीको पूर्वाधार अथवा आधारहरू पनि नभएको हुनाले त्यो ठाउँमा लगानी पनि पुग्न सकेन भनेपछि एउटा त पहिलादेखि काम गरिरहेका व्यापारीहरूलाई उनीहरूलाई चाहियो कि पर्याप्त पुँजी भएन किन पुँजी भएन किन पुँजी चाहियो भन्दा दुईटा कारणले चाहियो कि त उनीहरूले व्यापारलाई बढाउन चाहँदा पनि पुँजी भएन अर्को चाहिँ जहाँ जहाँ उनीहरूले लगानी गरेका थिए कोविडको कारणले ती मान्छेहरू तिर्न नसक्ने भए त्यसलाई कहाँबाट रिकभर गर्ने भन्दाखेरि उनीहरूलाई लगानी चाहिन्थ्यो त्यो लगानी ब्याङ्कहरूले लगानी गर्दिएनन् ब्याङ्कहरूले गरिदिएको स्टिमुलस प्याकेज के हो भन्दाखेरि त्यो बेलाको ब्याज तिर्न नसक्नेहरूलाई त्यो ब्याज जोडेर पुँजीमा जस्तै 10 करोड लोन थियो भने ब्याज 2 करोड पुग्यो भने 12 करोड लोन बनाइदिएको मात्रै हो त्यसले त उनीहरूको इकोनोमिक क्यापासिटी त बढेन त्यो बढाउने कुरामा हाम्रो सरकारले र राष्ट्रसङ्घले ध्यान दिएन भन्छु म ऋण बढाउने भोल्युम चाहिँ बढ्यो कागजमा बढेको देखियो तर अपारेन्टली त्यो के थियो त भन्दाखेरि ब्याज लगाएर जोडिएको थियो उनीहरूको आफ्नो पैसा परेन आफ्नो पैसा नपरेपछि त्यो व्यापार बढाउन चाहनेले बढाउन सकेनन् र सञ्चालन मात्रै गर्न पनि उनीहरूलाई पर्याप्त पुँजी भएन किनकि उठ्ने ठाउँबाट उनीहरूको उठेन त्यो कारणले चाहिँ गयो होइन यस्तो अवस्थामा त्यो अवस्था चाहिँ भूकम्पले भन्दा कोविडले बढी देखायो त्यसले गर्दा मैले कोविडको इफेक्ट चाहिँ नेगेटिभ बढी भयो इकोनोमीमा भन्ने सन्दर्भमा कुरो जोडेको हो भन्ने लाग्छ अब यो अवस्थामा गर्ने के हो भने जानेर प्रब्लम छ त्यही नै हिट गर्ने हो भनेपछि त्यस्तो व्यापारीहरूको संख्या कति छ मलाई लाग्छ अहिले पनि 70% जति डिफल्टर कोविडको कारणले छन् तिनीहरूलाई बोलाएर सोधेर के सुविधा दियो भने तिमीहरूले हिँडेको जस्तो बिजनेस गर्न सक्छौ भनेर न राष्ट्र ब्याङ्कले सोधेको छ न अर्थ मन्त्रालयले सोधेको छ सोधिनु त पर्यो नि त त्यत्रो ट्याक्स तिर्ने त्यस्तो होइन 50 लाखौं मान्छेहरूलाई रोजगार दिने व्यवस्थालाई सोध्नु पर्दैन त्यो त कहीँ न कहीँ त होला नि त मैले यो सरकारले मात्रै गरेन भनेको छैन भयो क्या कुनै पनि सरकारले गरेन त्यसपछि कोविडपछि त नेपालमा 6-7 सरकार बन्यो होला नि 5 बनेको अरे सायद होइन कसैले पनि गरेन नि त्यो गर्नु पर्थ्यो भन्ने कुरा हो मेरो
0: तर अब पछिल्लो समय सरकारले अलिकति यो सबै विषय बुझेर नै निजी क्षेत्रसँग अलिकति नजिक हुने संवादको चाहिँ प्रक्रिया चाहिँ अघि बढायो भन्ने त्यो सन्देश नै छ
32: त्यो सन्देश चाहिँ छ प्रधानमन्त्रीज्यूले पनि अलिकति इन्ट्राक्सन चाहिँ गर्नु भएको छ त्यो मेसेज लान खोजिएको छ अझै गइसकेको छैन भन्ने लाग्छ मलाई एउटा अर्को चाहिँ अब थाहा छैन कहीँनिर अर्थमन्त्री र प्रधानमन्त्रीको बीचको सामञ्जस्यता राम्रो भएन भन्ने म्यासेज चाहिँ बढी बजारमा गएको छ त्यो म्यासेज किन गयो कसरी गयो मलाई थाहा छैन तर त्यो म्यासेज जानु हुन्थेन एउटा कहीँ कतै उहाँहरूले गर्ने एक्टिभिटीहरूले पनि त्यस्तो देखायो कि नदेखिनु पर्थ्यो होइन अब जबसम्म यो अर्थतन्त्र चल्ने भनेको पोलिटिकल इकोनोमी हो त्यो राजनीतिसँग नि सरकार राख्छ र लगानीकर्ताहरूले एक खालको कन्सिस्टेन्सी चाहन्छन् र 5 वर्षलाई भनेर आएको पार्लियामेन्ट राम्रो भएको सरकार बनिरहेको बेलामा पनि अब बजारमा यो खालको रिमर आउनु होइन तालमेल मिलेन वा अर्थमन्त्री र प्रधानमन्त्रीको बीचमा असमञ्जस्यता छ भन्ने कुराले उहाँहरूले दिन खोजेको पोजिटिभ म्यासेज चाहिँ राम्रोसँग तर सर्कुलेट हुन सकेका छैन यो कुराले पनि लगानीकर्ताहरूमा कहीँ न कहीँ विरोधाभास वा अप्ठ्यारो वा हिचकिचावट चाहिँ देखिन्छ एउटा कुरा अर्को कुरा के छ भन्दाखेरि पुँजी बजार प्रति पनि अब सरकार र पुँजी बजारमा लगानीकर्ता प्लस अरू सबै स्टेक होल्डर भनौँ त्यो कहिले पनि उत्साह भएन नयाँ सरकार आएदेखि नै एक हप्ता जति यसो ग्रीन जस्तो भएको थियो यो सधैँभरि बढ्नुपर्छ भन्ने होइन तर सधैँभरि घट्नु पनि राम्रो होइन त्यसलाई चाहिँ अलिकति के गर्दा त्यसको रिफर्म बढी हुन्छ भन्ने कुरामा ध्यान पुगेन यद्यपि सरकारलाई अब यो पेट्रोलियम पोर्टर्सको समस्या त्यसपछि इमिडिएटली यो होइन प्राकृतिक प्रकोपहरू अब बर्खाको याम छ फेरि तुरुन्तै अब चाडपर्वको कुराहरू पनि आउँछ यो ठूलो खालको प्रेसर चाहिँ छ तर त्यति हुँदाहुँदै पनि एउटा मेकानिजमै बनाएर अर्थतन्त्रले कसरी पुनरुत्थान गर्न सकिन्छ भन्ने बारेमा प्रधानमन्त्रीको तह र अर्थ मन्त्रालयको तहबाटै सरकारकै तहबाट सोचिनुपर्छ भन्ने लाग्छ मलाई
0: अर्थतन्त्रलाई चलामान बनाउने मुख्य यो कार्यकारी अथवा संयन्त्रको रूपमा रहेको राष्ट्र बैंक चाहिँ राष्ट्र ब्याङ्कको भूमिका पनि अलिकति त्यति भरपर्दो सरकार जसरी उत्साहजनक ढंगले आयो जस्तो मौद्रिक नीतिको कुरै गर्दाखेरि पनि कर्मकाण्डी मात्रै आयो भन्ने आलोचना पनि भयो गवर्नर लगायत यो समग्र संस्थाले नै अलिकति द्रुत गतिमा काम नगरेको भन्ने गुनासो पनि छ
32: अब यसमा यसो छ एउटा त हामीसँग चाँदैमा सबै कुरो भइ पनि हाल्दैन साधन स्रोतको पनि सीमितता छ अब सबै कुरो राष्ट्र ब्याङ्कले लिबरलै छोडिदिँदाखेरि फेरि ब्याङ्कहरूले के गर्छन् भन्ने अर्को प्रवृत्ति पनि समस्या त हो फेरि राष्ट्र ब्याङ्कले चाहँदैमा सबै कुरो हुँदा पनि हुँदैन किनकि मोनिटरी पोलिसी भनेको फिस्कल पोलिसीलाई सपोर्ट गर्ने एउटा मेकानिजम हो भन्छु म मोनिटरी पोलिसी आफै लिड गरेर सबै अर्थ फिजिकल पोलिसीलाई ओभरटेक गरेर जान सक्ने स्थिति पनि हुन्छ जस्तो लाग्दैन हाम्रो भ्यूमा एटलिस्ट होइन. अरूले त्यो भन्लान् तर मैले त्यो गर्नुपर्छ भन्दिनँ. किन भन्दाखेरि म त्यो एप्रोचमा विश्वास गर्छु कि मोनिटरी पोलिसीले फिजिकल पोलिसीलाई सपोर्ट गर्नुपर्छ भन्ने मान्यता राख्छु किनकि निर्वाचित निकाय हो लिड चाहिँ फिजिकल पोलिसीले नै गर्नुपर्छ भन्ने हो अथेन्टिक हो. गर्न नसकेको कुरामा कहाँनिर भन्दाखेरि मैले अहिले भने जस्तै निजी क्षेत्रको मनोबल उकास्नको लागि कोविडको इम्प्याक्टलाई न्यूनीकरण गर्नलाई के गरियो त जे गरियो त्यो पर्याप्त भएन भन्ने कुरा चाहिँ साँचो हो. त्यसलाई अब राष्ट्र ब्याङ्क एक्लैले त्यो गर्न नसक्ने हो. हिजोको डिफल्टरहरूलाई पुनर्परिभाषित गर्न नसक्ने हो भने अर्थ मन्त्रालयको टिमलाई समेत इन्भल्भ गरेर एउटा नयाँ मेकानिजम बनाएर उनीहरूलाई यो कारणले दस वर्षसम्म एउटा छुट्टै मेकानिजम हो पाँच वर्षसम्म छुट्टै मेकानिजम दिएर उनीहरूलाई मोटिभेट गर्न सक्यो एउटा त्यो पाटोमा चाहिँ ध्यान दिनु पर्यो होइन. अर्को चाहिँ यो खास गरी यो कमर्सियल यो के भन्छ यो अदालतहरू यो खास गरी आर्थिक लेनदेनको मुद्दाहरू पनि चाँडो टुङ्गा उपभोक्ता अदालत मात्रै होइन उपभोक्ता भन्नाले कन्ज्युमर्स राइटको कुरा मात्रै भयो. आर्थिक लेनदेनसँग सम्बन्धित मुद्दाहरू चाहिँ छिटो फर्छोट गरिदिने मेकानिजम पनि चाहियो हामीसँग त्यो भएन. त्यसले गर्दाखेरि समस्या कहाँनिर भइदियो भन्दाखेरि नेपालमा गएर व्यवसाय गर्दाखेरि आर्थिक लेनदेनमा मुद्दा पर्यो भने भासिन्छ बीस वर्ष लाग्छ भन्ने भएपछि कुन चाहिँ आएर नेपालीले लगानी गरिदिन्छ विदेशीले होइन नेपाली एनआरएनहरूले पनि लगानी गर्न हिचिचाउने अवस्था भयो. त्यसले गर्दाखेरि यहाँ के हुनु पर्यो भने लगानी सुरक्षित छ र तिमीहरूले कमाएको पैसा राम्रोसँग लैजान सक्छौ है भन्ने वातावरण हामीले बनाउनु पर्यो. त्यो व्यवहारबाट विश्वास नदिलाएसम्म वैदेशिक लगानी पनि आउँदैन हाम्रो लगानीकर्ताले लगानी पनि बढाउँदैन. यो पाठमा चाहिँ हामीले सोच्नै पर्छ किनकि फरेक्स जम्मा गरेर र लोनेबल फण्ड ब्याङ्कमा जम्मा गरेर देश धनी हुँदैन.
0: अब यो अर्थतन्त्र सुस्ताउनुको पछाडि जुन यो के भन्छ सहकारीहरू समस्याग्रस्त भनिन्छ अहिले सरकारले ऋणीहरूको ऋण फिर्ता गर्ने प्रक्रिया पनि शुरू गरिराखेको अवस्था छ यसमा यो कारक

0: हुन्छ अहिले त्यो त्यति बेलाको विद्यमान परिस्थितिलाई ठिक ढङ्गले ह्यान्डल गर्न नसक्दाखेरि भएको हो होइन त्यो कारणले पनि सहकार्यहरू समस्या छन् तर त्यो सबैको भोल्युम चाहिँ मनोज्ञ छैन भन्छु अर्थतन्त्रलाई डायरेक्ट प्रभाव पार्नको लागि त्यसले गर्दा हुन त्यस्तो भएको भए त जस्तै अब पैसा जति गएर फस्यो त्यसले गर्दा कारोबार भएन भन्ने हो भने त कमर्सियल ब्याङ्कमा त वाणिज्य ब्याङ्कहरूमा जम्मा भएको पैसा त लगानी भएको छैन नि त लगानी गर्ने वातावरण भएको भए त त्यो पैसा त लगानी हुन्थ्यो र त्यसले कहीँ न कहीँ रिटर्न दिन्थ्यो होला त्यसले त सहकारीको कारणले मात्र यो सुस्थता आएको होइन हामीले चाहिँ वास्तवमा लगानीकर्ताहरूको मनोबल बढाउन नसकेकै हुनाले यो समस्या भएको हो लगानीकर्ताको मनोबल बढाउन सकेको भए धितो नराखिकन हिजो सहकारीबाट लोन लिए कहीँ घर डुब्यो भने पनि अर्को ठाउँबाट लोन लिएर कारोबार गर्न सक्थे नि त तर त्यो लिँदा झन् ठूलो समस्यामा परिन्छ भन्ने चेत चाहिँ लगानीकर्ताहरूमा भयो त्यही कारणले लगानीको माग बढेन लगानीको माग बढाउनलाई हामीले राष्ट्र ब्याङ्क र अर्थ मन्त्रालयको टिमले साँच्चै एक्सर्साइज गरेर जानै पर्ने जस्तो देख्छु मैले त्यो नगर्ने भने देशमा इन्भेस्टमेन्ट हुँदैन इन्भेस्टमेन्ट अवश्य इकोनोमिक एक्टिभिटीहरू फर्स्ट आउँदैन अर्थतन्त्र बढ्दैन
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ आज हामी कार्यक्रम बदलिदो नेपालमा राष्ट्र ब्याङ्कले हालै निकालेको चालू आर्थिक वर्षको पहिलो महिना साउनको आर्थिक तथा वित्तीय स्थिति अर्थतन्त्रका सूचक बजारमा बढ्दो मूल्य वृद्धि र समग्र अर्थतन्त्रको अवस्थाबारे त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागका सहप्राध्यापक डाक्टर रमेश पौडेलसँग कुराकानी गरिरहेका छौं उहाँसँगको थप कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: 3 महिना तिर्नुहोस् 7 महिना चलाउनुहोस् क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्
5: कृषि मन्त्र नार्कसँग
6: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं धानलाई मौसम सफा भएपछि मात्र काटौं खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ युरिया मलको प्रयोग नगरौं असोज 9 गतेदेखि 11 गतेसम्म विशेष सजगता अपनाऊ

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। यो कार्यक्रम काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। आज हामी कार्यक्रममा अर्थतन्त्रका आन्तरिक सूचक र बाह्य अवस्था एवं समग्र आर्थिक गतिविधिका विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका सहप्राध्यापक अर्थविद डाक्टर रमेश पौडेल, उहाँ राष्ट्रिय योजना आयोग का पूर्व सदस्य पनि हुनुहुन्छ। फेरि पनि स्वागत छ तपाईँलाई उज्यालो रेडियो नेटवर्कमा। बजारको अवस्थातिर जाउँ। अहिले यो बाह्य सूचकको कुरा त हामीले गर्यौं, तर उपभोक्ताको भान्सा चाहिँ अत्यधिक महँगो भएको भन्ने चाहिँ गुनासो छ सबैलाई। तपाईँ हामी पनि यसबाट प्रताडित छौ।
1: एकदमै राम्रो र सान्दर्भिक प्रश्न पनि ल्याउनु। हामी अब एकछिन त्यही सन्दर्भमै कुरा गरौं जस्तो लाग्छ। जस्तै मैले आज लगातार एक हप्ता जति भयो थुप्रै ग्यासको बुलेटहरू काठमाडौँ आइरहेको देखेको छु। त्यो सानो गाडीहरूमा पनि भन्नाले यो सानो के भन्छ हामीले युटिलिटी भ्यान भन्छौँ क्या होइन, पछाडि

0: पालामा 25-30 वटा 40 वटा त्यो के सिलिन्डरहरू बोकेर हिँड्ने गाडीहरू यत्र भेटिन्छन्, जीप जस्तोमा, अनि ठुल्ठुलो ट्रकहरूले पनि ग्यास बोकेको देखिन्छ, विभिन्न कम्पनीको, सिद्धार्थ कम्पनीको, सागर कम्पनीको, अरू विभिन्न कम्पनीको, होइन, जति पनि कम्पनीहरू छन् गाडीहरू आइराखेको छ, तर उपभोक्ताले ग्यास पाएको छैन, मेरो घरमा पनि ग्यास छैन, होइन। यो भनेको चाहिँ के हो भन्दाखेरि गभर्नेन्सको क्वालिटी नभएकै देखियो, किनकि ग्यास छ व्यापारले होल्ड गरेको देखियो। यसलाई कतिपयले पोलिटिक्ससँग गाँच्छन्, हिजोका पालिका पुराना पार्टीहरूसँग अफिलिएटेड आदि इत्यादि भन्ने हिसाबले चाहिँ पनि मिडियाहरूले, कतिपय सांसदहरूले पनि पार्लियामेन्टमा बोलेको देखिन्छ, तर त्यो पनि किन बेठेको भन्दाखेरि शासन सत्ता त अहिलेको सरकारसँग छ, जुनसुकै पार्टीको होस् त्यसलाई नङ्गाउन त सकिन्छ, ग्यासलाई तिमीले होल्ड गर्ने तर नबेच्ने किन गरेका भनेर जरिमाना गर्न सकिन्छ। त्यो भएर संयन्त्रले नै गभर्नेन्सको पाटोबाट कहीँ न कहीँ जसरी ध्यान दिनुपर्ने हो त्यो ध्यान दिन नसकेको जस्तो मलाई चाहिँ त्यो अनुभूति भएको छ, कि सरकारले ग्यास उपलब्ध बनाएको छ, बजारमा गाडी पनि गुडिरहेका छन्, तर सम्बन्धित विक्रेताले हामीलाई ग्यास दिन सकेका छैन, सबैको भान्साको समस्या हो यो। तर नेचुरल समस्या के हो भन्दाखेरि इरान र इजरायल वा अमेरिकाको वारको कारणले गर्दा पेट्रोलियम प्रडक्टको मूल्य घटेको छैन विभिन्न कारणले, इन्डियाले पनि हामीलाई त्यो ढंगले घटेको अनुसार घटाएको छैन होला, अब हाम्रो आयल निगमको घाटा पनि टन नै छ, त्यसले गर्दा यो पेट्रोलियम प्रडक्टको मूल्य घटाएको छैन, त्यो नघटुन्जेल हामीलाई मूल्यको चाप चाहिँ पर्ने नै भयो। तर समहाउ यो 5-6% हाराहारीमै राष्ट्र ब्याङ्कले उल्लेख गरेका छ, यसबाट त्यति धेरै आत्तिनुपर्ने चाहिँ होइन, र आशा के छ भने छिटै यो पेट्रोलियम प्रडक्टको मूल्य एक महिनाभित्र अलिक घट्छ कि भन्ने छ, यदि लडाईँ थप चर्किएन भने। तर यस्तो अवस्थामा हामीले ध्यान दिनुपर्ने के भने प्राइभेट सेक्टरले खर्च गर्न नसक्ने, जनताको घर चाहिँ किचन चाहिँ महँगो हुने भइसकेपछि बजारमा यो अलिकति सरकारले गर्ने खर्च बढाउन सकेको भए राम्रो हुन्थ्यो। त्यसको लागि अहिले अब यो भोटेकोसीको कारणले पुननिर्माणको काम पनि अब रफ्तारमा जान सक्नुपर्छ जस्तो लाग्छ एउटा, र सहयोग परिचालनको हिसाबले पनि ठिकै खालको सहयोग आएको छ हाम्रो कोषमा, होइन, अर्थतन्त्रका वास्तवमा त्यो रिजनको त भोटेकोसीको कारणले मलाई लाग्छ 10-12 वटा पालिकाहरू त एकदमै अप्ठ्यारो स्थितिमै छन्, तिनीहरूलाई कसरी रिभाइभ गर्ने, पूर्वाधारलाई हिजोको अवस्थामा कसरी ल्याउने भन्ने अर्को चुनौतीको बीचमा पनि सरकार छ, र हामीले धेरै आशा गरेको हाइड्रो इलेक्ट्रिसिटी भित्रको मोडालिटीलाई पनि कहीँ न कहीँ पुनर्विचार गरेर जानुपर्छ होला, किनकि धन्य धन्य अब त्यो क्याचमेन्ट एरियामा उत्पादन हुने विद्युत भनौँ न हाम्रो करिब करिब 20% हाराहारी जस्तो देखियो, होइन, त्यो एकै ठाउँ त्यसरी कन्सन्ट्रेट गर्दाखेरि त्यसले एकपछि अर्को प्रलय अथवा भनौँ न बाढीको कारणले वा अरू यस्तै क्षतिको कारणले के अरे दुर्घटनाहरूको कारणले गर्दा हुने क्षति चाहिँ मनग्य देखियो एउटा, र अहिले त अझ एक हिसाबले भन्यो भने रेस्क्यूकै काम राम्रोसँग सकिएको छैन, प्लस हिजो त्यो क्षति भएको जमिनहरूलाई कसरी वर्गीकरण गर्ने, नक्साङ्कन कसरी गरिदिने, ती नागरिकहरूलाई कहाँनिर सेटल गर्ने, त्यो कुरामा पनि हामी अब सरकारको मेकानिजम अल्दिनुपर्ने छ। भनेपछि यस्तो अवस्थामा कन्टिन्जेन्सी पर्पोजबाट काम गर्नुपर्ने एउटा टिम र रेगुलर इकोनोमिक एक्सपान्सनको पाथमा गर्नुपर्ने कामको बीचमा एउटा डेभिएसन क्रिएट गरेर फरक देखाएर अर्थ मन्त्रालयले त्यो कामको नेतृत्व गर्नुपर्छ भन्ने लाग्छ मलाई, होइन, र फाइनान्सियली पर्सपेक्टिभबाट हेर्ने कुरामा चाहिँ अब जस्तै भनौँ न केही केही ब्याङ्कको ब्रान्चहरू बन्द भएको होला, त्यो त मोरलेस अहिले बाँचेको मान्छेहरूलाई डिजिटल क्युआर कोड आदि इत्यादि मार्फत पनि गइसक्या होला, त्यसले त्यति ठूलो असर परिहाल्दैन होला जस्तो लाग्छ। अर्को चाहिँ विद्युत पनि बरु पोलहरू छिटो व्यवस्थित गर्न सकिएला, तर खानेपानीहरू व्यवस्थित गर्न गाह्रो होला। भनेपछि पहिलो चुनौती त के हो भने त्यहाँको जनजीविकालाई कसरी नर्मलाइज गरिदिने, अहिले त अझ त्यहाँ महामारीकै डर छ, कति होइन घरपालुवा पशुहरू मरेका छन्, कतिपय मान्छेहरूकै लास कुहिने सड्ने बिग्रिने अवस्थामा छ, त्यसले अर्को प्रकृति प्रकोप वा होइन दुर्घटना निम्ताउन सक्छ, त्यसको क्षतिलाई कसरी न्यूनीकरण गर्ने, यावत कुराहरूमा चाहिँ सरकारले एकैचोटि काम गर्नुपर्ने भएको हुनाले त्यो मेकानिजममा ध्यान दिनु पर्यो, त्यो चाहिँ स्थानीय पालिकाहरूले, प्रदेशको सरकारले र केन्द्रीय सरकारले पनि का पनि विभिन्न मन्त्रालयहरू एकैचोटि मिलेर काम गर्नुपर्छ होला। र अर्को चाहिँ मैले देखेको समन्वयको समस्या पनि देख्छु कतिपय ठाउँमा, जस्तै बाटोको एउटा समस्या छ, बिजुलीको अर्को समस्या छ, खानेपानीको अर्को समस्या छ, टेलिकम्युनिकेसनको अर्को समस्या, भने जति पनि पूर्वाधारसँग सम्बन्धित मन्त्रालयहरू छन् तीहरू एक आपसमा मिलेर कोअर्डिनेटेड भएर काम गरिदियो भने यो छिटो समाधान हुन सक्ला, नभए भने यसको ल्याग इफेक्ट चाहिँ अर्को कोविडको जस्तो 2-3-4 वर्षसम्म पनि जान सक्छ। त्यसले गर्दा पुनर्निर्माणलाई पुनर्व्यवस्थित गरेर लानुपर्छ होला एउटा। अर्को चाहिँ बस्तीलाई पुनर्व्यवस्थित गर्नु पनि जरुरी छ। जुन ठाउँमा राज्य पुग्दैन, राज्य पुग्न समय लाग्छ, त्यो ठाउँको बस्तीलाई नयाँ ठाउँमा त सार्नु पर्यो, तर कसरी सार्ने, उसको रोजीरोटीलाई कसरी ग्यारेन्टी गर्ने, उसलाई के गर्न लगाउने सारिएको मान्छेलाई, होइन घर मात्र बनाइदिएर पनि सोल्युसन छैन, उसको दैनिक जीवारा के भन्छ जीवन गुजारा गर्ने माध्यम चाहियो, उसले कहाँ गएर जागिर गर्छ अथवा कस्तो खालको व्यापार गर्छ, वा केटाकेटी कहाँ पढाउँछ, वा होइन राज्यको मेकानिजमलाई उसले कसरी सम्पर्क गर्छ, ती सबै कुराको व्यवस्था व्यवस्थित गरेर मात्रै पुनर्व्यवस्थापनको बारेमा सोच्नुपर्छ होला क्षणिक बाहेक दीर्घकालीन हिसाबले। यो कुरामा पनि सरकारले ध्यान दिनुपर्ने हो जस्तो लाग्छ। र हामीसँग अप्ठ्यारो मात्रै छैन, कतिपय ठाउँमा यसलाई हामीले राम्रोसँग ट्याकल गर्न सक्यौँ भने सजिलोपन पनि आउला। त्यो भनेको चाहिँ अब अहिले यो खास गरी क्लाइमेट क्राइसिसको कारणले जति पनि समस्या आएको छ यो बारेमा विश्व चिन्तित छ, विभिन्न देशका पार्लियामेन्टहरूले आवाजहरू उठाइरहेका छन्, पार्लियामेन्टहरूले बोलिराखेका पनि छन्, अब हाम्रो सामान्य प्रधानमन्त्रीज्यू पनि अब संयुक्त राष्ट्रसंघको महासभामा यही कुरा इस्यू लिएर नै जाँदै हुनुहुन्छ। यो कुराबाट नेपाल एउटा लाइमलाइटमा दुःख वा सुख दुईटै कारणले आएको देखिन्छ। र क्लाइमेट सँग सम्बन्धित क्राइसिसमा हिमाल बच्यो भने समुद्र बच्छन्, र हिमाल र समुद्र दुईटै बच्यो भने मात्रै पृथ्वी बच्छ, र पृथ्वी बच्यो भने मात्रै मानव सभ्यता बच्छ भन्ने जुन की म्यासेज हो त्यो म्यासेज दिनको लागि एउटा राम्रो अपर्च्युनिटी पनि हो भन्ने लाग्छ। र त्यसरी लान सक्यो भने हामीले संयुक्त राष्ट्रसंघको क्लाइमेट फण्डबाट पाउने, अरू विकसित राष्ट्रहरूबाट क्षतिपूर्ति वा क्षतिपूर्ति मात्रै नभनौ, क्षतिपूर्ति भन्दा उहाँहरूलाई बाध्यता जस्तो होला, तर उहाँहरूकै प्रोटेक्सनको लागि पनि हामीले यो ग्लेसियर मेल्टडाउन नहुने खालको, हिमालहरू जोगाउने खालको, जंगलहरू जोगाउने खालको एउटा सभ्यतामा छिर्नुपर्नेछ हो। त्यो कुरालाई चाहिँ अलि स्पिरिट गर्न सकियो, अलि ऱ्यापिडली त्यो त्यसमा कन्सन्ट्रेसन बढाउन सकियो भने त्यो चाहिँ आगामी जेनेरेसनको लागि पनि महत्वपूर्ण काम हुन्छ, र सरकारले यसमा ध्यान दियोस् भन्ने चाहन्छु म।
1: अहिलेसम्म सरकारी कोषमा राहत रकम विभिन्न संघ संस्था व्यक्ति लगायतबाट 15 अर्ब भन्दा माथि पुगेको छ, तर त्यहाँ अब खर्चको हिसाबमा सरकारी आकलनमा झण्डै 7-8 खर्बको आसपासमा, 6-7 खर्ब कति यति चाहिँ भन्ने छ। त्यसभित्र तत्काल आवश्यक बनाउन पर्ने पूर्वाधारहरू के हो, र दीर्घकालीन रूपमा पछि पनि विस्तारै गर्दा हुने चाहिँ के हुनसक्छ त्यस्तो?
0: एकदम राम्रो प्रश्न उठाउनु भयो। मैले अहिले पनि एउटा प्रसङ्ग भनेको छु, सरकारले रकम जम्मा गर्नु सफलता होइन, त्यो दयाको रूपमा पनि आउँछ, त्यसलाई बुद्धिमत्तापूर्ण ढंगले खर्च गर्नु नै सफलता हुनेछ। कोषमा पैसा जम्मा छ तर खर्च भएन भने सरकारको त्यो असफलता भन्छु म। जुट्नु पनि आफैमा ठूलो कुरो हो, तर त्यसलाई ठिक ढंगले खर्च गर्नु पर्यो, नम्बर एक। दोस्रो चाहिँ तपाईँले भनेको सन्दर्भमा यो जति पनि पैसा आएको छ यो रेस्क्यू र इमर्जेन्सी म्यानेजमेन्टको लागि आएको पैसा हो, यसलाई चाहिँ पूर्वाधारमा त्यहाँ त्यहाँ खर्च गर्छु भनेर सरकारले जोगाउनु पर्ने छ जस्तो मलाई लाग्दैन, किनकि 20 अरब जम्मा भएको भए पनि हाम्रो धन्नधनै 7-8 खर्ब त खर्च भयो भनेर भनेकै छौँ, तर म त यसको नेट खर्च चाहिँ 10 खर्ब भन्दा बढी लगानी नगरिकन यो बढ्नेवाला छैन भनेपछि त्यो 10 खर्बको लगानीमा सरकारले बचाएर 20 अरबबाट त पूर्वाधार बढ्नेवाला छैन, चटनी बराबर पनि हुँदैन।
1: त्यसले गर्दा
0: व्यक्तिको त अझ गाह्रो छ, भनेपछि सरकारले 7-8 खर्ब भने पनि मैले मोटामोटी 10 खर्ब भन्दा बढी जान्छ यो बनाउनलाई, पुरानो अवस्थामा ल्याउने वा त्योभन्दा राम्रो स्तरमा ल्याउने भन्नको लागि म त सुरुदेखि नै 10 खर्ब भन्दा माथि जान्छ भन्नेमा छु एउटा। अर्को चाहिँ बनाउनु पर्ने कुरामा चाहिँ दुईटा कुरा हामीले ध्यान दिउँ, हिजोको जस्तै बनाउने कि हिजोको भन्दा राम्रो बनाउने भन्दा डेफिनेटली राम्रो बनाउने। कुन अर्थमा राम्रो भन्दा पूर्वाधार अलिकति आधुनिक पनि हुनु पर्यो, त्यसले प्रोडक्टिभिटी बढाउनु पर्यो एउटा, त्यो भन्दा बित्तिकै खर्चै बढ्नपर्छ भन्ने छैन। अर्को हाम्रो निर्माणको प्रविधिमा पनि कहीँ न कहीँ सोच्नु पर्यो, किनकि आखिर बेली ब्रिजले 10-15 वर्ष धान्छ भने होइन हामीले बेली ब्रिजै लिएर जान्छ।
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: and voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
2: With international news you can trust.
5: BBC News.
6: Journeys into the heart of global events.
2: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
0: बनाएर बस्तीको विकास गरौँ जससँग उनीहरूको लिङ्केजहरूलाई पुनर्स्थापित गर्न पनि सकियोस्, रोजीरोटीको पनि उनीहरूलाई लान सकियोस्, त्यही ढङ्गले स्कुलहरू बनाउन सकियोस् होइन, त्यो पाटोबाट ध्यान दिनुपर्छ। बाढी एकचोटि आयो, अर्को 50 वर्ष आउँदैन, 50 वर्षमा देखा जाला भन्ने हिसाबले प्लानिङ गर्नु भएन, आउँदो रहेछ त प्रलयहरू भने ठुल्ठुला बस्तीहरू चाहिँ को बारेमा हामीले सोध्नुपर्ने भयो। यो ठाउँमा प्रलय आयो भने के हुन्छ त, अर्को चाहिँ हामीले साइन्स एन्ड टेक्नोलोजीमा लगानी गरेर अहिले पनि यो प्राकृतिक प्रकोपहरूको इन्डिकेटरहरू चाहिँ छ, एप्सहरू पनि, तर त्यसले हाम्रो यो अहिलेको भोटेपछि फ्लास फ्लडलाई इन्डिकेट गर्न सकेन, सूचित गर्न सकेन। भनेपछि त्यसमा लगानी गरेर त्यो म्याग्निच्युड भन्दा माथिको नगर्ने भएको हुनाले गरेन, ठूलो आइदियो नि त, हामीले सोचे भन्दा पनि ठूलो आएको हुनाले सूचित गर्न सकेन भने त्यो भोल्युम र क्यापेसिटी पनि बढाउनु पर्यो एउटा। अर्को चाहिँ कस्तो खालको विपत्तिलाई कुन खालको सूचित सूचना प्रवाह गर्ने, होइन, सामान्य बाढी आएकोलाई गर्ने सूचना र यस्तो विपत्ति आएकोलाई गर्ने सूचना एउटै जस्तो भए र मान्छेहरू कन्फ्युजनमा भएर पनि मान्छेहरू त मरे नि, भोलिका दिनमा यो हुनु भएन। सूचनाको प्रवाहको मेकानिजम पनि तह तह अनुसार फरक गर्न पर्यो, होइन, सामान्य बाढी आउँछ भन्ने रङ्गल लिदी आउने बेला होइन प्रलय नै आइदियो। बाढी भनेको चाहिँ सामान्यतः 10-15-20-25-30 मिटर अग्लो हुनुपर्ने, यहाँ आइदियो 160-200 मिटर अग्लो, त्यो भएपछि मान्छेहरूलाई त्यो उम्किने स्थिति पनि भएन र क्षति ठूलो भयो त्यो पाटो एउटा। अर्को चाहिँ मैले देखेको इको सिस्टम, इकोनोमिक सिस्टम भित्रको एउटा इको सिस्टम हुन्छ नि त, जस्तै कस्तो थियो भन्दाखेरि खोलापारी र खोलाबारी कृषकहरूले तरकारी फलफूलहरू उत्पादन गर्थे, मलिफेमा ल्याएर बेच्थे फर इक्जाम्पल, होइन। अब अहिले त अब बेलीब्रिज बनेर वा झोलुङ्गे पुल त एउटा त बनिसक्यो क्या रे सायद, त्यसले गर्दा अलिकति मान्छेहरू मान्छे त हिँड्न सक्ने होला नि, गाडीहरू त आउन सक्ने स्थिति बन्दैन, गाडी वाइजाइ गर्नको लागि त वैकल्पिक बेलीब्रिज टाइपको बन्न अझै 1-2 हप्ता 1 महिना जतिमा बन्ला जस्तो लाग्छ मलाई, यो खालको रफ्तार मेन्टेन भयो भने पनि। त्यो बीचमा तिनीहरूलाई इको सिस्टमलाई कसरी लिङ्क गर्न सकिन्छ त भन्दाखेरि, त्यही इन्स्टल गरेर त्यहाँभन्दा तलबाट ठूला ट्रकहरू प्रयोग गरेर होइन मलेखु अथवा त्यहाँभन्दा माथिल्लो पुल कहीँ प्रयोग गरेर ल्याउनु पर्ने होला, त्यो लाइनमा काम गर्ने एजेन्सीहरू चाहिँ हाम्रोमा रहेनछन् भन्ने देखियो कि एउटा क्राइसिस आउँदा बित्तिकै सप्लाई चेनमा प्रब्लम आइहाल्ने, होइन, अनि कृषकको खेती नष्ट हुने, त्यसलाई इन्सुरेन्सले पनि कभर नगर्ने, बजारले पनि कभर नगरिदिने समस्या देखियो। भनेपछि हिजो पनि त्यही समस्या आयो हामीले सुधार गरेनौँ, आज पनि त्यही समस्या आइरहेको छ हामीले सुधार गर्दैनौँ भने त हामीले कहिले पनि सुधार्दैनौँ। भनेपछि अब उपरान्त पुलहरू एउटा पनि नभन्दाखेरि सप्लाई चेनलाई कसरी मेन्टेन गर्ने भन्ने वैकल्पिक एउटा विकल्प पनि हामीले सोध्नु पर्ने रहेछ। भनेपछि प्रत्येक खोलाको बीचमा डाँडाहरूमा वा खोचहरूमा साना स्मल अर्बन एरियाहरू डेभलप गर्नुपर्ने होला, त्यो हिसाबले पनि प्लानिङ पर्सपेक्टिभबाट सोच्नुपर्छ जस्तो लाग्छ, सो द्याट पछि आउने यस्ता क्राइसिसहरूको बेलामा त्यो मेकानिजमले काम गर्न सकोस्। भनेपछि त्यहाँबाट त्यहाँ जम्मा आउने, त्यहाँ जम्मा भएर वारी ल्याउनु पर्ने र त्यहाँबाट काठमाडौँ ल्याउनु पर्ने हो कि, होइन, त्यो विकल्पहरू त्यसरी नबनाउँदाखेरिको समस्या जस्तो देखियो। सप्लाई चेन केही भयो भने बिग्रिहाल्ने, काठमाडौँको एउटा होइन भनौँ न अस्ति नै अब मकवानपुरमा त उता तरकारी फालाफाल हुने भयो, यतापट्टि चाहिँ तरकारी महँगो हुने भयो, होइन, यस्तो खालको स्थिति नआओस् भन्ने कुराको सन्दर्भमा वैकल्पिक अर्बन हबहरूको बारेमा पनि सोच्नुपर्छ होला। ती चाहिँ नयाँ बस्तीहरू हुन सक्छन्, त्यो एउटा डिजाइन। अर्को चाहिँ जति बेला हामीले बस्तीहरूलाई पुनर्व्यवस्थित गर्छौँ त्यो बेला जबरजस्ती गरेर पनि भएन, फेरि कन्भिन्सै गर्नुपर्ने हो। कन्भिन्स गर्दाखेरि राज्यको भूमिका, उनीहरूको व्यक्तिगत भूमिका, एजेन्सीहरूको भूमिकालाई राखेर अनि एनालाइसिस गरेर गर्नुपर्ने होला। हो त्यो हिसाबले जाँदाखेरि स्थानीय पालिकाहरूले पनि काउन्सिलिङको पार्ट, कतिपय मान्छेहरू त अहिले ज्यान चाहिँ बचेको छ, परिवार पनि केही भएको छैन, तर तलपट्टि त्यत्रो 200 मिटर अग्लो बाढी भएको देखेपछि त मान्छे त त्यो होपलेस भएर बसेको छ नि, होइन, तिनीहरूलाई पनि कहीँ न कहीँ काउन्सिलिङको मेकानिजम चाहिन्छ होला, यस्तो यस्तो भएको हो, यसले अब उपरान्त क्षति गर्दैन, तपाईँले मेडिटेसन गर्नुहोस् वा होइन यो खालको सिम्टम्स आउँदा यो खालको दबाई गर्नुहोस् भनेर कहीँ न कहीँ त काउन्सिलिङको मेकानिजम पनि चाहिन्छ होला, मनोबल बढाउने खालको हो। यो पाटोमा पनि सरकारले कहीँ न कहीँ काम गर्नुपर्छ। यी काममा इन्टिग्रेटेड एप्रोचबाट काम गरियो भने आर्थिक विकास यसले त्यति ठूलो नकारात्मक असर नदिला, तर यो सबै कुराहरूमा हामीले इन्टिग्रेटेड एप्रोचमा काम गरेनौँ भने त यसले कहीँ न कहीँ हाम्रो सोसाइटीलाई भोलिको हिसाबले अपाङ्ग बनाउन सक्छ, त्यसतर्फ चाहिँ ध्यान दिनुपर्छ भन्ने लाग्छ।
1: त्यहाँ सड़क अवरुद्ध भयो, त्यस पछाडि ग्यास महँगीको कुरा पनि गर्यौं, यो अन्तर्गत सबै चाहिँ भार उपभोक्ताको भान्सामा पुग्ने अवस्था के त्यो अस्ति भर्खरै पनि कृष्णभीरमा केही दिन 18-20 दिन जति सड़क त्यो अवरुद्ध हुँदाखेरि भाडा चाहिँ अलिकति बढ़्यो, त्यसकारणले ग्यासमा 100 रुपियाँ सरकारले बढ़ायो, त्यसमा आयल निगमले पनि स्वीकृति दियो व्यवसायहरूलाई। अब यो आयल निगम घाटामा जाने कुरासँग, त्यस पछाडि बाटो अवरुद्ध हुने कुरासँग उपभोक्ताको भान्सा कसरी जोड़िन्छ यो विषय?
0: एकदमै ठिक कुरा हो, तर तपाईँले भनेको भन्दा मैले यो प्रब्लमलाई अलिक फरक ढंगले भनौँ। सरकारले स्वीकृति दियो, आयल निगमले 100 रुपियाँ प्रति सिलिण्डर मूल्य बढायो, यो ठूलो कुरो मान्दिनँ मैले। ठूलो कुरो के मान्छु भन्ने भन्दा 2000 को ग्यास 2100 पुगेको भए ठिकै थियो, तर 2100 सट्टा 2500, 2600, 3000, 3500 सिलिण्डर साट्ने नाममा 500 रुपियाँ एक्स्ट्रा होइन, एउटा कम्पनीको सिलिण्डर दिएर अर्को कम्पनीको ग्यास दिनु पर्दाखेरि 1000 रुपियाँ, कतिपय ठाउँमा सिलिण्डर साटिँदैन, नयाँ सिलिण्डर लैजानुहोस् 7000 तिर्नुहोस्, जस्ता प्रवृत्तिहरू छन् यी प्रवृत्तिहरू बढी घातक प्रवृत्तिहरू हुन्, अप्ठ्यारो बेलामा नाफा कमाउन खोज्ने कालोबजारी प्रवृत्ति बढी हानिकारक छ। लगानी बढ़्यो त्यसले गर्दा 100 रुपियाँ बढ़ाउँ भन्ने कुरा एउटा अण्डरस्ट्यान्डिङको लेभल हो, त्यो कन्ज्युमरले त्यो कुरो बुझ्छन् क्राइसिसकै बेलामा एउटा। अब दोस्रो कुरा, हामीले इन्धनमा सधैँभरि परनिर्भर कति रहने भन्ने कुरा पनि हो, किनकि हामीसँग अब उत्पादन त हामीले अहिले नेशनल ग्रिड लाइनमा जोड्न नसकेकै बिजुली 1000 मेगावाट भन्दा बढी छ, त्यसलाई नेशनल ग्रिड लाइनमा छिटो जोड्नको लागि सरकारले किन सोच्दैन, त्यो एउटा। दोस्रो चाहिँ हामीसँग बिजुली पर्याप्त छ तर हाम्रा के छैनन् गतिलाई भन्दा लजिस्टिक्सहरू पूर्वाधारहरू राम्रो छैन, भनेपछि ट्रान्सफर्मरहरू 1 वर्षभित्र चेन्ज गर्ने कुरामा विद्युत प्राधिकरणले किन प्लान गर्दैन, के कहाँ के हेरेर बसेको छ विद्युत प्राधिकरणले? र अहिले पनि ट्रान्सफर्मर पड्किएको हुनाले, ट्रान्सफर्मरले लोड धान्न नसकेको हुनाले तपाईँकोमा बिजुली राम्रोसँग आउन सकेको छैन भनेर किन भनिरहन्छ? ठिक छ, जहाँ जहाँनिर आँधी हुरी आउँछ, पहाड़को बेल्ट होला, त्यो ठाउँको समस्या अर्कै होला, तर काठमाडौँ जस्तो सिटीमा बिजुली झ्याप झ्याप जानुपर्ने अनि त्यसको स्पष्टीकरण चाहिँ विद्युत प्राधिकरणले ट्रान्सफर्मरको कमजोरी लियो भनेर कति वर्ष बस्न मिल्छ? हाम्रो उत्पादन त गएको 3 वर्षदेखि त हामीलाई पुग्ने भन्दा बढी उत्पादन गरिरहेका छौँ होइन, तर किन लाइन जान्छ भन्दाखेरि विद्युत प्राधिकरणले पनि नेपालीको काठमाडौँमा एटलिस्ट काठमाडौँ पोखरा जस्तो मेन सिटीहरूमा जहाँ विद्युत प्राप्त छ त्यो ठाउँमा 1 मिनट पनि वर्षमा लाइन जान्न भन्ने कुराको ग्यारेन्टी गर्न नसकेसम्म हामी वैकल्पिक इन्धनमा खास गरी बिजुलीमा आधारित चुलोमा नेपाली जनताको विश्वास भएन, पकाउने बेलामा लाइन हुँदैन भन्ने नै छ। त्यो कुराको विश्वास जति बेलासम्म विद्युत प्राधिकरणले दिलाउन सक्दैन त्यो बेलासम्म किचनमा पेनिक हुने प्रवृत्ति चाहिँ रहिरहन्छ। त्यही भएर यो कुरामा चाहिँ विद्युत प्राधिकरणले ध्यान दिनु पर्यो, गभर्मेन्टले सोलो टोलो कार्यक्रमहरू गरेर जानु पर्यो र अप्ठ्यारो बेलामा नाफा कमाउने प्रवृत्तिलाई कन्ट्रोल गर्नु पर्यो। जुनसुकै संस्था जस्तोसुकै पार्टीसँग अफिलिएटेड मान्छेहरूले डिलर लिएर काम गरेको छ पनि उनलाई आजन्मा कैदसम्मको व्यवस्था गरेर सुशासनको झल्को दिन सक्नु पर्यो सरकारले।
1: चाडपर्वको मुखैमा छौं, दशैं तिहार जस्तो महत्वपूर्ण चाड के हुन्छ अब यो मूल्य वृद्धि यही अवस्थामा रहने अवस्था देखिन्छ अथवा चाहिँ यसमा सरकारले चाहिँ तत्काल चाल्नुपर्ने कदमहरू यहाँले अलिकति संकेत गर्नुहोस्।
0: अब यसमा के छ भने अब भनौँ न अहिले 10 वर्ष अगाडिको जस्तो काठमाडौँ होइन, किनकि हामीसँग वैकल्पिक मार्गहरू पनि 2-3 त यसै पनि चलेकै छन्। कृष्णवीर बन्दै हुँदा पनि हेर्नु त पहिला तपाईँले कल्पना गर्नुहुन्थ्यो 1-2 हप्तासम्म एउटा यो त्रिभुवन राजमार्ग चले सरी पृथ्वी राजमार्ग चलेन भने काठमाडौँमा तरकारी त्यो मूल्यमा पाइन्छ भने त कल्पना गरिन्थेन नि त। तर अहिले त 3-2 हप्ता जति कृष्णवीरको बाटोको कारणले गर्दा त्यो राजमार्ग नचल्दा पनि काठमाडौँमा तरकारीको आकार भएन, फलफूलको आकार भएन, पाइपलाइनले गर्दा पेट्रोलको आकार भएन, एउटा मात्रै कुराको आकार भएको त्यो भनेको ग्यास। त्यो ग्यास पनि सप्लाई साइडको समस्या भन्दा त्यो रिटेल साइटको समस्या हो। ग्यास नभएर मगाएको होइन कि इन्टेन्सन खराब भएर आफ्नै छिमेकीलाई आफ्नै नाता गोताका मान्छेहरूलाई समस्या पारेको आफ्नै मान्छेले हो भन्ने बुझ्नु पर्यो। यसलाई व्यवस्थापनको समस्या हो र यसलाई गभर्नेन्सको पार्टबाट कन्ट्रोल गर्नु पर्यो भन्ने हो एउटा चाहिँ। अर्को चाहिँ मूल्य बढ्ने कुरालाई यदि कृष्णपुरको बाटो पनि राम्रोसँग खुल्यो र अरू बाटाहरू ब्लक भएनन् थप प्रकोप आएन भने चाडपर्व भएको हुनाले मूल्य बढ्नुपर्छ जस्तो मलाई लाग्दैन अहिलेको सिनारियोमा, किनभने रेगुलर सप्लाई हुँदासम्म त बढ्नुपर्ने कारण त छैन एउटा। दोस्रो चाहिँ धेरै हर्षोल्लास पनि मा पनि अहिले नेपाल किन जानु हुँदैन भन्दाखेरि भर्खरै हाम्रो हजारौं घरबारहरू नष्ट भएका छन्, त्यो दुःख मनाउने वर्ष पनि हो। त्यसले गर्दा चाडपर्व मनाऊ, मिनिमम खर्चमा मनाऊ र व्यापारीहरूले पनि समयको के भन्छ त्यो अप्ठ्यारो समयको फाइदा नउठाउँ भन्ने मेन्टालिटीले काम गर्न पर्यो। सरकारले पनि अप्ठ्यारो मेन्टालिटीको आधारमा फाइदा उठाएको मान्छे भेट्दा बित्तिकै राम्रोसँग कारवाही गर्छ भन्ने म्यासेज गयो भने यो समस्या हुन्छ जस्तो लाग्दैन र कुनै पनि हिसाबले ग्यासको अभाव काठमाडौँ उपत्यकामा हुने कुरा स्वीकार्य छैन। त्यस्तै कथा चिनीको पनि छ, प्रत्येक वर्ष अनि यो चाडपर्व सुरु भयो कि चिनीको मूल्य बढ्छ, यो पनि एकदम विशेष अनुसन्धानको विषय हो र यससँग संलग्न व्यापारीहरूलाई यथोचित कारवाही गरेर एउटा सिस्टममा ल्याउनुपर्छ भन्ने लाग्छ मलाई।
1: अब अन्त्यमा रमेश पौडेलज्यू, यो अब भोटेकोशी बाढी पछाडि यसमा यो मानवीय संवेदनाको कुरा एउटा छ, हामीले मानवीय क्षति ठूलो भोगेको कुरा, अब यो पूर्वाधार बनाउनेदेखि लिएर अरू कुराहरूमा अर्थतन्त्रमा हाम्रो परेको असर, यसमा चाहिँ सकेसम्म हामीले त्यो आफ्नो क्षतिप्रति सहितको ठूलो रकम चाहिँ पाउनका लागि चाहिँ के पहल कस्तो खालको मुद्दा उठाउनुपर्छ?
0: होइन, यसमा त मैले अहिले पनि इन्डिकेसन गरेँ, यस सन्दर्भमा मैले दुईटा कुरा उठाउँ। एउटा त प्रधानमन्त्रीको जानुपर्ने कारण पनि एकदम भ्यालिड छ, जानु पनि भयो र जाँदाखेरि सबभन्दा राम मलाई मन परेको उहाँको सिम्प्लिसिटी विदाउट एनी फर्मालिटी, उहाँले त्यसरी जानुभयो। यद्यपि सदैव यो गर्न हुन्छ कि हुँदैन त्यो अर्को विषय हो, तर त्यो पनि आफैमा एउटा सुशासनको झल्को हो भन्ने लाग्छ। सानो टिम गएको छ, सरकारी बढेनको खर्च कम भएको छ, यी पोजिटिभ कुराहरू चाहिँ तलको समाजमा पुग्नुपर्छ, मन पनि पराएको छ जस्तो लाग्छ। बाटो जाम हुनेदेखि लिएर धेरै कुरा हुन्थे त्यो भएन, विच इज गुड, एउटा यस्तै टेन्डेन्सी रहिराखोस् सबैको मनमा भन्ने लाग्छ मलाई एउटा। अर्को चाहिँ तपाईँले उठाएको प्रश्नमा मैले अहिले पनि के इन्डिकेसन गरेँ भने हिमाल बच्यो भने समुद्र बच्छ, समुद्र बच्यो भने पृथ्वी बच्छ र पृथ्वी बच्यो भने मात्रै मानव सभ्यता बच्छ भन्ने कुराले अमेरिकाको, युरोपको, नेपाल जस्तो भूपरिवेष्टित र होइन गरीब राष्ट्रको प्लस हिन्दुकुश रिजनको र एकदम नन ल्यान्ड लक कन्ट्रीहरू भनौँ, समुद्रसँग प्रत्यक्ष असर भएका अरू कन्ट्रीहरूका लागि पनि एकदमै महत्वपूर्ण विषय हो। र हिमाल बचाउनको लागि नेपाल शुद्धिकरण हुनु पर्यो, प्लस त्यसमा उहाँहरूको पनि भूमिका देखिनु पर्यो, उहाँहरूले पनि फोहोर गर्नु भएन वा क्लाइमेटलाई डिटोरिएट गर्ने खालका एक्टिभिटीहरू हुनु भएन, प्लस वैकल्पिक ऊर्जाहरू अप्नाउनु पर्यो। त्यसको लागि वैकल्पिक ऊर्जाको सबभन्दा ठूलो स्रोत अहिलेको कन्टेक्स्टमा हिमाल हो, नेपाल हो, पानीको लागि मात्र होइन हाइड्रो इलेक्ट्रिसिटीको लागि पनि यहाँ नेपालमा लगानी ल्याउनु पर्यो होइन, त्यो ऊर्जालाई सबैले प्रयोग गरौं र युरेनियम प्लस अरू खास गरी कोइलाबाट अथवा ट्रेडिसनल स्रोतबाट आउने इनर्जीलाई प्रयोग गर्न कम गरौं वा नगरौं होइन। त्यो गर्दा बित्तिकै हिमाल नेपालमा अटोमेटिक समृद्धि आउँछ भन्छु म, किनकि इन्डियाले अहिले पनि उनीहरूको ठूलो सोर्स अफ इनर्जी भनेको कोइला हो होइन, चाइनाको अहिले पनि ठूलो सोर्स अफ इनर्जी भनेको युरेनियम टाइपको छ, भनेपछि हाइड्रो इलेक्ट्रिसिटीको डिमान्ड बढ्ने, सोलर पावरको डिमान्ड बढ्ने, विन्ड पावरको इनर्जीको डिमान्ड बढ्ने ग्लोबल्ली हुँदा बित्तिकै नेपालमा त्यसै प्रस्पोरिटी आउँछ भन्ने लाग्छ, कि तिनटैमा हामीले राम्रो गर्न सक्छौँ एउटा टेक्नोलोजीमा अलिकति लगानी गर्न सक्यो भने एउटा कुरा। अर्को कुरा चाहिँ उहाँहरूले अलिकति दिल उदार गर्नुपर्छ भन्ने म्यासेज पनि सम्बन्धित देशको पार्लियामेन्टहरूले कुरा उठाइरहेको पनि देखेको छु मैले, अमेरिकाको पार्लियामेन्टमा, अस्ट्रेलियाको पार्लियामेन्टमा होइन, जर्मनको पार्लियामेन्टमा यस्तै कुराहरू उठ्नु पनि आफैमा राम्रो कुरा हो। र उहाँहरूले हिजोका दिनमा यो आर्थिक सहायता पाउने राष्ट्रहरूमा कि त प्राकृतिक विपत्ति भएको हुनुपर्ने, कि लडाईँ भएको विवाद भएको हुनुपर्ने होइन, कि एकदम गरिबी चरम गरिबी भएको हुनुपर्ने जस्ता प्रावधानहरू थिए भने अब उहाँहरूको दिमागमा आर्थिक सहायता छुट्याउनको लागि नेपाल जस्ता देशहरू जसले चाहिँ इकोसिस्टम बायोडाइभर्सिटी प्रोटेक्सनमा राम्रो काम गरेका छन्, हिमालहरूको प्रोटेक्सन हिमालहरू केन्द्रित छन् उनीहरूलाई दिनुपर्छ भन्ने म्यासेज दिनु पनि जरुरी छ। यसको निम्ति पनि प्रधानमन्त्रीको भ्रमण यो सफल रहोस् भन्ने म कामना गर्न चाहन्छु।
1: हस्, त्यहाँलाई धेरै धेरै धन्यवाद यो समयको कुराकानीको लागि।
0: थ्याङ्क यू सो मच, तपाईँलाई पनि हार्दिक धन्यवाद अपर्च्युनिटी र प्रश्नका लागि पनि।
1: उहाँ हुनुहुन्थ्यो त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका सह प्राध्यापक एवं अर्थविद, उहाँ राष्ट्रिय योजना आयोगका पूर्व सदस्य पनि हुनुहुन्छ डाक्टर रमेश पौडेलज्यू। उहाँसँगको कुराकानी सँगै आजको लागि कार्यक्रम बदलिदो नेपालको समय सकिएको छ। आजको कार्यक्रमबाट प्राविधिक साथी दिनेश निरौला र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म हृदय रिमाल पनि विदा हुन्छु। नमस्कार।
4: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको
5: शुक्ला गण्डकी एफएम 97.6।
7: नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
8: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
7: इज्जतको सवाल छ बुढा, जहाँ पाए त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोखेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
8: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्ने र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
7: होम डेलिभरीको पनि व्यवस्था छ।
9: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चौक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560078।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 9 बज्यो।
2: तालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18 10 50 00 01 रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क अहिले बिहानको 9 बज्यो।
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
0: राष्ट्रको शान किसान।
1: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। देशभर झरी, केही ठाउँमा मुसलधारे वर्षा, आजदेखि पानी पर्ने क्रम झनै बढ्ने, पालिकासँगको समन्वयमा विद्यालय विदा दिन र परीक्षा स्थगित गर्न मन्त्रालयको आग्रह, अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन। प्रधानमन्त्री शाहले आज राष्ट्रसंघका महासचिवसँग भेट गर्ने, महासभामा सम्बोधन भोलि, परराष्ट्र मन्त्री खनालद्वारा G7 बैठकमा अन्तर्राष्ट्रिय सहयोग माग। फ्लाइ दुबईको दुबई पोखरा दुबई उडान शुरू, यात्रुहरूलाई सहजतासँगै खर्च घट्ने। एआईले अस्ट्रेलियाको सरकारी तथ्याङ्क पोर्टलमा अनधिकृत पहुँच बनाएको खुलासा, डिजिटल पूर्वाधारको सुरक्षाबारे गम्भीर चिन्ता। र एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपालले आज श्रीलंकासँग खेल्ने। नेपाल खबरमा अब पूरा खबर। गैरातीदेखि देशका धेरै ठाउँमा झरी पर्न शुरू भएको छ। बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले पानी परेको हो। भोलिदेखि आइतबारसम्म ठूलो पानी पर्ने पूर्वानुमान भए पनि केही ठाउँमा गैरातीदेखि नै मुसलधारे पानी पर्न थालेको छ। गैराती, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा मुसलधारे पानी परेको हो। पछिल्लो 24 घण्टामा पाल्पामा 160 मिलिमिटर र कपिलवस्तुमा 125 मिलिमिटर भन्दा धेरै पानी परेको छ। 24 घण्टामा 100 देखि 200 मिलिमिटर पानी परे धेरै भारी वर्षा र 200 मिलिमिटर भन्दा बढ़ी पानी पर्यो भने त्यसलाई अति भारी वर्षा भनिन्छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि पानी पर्ने क्रम अझै बढ़नेछ। केही ठाउँमा मुसलधारे र आरीघोप्टे वर्षाको सम्भावना छ। मौसम एकछिन खुल्ने जस्तो भए पनि फेरि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै ठाउँमा निकै ठूलो वर्षाको सम्भावना छ। मधेस प्रदेश र कोशी प्रदेशको तराईका थोरै ठाउँमा हावाहुरी समेत चल्ने सम्भावना छ। अरू ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आइतबारसम्म धेरै ठाउँमा ठूलो पानी पर्ने भएकाले जोखिमयुक्त क्षेत्रमा पहिरो जाने, खोला तथा नदीमा बाढ़ी आउने सम्भावना छ। त्यसैले हवाई सड़क यातायात प्रभावित हुन सक्ने पूर्वानुमान छ। सम्भावित जोखिमबाट बस्न आवश्यक सावधानी अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ। यसैबीच आजदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो पानी पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ। लगातारको वर्षाले नदी र खोलाहरूमा जलस्तर एक्कासी बढ़ने, पहाड़ी भूभागमा पहिरो जाने र तराईका होचा ठाउँमा डुबान तथा हिमाली भेगमा अत्याधिक हिमपात हुन सक्ने मौसम विज्ञान विभागले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यक काम बाहेक लामो दूरीको यात्रा नगर्न अनुरोध गरेको छ। यस्तै बाढ़ी आएका बेला टिकटक नबनाउन, भिडियो नखिच्न र खोलामा दाउरा संकलन नगर्न पनि प्राधिकरणले भनेको छ। जोखिममुक्त क्षेत्रमा रहेका पर्यटकहरूलाई तत्काल सुरक्षित ठाउँमा जान र ट्राभल एजेन्सीहरूलाई नयाँ बुकिङ नगर्न भनिएको छ। यसैबीच ठूलो वर्षाको सम्भावना रहेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थालाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिएको छ। मौसम विभागले देशका विभिन्न ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेको र आवश्यक सतर्कता अपनाउन आग्रह गरेको भन्दै मन्त्रालयले अस्पताललाई आवश्यक व्यवस्थापन सहित तयारी अवस्थामा रहन भनेको छ। निरन्तर वर्षाका कारण बाढ़ी, पहिरो तथा अन्य प्राकृतिक विपदबाट दुर्घटना, चोटपटक र जनस्वास्थ्य सम्बन्धी समस्या बढ़न सक्ने भन्दै मन्त्रालयले स्वास्थ्य संस्थालाई सतर्क रहन आग्रह गरेको हो। मन्त्रालयले अस्पताल र स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति, औषधि र स्वास्थ्य सामग्री पर्याप्त मात्रामा तयारी अवस्थामा राख्नु भनेको छ। साथै आकस्मिक स्वास्थ्य सेवा निरन्तर सञ्चालन हुने व्यवस्था मिलाउन र विपदका समयमा स्वास्थ्य सेवा प्रवाहमा अवरोध हुन नदिन आवश्यक तयारी गर्न निर्देशन दिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले ठूलो वर्षा हुने भएकाले पूर्व तयारी र सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयले सम्भावित जोखिम न्यूनीकरणका लागि पालिका संघको समन्वयमा आज र भोलि आवश्यकता अनुसार विद्यालय विदा गर्न र परीक्षा स्थगित गर्न आग्रह गरेको छ। धेरै ठाउँमा ठूलोदेखि धेरै ठूलो वर्षा, हिमपात, हावाहुरी र चट्याङ पर्ने उच्च जोखिम रहेको भन्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो। बालबालिकाहरूलाई जोखिमयुक्त नदी, खोला, पोखरी तथा पहिरो जाने ठाउँमा जान नदिन र आवश्यक सतर्कता अपनाउन मन्त्रालयले अभिभावकहरूलाई सुझाव समेत दिएको छ। यता गैरातीदेखि देशका धेरै ठाउँमा पानी परेकाले सड़कमा गाड़ी चलाउन समस्या भएको छ। काठमाडौँ जोड्ने मुख्य सड़क पृथ्वी राजमार्गको कृष्णभेर नजिकै पहिरो खस्दा सड़क रातभर
बन्द भएकामा आज बिहानदेखि खुलेको छ। ठाउँ ठाउँमा पहिरो खस्ने जोखिम भएकाले सावधानी अपनाउन प्रहरीले यात्रु र चालकलाई आग्रह गरेका छन्। वर्षाका कारण बाढ़ी तथा पहिरोको जोखिम बढ़न सक्ने भन्दै बीपी राजमार्ग, कान्ति राजपथ र भैंसे भीमफेती देउराली कुलेखानी सड़क खण्डमा रातको समयमा गाड़ी चलाउन रोक लगाएको छ। कान्ति राजपथमा भोलिदेखि आइतबारसम्म बिहान 5 बजेदेखि बेलुकी 5 बजेसम्म मात्र गाड़ी चल्न दिइनेछ। यस्तै भैंसे भीमफेती देउराली कुलेखानी सड़क खण्डमा बिहान 5 देखि बेलुकी 5 बजेसम्म मात्रै गाड़ी चल्न दिइनेछ। यसै गरी बीपी राजमार्गमा पनि आजदेखि 4 दिनसम्म रातिको समयमा गाड़ी चलाउन रोक लगाइयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। संयुक्त राष्ट्र संघीय महासभाको 81 सत्रमा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह हिजो अमेरिकाको न्यूयर्क पुग्नु भएको छ। प्रधानमन्त्री शाहले आज संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेससँग भेटवार्ता गर्ने कार्यक्रम छ। भोलि नेपाली समयअनुसार बिहान राष्ट्र संघीय महासभाको 81 सत्रलाई सम्बोधन गर्नुहुनेछ। महासभामा प्रधानमन्त्री शाहले नेपालले जलवायु परिवर्तनको गम्भीर असर भोगिरहेको विषय उठाउने तयारी गर्नुभएको छ। विकसित तथा बढ़ी कार्बन उत्सर्जन गर्ने देशले जलवायु संकटको असर भोगिरहेका नेपाल जस्ता देशलाई न्यायपूर्ण सहयोग गर्नुपर्ने विषय नेपालको जोड़ छ। यस्तै प्रधानमन्त्री शाहले भटेकोशी बाढ़ी र जलवायुजन्य विपत, जलवायुजन्य क्षतिको क्षतिपूर्ति, आर्थिक सहयोग, हिमाली देशका समस्या, नेपाल जस्ता न्यून कार्बन उत्सर्जन गर्ने देशको अवस्था, नेपालको वातावरणीय योगदान, अन्तर्राष्ट्रिय सहयोग र सद्भाव लगायतका विषय महासभामा उठाउनुहुनेछ। प्रधानमन्त्री शाह पर्सी शनिबार अमेरिकाबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ। यसैबीच परराष्ट्र मन्त्री शिशिर खनालले नेपालमा हालै आएको बाढ़ी तथा जलवायुजन्य विपदपछि पुनस्थापना, पुनर्वास र पुननिर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताउनु भएको छ। राष्ट्रसंघको 81 महासभाका अवसरमा आयोजित G7 विकास मन्त्री स्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले नेपालको पछिल्लो विपदले घर, सड़क, पुल, विद्यालय, स्वास्थ्य संस्था र जलविद्युत पूर्वाधारमा ठूलो क्षति पुर्याएको बताउनु भएको छ। उहाँले प्रारम्भिक आकलन अनुसार विपदपछिको पुनस्थापना र पुननिर्माणका लागि 7 खर्ब 68 अर्ब 20 करोड़ रूपियाँ भन्दा बढ़ी आवश्यक पर्ने जानकारी गराउँदै G7 सदस्य राष्ट्र तथा अन्य अन्तर्राष्ट्रिय साझेदारसँग दीर्घकालीन सहयोगका लागि आग्रह गर्नुभएको छ। यसैबीच परराष्ट्र मन्त्री खनालले जर्मनीसँग पनि बाढ़ी प्रभावित क्षेत्रको पुनस्थापना, पुनर्वास तथा पुननिर्माणमा सहयोग गर्न आग्रह गर्नुभएको छ। राष्ट्रसंघको महासभाका क्रममा न्यूयर्कमा जर्मनीकै आर्थिक सहयोग तथा विकास मन्त्री रिम आलाबाली रोडोवानसँग भएको द्विपक्षीय भेटवार्तामा उहाँले विपदपछिको पुननिर्माणसँगै जलवायु उत्थानशीलता, विपद पूर्व तयारी तथा क्षमता अभिवृद्धिमा थप लगानी आवश्यक रहेको बताउनुभयो। फ्लाइ दुबईले हिजोदेखि दुबई पोखरा दुबई नियमित व्यावसायिक उड़ान शुरू गरेको छ। दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट उड़ेको फ्लाइ दुबईको जहाज हिजो बेलुकी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेर फर्केको छ। यसअघि केही वायुसेवा कम्पनीले पोखरादेखि अन्तर्राष्ट्रिय उड़ान शुरू गरे पनि नियमित हुन नसकेकामा फ्लाइ दुबईले नयाँ आशा जगाएको छ। पोखरादेखि दुबई भएर यूरोप, अमेरिका लगायत विभिन्न देशमा जाने यात्रुलाई सहजता थपिने र यात्रा अवधि छोटिँदा खर्च पनि घट्ने भएको छ। पर्यटकीय राजधानी समेत रहेको पोखरा सहित त्यहाँका पर्यटकीय क्षेत्रको घुमफिरका लागि विदेशी पर्यटक सिधै पोखरा आउन सक्नेछन्। वैदेशिक रोजगारी, अध्ययन, घुमफिर आदिका लागि अरब देश सहित अन्य देशमा जाने यात्रु तथा सर्वसाधारणका लागि पोखरा दुबई उड़ान सेवा लाभदायी हुने देखिएको छ। 3 वर्ष अघि सन् 2023 जनवरीदेखि संचालनमा आएको विमानस्थलबाट अन्तर्राष्ट्रिय उड़ान हुन सकेको थिएन। सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाइ दुबईले उड़ान शुरू गरेको हो। पोखरादेखि अस्ट्रेलिया, यूरोप र अमेरिका मा पुग्ने यात्रुहरूले एउटै टिकटबाट यात्रा गर्न सक्ने र गन्तव्यसम्म पुग्दा कुनै झन्झट नहुने अपेक्षा गरिएको छ। शिक्षाविद तथा काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति प्राध्यापक डाक्टर सुरेश शर्माको 86 वर्षको उमेरमा निधन भएको छ। शिक्षाविद डाक्टर शर्माको उपचारका क्रममा हिजो काठमाडौँको धुम्बाराईको हेम्स अस्पतालमा निधन भएको हो। उहाँको आज अन्त्येष्टि गरिने परिवारले जनाएको छ। सिन्धुलीमा जन्मनुभएका डाक्टर शर्माले रसायनशास्त्रमा विद्यावारिधि गर्नुभएको छ। उहाँ नेपालको उच्च शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने शिक्षाविदका रूपमा परिचित हुनुहुन्थ्यो। अब विदेशको खबर। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानेजले ओपन एआईले विकास गरेको कृत्रिम बुद्धिमत्ता अर्थात एआई एजेन्टले सरकारको मेडिकेयर तथ्याङ्क पोर्टलमा अनधिकृत पहुँच बनाएको खुलासा गर्नुभएको छ। यो घटना 3 महिना अघि जूनमा भएको र एआई एजेन्टले सार्वजनिक तथा गैर सार्वजनिक फाइलमा पहुँच बनाएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। एआई एजेन्टले सर्विसेस अस्ट्रेलियाले सञ्चालन गर्ने सार्वजनिक मेडिकेयर तथ्याङ्क रिपोर्टिङ पोर्टलमा प्रवेश गरेको समाचार संस्था रोइटर्सले जनाएको छ। पोर्टलमा मेडिकेयरसँग सम्बन्धित तथ्याङ्क खर्च लगायत गैर संवेदनशील विवरण राखिएका छन्। ओपन एआईले भने आफ्नो आन्तरिक मूल्यांकनका क्रममा एआई मोडेलले अस्ट्रेलियाका विभिन्न सरकारी वेबसाइट तथा सेवामा अनपेक्षित गतिविधि गरेको पत्ता लागेको जनाएको छ। प्रधानमन्त्री अल्बानेजले घटनाबारे ओपन एआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानसँग प्रत्यक्ष कुराकानी गरेको समेत बताउनु भएको छ। उहाँले घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै सरकारलाई जानकारी गराउन ओपन एआईले निकै ढिला गरेको भन्दै असन्तुष्टि जनाउनु भएको खबरमा उल्लेख छ। यस घटनाले स्वायत्त रूपमा काम गर्ने एआई एजेन्टबाट सरकारी तथा अन्य डिजिटल पूर्वाधारको सुरक्षामा उत्पन्न हुन सक्ने गम्भीर जोखिमबारे नयाँ चिन्ता बढ़ाएको छ। अब खेल खबर। जापानको आइची नागायोमा चलिरहेको विश्व एसियाली खेलकुदमा नेपालले आज महिला कबड्डीमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र श्रीलंका बीचको समूह चरणको अन्तिम खेल नेपाली समय अनुसार दिउँसो 2 बजे शुरू हुनेछ। 4 टोली रहेको समूह बीबाट शीर्ष 2 टोली सेमी फाइनलमा पुग्ने भएकाले आजको खेल नेपालको पदक यात्राका लागि महत्वपूर्ण छ। नेपालले समूह चरणको पहिलो खेलमा थाइल्याण्डलाई 43 अंकले हरायो तर दोस्रो खेलमा नेपाल हिजो चाइनिज ताइपेईसँग 37-18 अंकले पराजित भयो। श्रीलंकाले समूह चरणका यसैका दुवै खेलमा हार बेहोरेको छ। समूह बीमा नेपालसँगै चाइनिज ताइपेई, थाइल्याण्ड र श्रीलंका छन्। नेपालले विश्व एसियाली खेलकुदमा 21 खेलमा 135 खेलाड़ी सहभागी गराएको छ। चार भञ्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। देशभर झरी, केही ठाउँमा मुसलधारे वर्षा, आजदेखि पानी पर्ने क्रम झनै बढ़ने, पालिका संघको समन्वयमा विद्यालय विदा दिन र परीक्षा स्थगित गर्न मन्त्रालयको आग्रह, अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन। प्रधानमन्त्री शाहले आज राष्ट्रसंघका महासचिवसँग भेट गर्ने, महासभामा सम्बोधन भोलि, परराष्ट्र मन्त्री खनालद्वारा G7 बैठकमा अन्तर्राष्ट्रिय सहयोग माग। फ्लाई दुबईको पोखरा उड़ान शुरू, यात्रुहरूलाई सहजतासँगै खर्च घट्ने। एआईले अस्ट्रेलियाको सरकारी तथ्याङ्क पोर्टलमा अनधिकृत पहुँच बनाएको खुलासा, डिजिटल पूर्वाधारको सुरक्षाबारे गम्भीर चिन्ता र एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपालले आज श्रीलंकासँग खेल्दै।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
4: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
5: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौड़ा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98166-34372।
6: सुन्दर अटो होक्स यमाहा शोरूम धुलेगौड़ा प्रस्तुत गर्दछ।
7: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कूटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कूटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम, दुलेगौड़ा बजार, तनहुँ।
8: सम्पर्क 0564142121, मोबाइल 98565-35921।
7: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
9: Yamaha. होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
10: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सस्तो मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
9: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यहीँ जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
11: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9847814357 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
12: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
13: ल पत्तै छैन है तिमीलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
14: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, एल्युमिनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
12: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी 4, दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0965414142, मोबाइल 9855023128 र 9462614726।
15: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला? मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है?
16: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
15: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
17: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै लास्का रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीडी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्पर्नुहोस्।
18: रिमाल हार्डवेयर, सम्पर्क 0654142345, 0654143345।
19: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
15: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी?
19: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
20: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
21: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
22: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4, भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4, भित्री बजार।
23: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0965414194, मोबाइल 9855302630।
20: विगत लामो समयदेखि तपाईँहरूको मनसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
24: आज पनि खाना काप्छै? होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउँदैन भने?
25: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, कतिले सामान किनेर ल्याउने भए पो।
24: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
25: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाऊ न। किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफ फेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
24: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
0: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
1: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै खरो उत्पन्न दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा
2: हजुर दान गरौं।
3: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
4: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।

0: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
1: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तन हो।
2: टीभीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीभीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीभीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी एफएम को पारीपट्टी मोबाइल नंबर 98560309 र 97065020209
3: साथ छ हाम्रो।
4: हाँ, गहना भनेको त यस्तो पो हुनु पर्छ। आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको। हैन रमिता, यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायौ?
5: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि। तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
4: थ्याङ्क यू है रमिता तिमीलाई। त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
6: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
5: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
7: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
6: ओम एम आभूषण सुन चाँदी दोकान।
4: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656705537, मोबाइल नम्बर 98460-69246, 98-58-00-8।
3: शुक्ला गण्डकी एफएम 97.6।
4: उकाली चढ्दै ओह्रालो चढ्दै भन्स्याङ चौतारी अनि मेलापात गर्दै
8: लिम्बू सन्तिने वनपाखा मौलिक लोक संस्कृतिको सृजनाको लागि कार्यक्रम गाउँ बेसीका भाषा।
4: कार्यक्रम गाउँ बेसीका भाषा हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न

आवश्यक परेको छ भने तपाईँहरू ओमेन आभूषण सुनचाँदी उद्योगमा गएर डुक्कर तथा हात सरगनाहरूको कारोबार गर्न सक्नुहुनेछ। र बिहानीको समय पनि रहेको छ भने घर क्षेत्रमा व्यस्त हुनुहुन्छ होला, अहिले बेलुकाबाट बिहानसम्म पानी पर्दैछ, पानी पसेको छ है, हाम्रोतिर तपाईँहरूकोतिर के कस्तो छ पक्कै पनि तपाईँहरू पनि एकदमै सन्चै आराममा हुनुहुन्छ होला भन्ने विश्वास पनि रहेको छ। आफ्नो स्वास्थ्यको ख्याल राख्दै आफ्नो काममा पनि अगाडि बढ्नुहोला भन्न चाहन्छु तपाईँहरू सम्पूर्ण रहलाई है। र हजुर गर्दै हुनुहुन्छ, सुदेशमा हुनुहुन्छ, विदेशमा हुनुहुन्छ, जहाँ जस्तो अवस्थामा हुनुहुन्छ, आफ्नो स्वास्थ्यको ख्याल राख्दै आफ्नो कामहरूमा अगाडि बढ्नुहोला पनि भन्न चाहन्छु। आफ्नो स्वास्थ्य राम्रो शरीर राम्रो हुन्छ, आफ्नो स्वास्थ्य राम्रो भएन भने केही पनि राम्रो हुँदैन, त्यही भएर बढी प्राथमिकता आफ्नो स्वास्थ्यलाई दिनुहोला। आज पनि हामी तपाईँको रोजामा रहेका विश्व मदर रोजाकालाई कार्यक्रममा स्थान दिनेछु, फोन गर्न सक्नुहुन्छ 9842976311 माध्यमबाट तपाईँहरू कार्यक्रममा जोडिन सक्नुहुन्छ र आफूलाई मनपर्ने गोपाकारो रोज्न सक्नुहुनेछ र हामीले यस कार्यक्रम मार्फत प्रसारण गर्ने गर्दछौँ। फोन गर्नुहोला, दुवै नम्बरहरू खुला रहेका छन्, अन्त सिआनको जुन नम्बर सक्नुहुन्छ त्यही नम्बरमा चाहिँ फोन गर्न सक्नुहुनेछ 9842976311 माध्यमबाट तपाईँहरू कार्यक्रममा जोडिन सक्नुहुनेछ। यति बेलाको क्रममा भने कार्यक्रममा पहिलो लोक साङ्गीतिक गोष्ठी स्वरूप एउटा सुमधुर लोककला कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि तपाईँहरूको माझमा आउनेछु। तपाईँहरूले फोन गर्दै गर्नुहोला, हाम्रो दुवै नम्बरहरू खुल्ला रहेका छन् एनटिसीएनसीएल, जुन नम्बर सहज हुन्छ त्यही नम्बरमा आएपछि तपाईँहरू कार्यक्रममा जोडिन चाहिँ सक्नुहुनेछ। आजको बसाइमा है 9862976311 माध्यमबाट र 9842977911 माध्यमबाट तपाईँहरू जोडिन सक्नुहुन्छ भने यति बेला क्रममा तपाईँको माझमा सुमधुर रागलाई स्थान दिन्छु अनि त्यसपछि तपाईँको माझमा आउनेछु, तपाईँ पनि सुन्दै गर्नुहोला।

हजुर, यसो मधुर गीतमा तपाईँको माझमा राखिसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। तपाईँहरू फोन गर्न सक्नुहुन्छ 9842279611, 9862636611 को माध्यमबाट कार्यक्रममा जोडिन सक्नुहुनेछ। आज तपाईँकै रोजेमा रहेका सुमधुर लुगबागालाई कार्यक्रममा स्थान दिने दिन रहेको छ। फोन गर्न सक्नुहुन्छ, दुवै नम्बरहरू खुल्ला रहेका छन्। एन्टी सेन्सेल जुन नम्बर सहज हुन्छ त्यही नम्बर मार्फत तपाईँले कार्यक्रममा चाहिँ सहभागिता चाहिँ जनाउन सक्नुहुनेछ। फोन गर्नुहोलाई भन्न चाहन्छु। यति बेलाको क्रममा पनि तपाईँहरूको माझमा म फेरि पनि अर्को सुमधुर लुगाकालाई स्थान दिन्छु अनि त्यसपछि फेरि तपाईँको माझमा आउनेछु। पापी पेट भनिरहेको छ, त्यति बेला सिकानुहोस् सुमधुर भाका।

0: हजुर, यसो मधुबाकामा तपाईँको माझमा राखिसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। यति बेलाको क्रममा भने म तपाईँको माझमा फेरि पनि अर्को सुमधुर अनुभवकालाई कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि फेरि तपाईँको माझमा आउनेछु। तपाईँको नि सुन्दै गर्नुहोला।
1: Thank you.

हजुर, यसो मध्ये बेलाकामा तपाईँको माझमा स्थान दिइसके पक्कै पनि मन पर्यो होला भन्ने सस्रय गोस् आज भने नै समुद्र रुखबाकालाई कार्यक्रममा स्थान दिँदै भने कार्यक्रमबाट पनि बिदा मागेर जानुपर्ने बेला भइसकेको छ। एजेन्जेलसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद। राम्रो यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएकोमा उमेन आभूषण संसदीय उद्योगलाई पनि मनदेखि आभार प्रकट गर्दछु। स्वदेश र विदेशमा रहेर इन्टरनेट अनलाइन मार्फत अनुरूप पात्र नेपाली पात्र एप स्मार्टफोन सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई विशेष धेरै धेरै धन्यवाद दिँदै अन्तिममा जाँदा तपाईँको माझमा नजर रहेको भावमा पनि सुमधुर भाकला कार्यक्रममा स्थान दिँदै आजको श्रृंखलाबाट अनि म कार्यक्रम प्रस्तुतारीमा पनि बिदा तपाईँको बाँकी पल्छु भन्ने सुखद बितोस्। तर भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज। जय गीत जय सङ्गीत।

0: शुक्ला गन्धर्वी एफएम 97.6
1: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायौ?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर टोल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलीगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
3: ओम एम आभूषण सुनचाँदी दोकान।
1: प्रोप्राइटर निम बहादुर सुनार, फोन 0 65 70 537, मोबाइल नम्बर 98 4 60 69 2 46, 98 0 58 00 8।
5: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
6: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
5: हजुर पनि यसै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
7: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
8: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
9: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 98 5 70 65 119 र 98 6 94 57 056।
8: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
1: राम्रो नहुने त कुरै भएन नि फतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले, तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
10: त्यसो नभने म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
11: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
12: गंडकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, शुक्ला गंडकी 4 BP चोक,
11: प्रोप्राइटर प्रकाश न्यौपानी, संपर्क 0 65 5 70 225, मोबाइल 98 5 60 33 800 78, 98 4 61 56 58।
13: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आत आउँदैन मलाई त।
14: किन आमा, के भएर?
13: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
14: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हेर्नुहोस् आमा, आज मै लगिदिन्छु।
13: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ, साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्ब,
13: मोबाइल 98 5 60 43 952 र 98 0

सूचना यस तनहुँ सेवा हस्पिटल दोलेगौड़ा बीपी चोकमा यही असोज 10 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर भीम सिग्देल, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य, मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बेपी चोक।

0: स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9800-560-14-175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 10 बज्यो। घटना दुर्घटना
4: कला संस्कृति
1: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
4: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
5: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850-60-55554।

नमस्कार, बिहान 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिको साथ सुन्न सक्नुहुनेछ। गैरातीदेखि देशको धेरै ठाउँमा भारी झरी पर्न शुरू भएको छ। बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले पानी परेको हो। भोलिदेखि आइतबारसम्म ठूलो पानी पर्ने पूर्वानुमान भए पनि यही ठाउँमा गैरातीदेखि नै मुसलधारे पानी पर्न थालेको छ। गैराती, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा मुसलधारे पानी परेको हो। पछिल्लो 24 घण्टामा पाल्पामा 160 मिलिमिटर र कपिलवस्तुमा 125 मिलिमिटर भन्दा धेरै पानी परेको छ। 24 घण्टामा 100 देखि 200 मिलिमिटर पानी परे धेरै भारी वर्षा र 200 मिलिमिटर भन्दा बढ़ी पानी परे भने त्यसलाई अति भारी वर्षा भनिन्छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि पानी पर्ने क्रम अझै बढ्नेछ। केही ठाउँमा मुसलधारे राडी घुप्टे वर्षाको सम्भावना छ। मौसम एकै छिन खुले जस्तो भए पनि फेरि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै ठाउँमा निकै ठूलो पानी पर्ने सम्भावना रहेको छ। मधेस प्रदेश तथा कोशी प्रदेशका तराईका थोरै ठाउँमा हावाहुरीको समेत सम्भावना छ। अरू ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आइतबारसम्म धेरै ठाउँमा ठूलो पानी पर्ने भएकाले जोखिमयुक्त क्षेत्रमा पहिरो जाने, खोला तथा नदीमा ठूलो बाढ़ी आउने सम्भावना छ। त्यस्तै हवाई सड़क यातायात प्रभावित हुन सक्ने पूर्वानुमान छ। सम्भावित जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ। संयुक्त राष्ट्र संघीय महासभाको 161 सत्रमा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह हिजो अमेरिका न्यूयोर्क पुग्नु भएको छ। प्रधानमन्त्री शाहले आज संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेससँग भेटवार्ता गर्ने कार्यक्रम छ। भोलि नेपाली समयअनुसार बिहान राष्ट्र संघीय महासभाको 161 सत्रलाई सम्बोधन गर्नुहुनेछ। महासभामा प्रधानमन्त्री शाहले नेपालले जलवायु परिवर्तनको गम्भीर असर भोगिरहेको विषय उठाउने तयारी गर्नुभएको छ। विकसित तथा बढ़ी कार्बन उत्सर्जन गर्ने देशहरूले जलवायु संकटको असर भोगिरहेको नेपाल जस्तो देशहरूलाई न्यायपूर्ण सहयोग गर्नुपर्ने विषयमा नेपालको जोर छ। त्यस्तै प्रधानमन्त्री शाहले भोटेको सिबाड़ी र जलवायुजन्य विपद, जलवायुजन्य क्षतिपूर्ति र आर्थिक सहयोग हिमाली देशका समस्या, नेपाल जस्ता न्यून उत्सर्जन गर्ने देशको अवस्था, नेपालको वातावरणीय योगदान, अन्तर्राष्ट्रिय सहयोग र सद्भाव लगायतका विषय महासभामा उठाउनुहुने। प्रधानमन्त्री शाह पर्सि शनिबार अमेरिकाबाट स्वदेश फर्कने कार्यक्रम छ। ठूलो वर्षाको सम्भावना रहेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिएको छ। मौसम विभागले देशका विभिन्न ठाउँमा अत्याधिक वर्षाको सम्भावना रहेकाले र आवश्यक सतर्कता अपनाउन आग्रह गरेको भन्दै मन्त्रालयले अस्पताललाई आवश्यक व्यवस्थापन सहित तयारी अवस्थामा रहन भनेको छ। निरन्तर वर्षाका कारण बाढ़ी पहिरो तथा अन्य प्राकृतिक विपदबाट दुर्घटना, चोटपटक तथा जनस्वास्थ्य सम्बन्धी समस्याहरू बढ़न सक्ने भएको मन्त्रालयले स्वास्थ्य संस्थालाई सतर्कता रहन आग्रह गरेको हो। मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति, औषधि र स्वास्थ्य सामग्री पर्याप्त मात्रामा तयारी अवस्थामा राख्न भनेको छ। साथै आकस्मिक स्वास्थ्य सेवा निरन्तर सञ्चालन हुने व्यवस्था मिलाउन र विपदका समयमा स्वास्थ्य सेवा प्रवाहमा अवरोध हुन नदिन आवश्यक तयारी गर्न निर्देशन दिएको छ। सम्भावित विपदका घटनामा बिरामीको स्थानान्तरण तथा रेफर सेवा सहज बनाउन एम्बुलेन्स सेवाको प्रभावकारी समन्वय र सञ्चालन गर्न तथा आवश्यकता अनुसार संघीय र प्रदेश स्तरका स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्रसँग समन्वय गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ। मन्त्रालयले वर्षाका कारण उत्पन्न हुन सक्ने स्वास्थ्य जोखिमप्रति सतर्क रहन तथा विपदका समयमा तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक तयारी पूर्व तयारीहरू गर्न सबै स्वास्थ्य संस्थालाई आग्रह गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले ठूलो वर्षा हुने भएकाले पूर्व तयारी सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयले सम्भावित जोखिम न्यूनीकरणका लागि पालिकासँगको समन्वयमा आज र भोलि आवश्यकता अनुसार विद्यालय विदा गर्न र परीक्षा स्थगित गर्न आग्रह गरेको छ। धेरै ठाउँमा ठूलो वर्षा, हिमपात, हावाहुरी र चट्याङ पर्ने उच्च जो सम्भावना रहेको भन्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो। बालबालिकाहरूलाई जोखिमयुक्त नदी, खोला, पोखरी तथा पहिरो जाने ठाउँमा जान नदिन र आवश्यक सतर्कता अपनाउन मन्त्रालयले अभिभावकलाई सुझाव पनि दिएको छ।
गैरातीदेखि देशका धेरै ठाउँमा पानी परिरहेकाले सड़कमा गाड़ी सञ्चालनमा समस्या भएको छ। काठमाडौँ जोड्ने मुख्य सड़क पृथ्वीराज मार्गको कृष्णवीर नजिकै पहिरो खस्दा सड़क रातभर सड़क अवरूद्ध भएकोमा बिहानदेखि खुलेको छ। ठाउँ ठाउँमा पहिरो खस्ने जोखिम भएकाले सावधानी अपनाउन यात्रु प्रहरीले यात्रु र चालकहरूलाई आग्रह गरेको छ। वर्षाका कारण बाढ़ी तथा पहिरोको जोखिम बढ़न सक्ने भन्दै बिपीराज मार्ग कान्ति राजपथ तथा भैंसे भीमफेदी र देउराली कुलेखानी सड़क खण्डमा रातिको समयमा गाड़ी चलाउन रोक लगाइएको छ। कान्ति राजपथमा भोलिदेखि आइतबारसम्म बिहान 5 बजेदेखि बेलुका 5 बजेसम्म मात्रै गाड़ी चल्न दिइनेछ। त्यस्तै भैंसे भीमफेदी देउराली कुलेखानी सड़क खण्डमा पनि बिहान 5 बजेदेखि बेलुका 5 बजेसम्म मात्रै गाड़ी चल्न दिइनेछ। यसै गरी बीपी राजमार्गमा पनि आजदेखि 4 दिनसम्म रातिको समयमा गाड़ी चल्न रोक लगाइएको छ। म्याग्दीको बहुप्रतीक्षित रहुघाट जलविद्युत आयोजना निर्माण शुरू भएको झण्डै 16 महिनापछि परीक्षण उत्पादनको चरणमा पुगेको छ। 32 मेगावाट क्षमता निर्माण शुरू भएको योजना ठेकेदारको समस्या ठेक्का रद्द आयोजना पुनसंरचना नयाँ ठेकेदार छनौट कोरोना महामारी बाढ़ी पहिरो तथा निर्माण सामग्रीको आवश्यकता लगायतका कारण लामो समयदेखि उत्पादनको चरणमा पुगेको हो। लामो समयपछि उत्पादनको चरणमा पुगेको हो। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी र गुगंगा हाइड्रो पावर लिमिटेडले प्रबन्धन गरेको 40 मेगावाट क्षमताको आयोजनाका दुवै युनिटको परीक्षण गरिएको छ। आयोजनाका प्रबन्धक संचालक गणेश केसीका अनुसार 20-20 मेगावाट क्षमताका दुवै युनिट पूर्ण क्षमतामा संचालन गरी केन्द्रीय प्रसारण लाइनमा विद्युत जोड़िएको छ। विद्युत प्रसारण संघको सम्झौता अनुसार 15 दिन परीक्षण उत्पादन गरेपछि आयोजनाबाट आवश्यक रूपमा विद्युत उत्पादन शुरू गर्नेछ। आयोजनाबाट वार्षिक 24,05,93,034 युनिट विद्युत उत्पादन गर्ने लक्ष्य छ। झण्डै 1.5 दशकको प्रतीक्षापछि रहुघाट जलविद्युत आयोजना उत्पादनको चरणमा पुगेसँगै म्याग्दीको जलविद्युत विकासमा अर्को महत्वपूर्ण अध्याय थपिएको छ। एसियाली विकास बैंक एडीबी आर्थिक वर्ष 2083-84 सन् 2027 नेपालको आर्थिक वृद्धि दर 4.1% रहने प्रक्षेपण गरेको छ। यो प्रक्षेपण गत असार साउन जुलाई प्रक्षेपण गरेको भन्दा 0.4% कम हो। गत भदौ 10 गतेको भोटेको सी बाढ़ीपछि उक्त बैंकले जुलाईको प्रक्षेपण 4.5% घटाएको हो। एडीबीको प्रमुख आर्थिक प्रकाशन एसियन डेभलपमेन्ट आउटलुकमा हालैको विनाशकारी बाढ़ी र पश्चिम एसियाको द्वन्द्वले लगातार लागतमा थप चाप सिर्जना गरेकोले मुद्रास्फूर्ति बढ़ने जनाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले 7 उदय प्रदेशको अधिवेशन एकै दिन गर्ने भएको छ। राष्ट्रपाले असोज 21 गते प्रदेश अधिवेशन गर्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो। मंगिर 26 देखि 28 गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरिसकेको राप्रपा जिल्ला अधिवेशन करिब सकेर अब देश प्रदेश अधिवेशनको तयारीमा जुटेको हो। राप्रपाले हाल 72 जिल्लाको अधिवेशन सम्पन्न गरिसकेको प्रवक्ता श्रेष्ठले बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका महामन्त्री विपिन आचार्यले पार्टीभित्र नयाँ र पुरानो बीचको प्रतिस्पर्धा भन्दा क्षमता र योग्यताका आधारमा प्रतिस्पर्धा हुनुपर्ने बताउनु भएको छ। राजसभा तनहुँले हिजो आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै महामन्त्री आचार्यले पार्टीमा नयाँ र पुरानो भन्ने आधारमा विभाजन गर्न नहुने बताउनुभयो। नयाँ पुस्ता भन्ने कुरो राजसभामा हुँदैन, तनहुँले पनि यही मर्मलाई अगाडि बढ़ाओस् उहाँले भन्नुभयो। तनहुँको पार्टी संरचनामा नयाँ र पुरानो बीचको प्रतिस्पर्धा भन्दा पनि को अपल छ भन्ने कुरोको प्रतिस्पर्धा होस्। उहाँले पार्टीभित्र व्यक्तिको क्षमता योग्यता र योगदानका आधारमा अवसर तथा जिम्मेवारी निर्धारण गर्ने वातावरण बनाउनु पर्नेमा जोड़ दिनुभयो। कसमा क्षमता बढ़ी छ भन्ने कुरामा प्रतिस्पर्धा होस् महामन्त्री आचार्यले भन्नुभयो। नेपाली कांग्रेसको 15 औं केन्द्रीय अधिवेशन अन्तर्गत बुधबार देशभरका पालिकाहरूमा पालिका अधिवेशन प्रक्रिया उत्साहप्रदक रूपमा अघि बढ़ेको छ। कांग्रेस केन्द्रीय कार्य समितिको निर्णय अनुसार आगामी असोज 16 गतेदेखि 19 गतेसम्म 15 औं केन्द्रीय अधिवेशन हुँदैछ। सोही अधिवेशनको निर्वाचन कार्यतालिका अनुसार बुधबार देशभरका 58 जिल्लाका 512 जिल्ला पालिकाहरूमा अधिवेशन शुरू भएको हो। बाँकी जिल्लाका पालिकाहरूको बिहिबार हुनेछ। 15 औं महाअधिवेशन अन्तर्गत शुक्ला गण्डकी नगरपालिकाको नगर सभापतिमा कृष्ण प्रसाद रेग्मी सर्वसम्मत निर्वाचित भएका छन्। उहाँ शुक्ला गण्डकी नगरपालिका नौ आठका पूर्व वडा अध्यक्ष समेत हुन्। उपसभापतिमा सुनिल तिमल सिन्हा, रजनी थापा, सचिवमा गणेश बहादुर ए र सहसचिवमा हिवराज पराजुली रहेका छन्। सदस्यहरूमा नारायण रेग्मी, नवराज रमसाल, स्मृति गुरूङ, अशोक विश्वकर्मा, मीन कुमारी रोका सुनार र यमलाल भण्डारी रहेका छन्।
नेपाली कांग्रेस व्यासनगर समितिको सभापति पदमा तुलसी राम सापकोटा सर्वसम्मत निर्वाचित भएका छन्। सभापति उम्मेद्वार सरोज भण्डारी र प्रताप सिंह गुरूङले उम्मेद्वारी फिर्ता लिएसँगै सापकोटा सर्वसम्मत भएका हुन्। नेपाली कांग्रेस भानुनगर कार्य समितिको सभापतिमा राजन श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नगर अधिवेशनबाट उपसभापतिमा सोम तामाङ र लक्ष्मी बगाले, सचिवमा अजय थापा तथा सहसचिवमा दीपक थापा सर्वसम्मत चयन भएका छन्। बन्दीपुर गाउँ कार्य समितिमा नेतृत्व चयनका लागि सहमति जुटेको छ। सहमति अनुसार गाउँ कार्य समितिको सभापतिमा खसुराम अधिकारी सर्वसम्मत भएका छन्। फ्लाइ दुबईले हिजोदेखि दुबई पोखरा दुबई नियमित व्यावसायिक उड़ान शुरू गरेको छ। दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट उड़ेको फ्लाइ दुबईको जहाज हिजो बेलुकी 6:19 पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। 113 यात्रु लिएर आएको बोइङ 737 म्याक्स जहाजलाई पोखरा विमानस्थलमा पानीको फोहराले स्वागत गरेको विमानस्थलका महाप्रबन्धक जगनाथ निरौलाले जानकारी दिनुभयो। यसअघि केही वायुसेवा कम्पनीले पोखरादेखि अन्तर्राष्ट्रिय उड़ान शुरू गरे पनि नियमित हुन नसकेकोमा फ्लाइ दुबईले नयाँ आशा जगाएको उहाँले बताउनुभयो। पोखरादेखि दुबई भएर युरोप अमेरिका लगायतका विभिन्न गन्तव्य देशमा जाने यात्रुलाई सहजता थपिने र यात्रा अवधि छोटिँदा खर्च पनि घट्ने महाप्रबन्धक निरौलाले बताउनुभयो। पर्यटकीय राजधानी समेत रहेको पोखरा सहित यहाँका पर्यटकीय क्षेत्रको घुमफिरका लागि विदेशी पर्यटकहरू सधैँ पोखरा आउन सक्नेछन्। वैदेशिक रोजगार अध्ययन घुमफिर आदिका लागि अरब देशहरू सहित अन्य देशमा जाने यात्रु तथा सर्वसाधारणका लागि पोखरा दुबई उडान सेवा लाभदायक हुने देखिएको छ। सन् 2023 जनवरीदेखि सञ्चालनमा आएको यस विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन। सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायु सेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको। केही समयमै फ्लाइ दुबईले उडान शुरू गरेको हो। दुबई पोखरा दुबई उडानका लागि गत जेठ 25 गते नेपाल नागरिक उडान प्राधिकरणले फ्लाइ दुबईलाई अनुमति दिएको थियो। सरकारले अन्तर्राष्ट्रिय उडानका लागि वायु सेवा कम्पनीलाई आकर्षित गर्न यस विमानमा लाग्ने विभिन्न शुल्कमा छूट दिएको छ। विक्रम सूर्य 2050 भदौ मसन्तसम्मका लागि विमानस्थलमा पार्किङ ल्याण्डिङ र नेभिगेशन शुल्क पूर्ण रूपमा छूट दिएको छ। यस्तै ग्राउण्ड ह्याण्डलिङ शुल्कमा 50% छूट दिने निर्णय गरेको सरकारले गरेको छ। फ्लाइ दुबईको हरेक दिन साँझ 6:15 पोखरा अवतरण र 7:15 पोखरादेखि दुबईका लागि प्रस्थानको तालिका रहेको छ। शुक्ला गण्डकी युवा क्लब दुलेगौड़ाको आयोजनामा बड़ा दशैं विशेष दुलेगौड़ा सांस्कृतिक महोत्सव 2083 हुने भएको छ। क्लबले बुधबार दुलेगौड़ामा पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी दिएको हो। असोज 8 गतेदेखि 18 गतेसम्म दुलेगौड़ा कल्प चोक मुनिको चौरमा महोत्सव सञ्चालन हुने क्लब अध्यक्ष मीन बहादुर थापाले जानकारी दिनुभयो। महोत्सवको सम्पूर्ण तयारी सकिएको उहाँले बताउनुभयो। महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति, लाइभ कन्सर्ट, स्थानीय कला तथा संस्कृतिको प्रस्तुति, विभिन्न सांस्कृतिक कार्यक्रम, भलिबल प्रतियोगिता, बाल उद्यान, रमाइलो मेला लगायत कार्यक्रमहरू समावेश गरिएको आयोजकले जनाएको छ। दशैंको मुखमा महोत्सव गर्न लागेकोमा मंगलबार शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघले शुक्ला गण्डकी नगरपालिकाको ध्यानाकर्षण गराएको थियो। संघले व्यावसायिक सट्टा सांस्कृतिक कार्यक्रम गर्न आग्रह गरेको छ। मौसम प्रतिकूल भई हिमपात र पहिरोको जोखिम बढ़ेपछि जिल्ला प्रशासन कार्यालय मुस्ताङ असोज 9 गतेदेखि 11 गतेसम्म उच्च लेगमा गर्ने चर्चित 5 पदमार्ग जान रोक लगाएको छ। साथै प्रशासनले अत्यन्त जरूरी काम बाहेक रातिको समयमा यात्रा नगर्न समेत अनुरोध गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मौसम पूर्वानुमान महाशाखाले विशेष मौसमी बुलेटिन जारी गरेपछि बाढ़ी पहिरो भूक्षय तथा गेगरान बहावको जोखिम बढ़ेको हो। पूर्व तयारी सहित सतर्कता अपनाउन पर्यटकलाई आग्रह गरिएको छ। चाडपर्वको समय नजिकै गर्दा मोटरसाइकलको नियमित तथा पूर्व सावधानीपूर्ण मर्मत सम्वादलाई प्रोत्साहन गर्ने उद्देश्यले बजाजले राष्ट्रिय निशुल्क चेक अफ क्याम्प जारी गरेको छ। असोज 4 गतेदेखि शुरू भएको असोज 9 गतेसम्म शुक्रबारसम्म सञ्चालन हुनेछ। क्याम्प अन्तर्गत नेपालभर रहेका कुनै पनि बजाज सर्भिस सेन्टरमा गई बजाज मोटरसाइकलको निशुल्क व्यावसायिक चेकअप गराउन सकिने कम्पनीले जनाएको छ। शुक्ला गण्डकी क्षेत्रमा दुलेगुडा स्थित शुभेच्छा अटो वर्क्समा सो सुविधा रहेको कम्पनीले जनाएको छ। निशुल्क चेक अफका क्रममा थप मर्मत सम्वाद तथा पाठ पूर्जा फेर्नुपर्ने आवश्यकता देखिएमा ग्राहकले विभिन्न सेवामा विशेष छूट समेत प्राप्त गर्नेछन्। क्याम्प अवधिभर लेबर चार्जमा 50%, इन्जिन आयलमा 16%, स्पेयर पार्टमा 10% र युरो ग्रिप टायर 10% छुट उपलब्ध गराइनेछ।

0: तनहुँको शुक्ल गण्डकी चार दुलेगढ़ामा आजदेखि शुरू हुने भनेको बड़ा दशैं विशेष दुलेगढ़ा सांस्कृतिक महोत्सव मौसम प्रतिकूलताका कारण सरेको छ। शुक्ल गण्डकी युवा क्लबको संयोजकमा आयोजनामा आज अर्थात असोज 8 गतेदेखि 18 गतेसम्म सञ्चालन गर्ने तयारी गरिएको महोत्सव अब असोज 12 गतेदेखि 22 गतेसम्म सञ्चालन हुने भएको छ। लगातारको वर्षा तथा मौसममा आएको प्रतिकूलताका कारण महोत्सव सारिएको हो। अवस्थान लातिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 5 बजेको शुक्ल गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। तिन्जेलसम्मको लागि समाचार कक्षका सम्पन्न हुने सँगै मरिमा पनि बिदा हुने आएका चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रम हेलो शुक्ल गण्डकी, शुक्ल गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ल गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ल गण्डकी एफएम 97.6 MHz, फोन 0654143778, इमेल neweseshukelagandeki@gmail.com।
2: शुक्ल गण्डकी एफएम 97.6।
3: यो चम्सेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
4: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
3: त्यसो नभने मरि म पनि अब नातिकेर घरबाटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
4: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, टन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
5: इस क्षेत्र के सब भन्दा पुरानो र विशाल फर्निचर पसल
4: गण्डकी सीसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ल गण्डकी 4 BP चोक,
5: प्रोप्राइटर प्रकाश न्यौपाने, संपर्क 0765702625, मोबाइल 98560338, 98431356858।
6: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर।
7: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन। निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
6: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
7: यही असोज 17 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
6: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0564142733, मोबाइल 98678168।
8: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
9: तर महँगो होला नि?
8: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
10: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
11: 12 अल्मुनियम अब यूपीवीसी को साथमा।
10: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
11: सम्पर्क 12 यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ल गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98560228938 र 98028228938।
9: यही हो मौका पर्यो पर्यो ठ्याक्कै पर्यो
12: होइन हौ कसरी पर्यो

0: सिधै 10 लाखसम्म स्योर सट क्यास उपहार, फुल 100% क्यास ब्याक हरेक हप्ता एकजनालाई, इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एकजनालाई एयरबड उपहार, नागरिकताको भरमा इजी फाइनेन्स र एक्सचेन्जको सुविधा।
1: कोर्यो कि पर्यो, कोर्यो कि पर्यो,
0: शर्तहरू लागू हुनेछन्।
2: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो सोरुम, शुक्ला गण्डकी 4 दोलेगौडा, सम्पर्क 0658-90-2969 र 98-560-61-99।
0: हिरो सिजी मोटर्स।
3: आहा, कति राम्री भएकी, सबै रूपरङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप सर प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज, शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827103966 र 9840594530।
2: खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाको 24 वार्षिक साधारण सभा सम्बन्धी सूचना। खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 6 खैरनीटारको 24 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार गरिसकिएको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 9 गते शुक्रबार, समय बिहान 10 बजे, स्थान कृषि उपज संकलन तथा बिक्री केन्द्र बेलचौतारा परिसर।
4: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन डोल डीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका ब्रोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोप्राइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 9860686925, 9560634881 र 9460745580।
5: सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।

0: ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी छ खैरेनी टार।
1: कता हिँडेको आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसेसरीज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
3: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सब ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गण्डकी FM को पारीपट्टी। मोबाइल नंबर 98560309 र 97065220209।
4: TVS साथ छ हाम्रो।
5: शुक्ला गण्डकी FM 97.6।
6: A complete call for Hello, Shukla Gandaki. Hello, hello.
7: Come on, everybody. Hello, Shukla Gandaki.
6: Hamro ehi bashubani, phone ma garne kura kani. Phone garne hos, kura garne hos. Only on 97.6, a complete call for.
8: Program Hello, Shukla Gandaki. Only on Shukla Gandaki FM 97.6 megahertz.

हेलो हाई नमस्ते गुड मर्निङ एभ्री वान प्रोग्राम हेलो सुखा गण्डकी लिएर उपस्थित भइसकेको छु। मरिमा तपाईँको माझमा रहने गर्दछु। लगभग 12 बजीसम्म आज हामीरहेका छौँ है बिहिबारको बसाइमा। बिहिबारको बसाइमा तपाईँहरूसँग अन्तर छु खेल्न दिनुभएको छ। फोन गर्न सक्नुहुन्छ 9842 9911 9666611 को माध्यमबाट तपाईँहरू कार्यक्रममा जोडिन सक्नुहुनेछ। हप्ताभरि फोन गर्नुहुने साथीहरूमध्येबाट एकजना साथीहरू सहीको रिचार्जको व्यवस्था गरिदिनु भएको पोखरेल मोबाइल पसल पोचोकमा रहेको छ। मोबाइल सम्बन्धी सम्पूर्ण समस्याहरू छन् समाधान गर्न चाहनुहुन्छ, नयाँ मोबाइलहरू खरिद गर्न चाहनुहुन्छ र साथै इलेक्ट्रोनिक सामानहरू पनि तपाईँलाई आवश्यकता परेको छ भने तपाईँ पोखरेल मोबाइल दोकानमा जान सक्नुहुन्छ। जसको प्रोप्राइटर हुनुहुन्छ विनोद पोखरेल हेल्प पुस्तकमा रहेको छ। यसरी भिजिट गर्नुहोला पनि भन्न चाहन्छु। तपाईँले हामीलाई इन्टरनेट अनलाइन मार्फत www.shuklagandakiefm.com लगइन गर्नुका साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि स्वदेश र विदेशमा रहेर पनि एकसाथ रूपमा सुनेर साथी राख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। बाहिर मौसमको कुराकानी गर्नुपर्दाखेरि चाहिँ फेरि है अलिकति हल्का उज्यालो त छ, तर पानी पर्दा पर्ला जस्तो पानी पर्ने बेलामा उज्यालो हुन्छ नि त, हो त्यस्तै भएको छ आज चाहिँ मौसमहरू है। भोलिबाट पानी पर्छ भन्छ, तर हाम्रो चाहिँ हिजैबाट पानी परिसकेको छ यतातिर चाहिँ है। त्यही भएर अलिकति बाटोघाटो हिँड्दै हुनुहुन्छ, लाभयात्रा गर्दै हुनुहुन्छ भने अलिकति विचार पुऱ्याएर यात्राहरू गर्नुहोला पनि भन्न चाहन्छु। र तपाईँहरू पनि फोन गर्दै गर्नुहोला। हाम्रो दुवै नम्बर खुल्ला रहेका छन्। एन्टिसिएनसेल जुन नम्बर सर्च हुन्छ त्यही नम्बर मार्फत चाहिँ तपाईँहरू कार्यक्रममा जोडिन सक्नुहुनेछ। आजको बसाइमा अन्ताक्षरी दिन रहेको छ। तपाईँ भने फोन गर्दै गर्नुहोस्। त्यति बेलाको क्रममा भने म कार्यक्रममा एउटा मिठो सुमधुर गीतलाई स्थान दिन्छु अनि त्यसपछि फेरि तपाईँहरूको माझमा आउनेछु। तपाईँहरू भने फोन गर्दै गर्नुहोला। यति बेलाको क्रमहरू सिकार्नुहोस् सुमधुर गीत।

हजुर, सुमधुर गीत मन तपाईँकोमा राखी सके तरि जस्तै उड्न पाए भनी रहेको थियो, पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। यति बेलाकोमा फेरि पनि अर्को सुमधुर गीत गाने कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि फेरि तपाईँहरूको माझमा आउनेछु। तपाईँहरू पनि फोन गर्दै गर्नु होला को होला त्यो भनिरहेको छ। यति बेलाको क्रमले सुन्नुहोस् यो सुमधुर गीत अनि त्यसपछि तपाईँहरूको माझमा पुनः उपस्थित हुनेछु।

हजुर, कस्तो यो मन्दोधारी पारेनी भनिरहेको थियो। तपाईँको भाषामा राखिसके सुनिल गिरीको आवाजमा रहेको थियो, पक्कै पनि मन पर्यो होला भन्ने विश्वास पनि रहेको छ। यति बेलाको क्रममा पनि म तपाईँको भाषामा फेरि पनि अर्को मिठो सुमधुर गीतलाई स्थान दिन्छु। तपाईँहरूको फोन आएको छैन, त्यही भएर मिठा मिठा सुमधुर गीत सङ्गीतहरूलाई नै कार्यक्रममा स्थान दिइराखेको छु। सुनेर पनि आनन्द लिनुहोला पनि भन्न चाहन्छु आजको बसाईमा। है, फोन गर्नुभयो भने फोन लिन्छु, फोन गर्नु भएन भने चाहिँ मजाले होइन गीतहरू सुनेर चाहिँ साथ दिन सक्नुहुनेछ भन्न चाहन्छु। र यति बेलाको क्रममा म फेरि तपाईँको माझमा अर्को सुमधुर गीतलाई कार्यक्रममा स्थान दिन्छु, अनि त्यसपछि फेरि तपाईँको माझमा चाहिँ म उपस्थित हुनेछु। तपाईँहरू भने सुन्दै गर्नुहोला है त।

हजुर, यसमा गीतमा तपाईँको माझमा कि त केही पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। त्यति बेला क्रममा फेरि पनि अर्को सुमधुर गीत सँगसँगै छोडेर व्यवसायिक विश्राम पछि 11 बजेको टाइम चेक पछि म तपाईँहरूको माझमा आउनेछु। तपाईँहरू पनि सुन्दै गर्नुहोला।

0: शुक्लागंध की एफएम 97.6
1: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
2: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेवडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
1: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
2: मुख्य कार्यालय चिखलीढुङ्गा पोखरा।
1: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
2: फोन गर्नुहोस् 0635905511।
3: प्रश्न, होमवर्क देखाउ त।
4: हस् टीचर।
3: ओहो, कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो।
4: टीचर, मेरो मम्मीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
3: ए हो र, त्यसो भए प्रश्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
5: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा। फोन 0635414484, मोबाइल 9850703384 र 9850607988।
2: उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना। उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौंडाको भदौ 9 गते बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयर धनी सदस्यहरूलाई पत्रचार भइसकेको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार। स्थान नेवार समाज हल, दुलेगौंडा। समय बिहान 11 बजे।
1: ए दिदी, आज कहाँ जाने तयारी गर्नु भएको छ?
6: कहाँ जानु र बहिनी, आज त दाउराको सेकुवामा जाने हो नि।
1: ए हो र, त्यहाँको सेकुवाको स्वाद त गाउँघरको पुरानै स्वाद जस्तै पो छ रे नि त।
6: हो नि बहिनी, स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार एकै ठाउँमा पाइन्छ नि।
1: त्यसो भए आज त घरको भान्साको सट्टा दाउराको सेकुवामै रमाइलो गरौ न त।
6: हुन्छ नि, जाउ जाउ।
1: हजुर, हामी कहाँ स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार साथै फ्यामिली ग्यादरिङको लागि पार्टी हल आवश्यक परेमा हामीलाई सम्झनुहोस्।
2: प्रोपाइटर अर्जुन गुरुङ, दाउराको सेकुवा, शुक्ला गण्डकी 4, दुलेगौंडा।
6: हट एन्ड स्पाइसी भन्दा 3 घर तल बजार सोरुमको आडैमा।
2: फोन नम्बर 97155055, 97156506।
1: टिकटक दाउराको सेकुवा, अथेन्टिक, टेस्टी एन्ड अनफर्गेटेबल।
7: ल, माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
8: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
7: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
8: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
9: ल त्यसो भाइ, दुलेगौंडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
10: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौंडा, भीमसेन टोल। प्रोप्राइटर काराम श्रेष्ठ कान्छा। मोबाइल 9846607645।
2: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि, व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
11: ओइ वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
12: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
2: स्मृति फेन्सिङ दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
13: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0625707444।
14: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779।
15: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
16: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
15: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
17: दीर्घायु फर्निचर सोरुम,
15: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ,
17: साथै पुरानसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
18: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
15: दीर्घायु फर्निचर सोरुम दुलेगौडा त नहु।
17: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0265709 सार, मोबाइल नम्बर 98460261268
15: 98560261268।
6: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही असोज 10 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर भीम सिगदेल, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य, मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564343। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
19: TVS कंपनी का विभिन्न मॉडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। TVS कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् TVS शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी FM को पारीपट्टी। मोबाइल नंबर 98560309 र 97065320209।
20: TVS साथ छ हाम्रो।
21: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
22: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
21: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
20: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
22: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित, यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
20: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
22: पोखरा जाने बाटोतिर विश्वकै नम्बर वान चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560662827 र 98644530031।
6: सिम्स केयर गिभर्स ट्रेनिङ, केयर विथ कम्प्यासन, सर्भ विथ हार्ट।
23: सिप सिक्नुहोस्, भविष्य सुनिश्चित बनाउनुहोस्। सिटी भिटीद्वारा सम्बन्धन प्राप्त सिम्स केयर गिभर्स दुलेगौडामा सिटी भिटीको पाठ्यक्रममा आधारित 390 घण्टा तालिम।
0: हाम्रा विशेषताहरू
23: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण
0: व्यावहारिक र प्रयोगत्मक सिकाइ
23: रोजगारको लागि मार्गदर्शन तथा सहयोग
0: सिपमूलक गुणस्तरीय र परमाणकारी तालिम
23: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर भर्ना गर्ने अन्तिम मिति 2083 साल भदौ 31 गते सम्म
0: स्थान सिम्स केयर गिभर शुक्ला गण्डकी चार दुलेगौडा तनहुँ
23: सम्पर्क 9856443443 9041443688 9041443428 9560171773
3: डोन्ट मिस दिस अपर्चुनिटी

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9855414175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला बिहानको ठिक 11 बज्यो।
4: हजुर, विश्रामपछि 11 बजेको टाइम चेकपछि तपाईँ सम्पूर्णलाई पुनः स्वागत छ। प्रोग्राम हेलो शुक्ला गण्डकीमा आज भने हामी रहेका छौं बिहिबारको बसाइमा हामी तपाईँहरूसँग अन्ताक्षरी खेल्ने धुम रहेको छ। तपाईँहरूको फोन आएको छैन खै, आज तपाईँ किन व्यस्त हुनुहुन्छ यति साह्रो है? म चाहिँ तपाईँहरूकै प्रतीक्षामा छु। फोन गर्न सक्नुहुन्छ 9942972967611 माध्यमबाट तपाईँहरू कार्यक्रममा जोडिन सक्नुहुनेछ। अब तपाईँले फोन गर्नुहुने साथीहरू मध्येबाट एकजना साथीलाई रुसहरूको रिचार्जको व्यवस्था गरिदिनु भएको छ। पोखरेल मोहरबसाल रहेको छ। मोबाइल सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ। तपाईँहरूलाई आधुनिक अहिलेका होइन एआई जडितहरू मोबाइलहरू र नयाँ डिजाइनका मोबाइलहरू आवश्यकता परेको छ भने तपाईँहरू पोखरेलमा पसलमा जान सक्नुहुन्छ र इलेक्ट्रोनिक साउन्डहरू पनि तयार भएका छन्। एक्चुली गएर भिजिट गर्नुहोला पनि भन्न चाहन्छु, जसको प्रोभाइडर हुनुहुन्छ विनोद पोखरेल हेन्डपोस्टोकमा रहेको छ। तपाईँहरू फोन गर्न सक्नुहुन्छ, हाम्रो दुवै नम्बर खुल्ला रहेका छन्। एन्टी सेन्सेल जुन नम्बर सर्च हुन्छ त्यही नम्बर मार्फत चाहिँ तपाईँहरू कार्यक्रममा जोडिन सक्नुहुनेछ र तपाईँहरूको फोनलाई चाहिँ मैले कार्यक्रममा स्थान दिनेछु। यति बेला क्रममा कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो नमस्कार। हजुर
5: हजुर नमस्ते, नमस्कार।
4: संसारमा हुनुहुन्छ? हजुर, एकदमै संसारमै छु। अनि हजुर संसारमै हुनुहुन्छ?
5: ठिकै छु। भन्नुपर्छ म यस कारण गाउँछु है।
4: हुन्छ।

नमस्कार शुभदिन हुनुहुन्छ हामीलाई फोन गर्नुभएको थियो रुचिका आलम साँझे हुनुहुन्थ्यो वानटाङ खोलादेखि होइन चिनको चिनेमा भेटभु माया के पनि बोलाउ म पहिलो दिनैमा मबाट पालो छोडेर जानुभएको छ तपाईँलाई आउन सक्नुहुन्छ कार्यक्रममा आज यहाँ ताक्सुरी खेल्न दिनुभएको छ र आफूलाई मनपर्ने गीतहरू चाहिँ आज चाहिँ गुनगुनाउन सक्नेछ अन्ताक्षरीको माध्यमबाट र के गर्दै हुनुहुन्छ तपाईँहरू है अब समय त ढल्किसकेको छ बिस्तारै है त्यही भए पनि ठिकै छ अब तपाईँहरू आफ्नै आफ्नै काममा व्यस्त हुनुहुन्छ भने पनि सुनेर चाहिँ साथ दिनुहोला भन्न चाहन्छु र कार्यक्रममा सहभागिता पनि जनाउन सक्नुहुनेछ है साथीहरू भन्न चाहन्छु र हाम्रो दुवै नम्बर खुल्ला रहेका छन् जुन नम्बर सहज हुन्छ त्यही नम्बर मार्फत चाहिँ तपाईँहरूले कार्यक्रममा सहभागिता पनि जनाउन सक्नुहुनेछ र कार्यक्रममा सहभागिता पनि जनाउनुहोला भन्न चाहन्छु यति बेलाको क्रममा फेरि पनि तपाईँको माझमा एउटा मिठो गीतलाई स्थान दिन्छु अनि त्यसपछि फेरि तपाईँको माझमा आउनेछु तपाईँ पनि सुन्दै गर्नुहोला आज साथीहरूको कुरा थोरै किन पनि थोरै थोरै आगमन भएको छ है काममा व्यस्त हुनुहुन्छ होला फेरि बस्दा पानी पर्न लागिराखेको छ त्यही भएर पनि होला यति बेलाको क्रममा तपाईँको माझ छपन लामाको आवाजमा रहेको तिम्रै मायामा भनिरहेको छ यसो मधुर गीत सुनौ अनि त्यसपछि तपाईँको माझमा म उपस्थित हुनेछु तपाईँ पनि सुन्दै गर्नुहोला।

0: हजुर, मेरो गीत मैले तपाईँको माझमा राखिसकेँ, हा तिम्रै मायामा भनेर रहेको थियो, छेमाङ्गमाको आवाजमा रहेको थियो, पक्कै पनि मन पर्यो होला। फेरि पनि अर्को सुमधुर गीतलाई नै स्थान दिन्छु, शिर फुल दुई बियन्त र एक देवी लिम्बूको रहेको छ, यति बेला क्रममा सिकानुहोस् यो सुमधुर गीत।
1: Akin sare kine nu ma kevaro When you're around baby I'm like sevaro Akin sare kine nu ma kevaro Nu ma kevaro

हजुर, सुमधुर गीतमा तपाईँको माझमा राखिसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। तपाईँको माझमा मैले स्थान दिइसकेको छु। फेरि पनि अर्को सुमधुर गीत लाने कार्यक्रममा स्थान दिन्छु। यदि तपाईँहरू सुन्दै हुनुहुन्छ भने फोन गर्नुहोला 9842960 3611 को माध्यमबाट तपाईँहरू कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। र जनताको स्वीकृति दिन रहेको छ। हाम्रो रुचिकाजीले मबाट पालो छोडेर जानुभएको छ। तपाईँहरू आउँदै हुनुहुन्छ भने होइन फोन गर्नुहुन्छ भने चाहिँ फोन गर्नु होला पनि भन्न चाहन्छु। यति बेलाको क्रममा तपाईँको माझमा काजल भन्नुभाइ भनिरहेको छ। यति बेलाको क्रममा यसो मात्रै गीत सुन्नुहोस्, अनि त्यसपछि तपाईँको माझमा म पुनः उपस्थित हुनेछु।

हजुर, समुद्र गीतमा तपाईँको माझमा राखिसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। यति बेला पढौँ भने फेरि पनि तपाईँहरूको माझमा अर्को समुद्र गीतलाई स्थान दिन्छु, अनि त्यसपछि तपाईँहरूको माझमा आउनेछु, तपाईँ पनि सुन्दै गर्नुहोला।

0: शुक्ला गंडकी एफएम 97.6
1: ए बुढा गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
2: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
3: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
4: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
3: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
4: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
3: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
4: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
3: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 98261 52067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा। साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्, सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
5: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
6: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
1: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाइ, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स। सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ। अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
7: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
4: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलीगंगा हेल्थ पोस्ट।
7: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560।

0: कप ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
1: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0765700052, मोबाइल 98560285।
2: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
3: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
2: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुनचाँदी पसलमा बनाएको नि।
3: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
2: पुराना गरगहना सँग नयाँ साथ फेर,
3: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुट को व्यवस्था गरिएको छ।
2: चन्डिकालीका सुनचाँदी पसल शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560062099।
4: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वाशिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुलभ मूल्यमा पाउनुहुनेछ।
5: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
6: सुन्नुहोस् है, सामसुङ तथा इन्स्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
4: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी तिलगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0765706676, मोबाइल 98560062676।
7: कता हिँडेको हो आइफोन हातमा लिएर?
8: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
7: लो तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
8: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
6: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0765414050, मोबाइल 98463-23811।
0: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98560033398 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @thedavillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
9: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: टिममा आज जबर भर्खरै मात्रामा रेडियो सुनेर सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com लगिन गर्नुका साथै हाम्रो पार्टी नेपाली भाषा आज मार्फत पनि सदस्य विदेशमा रहेर साथ सुन्न सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ र तपाईँ हामीलाई सुनिराख्नु भएको छ होला है सुनेर पनि आनन्द दिइराख्नु राख्नु भइराखेको छ होला भन्ने विश्वास पनि रहेको छ र तपाईँ फोन गर्ने साथीहरू मध्येबाट एकजना साथीलाई सयको रिचार्जको व्यवस्था गरिदिनु भएको छ पोखरेल मोबाइल पसललाई पसलमा रहेको छ मोबाइल सम्बन्धी समस्याहरूसँग समाधान गर्न चाहनुहुन्छ नयाँ मोबाइल खरिद गर्न चाहनुहुन्छ र इलेक्ट्रोनिक सामानहरू पनि आवश्यक परेको छ भने तपाईँहरू पोखरेल मोबाइलसम्म चाहिँ जान सक्नुहुनेछ है र जसको प्रोपाइटर हुन्छ विनोद पोखरेल एकचोटि भिजिट गर्नुहोला पनि भन्न चाहन्छु र तपाईँहरू पनि फोन गर्न सक्नुहुनेछ यदि सुन्दै हुनुहुन्छ भने नत्र भने मजाले होइन काममा व्यस्त हुनुहुन्छ भने सुन्न त सुनिराख्नु भएको छ होला काममा व्यस्त हुनुहुन्छ होला त्यही भएर पनि सुनिराख्नु भएको छ भने फोन गर्नुहोला पनि भन्न चाहन्छु 98422 99 96 66 61 माध्यमबाट तपाईँहरू कार्यक्रममा जोडिन सक्नुहुनेछ यति बेला क्रममा कोही साथी हुनुहुन्छ उहाँलाई स्वागत गर्छु कहाँदेखि को हुनुहुन्छ हेलो नमस्कार हजुर नमस्कार साथी ठ्याके फोन काट्यो ठिकै छ सुन्नुहोला सुनेर आनन्द लिनुहोला पनि भन्न चाहन्छु है यति बेलाको क्रममा फेरि पनि म तपाईँहरूको माझमा अर्को मिठो सुमधुर गीत राई कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि फेरि म तपाईँहरूको माझमा आउनेछु टाढा भए पनि दुईबाट रहेको छ यति बेला क्रममा स्वीकार्नुहोस् यो सुमधुर गीत
1: आज भोलि त मेला
2: तर सुन

हजुर, मधुर गीतमा तपाईँको माझमा राखिसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। यति बेलाको क्रममा भने तपाईँको माझमा फेरि पनि अर्को सुमधुर गीतलाई स्थानीय लाजको लाली भनिरहेको छ। यति बेला श्रीकानुहोस् सुमधुर गीत।

हजुर सुमधुर गीत मा तपाईँको माझमा राखिसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। आज भने नै सुमधुर गीत संगीतहरूलाई कार्यक्रममा स्थान दिँदै राजमलाई फोन गर्नुभएको थियो। ऋषिका वंशजीलाई पनि एकदम धेरै धन्यवाद र तपाईँले फोन गरेर साथ दिनुहुने साथीहरू मध्येबाट एकजना साथीलाई रुसाईको रिचार्जको व्यवस्था गरिदिनु भएकोमा पोखरेल मोबाइल बस्तीलाई पनि मनदेखि आभार प्रकट गर्दछु। सुदेश र विदेशमा रहेर इन्टरनेट अनलाइन मार्फत हाम्रो मोबाइल पात्रो हाम्रो नेपाली पात्र एप्स मार्फत पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि विशेष विशेष धेरै धेरै धन्यवाद दिँदै अन्तिममा जाँदा भने तपाईँहरूको म तिमी बिना मरिहाल्छु बाट रहेको छ टाइटल सङ। यसो मधुर हितलाई कार्यक्रममा स्थान दिँदै आजको श्रृंखलाबाट अनि म कार्यक्रम प्रस्तुतारीमा पनि बिदा हुन्छु। तपाईँको बाक्य पाल्छु भन्ने सुख बितोस् तर पनि सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.10 मेगाहर्ट्ज। नमस्कार, बाई बाई, शुभ दिन।

0: पलङ, डाइनिङ टेबल र बेड, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
1: साथै पुरासँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
2: एड्रेस स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
0: दीर्घायु फर्निचर सोरुम दुलगाडा त नहुन
1: प्रोपाइटर लक्ष्मी राज वाग्ले। फोन नम्बर 0265 70 900 4, मोबाइल नम्बर 98460 61268
0: 98560 60 268।
3: प्रश्न होमवर्क देखाउ त
4: टिचर।
3: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
4: टिचर। मेरो मम्मीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
3: ए हो र, त्यसो भए प्रश्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
5: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ, मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज क्यालट्रिक्स, सोहो रेनको बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 0564144484, मोबाइल 98560 33384 र 98560 67988।
6: पलहू सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:00 देखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143777 र 98560443343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक।
7: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
8: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
7: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
9: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
10: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
9: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 98570065119 र 98694557056।
10: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
11: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
12: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
11: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
12: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ
11: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658-412-400-412-160 र 98460-78-022।
13: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउ न है।
14: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबी ल्यान्डमा पाइन्छ नि।
13: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
11: रसु बेबी ल्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
13: मोबाइल 98560-55-77।
15: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4, दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गण्डकी FM को पारिपट्टी। मोबाइल नंबर 98560-30982 र 97065-20200।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-1175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला मध्याह्नको ठिक 12 बज्यो।
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm.
3: इरानको कडा प्रतिक्रिया, दुई देशबीच युद्ध अन्त्यका लागि साइडलाइन वार्ता, रंग आसपासका जिल्ला भई बहने ससाना नदी तथा खोलामा पानीको बाब उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको उच्च जोखिम छ। छोटो समयमा ठूलो वर्षा हुँदा साना नदी खोला तथा खरेमा पानीको बहाव एक्कासी बढ़न सक्ने भएकाले नदी तथा खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ। त्यसै गरी ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही लगायतका जिल्लामा बाढ़ीको जोखिम छ। त्यसै गरी सिन्धुली, ओखलडुंगा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौँ, भक्तपुर, ललितपुर, त्यसै गरी मकवानपुर, रौतहट, बारा, पर्सा, रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितौन, नलपरासी पूर्व र पश्चिममा पनि बाढ़ीको जोखिम छ। त्यस्तै रूपन्देही, तनहुँ, कास्की, लमजुङ, स्याङ्जा, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, रूकुम पूर्व, पश्चिम, त्यसै गरी रोल्पा, सल्यान, बाँके, बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट जिल्ला र कालीकोट तथा आसपासका जिल्लामा बहने ससाना नदीको बहाव पनि बढ़ने सम्भावना छ। आज देशका विभिन्न 60 भन्दा बढ़ी जिल्लामा बाढ़ीको जोखिम रहेको महाशाखाले जनाएको छ। वर्षाको समयमा पानीको बहाव एक्कासी बढ़न सक्ने भएकाले खोला तथा नदीमा नजान, जोखिमयुक्त ठाउँमा विशेष सावधानी अपनाउन सुझाव दिइएको छ। यसैबीच यति बेला लुम्बिनी प्रदेशदेखि पूर्वका सबैजसो ठाउँमा वर्षा भइरहेको छ। पश्चिम कर्णाली र सुदूरपश्चिम प्रदेशको तुलनामा पूर्वतिर बढ़ी वर्षा भएको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि पानी पर्ने क्रम अझै बढ़नेछ। केही ठाउँमा मुसलधारे र आरिघोप्टे वर्षाको सम्भावना छ। मौसम एकछिन खुले जस्तो भए पनि फेरि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै ठाउँमा निकै ठूलो वर्षाको सम्भावना छ। मध्य प्रदेश तथा कोशी प्रदेशको तराईका थोरै ठाउँमा हावाहुरीको समेत सम्भावना रहेको छ। संसदीय सुनवाई समितिले सरकारले विभिन्न 13 देशका लागि सिफारिश गरेका प्रस्तावित राजदूतहरूको सुनवाई प्रक्रिया औपचारिक रूपमा अघि बढ़ाएको छ। आज बसेको समितिको बैठकले प्रस्तावित राजदूतको योग्यता, कार्यक्षमता, योजना र उनीहरू विरूद्ध आउन सक्ने उजुरीलाई आधार बनाएर सुनवाई प्रक्रियालाई दशैं अगाडि नै सम्पन्न गर्ने गरी कार्यतालिका तय गरेको छ। समितिका सभापति बोध नारायण श्रेष्ठका अनुसार सुनवाई प्रक्रियालाई प्रभावकारी र छिटो बनाउन तीनवटा समानान्तर आधारमा काम गरिनेछ, जसमा प्रस्तावित राजदूतको शैक्षिक योग्यता, बायोडाटा, उनीहरूले प्रस्ताव गर्ने कार्ययोजना र नागरिक तहबाट प्राप्त हुने उजुरीहरू समावेश छन्। समितिले यी विषयको अध्ययन कार्यलाई तीव्रता दिएको छ। फ्लाई दुबईले पोखरा दुबई नियमित व्यवसायिक उडान शुरू गरेसँगै पोखराका पर्यटन व्यवसाय उत्साहित भएका छन्। हिजोदेखि शुरू भएको नियमित उडानले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोड़नका साथै पर्यटन, व्यापार तथा रोजगारीका क्षेत्रमा नयाँ अवसर सृजना गर्ने व्यवसायहरूको अपेक्षा छ। दुबईबाट पोखरा आएका यात्रुको स्वागत तथा पोखराबाट दुबई जाने यात्रुको विदायका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो चहलपहल देखिएको थियो। जनप्रतिनिधि, सरकारी अधिकारी, पर्यटन व्यवसायी तथा आम नागरिक विमानस्थल पुगेका थिए। दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै 4.5 घण्टाको उडानपछि फ्लाई दुबईको बोइङ 737 म्याक्स 8 जहाज हिजो बेलुकी 6:19 पोखरा विमानस्थलमा अवतरण गरेको थियो। 113 यात्रु लिएर आएको जहाजलाई विमानस्थलमा पानीको फोहराले स्वागत गरिएको थियो। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा दुवै सीधा हवाई उडानले पोखराको पर्यटन, व्यवसाय, रोजगारी र समग्र आर्थिक गतिविधिका लागि महत्वपूर्ण अवसर रहेको बताउनु भएको छ। डोल्पा जिल्लाको जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा सीता एयरको जहाजको एउटा पाङ्ग्रा खुस्किएको छ। नेपालगंजबाट 13 जना यात्रु सहित गएको जहाज आज बिहान अवतरणको क्रममा पछाडितिरको दायाँतर्फको एउटा पाङ्ग्रा खुस्किएको हो। पाङ्ग्रामा सामान्य समस्या देखिएको र अरू कुनै ठूलो क्षति नभएको डोल्पाका प्रमुख जिल्लाधिकारी जुनु हमाल ढकालले उज्यालोलाई जानकारी दिनुभयो। प्रतिकूल मौसमका कारण अरू उडान पनि भएका छैन। सामान्य दुर्घटना भएकाले जहाज धावन मार्गमै रहेको र यसको प्राविधिक जाँच भइरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा अमेरिकाले नेपाललाई झण्डै 4.5 अर्ब रूपियाँ सहयोग गर्ने, सुन चाँदीको भाव आज घट्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले गण्डकी र लुम्बिनी प्रदेशमा बाढ़ीको उच्च जोखिम, आजदेखि पानी पर्ने क्रम अझै बढ़ने, 13 देशका प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई प्रक्रिया शुरू, पोखरा दुवै नियमित उडानबाट पर्यटन व्यवसाय उत्साहित लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। प्रधानमन्त्री बालेन्द्र शाहले आज संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्दै हुनुहुन्छ। उहाँले भोलि नेपाली समयअनुसार बिहान राष्ट्रसंघीय महासभाको 81 सत्रलाई सम्बोधन गर्नुहुनेछ। महासभामा प्रधानमन्त्री शाहले नेपालले जलवायु परिवर्तनको गम्भीर असर भोगिरहेको विषय उठाउने तयारी गर्नुभएको छ। विकसित तथा बढ़ी कार्बन उत्सर्जन गर्ने देशले जलवायु संकटको असर भोगिरहेका नेपाल जस्ता देशलाई न्यायपूर्ण सहयोग गर्नुपर्ने विषयमा नेपालले जोड़ दिएको छ। अमेरिकाले बाढ़ी पछिको पुननिर्माण तथा प्रभावित समुदायको राहत र पुनरुत्थानका लागि नेपाललाई 3,10,00,000 अमेरिकी डलर अर्थात 4,60,00,000,000 रूपियाँ सहयोग गर्ने भएको छ। राष्ट्र संघको 81 महासभामा सहभागी हुने क्रममा न्यूयर्कमा रहनुभएका परराष्ट्र मन्त्री श्री शिशिर खनालसँग हिजो भएको भेटमा राजनैतिक मामिला सम्बन्धी अमेरिकी उपविदेश मन्त्री एलिसन हुकरले यो सहयोगबारे जानकारी गराउनु भएको हो। आज सुन चाँदीको भाव घटेको छ। सुन आज तोलामा 3,200 रूपियाँले घटेर 2,59,100 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 3,02,300 रूपियाँ थियो। यस्तै आज चाँदी तोलामा 165 रूपियाँले घटेको छ। हिजो तोलाको 4,815 रूपियाँमा कारोबार भएको चाँदी आज 4,650 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। नेकपा एमालेको सचिवालय बैठक पार्टी कार्यालय च्यासलमा शुरू भएको छ। केन्द्रीय कमिटिको बैठक चलिरहेको अवस्थामा बोलाइएको यो बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनैतिक प्रतिवेदनमा सदस्यहरूले राखेका सुझावहरूलाई एकीकृत गर्ने र सांगठनिक विषयमा निर्णय लिने तयारी छ। पार्टीको केन्द्रीय कमिटि बैठकमा सहभागी सदस्यहरूबाट प्राप्त रचनात्मक सुझावलाई अध्यक्ष ओलीले राजनैतिक प्रतिवेदनमा समेटेर त्यसलाई अन्तिम रूप दिने कार्यलाई बैठकले प्राथमिकतामा राखेको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने चेतावनी दिएपछि इरानले अमेरिकी दबाव सामुन नझोक्ने र थप आक्रमण भए कड़ा प्रतिकार गर्ने जनाएको छ। राष्ट्रसंघको 81 महासभालाई सम्बोधन गर्दै ट्रम्पले इरानसँग सम्झौता गर्ने वा इरान विरूद्ध थप कठोर कदम चाल्ने विषयमा आफूले महत्वपूर्ण निर्णय गर्नुपर्ने बताउनु भएको थियो। इरानले अमेरिकी प्रस्ताव स्वीकार नगरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिनुभएको छ। त्यसको भोलिपल्ट हिजो महासभालाई सम्बोधन गर्दै इरानी राष्ट्रपति मसूद पेजेस्केनले अमेरिकी राष्ट्रपतिको अभिव्यक्तिलाई दबाव र बल प्रयोगको मानसिकताको संज्ञा दिँदै इरानी नागरिक कुनै पनि दबाव सामु नझुक्ने बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यसैबीच संयुक्त राष्ट्रसंघको महासभाको साइड लाइनमा अमेरिका र इरानबीच मध्यस्थता मार्फत अप्रत्यक्ष वार्ता पनि भइरहेका छन्। अमेरिकी विशेष दूत स्टिभ विटकफका अनुसार दुवै पक्षबीच लामो छलफल भएको छ र मध्यस्थकर्ताहरूले वार्तालाई निरन्तरता दिने बताइएको छ। अब खेल खबर। जापानको आईसी नागायोमा चलिरहेको विश्व एसियाली खेलकुदमा नेपालले आज महिला कबड्डीमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र श्रीलंका बीचको समूह चरणको अन्तिम खेल नेपाली समयअनुसार दिउँसो 2 बजे हुनेछ। 4 टोली रहेको समूह बीबाट शीर्ष 2 टोली सेमी फाइनलमा पुग्ने भएकाले आजको खेल नेपालको पदक यात्राका लागि महत्वपूर्ण छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्चबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। गण्डकी र लुम्बिनी प्रदेशमा बाढ़ीको उच्च जोखिम, आजदेखि पानी पर्ने क्रम अझै बढ़ने, 13 देशका प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई प्रक्रिया शुरू, दशैं अघि नै सुनवाई प्रक्रिया सम्पन्न गर्ने, पोखरा दुवै नियमित उडानबाट पर्यटन व्यवसायी उत्साहित, समग्र आर्थिक गतिविधिका लागि महत्वपूर्ण, राष्ट्रसंघ महासभामा अमेरिकी धम्कीप्रति इरानको कड़ा प्रतिक्रिया, दुई देशबीच युद्ध अन्त्यका लागि साइड लाइन वार्ता, र एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपालले आज श्रीलंकासँग खेल्दै दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो .com पढ्दै र सुन्दै गर्नुहोला। ठूलो पानी परेको बेला सकेसम्म लामो दूरीको यात्रा नगरौं। नमस्कार।

0: शुक्ला गन्धकी एफएम 97.6
1: आज पनि खाना काप्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउन आउँदैन भने?
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, कतिले सामान किनेर ल्याउने भए पो।
1: ए मेरी तिते गरेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न। किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
3: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
5: यो चम्सुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्! दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
6: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
5: त्यसो नभने मरि म पनि अब नाटिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
6: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
7: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
4: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बेपी चोक,
7: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702525, मोबाइल 98560338, 98416568।
8: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौ।
9: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
8: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन स्टिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
9: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
8: सम्पर्क चितवन प्लास्टिक पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
9: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9816056187।
10: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
11: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
12: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
13: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
12: शुद्ध सुन तथा चाँदीका गर गहना,
13: छापावाला सुन चाँदीका गर गहना,
12: राशि अनुसारका पत्थर,
13: कम्प्युटर तौल प्रविधि,
12: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
13: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
12: सञ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बन्केवा चोक,
13: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811616069, 9807725229।
12: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769172142।
14: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमल न परेमा त?
15: होइन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
14: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइल स्पेसन अनुसारको कपडा लगाउनु मन लाग्ने।
15: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर्स आऊ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
16: त्यसो भए सँगै जाऊ न त, दुबईजना भएर सपिङ गरी फर्काउला।
15: हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौंडा प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9111969902।
17: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्लागण्डकी चार दुलेगौड़ा प्राइम बैंक सँगै शुक्लागण्डकी एफएम को पारिपट्टी। मोबाइल नंबर 9855309982 र 9705620209।
18: साथ छ हाम्रो।
15: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: यहाँ पढे लेखेर धन भविष्य छाडा पार्दै सबैलाई सात समुद्र टाढा साँच्दै कसरी हुन्छ देश विकास जब नेपालको इन्जिनियर सब विदेश विदेशमा भाडा माझ्दै युरोप जानेलाई फुलमाला खाडी जानेलाई कसले के सोध्छ दस वर्ष दुःख गरी आयो विदेशबाट यहाँ कसैको सामान त कसैको बुढी हराएर बेजोग छ अरूको मान्छे उडाउने खालको हुन्छ हाम्रो त सामानै उडाउने खालको
1: भर्खर मात्र पक्राउ गरेको
2: तपाईँहरूलाई
1: छाडेर गीत गाउँछ।

0: तिमीलाई ताला भन्छ।
1: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
2: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकाहा लगाएर निको पो हुन्छ कि?
3: होइन, बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
1: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
4: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सेतु पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
2: प्रोपाइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9898526463 र 9847349839।
5: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भर पर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
6: ल पत्तै छैन है तिमीलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
7: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड एल्युमिनियम सिलट चरेस स्टिल आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
5: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोपाइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 9850623128 र 9462614726।
8: आहा, कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरिसक्यो। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
9: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
8: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै MB ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827109966 र 9840954530।
10: ला, टायरमा कट लाग्यो। हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि। अब नयाँ किन्नु पर्यो फेरि।
11: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
10: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
11: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
10: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
11: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 9856062452।
0: होइन यसो आमा चाहिँ कहाँबाट चलेको
12: कुटी हाँस्नु भन्नु यस्तो पङ्खा चलिरहेको देखिनु भन्नु
0: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा
13: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि
12: चेस्का बाजे चाहन्छ पङ्खा एलइडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउसहरूका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि
14: अब सीजी ब्रांड को आधिकारिक विक्रेता संगै इलेक्ट्रोनिक्स का सामानहरू टीवी फ्रिज एसी कूलर गीजर वैक्यूम वाशिंग मशीन उपलब्ध हुनु का साथ ही सीसी कैमरा पनि जडान गरिन्छ छहारी बिजुली पसल दुलेगौड़ा तनहु प्रोवाइडर हरिकुमार श्रेष्ठ मोबाइल नंबर 9856303324
7: तपाईं सुन्दै हुनुहुन्छ शुक्लगण्डकी एफएम 97.6

0: सहर सोचेको जस्तो कहाँ रहेछ र? सायद मेरो गायक भन्ने सपना सपनामै रहन्छ होला।
1: एक दिन त जाने हो संसार छोडेर, पिंजरा तोडेर, पन्छी उडेर।
2: भाइ तिम्रो स्वर त गायक बन्ने जस्तै छ त।
0: सपना त मेरो पनि गायक बन्ने थियो नि, तर के गर्नु, सोचे जस्तो कहाँ पूरा हुन्छ। त्यही सपना बोकेर गाउँमा एक्लै आमालाई छोडेर आएँ। यहाँ सहरमा आएर के गर्नु, भाँडा माझ्ने के गर्नु। यहाँ त गायक बन्नु भन्दा पनि पेट पाल्नु ठुलो कुरा रहेछ।
2: यस्तै हो भाइ सहरको।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
1: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरै सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा। दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बफ ससेज
1: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0765705052, मोबाइल 98560288587।
5: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बानियाला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
6: तर महँगो होला नि?
5: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
7: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
8: बाराही अल्मुनियम, अब युपिभीसी को साथमा।
7: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
8: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछी पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0765414111, मोबाइल 98562938 र 98028922938।
9: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ
10: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कूटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कूटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहु,
11: सम्पर्क 0654142121, मोबाइल 98565391।
10: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
12: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला, मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
13: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
14: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर,
15: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै लासका रंगीन तथा सादा जस्ता पाता, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पंचकन्या का एसडीडी पाइप, राजस्थान मार्बल, सेनिटरी टाइल्स, इंडियन ज्याकर कंपनी का धारा लगायत संपूर्ण निर्माण संबंधी सामान चाहिए हामी सम्झनुहोस्।
16: रिमाल हार्डवेयर, सम्पर्क 0654143545, 0654143545।
17: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में, टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस्। टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक संगे शुक्ला गण्डकी एफएम को पारिपट्टी, मोबाइल नंबर 98560309082 र 97065020209।
18: TVS को साथ छ हाम्रो।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008-13-424 र 9058-14-175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला दिउँसोको ठिक 1 बज्यो.

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: पुन मोबाइल
5: होइन, कति पुन मोबाइल भन्दै कराएको।
4: दुनिगुणामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि।
5: कहाँ छ पुन मोबाइल?
4: यही दुनिगुणामा तरकारी पसलको आदैमा छ।
5: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4, दुलेगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा।
5: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00। होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेसन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ। पिटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
5: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
4: मुख्य कार्यालय चिफीढुङ्गा पोखरा,
5: शाखा कार्यालय शुक्ला गण्डकी 4, दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
4: फोन गर्नुहोस् 0658 590 511।
5: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
4: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन। निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
5: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
4: यही असोज 17 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
5: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दोलेगौडा। फोन नम्बर 0654142733, मोबाइल 98678 61 87।
6: वर्षा, यो त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
7: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि। जाउँ हिँड्दै।
8: स्मृति फेन्सी, दुलेगौडा, भीमसेन मन्दिरसँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
9: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0658 570 744।
10: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560 77987।
11: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
12: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन सके?
13: होइन बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
11: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
14: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै।
15: हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाहा रुद्री व्रतबन्ध घर पैँचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माटाका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
16: प्रोपाइटर ऋषिराम पौडेल, ऋतुलमसाल पौडेल। मोबाइल 9805926466 र 9847349839।
17: ए बुढा, गहना किनिन्छ भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त? हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
18: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
14: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
18: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
14: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
18: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
14: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
18: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
14: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ। मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
16: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्, सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
3: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0625414377 र 98560443343। तनहु सेवा हस्पिटल सुगला गण्डकी नगरपालिका 4 बीपी चोक।
1: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समय सँगै हर उत्तरण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
3: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
4: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
5: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
3: सन्देश ट्रेडर्स सुप्रा गण्डकी तुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0625706676, मोबाइल 98560262676।
6: यही हो मौका, पर्यो पर्यो ठ्याक्कै पर्यो।
7: होइन हौ, कसरी पर्यो?

0: पर सीधे 10 लाख श्योर शॉट कैश उपहार फुल 100% कैश बैक हरेक हप्ता एक जनालाई इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एक जनालाई एयरबर्ड उपहार नागरिकताको भरमा इजी फाइनेंस र एक्सचेंज को सुविधा
1: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो सोरूम शुक्ला गण्डकी 4 दोलेगौडा सम्पर्क 0658902969 र 98560169
2: हिरो सीजी मोटर्स
3: दुलेगौड़ा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन डोल डीजी क्याफे को भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टर को क्लिनिक को सुविधा सहित उच्च गुणस्तर का पशु पंछी का औषधि पाइनुका साथै कुकुर तथा कुखुरा को भ्याक्सिन उपलब्ध छ। उच्च नस्ल का बोइलर लेयर्स गिरिराज का चल्ला तरकारी तथा अन्न बाली का बिउ बीजन तथा बिरुवा दाना मल विषादी पाइन्छ। त्यति मात्र होइन कृषि तथा पशुपंछी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर दुलेगौड़ा भीमसेन टोल डीजी क्याफे को भवन प्रोपाइटर कुलबहादुर लम्साल मोबाइल नम्बर 98660869625 98560034881 र 98460745780
4: कता हिँडेको आइफोन हातमा लिएर
5: आइफोन हो कि माइफोन के बनाऊ साढै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन
4: लौ तँलाई थाहा छैन दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि पैसा र गुणस्तरमा कुनै फरक पर्दैन आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी पाइन्छ
5: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त
4: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत मोबाइल अनलक टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा प्रोपाइटर राजेन्द्र पौडेल शान्ति पौडेल सम्पर्क 0658414050 मोबाइल 98463231
6: शुक्ला गण्डकी FM 97.6

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
3: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलीगौडा, नगरपालिकाबाट 10 घर माथि,
2: पोखरा जाने बाटोतिर।
4: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864453031।
5: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
6: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
5: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
6: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
5: पुराना गरगहना सँग नयाँ साथ फेर,
6: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
5: चण्डिकालीका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856268799।
7: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
8: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
7: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलीगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
9: दीर्घाय फर्निचर सोरुम,
7: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: साथै पुरासँग साथ फिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
5: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
7: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा त नहि,
9: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0265709604, मोबाइल नम्बर 9840601268,
7: 9850602068।
0: खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाको 24 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना। खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरनीटारको 24 औं वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार गरिसकिएको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 9 गते शुक्रबार, समय बिहान 10 बजे, स्थान कृषि उपज संकलन तथा बिक्री केन्द्र बेलचौतारा परिसर।
10: कता हिँडेको हो आइफोन हातमा लिएर?
11: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
10: लौ तँलाई थाहा छैन, दुलीगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
11: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
10: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलीगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 9843638111।
8: ए
12: नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
13: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
12: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोखेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
14: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
12: होम डेलिभरीको पनि व्यवस्था छ।
15: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178, 9560077178।
16: टीवीएस कंपनी का विभिन्न मॉडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सब ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस्। टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गंडकी 4 दुलेगौड़ा, प्राइम बैंक संगे शुक्ला गंडकी FM को पारिपट्टी। मोबाइल नंबर 9855309982 र 9705620209।
17: TVS को साथ छ हाम्रो।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला दिउँसोको ठिक 2 बज्यो।

0: पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
1: प्रोप्राइटर रितु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634 छ।
2: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समयसँगै खरो उत्पादन दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
1: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
3: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
1: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
4: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
5: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
6: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
1: प्रोप्राइटर सुभाष गिरी। सम्पर्क 0564141094, मोबाइल 9856206630।
4: विगत लामो समयदेखि तपाईँहरूको मनसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
6: 17 कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना। 17 कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगुडाको भदौ 9 गते बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार भइसकेको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार, स्थान नेवार समाज हल, दुलेगाउँ, समय बिहान 11 बजे।
7: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
8: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
9: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
10: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
11: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
12: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
4: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट चोक,
12: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
13: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही असोज 10 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेटमुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर भीम सिगदेल, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य, मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0654143777 र 9856043443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।

0: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउ जाउ, अलमल्ल परे म त।
1: होइन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
0: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउनु मन लाग्ने।
1: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
0: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौडा, प्रोपाइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9846194378, 9811969902।
2: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी चार, दुलेगौडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
3: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
4: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।

0: उठा माझा किंग, ओ माझे किंग।
1: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौ। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौं। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौ।
3: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
2: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
4: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
5: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाइमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
4: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
6: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
5: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
6: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
5: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98562627 र 98644350031।
7: सिम्स केयर गिवर्स ट्रेनिङ, केयर विथ कम्प्यासन, सर्भ विथ हार्ट।
8: सिप सिक्नुहोस्, भविष्य सुनिश्चित बनाउनुहोस्। सिटी भिटीद्वारा सम्बन्धन प्राप्त सिम्स केयर गिवर्स दुलीगौडामा। सिटी भिटीको पाठ्यक्रममा आधारित 390 घण्टा तालिम।
7: हाम्रा विशेषताहरू:
8: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण,
7: व्यावहारिक र प्रयोगात्मक सिकाइ,
8: रोजगार।

0: को लागि मार्गदर्शन तथा सहयोग,
1: सिपमूलक गुणस्तरीय र परमाणकारी तालिम,
0: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर, भर्ना गर्ने अन्तिम मिति 2083 साल भदौ 31 गति सम्म,
1: स्थान सिम्स केयर गिभर शुक्ला गण्डकी चारजुले गौडा तनहुँ,
0: सम्पर्क 9856044343, 9801443688, 9801443688, 9560171773।
2: डोन्ट मिस दिस अपर्चुनिटी।
3: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
4: वाओ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
3: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
4: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
3: पुराना गरगहना सँग नयाँ साथ फेर,
4: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
3: चण्डिकालीका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856062909।
5: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्दै भएन।
6: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
5: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
6: त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
5: ए त्यसो भए त म गइहाले,
6: चिया त पिएर जाऊ।
5: होइन हतार छ, पछि आउँदै गरौला है।
7: दीर्घायु फर्निचर सोरुम,
4: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याज र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
7: साथै पुरानोसँग साथ फिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
8: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
4: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा त नहुँ,
7: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0765 मोबाइल नम्बर 9864061268
4: 9865602068।
0: सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना। यस सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार तनहुँको 15 वार्षिक साधारण सभा तथा 5 अधिवेशन तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण सेयर सदस्यज्यूहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिन्छ। मिति 2083 साल असोज 25 गते आइतबार, समय बिहान 11 बजे, स्थान खैरेनीटार मगर समाज भवन, शुक्ला गण्डकी 6 प्रगति टोल, खैरेनीटार तनहुँ। अध्यक्ष बाबुलाल श्रेष्ठ, सचिव कमल मोहन घिमिरे, सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 6 खैरेनीटार। कता हिँडेको आइफोन हातमा लिएर?
9: आइफोन हो कि माइफोन, के बनाऊ, साढै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
0: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
9: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
0: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरीज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा, प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल, सम्पर्क 0645414050, मोबाइल 9843623811।
10: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
11: ढुक्क भाउ न हो बुढी, फ्रेस आउ जति भन्छ क्यारे, ल्याई त हाल्छु नि।
10: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
12: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह
13: बाँच्ने र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
14: होम डेलिभरीको पनि व्यवस्था छ।
3: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178 9556007078।
15: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: 97.6 शुक्ला गण्डकी एफएम 97.6
1: या बुढा 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो
2: कुरो त ठिकै हो बुढी छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ अहिले किन पैसा छैन
1: लौ पैसाको टेन्सन मान्नै पर्दैन नि मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन् किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला
3: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन फ्रिज वासिङ मेसिन मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी छ खैरेनी टार रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा प्रोप्राइटर कुलकुमार कुमाल मोबाइल 9840 26617 र 9861638981
4: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर
5: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ अब यो समस्या निको नहुने रोग होइन निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन् त्यसैले चिन्ता नलिनुहोस्
4: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ
5: असोज 17 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ
4: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
5: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन नम्बर 0654142333 मोबाइल 9867168887
6: ल छोरी हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय
7: बिहे त गर्छु तर एउटा शर्तमा मात्र
6: के शर्त हो त्यस्तो सुनाउन त हामी पनि
7: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाली पसलबाटै ल्याइदिनु पर्छ आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ राशि अनुसारका पत्थर पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ
6: रामदाम सुनचाँदी पसल शुक्ला गण्डकी छ खैरेनी टार उडा कार्यालयको अगाडि सम्पर्क नम्बर 0654124160 र 9864078022
4: खैरेनी टार महिला विकास बहुद्देश्य सहकारी संस्थाको 24 वार्षिक साधारण सभा सम्बन्धी सूचना खैरेनी टार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनी टारको 24 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार गरिसकिएको छ यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ साधारण सभा हुने मिति यही असोज 9 गते शुक्रबार समय बिहान 10 बजे स्थान कृषि उपज संकलन तथा बिक्री केन्द्र बेलचौतारा परिसर
7: ऋतु सुन न बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ भोलि पोखरा जाउ न है
8: ल यतिका लागि पनि किन पोखरा जानु बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना कपडाहरू सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि
7: हजुर यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड हामी कहाँ साइकल वाकर झोलुङ्गा स्वदेशी तथा विदेशी रेडीमेड कपडा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ
0: रस्तु बेबील्यान्ड शुक्ला गण्डकी 4 दुलेगौडा
3: मोबाइल 9560055770
9: होइन हौ कसरी पर्यो

0: सीधे 10 लाख सम्म सियोरसर्ट क्याश उपहार फुल 100% क्याश ब्याक हरेक हप्ता एकजनालाई इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एकजनालाई एयरबड उपहार नागरिकताको भरमा इजी फाइनेन्स र एक्सचेन्जको सुविधा
1: लागू हुनेछन् यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो शोरूम शुक्ला गण्डकी चार दुले गौडा सम्पर्क 0635902969 र 98560169
0: हिरो सीजी मोटर्स
2: या बुढा 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो
3: कुरो त ठिकै हो बुढी छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ अहिले किन पैसा छैन
2: लौ पैसाको टेन्सन मान्नै पर्दैन नि मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन् किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला
4: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन फ्रिज वासिङ मेसिन मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी छ खैरेनी टार रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा प्रोप्राइटर कुलकुमार कुमाल मोबाइल 9840-26617 र 9861-38981

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175 तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक
1: यति बेला दिउँसोको ठिक 3 बज्यो।
3: आर अहमदले जनकपुर बोल्ड्सबाट एनपीएल खेल्ने। नेपाल खबरमा अब पूरा खबर। बंगालको खाड़ीमा विकसित भई गहिरो निम्नचापीय प्रणालीमा रूपान्तरण भएको मौसमी प्रणालीका कारण नेपालभर वर्षाको गतिविधि तीव्र बनेको छ। भारतको उत्तरी आन्ध्र प्रदेश र दक्षिणी ओडिसाबाट प्रवेश गरेको जलवाष्पयुक्त हावाका कारण पछिल्लो 24 घण्टामा कर्णाली र सुदूरपश्चिमको उच्च पहाड़ी र हिमाली भेग बाहेक सबैसो ठाउँमा पानी परेको छ। मौसमविदहरूका अनुसार यो प्रणाली अहिले कर्णालीदेखि पूर्वी भूभागसम्म फैलिएको छ। आज कोशी मधेश बागमती गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा मध्यदेखि मुसलधारे वर्षाको सम्भावना छ। भोलि शुक्रबार वर्षाको प्रभाव अझ बढ़ने र कर्णाली प्रदेशसम्म विस्तार हुनेछ। विशेष गरी भोलि र पर्सि कोशी बागमती गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगमा भारी हिमपातको सम्भावना रहेकाले उच्च सतर्कता अप्नाउन भनिएको छ। बाढ़ी र पहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै कर्णाली र नारायणी नदी जलाधार क्षेत्रमा रेड अलर्ट जारी भएको छ। देशभर 649 ठाउँलाई विपदको दृष्टिले जोखिममुक्त पहिचान गरी सुरक्षाकर्मी परिचालन गरिएका छन्। मौसमविदहरूले बाढ़ी पहिरो र गिग्रान बहावको खतरा रहेकाले नदी किनारका बस्ती र यात्रामा रहेका सर्वसाधारणलाई विशेष सजगता अप्नाउन र मौसम सम्बन्धी अध्यावधिक सूचना निरन्तर लिन आग्रह गरेका छन्। वर्षा कारण देशका प्रमुख राजमार्ग तथा ग्रामीण सड़कहरू प्रभावित हुन थालेका छन्। काठमाडौँ प्रवेश गर्ने मध्येको एउटा सड़क कान्ति लोकपथ पूर्ण रूपमा अवरूद्ध बनेको छ। यस्तै मुख्य दुई सड़क पृथ्वी राजमार्ग र बीपी राजमार्ग रातिमा बन्द हुने भएका छन्। अविरल वर्षा कारण पृथ्वी राजमार्गमा आज रातिदेखि भोलि बिहानसम्म गाड़ी चलाउन रोक लगाएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ। प्रशासनका अनुसार आज राति 8 बजेदेखि शुक्रबार भोलि बिहान 5 बजेसम्म पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण गाड़ीको आवागमन पूर्ण रूपमा बन्द रहनेछ। बीपी राजमार्ग काभ्रे खण्डमा पनि आजदेखि 4 दिनसम्म रातिको समयमा गाड़ी चलाउन पाइने छैन। मनसून प्रतिकार कमाण्ड पोस्ट काभ्रेको निर्णय अनुसार आजदेखि 12 गतेसम्म सड़क हरेक बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म गाड़ी चलाउन रोक लगाएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिनुभयो। लगातारको वर्षासँगै सिद्धार्थ राजमार्गको तानसेन बुटौल सड़क खण्ड अन्तर्गत सिद्धबाबा क्षेत्रमा निरन्तर पहिरो झरिरहेको छ। त्यस्तै सम्भावित जोखिमलाई मध्यनजर गर्दै पूर्वी नेपालको मेची राजमार्ग र मेची करिडोरमा असोज 8 गते आज बेलुका 7 बजेदेखि असोज 11 गते बिहान 5 बजेसम्म रातिको समयमा गाड़ी चलाउन पूर्ण रोक लगाएको छ। झापा इलाम पाँच थर र ताप्लेजुङ जोड्ने यी सड़क खण्ड जीर्ण र जोखिमपूर्ण रहेकाले जिल्ला प्रशासन कार्यालय इलामले अत्यावश्यक बाहेक रातिको यात्रा नगर्न आग्रह गरेको हो। जल तथा मौसम विज्ञान विभागले कर्णाली र नारायणी नदी क्षेत्रमा यात्रा गर्दा विशेष सावधानी अप्नाउन र अत्यावश्यक काम बाहेक जोखिमयुक्त सड़कबाट यात्रा नगर्न अनुरोध गरेको छ। भोटेकोशी बाढ़ीबाट प्रभावित तथा विशेष संरक्षण आवश्यक परेका बाल बालिकाका लागि सरकारले दीर्घकालीन स्याहार योजना सञ्चालनमा ल्याएको छ। प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले बाढ़ीबाट अभिभावक गुमाएका वा बेपत्ता भएका बाल बालिकालाई 18 वर्ष नपुग्दासम्म स्याहार पोषण र स्वास्थ्य उपचारका लागि साथै कम्तीमा 12 कक्षासम्मको शिक्षा र सामाजिक सुरक्षाको व्यवस्था मिलाइने जानकारी दिनुभयो। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका महामन्त्री एवं सांसद विपिन आचार्यले सरकारी संयन्त्रमा व्याप्त सरूवा र बढ़ुवाको अस्वस्थ अभ्यासप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद आचार्यले नातागोता र शक्ति केन्द्रबाट हुने स्वार्थ प्रेरित दबाव रोक्न सरकारसँग तत्काल स्वायत्त सरूवा बोर्ड गठनको माग गर्नुभयो। आफू राजनीतिमा आएपछि सबैभन्दा बढ़ी दबाव नै सरूवा बढ़ुवाका लागि झेल्नु परेको तीतो यथार्थ पोख्ते उहाँले सुशासनको कुरा गर्नेहरू नै व्यक्तिगत स्वार्थका लागि धाउने गरेको टिप्पणी गर्नुभयो। राष्ट्रपाको भाषापत्रमा निश्चित विधि र पूर्वानुमानका आधारमा काम गर्ने स्वायत्त सरूवा बोर्डको व्यवस्था स्पष्ट उल्लेख भएको स्मरण गराउँदै उहाँले यो बोर्ड तुरन्त गठन गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत हुनुभएका आचार्यले यदि यो व्यवस्थाका लागू नभए आउँदो दशैंमा इष्टमित्रबाट आशीर्वाद नभई काम गरिदिन भनेर श्राप दिने डर रहेको बताउनुभयो। सांसद आचार्यको यो अभिव्यक्तिले निजामती प्रशासन र राजनीतिमा जरो गाडेर बसेको भन्छन् र पहुँचको स्थितिमाथि पुनः गम्भीर प्रश्न खड़ा गरिदिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-3333, 493-555।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै कायदा बीमा काचन फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसाहापथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान
2: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू संवैधानिक निकायका पदाधिकारीहरूले पाउँदै आएको दोहोरो सुविधा रोक्ने सम्बन्धी विधेयक संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मत रूपमा पारित भएको छ आज बसेको समितिको बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 पारित गरेको हो समिति सभापति हरि ढकालका अनुसार नयाँ व्यवस्था लागू भएपछि सरकारी कोषबाट निवृत्ति भरण अर्थात पेन्सन पाइरहेका व्यक्ति संवैधानिक निकायको पदमा नियुक्त भएमा पदमा बहाल रहन्जेल पेन्सन पाउने छैनन् यस्तै अघिल्लो सेवा अवधि जोड्न चाहने पदाधिकारीहरूले भने पदमा नियुक्त भएपछि बुझेको पेन्सन रकम संचित कोषमा फिर्ता गर्नुपर्नेछ सर्वोच्च अदालतको आदेश अनुसार सरकारले यो संशोधन विधेयक ल्याएको हो अब विदेशको खबर सिंगापुरले सार्वजनिक बसमा यात्रुहरूका लागि नयाँ नियम लागू गरेको छ अब बसको सीटमा खुट्टा राखेमा ठूलो आवाजमा अडियो बजाएमा वा बसभित्र खाने पिउने तथा फोहोर फारेमा 500 सिंगापुर डलरसम्म जरिवाना हुन सक्ने बीबीसीले जनाएको छ बस टर्मिनलभित्र अन्य यात्रुका लागि अवरोध वा खतरा सूचना गर्ने वा सार्वजनिक बस इन्टरचेन्ज वा टर्मिनलको कुनै पनि भाग फोहोर गर्ने जस्ता गम्भीर प्रकृतिका कचुरहरूका लागि $5,000 जरिवाना गरिने उल्लेख छ यातायात सञ्जालको विस्तारसँगै विश्वभरका शहरहरूले यात्रुको यात्रा शान्त र सहज बनाउन खराब व्यवहार विरूद्ध सक्रिय रूपमा कड़ा कदम चालिरहेका छन् अब खेल खबर जापानमा चलिरहेको 20 औं संस्करणको एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई 34-24 हरायो सँगै नेपालले कम्तीमा काँस्य पदक जित्ने पक्का भएको छ कबड्डीमा सेमिफाइनल पुग्ने टोलीले पदक पाउने प्रावधान छ अब नेपाली महिला टोलीले सेमिफाइनलमा इरानसँग खेल्नेछ यसअघि सन् 2023 चीनमा भएको 19 औं संस्करणको प्रतियोगितामा पनि नेपाली महिला कबड्डी टोलीले काँस्य पदक जितेको थियो यस्तै पुरूष कबड्डीमा नेपालले सान्त्वना जित हासिल गरेको छ आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई 73-52 हरायो नेपाल यसअघि लगातार 3 खेलमा पराजित हुँदै सेमिफाइनल होडबाट बाहिरिसकेको छ र पाकिस्तानका अनुभवी अलराउण्डर इफ्तिखार अहमद नेपाल प्रिमियर लीग एनपीएल क्रिकेट खेल्न नेपाल आउने भएका छन् एनपीएलको टोली जनकपुर बोल्ट्सले तेस्रो संस्करणका लागि इफ्तिखारलाई अनुबन्ध गरेको सामाजिक सञ्जाल मार्फत जानकारी गराएको छ एनपीएल आउँदो कार्तिक 9 गतेदेखि मंगिर 5 गतेसम्म कृतिपुरमा रहेको त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ चार भन्ज्याङभित्रको खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक कर्णालीदेखि पूर्वी भागमा वर्षा गराउने प्रणाली सक्रिय भोलि देशभर ठूलो पानी पर्ने अबका 3 दिन विशेष सावधानी अप्नाउन सरकारको आग्रह लगातारको वर्षाले सड़कहरू अवरूद्ध हुन थाले पृथ्वी र बीपी राजमार्ग रातीमा बन्द हुने कान्ति लोकपथ पूर्ण रूपमा अवरूद्ध अत्यावश्यक बाहेक लामो यात्रा नगर्न सुझाव सरकारी संयन्त्रमा सरूवा बढ़ुवाको विकृति जटिल बनेको सत्तारूढ़ राष्ट्रपाका महामन्त्री आचार्यको भनाई तत्काल स्वायत्त सरूवा बोर्ड गठन गर्नुपर्ने माग सिंगापुरमा सार्वजनिक बसमा यात्रुका लागि नयाँ नियम बसको सीटमा खुट्टा राखेमा र ठूलो आवाजमा अडियो बजारमा 500 सिंगापुर डलरसम्म जरिवाना हुने र एसियाली खेलकुदको महिला कबड्डीमा नेपाल सेमिफाइनलमा पुरूष टोलीको सान्त्वना जित पाकिस्तानका इफ्तिखार अहमदले जनकपुर बोल्टसँग एनपीएल खेल्नेछ

0: शुक्लागंध की एफएम 97.6।
1: सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना। यस सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार तनहुँको 15 वार्षिक साधारण सभा तथा 5 अधिवेशन तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिन्छ। मिति 2083 साल असोज 25 गते आइतबार, समय बिहान 11 बजे, स्थान खैरेनीटार मगर समाज भवन शुक्ला गण्डकी 6 प्रगति टोल खैरेनीटार तनहुँ। अध्यक्ष बाबुलाल श्रेष्ठ, सचिव कमल मोहन घिमिरे। सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार।
2: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
3: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
2: हजुर पनि यसै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
4: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
5: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
6: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
5: सम्पर्क मोबाइल 9857065119 र 9864957056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
7: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
8: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनीटारमा मर्मत गरे भइहाल्यो नि।
7: खैरेनीटार कहाँनिर छ यो राजु टायर?
8: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
7: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
8: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनीटार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 9856062452।
9: ए दिदी, आज कहाँ जाने तयारी गर्नु भएको छ?
10: कहाँ जानु र बहिनी, आज त दाउराको सेकुवामा जाने हो नि।
9: ए हो र, त्यहाँको सेकुवाको स्वाद त गाउँ घरको पुरानै स्वाद जस्तै पो छ रे नि त।
10: हो नि बहिनी, स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार एकै ठाउँमा पाइन्छ नि।
9: त्यसो भए आज त घरको भान्साको सट्टा दाउराको सेकुवामै रमाइलो गरौ न त।
10: हुन्छ नि, जाउ जाउ।
9: हजुर, हामी कहाँ स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार साथै फ्यामिली ग्यादरिङको लागि पार्टी हल आवश्यक परेमा हामीलाई सम्झनुहोस्।
7: प्रोपाइटर अर्जुन गुरुङ, दाउराको सेकुवा, शुक्ला गण्डकी 4, दुलेगौडा।
10: हट एन्ड स्पाइसी भन्दा 3 घर तल बजाज सोरुमको आडैमा।
7: फोन नम्बर 9715065555, 9715056066।
9: टिकटक दाउराको सेकुवा, अथेन्टिक, टेस्टी एन्ड अनफर्गेटेबल।
11: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
7: किन आमा, के भएर?
11: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
7: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
9: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
7: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्भ।
9: मोबाइल 9556043952,
12: र 98066656586।
13: कता हिँडेको आइफोन हातमा लिएर?
14: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
13: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
14: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
13: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231।
15: टीभीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीभीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीभीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4, दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारिपट्टी। मोबाइल नंबर 98560309982 र 97065220209।
16: TVS साथ छ हाम्रो।
17: 10 लाख जित्ने यही हो मौका, पर्यो पर्यो ठ्याक्कै पर्यो
18: होइन हौ, कसरी पर्यो?

0: पर सीधे 10 लाख सम्म श्योर शर्ट क्याश उपहार, फुल 100% क्याश ब्याक हरेक हप्ता एकजनालाई, इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एकजनालाई एयरबर्न उपहार, नागरिकताको भरमा इजी फाइनेन्स र एक्सचेन्जको सुविधा। शर्तहरू लागू हुनेछन्।
1: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो सोरूम शुक्ला गण्डकी 4 दुलेगौडा, सम्पर्क 0635902969 र 98560169900।
0: हिरो सिजी मोटर्स।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: गाउन छोडी त सपना पूरा नहुँदो रहेछ साथी, सुन त, किन्ने बेलामा आमाको आँखामा भएको आँसु पनि हेर्न सक्ने मैले कहाँ आमा भाषण चाहिँ थियो है, मेरो आमालाई भन्दे मेरो सपना पूरा नहुन्छ बुढी नहुनु भनेर ल।

न मान्छेको व्यवहार मान्छे जस्तो छैन, यहाँ घर पनि घर जस्तो। हामी गाउँबाट सहर आउँदा सोध्छौ नि, छैन सहर,

0: 97.6
1: शुक्ला गंडक एफएम 97.6
2: प्रसन्न होमवर्क देखाउ त
3: टीचर।
2: ओहो कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो
3: टीचर। मेरो मम्मीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु।
2: ए हो र त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
4: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी।

0: 414-784 मोबाइल 9856-33-384 र 9856-67-988।
1: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
2: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि के चिन्ता लिनै पर्दैन। दुलिङडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
3: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
4: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीबी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
5: रिमाल हार्डवेयर, सम्पर्क 0654-14-245, 0654-14-345।
6: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
7: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
8: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
6: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्लागण्डकी 4 दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0564-14-142, मोबाइल 9856-23-128 र 9462-14-726।
9: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु, स्नेहा मण्डल, दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564-14-377 र 9856-44-343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक।
10: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
1: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन। निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
0: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
1: यही असोज 17 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
0: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा। फोन नम्बर 0564142333। मोबाइल 98678168।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
4: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
3: माथिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
4: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
5: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
6: सम्पर्क दुर्गा एम्पेक्स शुक्ला गण्डकी 4 दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा। मोबाइल 98460-67645।
1: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
7: आज पनि खाना काप्छै होइन, कहाँ जान्छ कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
8: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, कतिले सामान किनेर ल्याउने भए पो।
7: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
8: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
9: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
10: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
11: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
12: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
13: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किन पैसा छैन?
12: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि, मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
14: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल। मोबाइल 98460-26617 र 98161-38981।
15: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
16: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
15: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
1: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
17: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
18: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
1: ओम एम आभूषण सुनचाँदी दोकान,
15: प्रोप्राइटर मीनबहादुर सुनार। फोन 0665705337, मोबाइल नम्बर 98
19: 4060 69 246 98 00 58

0: यसो आमा चाहिँ कहाँबाट छोनेको छ
1: कटिहाँस्नु भन्यो यस्तो पङ्खा चलिरहेको देखिनु भन्यो
0: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा
2: चिसो हावा फाल्ने पङ्खा लिन त कतिलो ठाउँमा जानु पर्यो नि भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि
3: चेस्का बाजे चाहन्छ पङ्खा एलइडी बल्ब सोलरको ब्याट्री पानी चाहिने पम्प कुलर हाउस वायरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि
4: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ छहारी बिजुली पसल दुलेगौडा तनहुँ प्रोपाइटर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 9856303624

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला अपराह्नको ठिक 4 बज्यो।

0: शुक्ला गण्डकी एफएम 97.6
1: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी
2: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
3: ओमकार
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
3: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
3: ओमकार
2: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
4: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रत बन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
2: विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
5: तपाईँको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
6: ओल्ड स्कुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
7: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
5: सन्देश ट्रेडर्स शुक्ला गण्डकी तिलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0635706676 मोबाइल 9856062676
8: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ
9: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौँ
8: टनेल प्लास्टिक टनेल त्रिपाल तरकारी लगाउने इन्डियन सिल पोलिङ तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक पोलिपट इन्डियन तथा नेपाली त्रिपाल ग्रिनेट जाली कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू
9: गुणस्तरीय पानीका पाइप जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्
8: सम्पर्क चितवन प्लास्टिक पसल शुक्ला गण्डकी 4 दुलेगौडा ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि
9: प्रोप्राइटर राजु सापकोटा रूपा सापकोटा मोबाइल 9849501120 र 9816651187
10: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेरिनी उस्तै उता हेरिनी उस्तै कहाँ जाउँ जाउँ अलमन ल परे म त
11: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
10: सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने
11: ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर छौ न तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि
10: त्यसो भए सँगै जाउ न त दुवैजना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 9846694378 9811796902
12: ए बुढा गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो केही सुरसारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो
13: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि
12: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन् त्यही जाने हामी पनि
13: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
14: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
13: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गरगहना पाइने,
14: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
13: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
14: विवाहको लागि गरगहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 98261 5707। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
15: साथै घरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
14: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
16: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस्। टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी FM को पारीपट्टी। मोबाइल नंबर 98560 3982 97065 20209।
17: TVS
18: साथ छ हाम्रो।
19: शुक्ला गण्डकी FM 97.6।

0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
0: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
1: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511। सुन्दर अटोक्स यमाहा शोरूम दोलेगौंडा प्रस्तुत गर्दछ।
2: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौंडा बजार तनहुँ।
3: सम्पर्क 0654142121, मोबाइल 98565391।
2: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
4: दाजु, बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
5: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
4: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
5: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्थे हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
4: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
6: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट पैंट, लेहेंगा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइन में सिलाइन का साथ ही रेडीमेड सिविल शर्ट पैंट, अफिस तथा संघ संस्था का ड्रेस, रेडीमेड ड्रेस पाइन, साथ ही विवाह को लगी आवश्यक संपूर्ण कपड़ा पाइन र शुक्ला गंडकी क्षेत्र भित्र का संपूर्ण स्कूल तथा कलेज ड्रेस पाइन का साथ ही अर्जेन्ट सिलाइन।
7: बरेली टेलर्स, दुलेगौड़ा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98461089। दमौली शाखा को लागि सम्पर्क 98067-13425।
8: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौंडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
9: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रीम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
8: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौंडा, यानै एमबी ब्याङ्क र दुलेगौंडा पोली क्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 98271036 र 98460-94543।
0: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका

0: डा भिलेज गार्डन, तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
1: हजुर, दान गरौं।
2: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
3: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।

0: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
1: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तनहुँ।
2: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपीभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के के छ के के?
2: तर महँगो होला नि?
1: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीभीसीका झ्याल ढोका।
3: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
4: बाराही अल्मुनियम अब युपीभीसीको साथमा।
3: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
4: सम्पर्क बाराही युपीभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0635414411, मोबाइल 9558 22938 र 9800282938।
5: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
6: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
5: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
6: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
5: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। धुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, धुलेगौडा,
6: ऋषि कुमार श्रेष्ठको भवनमा।
5: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
7: चिकन ससेज, बफ ससेज
5: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
6: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0665705052, मोबाइल 9856028587।
8: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
6: किन आमा, के भएर?
8: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
6: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
8: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
6: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ,
8: मोबाइल 9855043952 र 9806656586।
6: कता हिँडेको हो आइफोन हातमा लिएर?
9: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ, के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
6: लौ, तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिफ लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
9: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
6: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0465414050, मोबाइल 9843723811।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9808-13424 र 9850-14175
2: यही हो मौका पर्यो पर्यो ठ्याक्कै पर्यो
3: होइन हौ कसरी पर्यो

0: पर सीधे 10 लाख सम्म श्योर शॉट कैश उपहार फुल 100% कैश बैक हरेक हप्ता एकजनालाई इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एकजनालाई एयरबड उपहार नागरिकताको भरमा इजी फाइनेंस र एक्सचेन्जको सुविधा
1: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो शोरूम शुक्ला गण्डकी 4 दुलेगौंडा सम्पर्क 0658902969 र 98560169
0: हिरो सीजी मोटर्स
2: सगरमाथा बचत तथा ऋण सहकारी

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008-13-424 र 9005-60-14-157।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6। शुक्ल गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 5 बज्यो।
3: घटना, दुर्घटना,
4: कला, संस्कृति,
3: स्थानीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलकुद,
4: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
5: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9056-60-5554।

नमस्कार, साँझ 5 बजेको स्थानीय शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 मेगाहर्जमा इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com र हाम्रो पात्रो नेपाली पात्रो एप्स मार्फत पनि हामीलाई विश्वभर एकसाथ सुनिरहनु भएको छ।

मौसम विज्ञान विभागले असोज 9 देखि 11 गतेसम्म देशका विभिन्न भागमा मध्यमदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरेपछि जिल्ला प्रशासन कार्यालय तनहुँली जिल्लावासीलाई उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय तनहुँले आज सूचना जारी गर्दै तनहुँ पनि वर्षाको जोखिममा रहेको जनाउँदै सतर्कता अप्नाउन आग्रह गरेको हो। असोज 7 गते रातिदेखि नै जिल्लाका विभिन्न स्थानमा सामान्यदेखि मध्यम वर्षा भइरहेको छ। आगामी दिनमा थप जोखिम हुन सक्ने भन्दै प्रशासनले आवश्यक पूर्व तयारी अप्नाउन अनुरोध गरेको छ। प्रशासनले नदी तथा खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ। स्थानान्तरणका क्रममा समस्या भए स्थानीय तह तथा नजिकको सुरक्षा निकायसँग समन्वय गरी सहयोग लिन पनि आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान अनुसार बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणालीका कारण कास्कीसहित देशका विभिन्न भागमा भारी अति भारी र उच्च भारी वर्षाको सम्भावना देखिएकाले सम्भावित विपद जोखिम न्यूनीकरण र पूर्व तयारीका लागि जिल्ला विपद व्यवस्थापन समिति कास्कीले कड़ा निर्णयहरू गरेको छ। वर्षाको समयमा हुन सक्ने जनधनको क्षति रोक्न कास्की जिल्लाबाट अन्य जिल्लाको लागि छुट्ने रात्रिकालीन बस सेवा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ। त्यसै गरी ग्रामीण क्षेत्रमा संचार हुने सवारी साधनहरू दिउँसो 4 बजेपछि चलाउन नपाइने व्यवस्था गरिएको छ। मौसम पूर्व सूचना र सड़कको अवस्था जानकारी लिएर मात्र यात्रा गर्न तथा अत्यावश्यक काम बाहेक लामो तथा छोटो दूरीको यात्रा नगर्न आग्रह गरिएको छ। तनहुँको शुक्ला गण्डकीका 6 वटा वडाका विद्यालयका कक्षा 6 मा अध्ययनरत छात्रहरूलाई आज एचपीभी खोप लगाइएको छ। आज वार्ड नम्बर 1, 2, 8, 9, 11 र 12 नम्बर वडामा खोप लगाइएको स्वास्थ्य शाखा प्रमुख डीबी थापाले जानकारी दिनुभयो।

0: बाँकी वडाका कक्षा छमा अध्ययनरत छात्रहरूलाई भोलि खोप लगाइनेछ। शुक्ला गण्डकीका कुल 469 छात्रलाई यो खोप लगाइनेछ। यो खोप भनेको पाठेघरको मुखको क्यान्सर विरूद्धको लगाउने खोप हो। यो क्यान्सर नेपाली महिलामा सबभन्दा धेरै देखिएको छ। सबैभन्दा धेरै मृत्युको कारक पनि यो क्यान्सर हो। औसतमा दैनिक 6 जनामा यो क्यान्सर पत्ता लाग्ने गरेको छ। तनहुँ क्षेत्रमा 2 का सांसद श्रीराम नेउपानेले शुक्ला गण्डकी नगरपालिकाका विभिन्न क्षेत्रमा बाढ़ी पहिरो कारण उत्पन्न समस्या तत्काल समाधान गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद नेउपानेले शुक्ला गण्डकी नगरपालिका एक सिंहलीदेखि तल्ली पोखरी जाने सड़क पहिरोको कारण अवरूद्ध हुँदा स्थानीय पोल्ट्री किसानहरू मर्कामा परेको बताउनुभयो। सड़क अवरूद्ध हुँदा कुखुराको लागि आवश्यक दाना ढुवानी तथा उत्पादित सामग्री बजारसँग पुर्याउन समस्या भएको भन्दै उहाँले तत्काल सड़क सञ्चालनमा ल्याउन माग गर्नुभयो। त्यस्तै शुक्ला गण्डकी 2 एक्लै खेतमा बाढ़ी कारण 10 घर डुबानमा परेको उल्लेख गर्दै सांसद नेउपानेले बाढ़ी पीड़ितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो। बाढ़ीबाट प्रभावित परिवारलाई उचित क्षतिपूर्ति तथा आवश्यक राहतको व्यवस्था गर्नुपर्ने उहाँको भनाइ थियो। राष्ट्रिय स्वतन्त्र पार्टी शुक्ला गण्डकी नगर समितिले फोहोर मैला व्यवस्थापनको लागि तोकेको शुल्क वैज्ञानिक र व्यावहारिक बनाउन पुनरावलोकन गर्नुपर्ने माग गरेको छ। आज राष्ट्रपति नगर समितिका अध्यक्ष हरि खड्का र सचिव पवित्र सुवेदी पौडेलले नगर उपप्रमुख कुम्बा दुबिका राजु तथा प्रमुख प्रशासकीय अधिकारी जगत प्रसाद भूषाललाई ज्ञापन पत्र बुझाउनु भएको हो। गण्डकी प्रदेश सरकारको मन्त्री परिषद बैठक 4 महिनाको अवधिमा 9 पटक बसेको छ। जेठ 4 गतेदेखि भदौ 15 गतेसम्म बसेका यी 9 वटा बैठकमा 31 वटा एजेण्डामा निर्णय भएका छन्। अधिकांश एजेण्डा प्रशासनिक काम, कार्यविधि, सरूवा पदस्थापन र औपचारिक बजेट प्रक्रियामा सीमित देखिएका छन्। सर्वसाधारण नागरिकका दैनिक समस्या समाधान गर्ने वा प्रत्यक्ष राहत पुर्याउने खालका निर्णय भने निकै कम छन्। समग्रमा 31 वटा एजेण्डा मध्ये जम्मा 5 वटा एजेण्डा मात्र नागरिकको प्रत्यक्ष जीवन, विकास र राहतसँग जोड़िएका छन्। यसमा 4-16 गतेको बैठकबाट निर्णय गरिएको विपन्न नागरिकलाई आर्थिक सहायता र भदौ 15 गते भोटेपछि बाढ़ी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 4 करोड़ रूपियाँ सहयोग उपलब्ध गराउने निर्णय मुख्य छन्। यस्तै भदौ 9 गतेको बैठकबाट प्रसारण लाइन तथा सब स्टेशन निर्माणका लागि जग्गा प्राप्ति गर्दा लाग्ने शुल्क पुनर्पा छूट दिने निर्णय र भदौ 15 गते स्वीकृत गरिएको प्रदेश विपद व्यवस्थापन नियमावली परिमार्जन गरी परिमार्जन पनि नागरिक सुरक्षा एवं पूर्वाधारसँग सम्बन्धी छन्। गण्डकी प्रदेशमा प्रादेशिक अधिकार, संघीयता सबलीकरण र प्रदेशका औचित्य पुष्टि गर्ने दूरगामी एजेण्डा भने लगभग शून्य प्राय छन्। प्रदेशलाई बलियो बनाउने कानून निर्माण वा अधिकार संघबाट तानेर कार्यान्वयन गर्ने विषय भन्दा पनि आन्तरिक व्यवस्थापनमै सरकार अल्झिएको देखिन्छ। प्रादेशिक अर्थतन्त्र र पर्यटन प्रवर्धनका दृष्टिले भदौ 9 गते स्वीकृत भएको गण्डकी प्रदेश पर्यटन नीति 2083 र साउन 20 गते समितिमा पठाइएका घरेलु मदिरा नियमावली तथा औद्योगिक व्यवसाय नियमावलीले केही सकारात्मक संकेत ध्वनि गरेका छन्। यद्यपि यस अवधिमा अनुगमन तथा मूल्यांकन सम्बन्धी विधेयकको अवधारणा पत्र बाहेक अन्य ठूला र प्रभावकारी विधेयक तर्जुमा ठोस निर्णय हुन सकेका छैनन्। लायन्स क्लब अफ दुलेगौंडा खैरेनी सिटी र लियो क्लब अफ दुलेगौंडा खैरेनी सिटीको आयोजनामा आज सम्पन्न आँखा शिविरमा 100 जनाको निशुल्क परीक्षण गरिएको छ। शुक्ला गण्डकी 5 स्थित जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा आयोजित शिविरमा 2 जनालाई थप उपचारका लागि पोखरा सिफारिश गरिएको छ। शिविर सम्पन्न गर्न हिमालय आँखा अस्पतालको चिकित्सक टोलीले प्राविधिक सहयोग गरेको थियो। यसैबीच आगामी कार्तिक 8 गते बडा दशैंको पूर्णिमा परेकाले सोधिन नियमित आँखा शिविर सञ्चालन नहुने क्लबले जनाएको छ। क्लबले प्रत्येक महिनाको 8 गते सो अस्पतालमा शिविर सञ्चालन गर्दै आइरहेको छ। उद्यमशीलता, शिक्षा र सामाजिक सेवाको अनुभव बोकेका युवा उद्यमी तथा शिक्षासेवी किरण केसी नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत काशी क्षेत्र 2 केन्द्रीय महाधिवेशन प्रतिनिधि खुल्ला पदमा उम्मेद्वार बन्नुभएको छ। व्यवसाय, शिक्षा र सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय केसीले ती क्षेत्रबाट हासिल गरेको अनुभवलाई पार्टी संगठनसँग जोड्ने उद्देश्यसहित महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा प्रवेश गर्नुभएको हो। केसी हाल कालिका बहुमुखी क्याम्पस सञ्चालन समितिका अध्यक्ष हुनुहुन्छ। शैक्षिक संस्थाको नेतृत्व गर्दै आउनुभएका उहाँले गुणस्तरीय शिक्षा संस्थागत विकास तथा शिक्षा र व्यावसायिक क्षेत्रबीचको सहकार्यलाई प्राथमिकता दिँदै आउनु भएको छ। युवाले शिक्षा हासिल गरेपछि रोजगारी खोज्ने मात्र नभई आफै अवसर सिर्जना गर्न सक्ने वातावरण निर्माण हुनुपर्ने धारणा राख्दै उहाँ उद्यमशील गतिविधिमा समेत सक्रिय हुनुहुन्छ। जलविद्युत अपार्टमेन्ट लगायतका विभिन्न व्यावसायिक क्षेत्रमा संलग्न केसीले व्यवसायलाई आर्थिक गतिविधि र रोजगारी सिर्जनासँग जोड्दै आउनु भएको छ। व्यवसायसँगै शिक्षा तथा सामाजिक क्षेत्रमा उहाँको सक्रियताले सार्वजनिक भूमिकालाई समेत फराकिलो बनाएको छ। जिल्ला समन्वय समिति कास्कीमा जिल्लामा क्रियाशील गैर सरकारी संस्थाहरूको वार्षिक समीक्षा कार्यक्रम शुरू भएको छ। बिहिबार शुक्रबार दुई दिनसम्म चल्ने सो समीक्षाको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेले उद्घाटन गर्नुभयो। प्रमुख पौडेले गैर सरकारी संस्थाहरू थप प्रभावकारी परिणामका लागि ठोस योजनासहित कार्य सम्पादन गर्न आग्रह गर्नुभयो। गैर सरकारी संस्थाहरू हरेक तहका सरकारको सहयात्री र सहजकर्ता भएको उल्लेख गर्दै आफ्नो लक्ष्यसहित सामाजिक उत्तरदायित्वमा ध्यान पुर्याउन आग्रह गर्नुभयो। हामीलाई तिनजेलसँग सुनेर साथ दिनुभयो, तपाईँलाई धन्यवाद। साँझ 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि बिदा हुन चाहन्छु। तपाईँ यसपछि कार्यक्रम लोक चौतारी सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143378, इमेल NEWSSSUKL LAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6।
0: पुन मोबाइल पुन मोबाइल पुन मोबाइल
3: होइन, कति पुन मोबाइल भन्दै कराएको?
0: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
3: कहाँ छ पुन मोबाइल?
0: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
3: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
0: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
3: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
4: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
5: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुपसी सप्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
4: ल त्यसो भए म पनि सोनुपसी पसलतिर लागे।
6: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
5: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
6: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलीगौडा, नगरपालिकाबाट 10 घर माथि,
5: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98 560 62 827 र 98 644 35 031।
7: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
8: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबी ल्यान्डमा पाइन्छ नि।
7: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
2: रसु बेबी ल्यान्ड, शुक्ला गण्डकी 4 दुलीगौडा,
3: मोबाइल 98 560 055 77।
9: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
10: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
9: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिमसेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
10: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
9: होम डेलिभरीको पनि व्यवस्था छ।
1: सम्पर्क तिम्सना फ्रेस हाउस, सुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिम्सना। मोबाइल 9811411178, 9560077078।
6: शुक्ला गण्डकी एफएम 97.6।
11: ला छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
12: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
11: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
12: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
1: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी 4 उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0652-412-1160 र 9840-78-022।
13: मिलन बिछोड, गाउँ अनि सहर, मौलिक संस्कृतिको धरोहर,
14: सुख दुःखका बिसाउँदै भारी कार्यक्रम लोक चौतारी, हरेक आइतबारदेखि बिहिबारसम्म साँझ 5 बजेको शुक्ला गण्डकी समाचारपछि।

नमस्कार अनि हार्दिक स्वागत तथा लोक सांगीतिक अभिवादन तपाईँ समस्त जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जको ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरेर सुनेर बस्नुहुने सबै कार्यक्रम लोकसौतारीमा हार्दिक स्वागत छ। कार्यक्रम लोकसौतारी लिएर आजको यस बिहिबारीय श्रृंखलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु। विशेष त साँझको समय छँदै नै के गर्दै हुनुहुन्छ पक्कै पनि आफ्नो कामको व्यस्तताको बावजूद पनि हामीलाई सुनेर साथ दिइरहनु भएको छ होला भन्ने आशा त छँदै नै छ। र यदि सुन्दै हुनुहुन्छ भने कार्यक्रमको समय अवधि भरसम्म सुनेर साथ पनि दिनुहोला। विशेष त कार्यक्रमलाई प्रायोजन गरेको बारेमा चाहिँ जानकारी गराउनु पर्दा कार्यक्रमलाई प्रायोजन गरेको छ रामदाम सुनसाथी पसलले। यदि तपाईँ गरगहना बनाउन चाहनुहुन्छ, पुराना गरगहना सार्टफेट गर्न चाहनुहुन्छ, त्यस्तै गरी नयाँ तथा आकर्षक डिजाइनका गरगहनाको खोजीमा हुनुहुन्छ भने सम्झन सक्नुहुन्छ रामदाम सुनसादी पसललाई। यो पसल रहेको छ खैरेनीटार वडा कार्यालयको अगाडि। त्यहाँ गएर तपाईँले आफूलाई आवश्यक परेको सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ। ए जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला। र विशेष त आजको श्रृंखला भनेको चाहिँ तपाईँको लागि नयाँ नयाँ भाकाहरू राख्ने दिन चाहिँ हो। अब नयाँ नयाँ भन्दा पनि अब समग्रमा सबै भाकाहरूलाई चाहिँ मैले समेट्छु है। र यति बेला भने तपाईँ सम्पूर्णको लागि कार्यक्रमको सुरु भाका राख्दैछु म गोर्खाको ढोडे निबोलको गीत, जसमा आवाज रहेको छ शान्ति श्री परियार, त्यसै गरी शुक्र तामाङको, लय र शब्द रहेको छ रायान बस्त्यालको। यति बेला भने यो भाका स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि गोर्खाको ढोरे निबलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ है। र यति बेला भने तपाईँ सम्पूर्णको लागि अर्को भाका राख्दैछु म, स्वार्थी माया बलको भाका चाहिँ रहेको छ, जसमा आवाज रहेको छ विष्णु माझी, त्यस्तै गरी केशव बस्नेतको, लय रहेको छ ऋषि खड्काको, भने शब्द रहेको छ क्षेत्री हरिको। यति बेला भने यो भाका स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि यो भाका मैले राखिसके। यति बेला भने फेरि पनि ढिला नगरिकन अर्को भाकालाई नै म कार्यक्रममा राख्दैछु। हितैको मायाले बोलको भाका रहेको छ, जसमा आवाज छ सञ्जय थापा मगर, त्यस्तै गरी शान्तिश्री परियारको, लय र शब्द रहेको छ सञ्जय थापा मगर, त्यस्तै गरी शिव हमालको। र यो भाकासँगै जान्छु म छोटो व्यापारिक विश्राममा। विश्रामपछि तपाईँको माझमा पुनः उपस्थित हुने नै छु। तपाईँ भने सुन्दै गर्नुहोला है त।

0: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाओ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
0: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुनचाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
0: पुराना गरगहना सँग नयाँ साथ फेर,
2: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुट को व्यवस्था गरिएको छ।
0: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौ रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9855602699।
3: यो पोखरेल नाटिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
0: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट चोक,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
9: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
3: त्यसो नभने म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
5: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिंग का सामानहरू सुपथ मूल्यमा होम डेलिभरी का साथ उपलब्ध गराइन्छ।
0: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
6: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
0: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0565702625, मोबाइल 9855603378, 9841656958।
10: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सब ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारीपट्टी। मोबाइल नंबर 9855309982 र 9705620209।
11: साथ हाम्रो टीवीएस साथ छ हाम्रो।
0: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
1: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
0: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
1: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
0: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरनी 4 उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0654124120 र 9846078022।
12: शुक्ला गण्डकी एफएम 97.6।

हजुर श्रोता मित्र, एकैछिनको यो छोटो व्यवसायिक विश्राम पछि पुनः स्वागत गर्छु कार्यक्रम लोक चौतारीमा। कार्यक्रम लोक चौतारी लिएर आजको यस बिहिबारीय श्रृंखलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु। तपाईँको लागि मीठा मीठा वार्ताहरूलाई नै कार्यक्रममा चाहिँ राखिराखेको छु, सुनिरहनु भएको छ अनि मनोरञ्जन पनि लिइरहनु भएको छ होला भन्ने आशा त छँदै नै छ। र यदि कार्यक्रम सुनिरहनु भएको छ भने कार्यक्रमको समयावधि वर्षसम्म सुनेर साथ पनि दिनुहोला है। र अब बेलुकाको समय भन्ने बित्तिकै अब कामधन्दा सक्नेतिर भन्ने हुन्छ नि त, अब बा सबै कुरालाई चाहिँ खोरमा राख्नु पर्यो होइन, स्याहार्नु पर्यो, सँगसँगै अब गाई बस्तुलाई चाहिँ घाँस पनि दिएर चाहिँ अब अरू खाना बनाउनेदेखि लिएर चाहिँ अब काम बेलुकाको समयमा त बढी मात्रामा हुन्छ नि त, बिहानको समय पनि त्यस्तै बेलुकाको समय पनि त्यस्तै नै भइराखेको हुन्छ है। र अब स्वास्थ्यको ख्याल त राख्नु होला नै, आफ्नो काम सँगसँगै स्वास्थ्यलाई पनि ध्यान पुर्याउनु होला। र कार्यक्रमलाई प्रायोजन गरेको बारेमा चाहिँ जानकारी गराउनु पर्दा कार्यक्रमलाई प्रायोजन गरेको छ रामधाम सुन साथी पसलले। यदि तपाईँ गरगहना बनाउन चाहनुहुन्छ, पुराना गरगहना साटफेट गर्न चाहनुहुन्छ, त्यस्तै गरी अब राशि अनुसारका पत्थर भएका अब गरगहना बनाउन चाहनुहुन्छ भने जान सक्नुहुन्छ रामधाम सुन साथी पसलमा। यो पसल रहेको छ खैटेनी टारवडा कार्यालयको अगाडि, प्रोपाइटर हुनुहुन्छ भक्त कुमार विश्वकर्मा है। र यति बेला भने तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु हाम्रो सम्बन्ध चिनाउन नि सरम्बोलको कुशल बेलबासे, त्यस्तै गरी शान्ति श्री परियारको आवाजमा सजिएको लय र शब्द सागर रेग्मीको रहेको यो भाका यति बेला भने स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि यो निकै नै सुमधुर भाका यहाँहरूको माझमा मैले राखिसके र यिनै भाका राख्दा राख्दै चाहिँ कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला पनि भइ नै सकेको छ। यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुभयो, सबै सबैलाई धेरै धेरै धन्यवाद छ। र कार्यक्रम सुनिरहँदा कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि हाम्रो स्टुडियोको नम्बरमा चाहिँ तपाईँले दिन सक्नुहुन्छ भन्दै अन्तिममा सबै सबैलाई एकमुष्ट रूपमा धेरै धेरै धन्यवाद व्यक्त गर्छु। हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरेको रामधाम संसादी पसलका प्रोभाइडर भक्त कुमार रामधाम सरप्रति हार्दिक आभार व्यक्त गर्दै अन्तिममा पहिलो चरण अबोलको यो भाका राख्दै आजको यो श्रृंखलाबाट म सुबिना विदा हुन्छु। तपाईँ भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 MHz, साथै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार, शुभ साँझ।

0: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ।
0: अहिले हतार छ, पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
2: साथै पुरानोसँग साथफेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
3: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
1: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा त नहु,
2: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0965 70 9 6, मोबाइल नम्बर 98460 61268
1: 98560 60 268।
4: ल माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
5: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
4: नातिको व्रतबन्ध गरेर उम्काइदिऊ कि भनेर जुटेको।
5: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
6: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
7: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460 67 645।
8: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्लागणदेखि टाइम चेक।
0: यति बेला साँझको ठिक 6 बज्यो।
2: अत्यावश्यक नपरिन्जेलसम्म घरबाट बाहिर ननिस्किने, सुरक्षित ठाउँ कहाँ हो भनेर तत्काल ठाउँहरू पत्ता लाउने र नेपाल सरकारले दिएका सूचनाहरू सुनेर आफूलाई सुरक्षित राख्ने।
3: बाढी र पहिरोको जोखिमका कारण केही सड़क अवरूद्ध, धेरै सड़कमा राति गाड़ी चलाउन नपाउने, अत्यावश्यक नपरी यात्रा नगर्न अपील।
4: पूर्व राष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेतामा चयन, स्थायी कमिटी सदस्यमा 7 जना मनोनित, नेपाली कांग्रेसको 15 महाधिवेशनको नारा र लोगो सार्वजनिक।
3: सिंगापुरमा सार्वजनिक बसका यात्रुलाई कड़ा नियम, जथाभावी गरे 500 सिंगापुर डलरसम्म जरिवाना।
4: र एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टोलीलाई कम्तीमा कास्य पदक पक्का, स्कटल्याण्डका म्याकमुलेनले फेरि सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेल्ने।
5: एनआईसी एसिया इक्विटी अपर्च्युनिटी फण्ड, मज्जाको लगानी गर्ने अवसर।
6: अब लगानी गरौं भविष्यका लागि, किनकि अवसर छ सही लगानीको।
5: एनआईसी एसिया क्यापिटल लिमिटेडले ल्याएको छ म्युचुअल फण्डमा लगानी गर्ने सुनौलो अवसर।
6: यही असोज 7 गतेदेखि असोज 13 गतेसम्म निश्चिन्त लगानी गर्न सकिने आईपीओ खुल्ला, एनआईसी एसिया इक्विटी अपर्च्युनिटी फण्ड। 10 वर्षे योजना, दीर्घकालीन वृद्धिको सम्भावना अनि अनुभवी व्यवस्थापन र विविधीकृत लगानी, सबै एउटै फण्डमा। त्यसैले बचत मात्रै गरेर नबस्नुहोस्, बचतलाई आफ्नो वित्तीय लक्ष्य अनुसार आजै लगानी गर्न सुरु गर्नुहोस्।
5: आवेदनको लागि मेरो शेयर, आसबा सदस्य ब्याङ्क तथा वित्तीय संस्था र एनआईसी एसिया मो ब्याङ्क प्लेटफर्मबाट सजिलै एप्लाई गर्न सकिन्छ।
6: थप जानकारीको लागि 9854030331 वा 9765404948 सम्पर्क गर्न सक्नुहुनेछ।
5: अवसर सँगै अघि बढ्दै
6: एनआईसी एसिया क्यापिटल लिमिटेड, अब लगानीको पालो तपाईँको। कृपया योजनामा लगानी गर्नु अघि विवरण पुस्तिका राम्रोसँग अध्ययन गर्नुहोला।
7: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556493333, 4935555।
3: नेपाल दर्पणमा अब खबरको सिलसिला। अहिले सुदूरपश्चिमको केही भाग बाहेक देशभर वर्षा भइरहेको छ। धेरै ठाउँमा हिजो दिउँसो शुरू भएको वर्षा निरन्तर छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गएको 24 घण्टामा सबैभन्दा बढ़ी पाल्पाको बलड्याङ गढ़ीमा 169 मिलिमिटर पानी परेको छ। बंगालको खाड़ीमा विकसित निम्नचापीय प्रणाली र मनसुनी वायुको प्रभावको कारण हिजो बेलुकादेखि आजसम्म विशेष गरी मध्य नेपालमा धेरै पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आउँदो आइतबारसम्म मौसम अझै प्रतिकूल रहनेछ। आउँदो 24 घण्टा बढ़ी प्रतिकूल छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँका साथै मधेस, कर्णाली र सुदूरपश्चिमका केही भागमा मेघ गर्जन र चट्याङसहित मध्यमदेखि अत्यधिक वर्षाको सम्भावना छ। हिमाली तथा उच्च पहाड़ी भूभागमा वर्षासँगै हिमपात पनि हुनेछ। तराईका केही क्षेत्रमा हावाहुरी समेत चल्न सक्छ। वर्षाका कारण साना तथा ठूला नदीहरूमा जलसतह बढ़दै गएकाले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी तटीय क्षेत्र र खहरे खोला आसपासका बासिन्दालाई उच्च सतर्कता अप्नाउन अनुरोध गरेको छ। जल तथा मौसम विज्ञान विभागले बाढ़ीको पूर्वानुमान समय अवधि विस्तार गर्दै सर्वसाधारणलाई सचेत तर धैर्य रहन आग्रह गरेको छ। वर्षा आइतबारदेखि मात्र क्रमशः कम हुँदै जाने मौसमविदको अनुमान छ। लगातारको वर्षाले जनजीवन कष्टकर बनेको छ। लगातारको वर्षाका कारण विशेष गरी शैक्षिक क्षेत्र र दैनिक कामकाज प्रभावित भयो। भएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै शिक्षा तथा खेलकुद मन्त्रालयले आज र भोलि विद्यालयहरू बन्द गर्न तथा भोलिदेखि 11 गतेसम्म तोकिएका परीक्षाहरू स्थगित गर्न पालिका र सम्बन्धित निकायलाई निर्देशन दिएको छ। साथै सुरक्षित विद्यालय भवनहरूलाई अस्थायी आश्रय स्थलका रूपमा प्रयोग गर्ने व्यवस्था मिलाउन पनि मन्त्रालयले सहजीकरण गरेको छ।
4: निरन्तरको झरीका कारण देशका प्रमुख राजमार्ग तथा ग्रामीण सड़कहरू प्रभावित हुन थालेका छन्। धेरैजसो जिल्लामा ग्रामीण सड़कहरू अवरूद्ध हुन थालेको विवरण आएको सड़क विभागले जनाएको छ। यस्तै राष्ट्रिय राजमार्ग अन्तर्गतका सड़कहरूमा पनि अवरोध आएको छ वा केहीमा जोखिमका कारण स्थानीय प्रशासनले गाड़ी चलाउन रोक लगाएका छन्। जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ़ मुगलिन सड़क खण्डमा आज राति 8 बजेदेखि भोलि बिहान 5 बजेसम्म सम्पूर्ण गाड़ीको आवागमन बन्द गरेको छ। कार्यालयका अनुसार निरन्तरको वर्षा तथा बाढ़ी पहिरोको जोखिमलाई मध्यनजर गर्दै यो निर्णय भएको हो। यस्तै जिल्ला प्रशासन कार्यालय धादिङले पृथ्वी राजमार्गमा आज रातिदेखि 8 बजेदेखि भोलि बिहान 5 बजेसम्म गाड़ी चलाउन रोक लगाएको छ। त्यस्तै जिल्ला प्रशासन कार्यालय काभ्रेले बीपी राजमार्गको काभ्रे खण्डमा आजदेखि 4 दिन बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म गाड़ी चलाउन रोकेको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले कास्कीबाट अरू जिल्ला जाने रात्रिकालीन बस सेवा र जिल्लाभित्रका सम्पूर्ण पदयात्रा मार्गमा आवत जावत पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ। पहिरोका कारण कान्ति लोकपथ पूर्ण रूपमा अवरूद्ध छ। कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमानथाङका सड़क खण्डको भोटको खोला क्षेत्रमा बिहिबार आज ठूलो पहिरो खसेपछि हुङहुङ सड़क खण्ड अवरूद्ध भएको छ। जिल्ला प्रशासन कार्यालय इलामले आज बेलुका 7 बजेदेखि यही असोज 11 गते बिहान 5 बजेसम्म मेची राजमार्ग मेची करिडोर तथा अन्य जोखिमयुक्त सड़कमा रातमा गाड़ी चलाउन रोकेको छ। धनकुटा प्रशासनले पनि भेडेटार रवि राके सड़क खण्ड मूलघाटदेखि 5 थरको सीमासम्मको तमोर करिडोर तथा भेडेटारबाट 13 थुम संखुवासभा भोजपुर र 5 थरतर्फ जाने आउने गाड़ीका लागि आज राति 9 बजेदेखि भोलि बिहान 5 बजेसम्म रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालय दाङले राप्ती राजमार्ग अन्तर्गत डाङ सल्यान तथा मदन भण्डारी राजमार्ग अन्तर्गत डाङ कालीमाटी सुर्खेत सड़क खण्डमा आज बेलुका 5 बजेदेखि भोलि बिहान 6 बजेसम्म गाड़ी चलाउन रोक लगाएको छ। सल्यानमा राप्ती राजमार्ग अन्तर्गत लुहाम कपुरकोट तुलसीपुर सड़क राप्ती राजमार्गकै बांगेलाखुरी झुलनेता सड़क र तुलसीपुर कालीमाटी सुर्खेत सड़क खण्ड अन्तर्गत कालीमाटीदेखि काल्चेसम्मको सड़कमा रातको समयमा गाड़ी चलाउन नपाइने भएको छ। जिल्ला प्रशासन कार्यालय सल्यानले सूचना निकालेर आजदेखि आइतबारसम्म बेलुका 5 बजेदेखि बिहान 6 बजेसम्म ती खण्डमा यातायात सञ्चालन रोक लगाएको जनाएको हो। यस्तै ताप्लेजुङको पाथीभरा क्षेत्रमा वर्षा अवधिभर यात्रा तथा दर्शनमा ननिस्कन पाथीभरा क्षेत्र विकास समितिले आग्रह गरेको छ। सम्भावित जोखिममा रहेका सबै जिल्लाका जिल्ला प्रशासन कार्यालय तथा पालिकाले खोला तथा नदीका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन सार्वजनिक रूपमा अपील गरेका छन्।
3: मौसमविदहरूका अनुसार आउँदो 3 दिन निकै ठूलो र लगातार वर्षा हुने अनुमान छ। मनसूनका कारण पहिलेदेखि नै भिजेको जमीनलाई अहिलेको वर्षाले झन कमजोर बनाएको छ, जसले गर्दा बाढ़ी पहिरो लगायतका विभिन्न प्रकारका पानी जन्य विपद निम्त्याउँछ। साथी महेश गेवालीले अहिलेको लगातार वर्षाले कुन ठाउँमा कस्तो जोखिम हुन सक्छ भनेर विपद विज्ञ डाक्टर बसन्त अधिकारीलाई सोध्नु भएको छ।
2: पहिरो आएर खोला थुनिन सक्ने, थुनिएपछि फुट्दाखेरि तल्लो तटीय क्षेत्रमा रहेका बासिन्दाहरूलाई चाहिँ असर गर्ने सबभन्दा पहिलो देखिन्छ। खोलाको नजिकै तर एकदमै होचो ठाउँमा, खोलाभन्दा धेरै अग्लो ठाउँमा नभएका बस्तीहरूमा चाहिँ पानीको डुबानले गर्दा घरहरू क्षति हुने सम्भावना देखिन्छ भने हिमाली क्षेत्रमा अथवा पहाड़ी क्षेत्रमा जुन मध्य पहाड़ी उपत्यकाहरू छन् खोलाको नजिकै बसेकोमा त्यहाँ चाहिँ अलिकति सावधानी पुर्याउनु पर्ने देखिन्छ। र चुरे पर्वत श्रृङ्खलाको अगाडिपट्टि जुन हाम्रो तराई छ त्यहाँ चाहिँ छ्याक्कै नदीकै नजिकै जुन बस्तीहरू छन् बाढ़ीले प्रत्यक्ष रूपमा असर पार्न सक्ने भनेर चाहिँ प्रक्षेपण गरिएको छ।
1: बाढ़ीको सम्भावना भएको ठाउँका क्षेत्रहरूमा चाहिँ नागरिकहरूले चाहिँ के गर्ने के नगर्ने?
2: विगतका वर्षहरूमा पनि यस्ता पानी पर्दाखेरि पहिरो जाने र बाढ़ी जाने सम्भावना भएका क्षेत्रहरू कुन कुन हुन् भन्ने कुरो पहिला नै पहिचान गर्ने, सकेसम्म अत्यावश्यक नपरिन्जेलसम्म घरबाट बाहिर ननिस्किने अथवा पानी धमिलो आइरहेछन् कि भन्ने कुराहरूको चाहिँ अवलोकन गर्ने, यदि त्यस्तो भएको छ भने आफू सुरक्षित रहने र यदि माथिबाट चाहिँ पानी धमिलो आएको छ भनेर भन्ने थाहा पाइयो भने चाहिँ तल्लो तटीय क्षेत्रमा बस्ने मान्छेहरूलाई चाहिँ लहै बढी आउन सक्छ भनेर फोनबाट पनि सूचना दिने, विद्यार्थीहरूलाई चाहिँ तत्काल चाहिँ घरबाट बाहिर निस्कन नदिने र अर्को सबभन्दा महत्वपूर्ण कुरा चाहिँ पानी जम्न सक्ने ठाउँहरूलाई चाहिँ खुल्ला गरेर खुल्लामा बस्छ त्यही ठाउँमा बग्न दिने चाहिँ व्यवस्था गर्नुपर्छ।
1: पहिरोको सन्दर्भ जोड्दाखेरि चाहिँ त्यसबाट सचेत कसरी हुन सकिन्छ?
2: पहिला गइसकेका पहिराहरू अथवा अहिले उनीहरूलाई चाहिँ जुन क्र्याकहरू दरारहरू परेका छन् कि छैन भनेर हेर्ने त्यसपछि ती दरारहरूमा पानी गएको छ कि छैन भनेर हेर्ने, जमिन कटकट कटकट आवाज आएको छ कि छैन त्यो भनेर हेर्ने, अनावश्यक रूपमा चाहिँ कहिलेकाहीँ चाहिँ नखस्ने ढुङ्गाहरू अथवा जमिन चाहिँ खस्न लगाइरहेछ कि छैन भनेर हेर्ने, त्यस्तो अवस्था भयो भने चाहिँ पहिरो जान सक्ने सम्भावना हुन्छ। अब त्योबाट बस्नको लागि सबभन्दा पहिला त अघि नै मैले भनेका कुराहरूको अवलोकन गरेपछि आफू सुरक्षित ठाउँमा बस्ने, सकेसम्म त्यो ठाउँमा नजाने, गइहाल्न पर्यो भने पनि माथिबाट हेर्दै चाहिँ त्यो बाटो हिँड्ने र सुरक्षित ठाउँ कहाँ हो भनेर तत्काल ठाउँहरू पत्ता लगाउने र नेपाल सरकारले दिएका सूचनाहरू रेडियो टेलिभिजन एफएमहरूबाट सबैबाट सुनेर आफूलाई सुरक्षित राख्ने।
1: यात्रासँगको जोखिम चाहिँ कस्तो हुन सक्छ र यस्तो बेलामा यात्रा गर्दाखेरि चाहिँ के सावधानी अप्नाउने?
2: पहाड़ खोपेर बनाएका सड़कहरू छन्, त्यसमा चाहिँ पानी परेको बेलामा धेरै पहिरो जाने सम्भावना छ र पहिरो पनि गइरहेका छन्। त्यही भएर कहिलेकाहीँ हामी गाडीमा हिँडिराख्दाखेरि अगाडि कस्तो जमिन छ भन्ने कुरो थाहा नहुनु पनि सक्छ, त्यसकारण चाहिँ सकेसम्म रातिको समयमा चाहिँ यात्रा गर्नु हुँदैन। यो 3 दिन जुन पानी पर्छ भनेको छ, अहिले पानीले असर गरेका ठाउँहरू र अघिल्ला बाढीहरूले असर गरेका ठाउँहरूमा अथवा सड़क भाँसिएको छ पहिला नै, एकदमै सावधानीपूर्वक हिँड्न पर्ने हुन्छ। त्यही भएर सकेसम्म चाहिँ बरु एक रात पछाडि त्यो बाटोलाई चाहिँ हामी पार गरौंला, तर रातिको समयमा चाहिँ पार नगरौं। र नेपाल सरकारले विभिन्न ठाउँहरूमा चाहिँ बाटो भत्केको छ कि छैन, पहिरो जान सक्छ कि सक्दैन भनेर विभिन्न सामाजिक सञ्जालहरू मार्फत सूचना प्रवाह गरिरहेको छ, ती सूचनाहरूलाई हेरेर आफ्नो यात्रा जारी राख्न अनुरोध गर्छु।
1: कृषिमा चाहिँ जोखिम के हुन सक्छ र के गर्न सकिन्छ?
2: तपाईँहरूले लगाएका बाली नालीहरूमा हु छए अथवा खेतका आली र कान्लाहरू भत्केर हुने क्षति अथवा तराईमा धेरै पानी परेर बिगार्ने बालीहरूमा तपाईँले आफूले गरेर सकेसम्म हुनेसम्म चाहिँ पानीलाई तर्काउनु पर्ने अवस्था देखिन्छ। सकेसम्म चाहिँ त्यसलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने बारेमा चाहिँ नजिकको कृषि कार्यालय अथवा नेपाल सरकारका विभिन्न फोनहरूमा सम्पर्क गरेर अगाडि बढ्न सकिन्छ।
3: हुनुहुन्थ्यो विपद विज्ञ एवं विपद पूर्व तयारी सञ्जालका निर्देशक डाक्टर वसन्त अधिकारी। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: एनबीएल सर्वसुलभ आवास कर्जा
5: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
6: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
5: विशेषताहरू, ₹3 करोड़सम्मको कर्जा सुविधा,
6: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
5: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
6: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
10: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
11: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
6: पैसामा छ शक्ति, पैसामा छ सहारा।
11: धोती, पटुका र इजारको गाँठो हुँदै गाढ धनसम्म,
6: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
11: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
6: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
11: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
6: इतिहास, गाथा र कथा, गाँठका कुरा,
11: गाँठका कुरा।
6: हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाँठका कुरा।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले लगातारको वर्षाले देशभरको जनजीवन प्रभावित, आइतबारसम्म उच्च जोखिम, सावधानी अप्नाउन र पूर्व सूचना पाउनसाथ सुरक्षित हुन विज्ञको सुझाव, बाढ़ी र पहिरोको जोखिमको कारण केही सड़क अवरूद्ध, धेरै सड़कमा राति गाड़ी चलाउन नपाउने, अत्यावश्यक नपरी यात्रा नगर्न अपील लगायतका खबर प्रस्तुत
12: गर्यौं। प्रधानमन्त्री बालेन्द्र शाहले भोलि बिहान संयुक्त राष्ट्रसंघीय महासभाको 81औं सत्रलाई सम्बोधन गर्नुहुने भएको छ। महासभामा सहभागी हुन वहाँ हिजो अमेरिकाको न्यूयोर्क पुग्नु भएको हो। प्रधानमन्त्री शाहले सम्बोधन अघि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेससँग भेटवार्ता गर्ने कार्यक्रम पनि छ। महासभामा प्रधानमन्त्री शाहले नेपालले जलवायु परिवर्तनको गम्भीर असर भोगिरहेको विषय उठाउने तयारी गर्नुभएको छ। विकसित तथा बढ़ी कार्बन उत्सर्जन गर्ने देशले जलवायु संकटको असर भोगिरहेका नेपाल जस्ता देशलाई न्यायपूर्ण सहयोग गर्नुपर्ने विषयमा नेपालको जोड़ छ। यस्तै प्रधानमन्त्री शाहले भोटेकोशी बाढ़ी र जलवायुजन्य विपद, जलवायुजन्य क्षतिको क्षतिपूर्ति र आर्थिक सहयोग, हिमाली देशका समस्या, नेपाल जस्ता न्यून उत्सर्जन गर्ने देशको अवस्था, नेपालको वातावरणीय योगदान, अन्तर्राष्ट्रिय सहयोग र सद्भाव लगायतका विषय महासभामा उठाउनुहुनेछ। प्रधानमन्त्री शाह पर्सि शनिबार अमेरिकाबाट स्वदेश फर्किने कार्यक्रम छ।
3: राष्ट्रिय योजना आयोगले गएको भदौ 10 गते रसुवागढ़ी तथा भोस्टे कोशी नदी क्षेत्रमा आएको विनाशकारी बाढ़ीबाट प्रभावितहरूको विवरण संकलन गर्न अनलाइन पोर्टल संचालनमा ल्याएको छ। आयोगले आज सूचना निकालेर बाढ़ीमा परिज्यान गुमाएका, बेपत्ता भएका, घाइते भएका तथा सम्पत्ति र व्यवसायमा क्षति बेहोरेका व्यक्तिहरूलाई यही असोज 15 गतेभित्र पोर्टलमा विवरण दर्ता गराउन आग्रह गरेको हो। पुननिर्माण योजना तथा आवश्यक बजेटको अनुगमन तयार पार्न यो विवरण संकलन गर्न लागि हो। विशेष गरी रसुवागढ़ी भोटेकोशी क्षेत्रमा स्थायी बसोबास नभएका तर कामका लागि पुगेका मजदूर, चालक, तीर्थयात्री तथा पर्यटकहरू बाढ़ीमा परेकाले उनीहरूलाई लक्षित गरी विवरण मागेको आयोगले जनाएको छ। अरू जिल्लाबाट बाढ़ी प्रभावित क्षेत्रमा पुगी विपदमा परेका व्यक्तिका आफन्त वा कानूनी हकवालाले सम्बन्धित पालिकाले तोकिए कर्मचारी मार्फत पोर्टलमा विवरण भर्न सक्नेछन्।
12: ताप्लेजुङको मेरिङदेन गाउँपालिका तीन दोभान बजारमा आज दिउँसो आगलागी भएको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार आगलागीबाट 10 घर जलेका छन्। स्थानीय डण्डु शेर्पाको दुई तले घरमा रहेको कपड़ा पसल र होटलमा विद्युत सर्ट भई आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान छ। आगलागीबाट मानवीय क्षति भएको छैन। यसअघि 2077 सालमा पनि दोभान बजारमा ठूलो आगलागी हुँदा 40 भन्दा धेरै घर जलेका थिए। आज दिउँसो सल्किएको आगो सशस्त्र प्रहरी बल, सुरक्षाकर्मी र स्थानीय बासिन्दाको प्रयासमा नियन्त्रणमा आएको छ।
3: नेकपा एमालेको केन्द्रीय कमिटिको तेस्रो बैठकबाट पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी वरिष्ठ नेताको जिम्मेवारीमा चयन हुनु भएको छ। केन्द्रीय कमिटिको बैठक अघि आज भएको पार्टीको सचिवालय बैठकले वरिष्ठ नेतामा भण्डारी सहित केन्द्रीय सदस्यमा मनोनयन हुने सूची पारित गरेको थियो। पार्टीका पूर्व उपाध्यक्ष भण्डारीलाई पार्टीको सदस्य दिने नदिने विषयमा लामो आन्तरिक बहस चलेकामा अहिले सर्वसम्मतिले वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय भएको छ। एमालेका सचिव हिक्मत कार्कीले भण्डारी अब वरिष्ठ नेताको भूमिकामा रहने र उहाँको राजनीतिक तथा सांगठनिक अनुभवले पार्टीको आउँदो कार्यभारलाई प्रभावकारी रूपमा अघि बढ़ाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। बैठकपछि एमाले सचिव प्रदमा अरियालले भण्डारी जस्तो अनुभवी र सम्मानित नेतालाई सदस्यता दिइसकेपछि विशुद्ध पार्टी सदस्य बनाएर मात्रै राख्न उपयुक्त नहुने भएकाले वरिष्ठ नेताको जिम्मेवारी दिएको बताउनुभयो। भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाएपछि यसअघि अध्यक्ष ओलीपछि दोस्रो वरियतामा रहेका उपाध्यक्ष रामबहादुर थापा बादल वरियता क्रममा तेस्रोमा पुग्नु भएको छ। त्यस्तै सचिवालय बैठकले सातजना नेताहरू ईश्वर पोखरेल, प्रदीप गेवाली, देवराज घिमिरे, शिवमाया तुम्बा हाम्फे, लालबाबु पण्डित, थममाया थापा र काशीनाथ अधिकारीलाई स्थायी कमिटी सदस्यमा मनोनित गरेको छ। यी नाम पनि केन्द्रीय कमिटिबाट अनुमोदन भएको छ। यस्तै अन्य पार्टीबाट आएका 13 33 केन्द्रीय सदस्यमा मनोनित गरेको छ। विधानमा 10% मनोनित गर्ने व्यवस्था अनुसार केन्द्रीय सदस्यहरू मनोनयन गरिएको हो। गएको असोज 5 गतेदेखि चलेको केन्द्रीय कमिटिको बैठक यही असोज 5 गतेदेखि चलेको केन्द्रीय कमिटिको बैठक आज सकिएको छ। केन्द्रीय कमिटिको बैठकबाट यसअघि अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पारित भएको थियो।
12: यसैबीच नेपाली कांग्रेसले 15 महाधिवेशनको नारा र लोगो सार्वजनिक गरेको छ। कांग्रेसले आज सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेको नारा नेपाली कांग्रेसको 15 महाधिवेशन, परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प भन्ने रहेको छ। यस्तै लोगोमा बीपी कोइराला, सुबड़ शमशेर, गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई, गिरजा प्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवासम्मको तस्वीर राखिएको छ। कांग्रेसको 15 केन्द्रीय महाधिवेशन यही असोज 16 19 गतेसम्म काठमाण्डुको खुला मंचमा हुनेछ। यसैबीच नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समूहले समानान्तर महाधिवेशन गर्न 76 जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ। पूर्व महामन्त्री डाक्टर शशांक कोइरालालाई महाधिवेशन आयोजक समितिको संयोजक बनाएको समूहले असोज 15 गतेदेखि वडा अधिवेशन शुरू गरेर आउँदो मंगिर 21 23 गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। संयोजक डाक्टर कोइरालाले संयोजकको हैसियतमा हस्ताक्षर गरेर 77 मध्ये रूकुम पश्चिम बाहेक 76 जिल्लामै केन्द्रीय प्रतिनिधि खटाउनु भएको हो।
3: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपका महामन्त्री एवं सांसद विपिन आचार्यले सरकारी संयन्त्रमा व्याप्त सरूवा र बढ़ुवाको अस्वस्थ अभ्यासप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद आचार्यले नातागोता र शक्ति केन्द्रबाट हुने स्वार्थ प्रेरित दबाव रोक्न सरकारसँग तत्काल स्वायत्त सरूवा बोर्डको गठन गर्न माग गर्नुभयो। आफू राजनीतिमा आएपछि सबैभन्दा बढ़ी दबाव नै सरूवा बढ़ुवाका लागि झेल्नु परेको तितो यथार्थ पोख्दै उहाँले सुशासनको कुरा गर्नेहरू नै व्यक्तिगत स्वार्थका लागि धाउने गरेको टिप्पणी गर्नुभयो। राष्ट्रपाको वाचापत्रमा निश्चित विधि र पूर्वानुमानका आधारमा काम गर्ने स्वायत्त सरूवा बोर्डको व्यवस्था स्पष्ट उल्लेख भएको स्मरण गराउँदै उहाँले यो बोर्ड तुरन्त गठन गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद आचार्यको यो अभिव्यक्तिले निजामती प्रशासन र राजनीतिमा ज्वरो गाडेर बसेको भन्छन् र पहुँचको यो स्थितिमाथि पुनः गम्भीर प्रश्न खड़ा गरिदिएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
13: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
14: मौसम र बाढ़ी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
13: बाढ़ीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
14: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: एकमात्र डिटिएच सेवा डिस होम
1: डिस होम खुशीको कनेक्शन
2: कृषि मन्त्र नार्क सँग
3: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं। असोज 9 गतेदेखि 11 गतेसम्म विशेष सजगता अपनाऊ।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। हिजो घटेको शेयर बजार आज बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से 11.77 अंकले बढ़ेर 2629.81 बिन्दुमा पुगेको छ। आज निर्जीवन बीमा बाहेक सबै समूहको उपसूचक बढ़ेकोमा उत्पादन समूहको शेयर 1.83% उकालो लागेको छ। आज नेप्से बढ़े पनि कारोबार रकम भने घटेको छ। हिजो 6.35 अर्ब कारोबार भएकोमा आज 356 कम्पनीको 1,72,00,000 कित्ता शेयर 5,44,00,000 रूपियाँमा किनबेच भएको छ।
4: अध्यागमन विभागले श्रम अनुमति बिना काम गरिरहेका 88 चिनियाँ नागरिकको व्यावसायिक भिसा रद्द गरेको छ। सिन्धुलीको मडेन गाउँपालिकामा रहेको जयमान फूड्स प्रणालीमा कार्यरत चिनियाँ नागरिकहरूले अन्य कम्पनीको नाममा व्यावसायिक भिसा लिएर उद्देश्य विपरीत काम गरेको पाइएपछि भिसा रद्द गरेको अध्यागमन विभागले जनाएको छ। भैंसीको मासु प्रशोधन गरी चिनी निर्यात गर्ने उद्देश्यले सिन्धु तियान फूड्स लिमिटेडको सहकार्यमा निर्माणाधीन उद्योगको सिन्धुलीका प्रमुख जिल्ला अधिकारीहरू सहितको टोलीले अनुगमन गरेको थियो। भिसा रद्द गरिएका नागरिकलाई अध्यागमन ऐन बमोजिम जरिवाना गरी देश निष्कासन अर्थात डिपोर्ट गर्ने प्रक्रिया अघि बढ़ाएको विभागले जनाएको छ। श्रम विभागका अनुसार कम्पनीले विदेशी नागरिकलाई काममा लगाउनका लागि आवश्यक पर्ने श्रम अनुमति लिएको थिएन।
5: काठमाडौँमा मनाइने ऐतिहासिक पर्व इन्द्रजात्राका सम्पूर्ण गतिविधि अब गल्ली म्याप एप मार्फत सजिलै थाहा पाउन सकिने भएको छ। काठमाडौँ महानगरपालिका र गल्ली म्यापको सहकार्यमा यो व्यवस्था मिलाइएको हो। एप मार्फत श्रीकुमारी गणेश र भैरवको रथ कुन स्थानमा छ, लाखे तथा पुलुकिसी नाच कहाँ भइरहेको छ भन्ने लाइभ जानकारी पाइनेछ। यसका साथै यात्राका कारण प्रभावित हुने सड़क, वैकल्पिक ट्राफिक रूट, खानेपानी तथा शौचालय रहेका ठाउँहरूबारे पनि एपले जानकारी गराउनेछ। काठमाडौँ महानगरका कार्यवाहक मेयर सुनिता डंगोलले यसपटक ट्राफिक र नागरिक सुविधाका थप फिचर समेटिएको बताउनुभयो। प्रविधिको प्रयोगले यात्रा अवलोकनकर्तालाई समय बचत हुनुका साथै आवागमन थप सहज हुने विश्वास लिएको पनि कार्यवाहक उपमेयर डंगोलले बताउनु भएको छ।
4: विमानस्थलबाट आधा किलो सुनसहित भारतीय नागरिकहरूलाई प्रहरीले पक्राउ गरेको छ। कतारको दोहा हुँदै काठमाडौँ आएका 42 वर्षका मोहम्मद चेरा थोडीलाई विमानस्थलको पार्किङ क्षेत्रबाट 536 ग्राम सुनसहित प्रहरीले पक्राउ गरेको। यस्तै कतारबाटै आएका अर्का एक नेपाली पनि सुनसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा 12 पचरौता नगरपालिका 33 वर्षीय अनिस अन्सारी छन्। प्रहरीले उनको साथबाट 69.6 ग्राम सुन बरामद गरेको छ। पक्राउ परेका दुवैजनालाई सुनसहित प्रहरी वृत्त गौशाला पठाएको छ।
5: नेपाल दर्पणमा अब केही विदेशका खबर। सिंगापुरले सार्वजनिक बसका यात्रुका लागि नयाँ र कड़ा नियम लागू गरेको छ। नयाँ नियम अनुसार बसको सीटमा खुट्टा राखेमा, ठूलो आवाजमा अडियो वा संगीत बजाएमा, खाने पिउने गरेमा तथा फोहोर फालेमा 500 सिंगापुर डलर अर्थात झण्डै 60,000 नेपाली रूपियाँसम्म जरिवाना हुन सक्नेछ। त्यस्तै बस टर्मिनलभित्र अन्य यात्रुलाई अवरोध वा खतरा सिर्जना गरेमा र भौतिक संरचनामा फोहोर पारेमा 5,000 डलरसम्म जरिवाना गरिने बीबीसीले जनाएको छ। यात्रालाई शान्त र सहज बनाउन विश्वका अन्य शहरहरूले पनि यस्तै कड़ाई गरिरहेका छन्। पोल्याण्डको काक्रूप शहरमा ठूलो आवाजमा मोबाइल बजाएमा 52 अमेरिकी डलरसम्म जरिवाना लिने गरिन्छ भने बेलायतमा पनि सार्वजनिक गाड़ीमा अनुमति बिना ध्वनि निकाल्न प्रतिबन्ध लगाइएको छ।
4: इरानका राष्ट्रपति मसूद पेजेस्कियानले संयुक्त राष्ट्रसंघको 81 महासभालाई सम्बोधन गर्दै आफ्नो देशमाथि लगाएका एकपक्षीय प्रतिबन्धहरूको कड़ा आलोचना गर्नुभएको छ। अमेरिकाको न्यूयोर्कमा रहेको राष्ट्रसंघको मुख्यालयमा बोल्दै राष्ट्रपति पेजेस्कियानले इरान विरूद्ध बाह्य दबाव र आर्थिक प्रतिबन्धहरू अन्यायपूर्ण रहेको बताउनुभयो। सम्बोधन क्रममा उहाँले इरानले सधैं शान्ति, कूटनीति र अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकता दिँदै आएको दावी गर्नुभयो। पश्चिमा राष्ट्रहरूप्रति लक्षित गर्दै उहाँले एकपक्षीय प्रतिबन्धले आम नागरिकको जीवनमा गम्भीर असर पारेको र यसले संवादको वातावरण बिगारेको उल्लेख गर्नुभयो। इरानी राष्ट्रपतिले मध्यपूर्वमा जारी तनाव चिन्ता व्यक्त गर्दै क्षेत्रमा शान्ति कायम गर्न अन्तर्राष्ट्रिय समुदाय निष्पक्ष हुनुपर्नेमा जोड़ दिनुभयो। कड़ा प्रतिबन्धका बीच पनि कूटनीतिक अडान नछाडेका पेजेस्कियानको यो सम्बोधनलाई अन्तर्राष्ट्रिय राजनीतिमा चासोका साथै लिएको छ।
5: विश्वको ठूलो ई कमर्स कम्पनी अमेजनले भारतमा आफ्नो छिटो डेलिभरी सेवा विस्तार गर्न सन् 2030 3 अर्ब अमेरिकी डलर अर्थात झण्डै 4 खर्ब 60 अर्ब रूपियाँ लगानी गर्ने भएको छ। समाचार संस्था रोइटर्सका अनुसार कम्पनीले सन् 2027 भित्र 1 अर्ब र बाँकी 2 अर्ब डलर सन् 2030 लगानी गर्ने योजना बनाएको छ। भारतका शहरी क्षेत्रमा दूध चकलेटदेखि आइफोन र विद्युतीय उपकरणसम्म केही मिनटमै घरमै पुर्याइदिने क्विक कमर्स सेवाको माग तीव्र रूपमा बढ़िरहेको छ। यही प्रतिस्पर्धालाई ध्यानमा राख्दै अमेजनले भारतमा अहिलेसम्मकै ठूलो लगानी गर्न लागेको हो। विज्ञहरूका अनुसार अहिले 19 अर्ब डलरको रहेको भारतको यो छिटो डेलिभरी बजार सन् 2030 दोब्बर भन्दा बढ़ी बढ़ेर 41 अर्ब डलर पुग्ने अनुमान गरिएको छ।
4: नेपाल दर्पणमा अब खेल खबर। जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपाल सेमी फाइनलमा प्रवेश गरेको छ। आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई 34-24 हरायो। यो सँगै नेपालले कम्तीमा काँस्य पदक जित्ने पक्का भएको छ। कबड्डीमा सेमी फाइनल पुग्ने टोलीले पदक पाउने प्रावधान छ। अब नेपाली महिला टोलीले सेमी फाइनलमा इरानसँग खेल्नेछ। यसअघि सन् 2023 चीनमा भएको 19 संस्करणको प्रतियोगितामा पनि नेपाली महिला कबड्डी टोलीले काँस्य पदक जितेको थियो। यस्तै पुरूष कबड्डीमा नेपालले सान्तुना जित हासिल गरेको छ। आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई 73-52 हरायो। नेपाल यसअघि लगातार 3 खेलमा पराजित हुँदै सेमी फाइनल होडबाट बाहिरिएको थियो।
5: र सुदूरपश्चिम रोयल्सले स्कटल्याण्डका अलराउण्डर ब्रान्डन म्याकमुलेनलाई नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणका लागि अनुमोदन गरेको छ। यसअघि एनपीएलको पहिलो संस्करणमा पनि सुदूरपश्चिम रोयल्सबाट खेलेका म्याकमुलेनलाई टोलीले तेस्रो संस्करणका लागि फेरि अनुबन्ध गरेको हो। टोलीमा फेरि फर्किन पाउँदा उत्साहित रहेको बताउँदै म्याकमुलेनले सुदूरपश्चिम रोयल्स संघको दोस्रो यात्राका लागि आफू तयार रहेको बताएका छन्। सुदूरपश्चिम रोयल्सले यसअघि न्यूजील्याण्डका स्कट कुगेन र इंग्ल्याण्डका सेफ जैवलाई तेस्रो संस्करणको लागि विदेशी खेलाड़ीका रूपमा अनुबन्ध गरिसकेको छ। एनपीएलको तेस्रो संस्करणका लागि फ्रेन्चाइजी टोलीहरूले धमाधम विदेशी खेलाड़ीहरू अनुबन्ध गरिरहेका छन्। त्यस्तै पाकिस्तानका अनुभवी अलराउण्डर इफ्तखार अहमद नेपाल प्रिमियर लीग एनपीएल क्रिकेट खेल्न नेपाल आउने भएका छन्। एनपीएलको टोली जनकपुर बोल्ट्सले तेस्रो संस्करणका लागि इफ्तखारलाई अनुबन्ध गरेको सामाजिक सञ्जाल मार्फत जनाएको छ। 36 वर्षीय उनले पाकिस्तानका लागि 66 टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा 4 अर्धशतक सहित 998 रन बनाउनुका साथै 8 विकेट लिएका छन्। एनपीएल आउँदो कार्तिक 9 देखि मंगिर 5 गतेसम्म काठमाडौँ किर्तिपुरमा रहेको त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ।
4: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: लगातारको वर्षाले देशभरको जनजीवन प्रभावित। आइतबारसम्म उच्च जोखिम, सावधानी अपनाउन र पूर्व सूचना पाउन साथ सुरक्षित हुन विज्ञको सुझाव।
4: बाढ़ी र पहिरोको जोखिमका कारण केही सड़क अवरूद्ध। धेरै सड़कमा राति गाड़ी चलाउन नपाउने, अत्यावश्यक नपरी यात्रा नगर्न अपील।
5: पूर्व राष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेतामा चयन। 7 जना स्थायी कमिटी सदस्यमा मनोनित। नेपाली कांग्रेसको 15 महाधिवेशन को नारा र लोगो सार्वजनिक।
4: सिंगापुरमा सार्वजनिक बसका यात्रुलाई कड़ा नियम, जथाभावी गरे 500 सिंगापुर डलरसम्म जरिवाना हुने।
5: र एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टोलीलाई कम्तीमा काँस्य पदक पक्का। स्कटल्याण्डका म्याकमुलेनले फेरि सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेल्ने।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी मदन पौड्याल र भजेन्द्र बस्नेत पनि विदा हुन्छौं। पानी परिरहेको छ, सम्भावित जोखिम घटाउने उपायहरू अपनाऊ। नमस्कार।

0: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
1: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर

0: 887. गाउँबाट सपिङ गर्नको लागि धुलेगौडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
1: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
0: सपिङका लागि भनेर धुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
1: ल तिमी ढुक्क हौ न, धुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
0: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, धुलेगौडा, प्रोपाइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98461394378, 98171969902।
2: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
3: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
2: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
3: त्यसो भए सँगै जाउँ न त धुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
2: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
4: धुलेगौडा सपिङ सेन्टर, शुक्लागण्डकी चार, धुलेगौडा,
5: दिदी कुमार श्रेष्ठको भवनमा।
4: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
6: चिकन ससेज, बफ ससेज
7: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 98568587।
8: उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना। उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्लागण्डकी चार, धुलेगौडाको भदौ 9 गते बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार भइसकेको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार, स्थान नेवार समाज हल, धुलेगौडा, समय बिहान 11 बजे।
9: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
10: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भने, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
11: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
10: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
11: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
10: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
11: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
10: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
11: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्लागण्डकी छ, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा, मोबाइल नम्बर 98261052067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
12: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
11: है, ब्रिजेश ज्वेलर्स।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
1: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
3: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
4: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
5: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
6: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधि बाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हरो उत्तरण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधि को शक्ति 8 दम को साथमा।
7: यही हो मौका, पर्यो पर्यो ठ्याक्कै पर्यो।
8: होइन हौ, कसरी पर्यो?

0: पर सिधै 10 लाख सम्म स्योर सर्ट क्यास उपहार, फुल 100% क्याश ब्याक हरेक हप्ता एकजनालाई, इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एकजनालाई एयरबड उपहार, नागरिकताको भरमा इजी फाइनेन्स र एक्सचेन्जको सुविधा।
1: कोर्यो कि पर्यो, कोर्यो कि पर्यो, हिरो किन्दा स्योर सर्ट कोर्यो कि पर्यो,
0: शर्तहरू लागू हुनेछन्।
2: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो शोरूम, शुक्ला गण्डकी 4 दुलेगौडा, सम्पर्क 0635902969 र 98560169।
0: हिरो सीजी मोटर्स।
3: सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना। यस सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार तनहुँको 15 वार्षिक साधारण सभा तथा 5 अधिवेशन तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण सियर सदस्यज्यूहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिन्छ। मिति 2083 साल असोज 25 गते आइतबार, समय बिहान 11 बजे, स्थान खैरेनीटार मगर समाज भवन, शुक्ला गण्डकी 6 प्रगति टोल, खैरेनीटार तनहु। अध्यक्ष बाबुलाल श्रेष्ठ, सचिव कमल मोहन घिमिरे। सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार।
4: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सब ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक संगे शुक्ला गण्डकी एफएम को पारिपट्टी। मोबाइल नंबर 98560309982 र 97065020।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
1: ए हजुर सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
2: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म?
1: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
3: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
4: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
3: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडेमा। सम्पर्क मोबाइल 98575619 र 98694-5756।
4: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
5: कता हिँडेको आइफोन हातमा लिएर?
6: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
6: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
5: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0564-14-050, मोबाइल 98463-23811।
7: यमहाले ल्यायो दशैं तिहार अफर, सहज सजिलो अफर, आकर्षक बलिया हाइब्रिड याफाई टेक्नोलोजीका यमहा बाइक स्कूटर खरिदमा घरमै बसी 1,00,000 नगद जित्ने मौका नगुमाउनु होला, र लिइसकेपछि 10,00,000 नगद जित्ने मौका। आफैले बटन थिच्नुहोस्, नगद जित्नुहोस्, साथै बाइक स्कुटरमा 2 वर्षको वारेन्टी र फ्री हेलमेट भएको पनि सहर्ष जानकारी गराउँदछौ। आउनुहोस् यस पटकको चाडपर्व यमाहासँग।
8: सुन्दर अटो ओक्स यमाहा सोरुम दुलेगौडा बजार तनहुँ। सम्पर्क 0564-14-221, मोबाइल 98565-35921। प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
9: यस यमाहा।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175. तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz.
2: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला साँझको ठिक 7 बज्यो. घटना दुर्घटना
3: कला संस्कृति
1: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
3: जे देख्छौ त्यो भन्छौ. सूचना तपाईँको अधिकार.
4: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर. मूल्य र गुणस्तरको ग्यारेन्टी. सम्पर्क 9560605554.

0: नमस्कार, साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट। आज राति 5 प्रदेशमा भारी वर्षाको सम्भावना। तराईमा हावाहुरीको चेतावनी। पृथ्वी राजमार्ग र नारायणगढ़ मुगलिन सड़कमा आज बेलुका 8 बजेदेखि भोलि बिहान 5 बजेसम्म सवारी सञ्चालनमा रोक। सचेत रहन प्रशासनको आग्रह। नियम आपत्तिको आधार पुष्टि गर्न सांसदहरूलाई सभामुखको निर्देशन। कांग्रेस 15 महाधिवेशनको नारा र लोगो सार्वजनिक। जेएनजी आन्दोलनको छानबिनका निम्ति न्यायिक आयोग गठन गर्न एमालेको माग। ईश्वर पोखरेल सहित 7 नेता स्थायी कमिटिमा मनोनित। दुलीगौंडामा आजदेखि शुरू हुने भनिएको बड़ा दशैं विशेष दुलीगौंडा सांस्कृतिक महोत्सव वर्षातका कारण सर्यो। राष्ट्रपा शुक्ला गण्डकीद्वारा फोहोर मैला शुल्क वैज्ञानिक र व्यावहारिक बनाई पुनरावलोकन गर्न माग। दुवै पोखरा दुवै उडान, दोस्रो दिन पनि यात्रु उत्साहजनक। र राष्ट्रसंघ महासभामा अमेरिकी धम्कीप्रति इरानको कडा प्रतिक्रिया। समाचार विस्तारमा सुन्नुहोस्। मौसम प्रतिकूल बन्दै गएपछि आज राति देशका 5 वटा प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विभागले साँझ 7:10 बजे विशेष मौसम बुलेटिन जारी गर्दै आज राति कोशी, बागमती गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका 1-2 स्थानमा भारीदेखि धेरै भारी वर्षाको जोखिम रहेको जनाएको छ। यसै गरी रातिको समयमा मधेश प्रदेशका साथै कोशी, बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना समेत रहेको मौसम पूर्व अनुमान महाशाखाले चेतावनी दिएको छ। भारी वर्षा कारण पहाड़ी भेगमा पहिरो जान सक्ने, नदी तथा खोलाहरूमा आकस्मिक बाढ़ी आउन सक्ने र तराईका भूभागमा डुबान हुन सक्ने जोखिम रहेकाले नदी तटीय क्षेत्र तथा कमजोर संरचना आसपासका बासिन्दालाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ। भारी वर्षा हुने पूर्व अनुमान गरेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय तनहुँले आज सूचना जारी गर्दै तनहु पनि वर्षाको जोखिममा रहेको जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको हो। असोज 7 गते रातिदेखि नै जिल्लाका विभिन्न स्थानमा सामान्यदेखि मध्यम वर्षा भइरहेको र आगामी दिनमा थप जोखिम हुन सक्ने भन्दै प्रशासनले आवश्यक पूर्व तयारी अपनाउन अनुरोध गरेको छ। प्रशासनले नदी तथा खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ। स्थानान्तरणका क्रममा समस्या भए स्थानीय तह तथा नजिकको सुरक्षा निकायसँग समन्वय गरी सहयोग लिन पनि आग्रह गरिएको छ। जिल्ला विपद व्यवस्थापन समिति कास्कीले कड़ा निर्णय गरेको छ। वर्षाको समयमा हुन सक्ने जनधनको क्षति रोक्न कास्की जिल्लाबाट अन्य जिल्लाका लागि छुट्ने रात्रिकालीन बस सेवा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको छ। त्यसै गरी ग्रामीण क्षेत्रमा सञ्चालन हुने सवारी साधनहरू दिउँसो 4 बजेपछि चलाउन नपाइने व्यवस्था गरिएको छ। मौसम पूर्व सूचना र सड़कको अवस्था जानकारी लिएर मात्र यात्रा गर्न तथा अत्यावश्यक काम बाहेक लामो तथा छोटो दूरीको यात्रा नगर्न आग्रह गरिएको छ। यसैबीच नेपाल प्रहरीले असोज 9-11 गतेसम्म विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने सम्भावनालाई लक्षित गरी विभिन्न राजमार्गमा रात्रि समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ। प्रहरी प्रधान कार्यालयले आज दिउँसो सार्वजनिक गरेको सूचना अनुसार पृथ्वी राजमार्ग सहित विभिन्न राजमार्गमा रातको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको जनाइएको छ। पृथ्वी राजमार्ग भएर सञ्चालन हुने सवारी साधन पनि आज बेलुका 8 बजेदेखि बिहान 5 बजेसम्म आवागमनमा पूर्ण रोक लगाइएको छ। त्यसै गरी बीपी राजमार्ग पनि बेलुकी 5 देखि बिहान 5 बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। साथै नारायणघाट मुगलिन सड़क खण्डमा पनि आज बेलुका 8 बजेदेखि भोलि बिहान 5 बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। शुक्ला गण्डकी 4 दुलीगौंडामा आजदेखि शुरू हुने भनिएको बड़ा दशैं विशेष दुलीगौंडा सांस्कृतिक महोत्सव मौसम प्रतिकूलताका कारण सरेको छ। शुक्ला गण्डकी युवा क्लबको आयोजनामा आज अर्थात असोज 8 गतेदेखि 18 गतेसम्म सञ्चालन गर्ने तयारी गरिएको महोत्सव अब असोज 12 गतेदेखि 22 गतिसम्म सञ्चालन हुने भएको हो। लगातारको वर्षा तथा मौसममा आएको प्रतिकूलताका कारण महोत्सव सारिएको क्लबले जनाएको छ। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई नियम आपत्तिको आधार पुष्टि गर्न निर्देशन दिनुभएको छ। प्रतिनिधि सभामा जे विषय पनि नियम आपत्ति हुन लागेको भन्दै उहाँले नियमावलीको व्याख्या अनुसार आपत्ति जनाउन निर्देशन दिनुभयो। जे विषयमा नियम आपत्ति गरिएको सोभन्दा बाहिर गएर आफ्नो भनाइ राख्ने तथा बोल्नको लागि मात्र नियम आपत्ति गर्ने कार्य शोभनीय देखिँदैन, सभामुख अर्याली भन्नुभयो। सदनमा जे विषय पनि नियम आपत्ति हुन थालेपछि सभामुखले उक्त विषयको गरिमा बुझ्न सांसदहरूको ध्यान आकर्षण गराउनु भएको हो। नेपाली कांग्रेसले 15 महाधिवेशनको नारा र लोगो सार्वजनिक गरेको छ। कांग्रेसले आज सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेको नारा कांग्रेसको 15 महाधिवेशन परम्पराको सम्मान, परिवर्तनको संकल्प, सम्मुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प भन्ने रहेको छ। यस्तै लोगोमा बीपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई, गिरिजा प्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देवसम्मको तस्विर राखिएको छ। कांग्रेसको 15 महाधिवेशन यही असोज 16 19 गतेसम्म काठमाडौँको खुला मञ्चमा हुनेछ। यसैबीच नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देव समूहले समानान्तर महाधिवेशन गर्न 76 जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ। पूर्व महामन्त्री डाक्टर शशांक कोइरालालाई महाधिवेशन आयोजक समितिको संयोजक बनाएको समूहले असोज 15 गतेदेखि वडा अधिवेशन शुरू गरेर आउँदो मखिर 21-23 गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। संयोजक डाक्टर कोइरालाले संयोजक हैसियतमा हस्ताक्षर गरेर 77 मध्ये रूकुम पश्चिम बाहेक 76 जिल्लामै केन्द्रीय प्रतिनिधि खटाउनु भएको हो। नेकपा एमाले 2082 भदौ 23 र 24 जेएनजी आन्दोलनको निष्पक्ष छानबिनका लागि न्यायिक आयोग गठनको माग गरेको छ। केन्द्रीय कमिटी बैठकले छानबिनका लागि यसअघि गठित आयोगहरूका प्रतिवेदनको पुनपाठ अविलम्ब सार्वजनिक गर्न माग गरेको हो। स्वदेशी र विदेशी मीडियाहरूले सार्वजनिक गरिएका नयाँ तथ्यहरू अन्तरिम सरकारका पदाधिकारी एवं छानबिन आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले सार्वजनिक रूपमा व्यक्त गरेका अभिव्यक्तिहरूले घटनाका अनेकौं षड्यन्त्रहरूका पर्दा खुलाउँदै लगेको निष्कर्ष एमालेको छ। सरकार भने भदौ 24 राज्य विध्वंसको छानबिनलाई पछ्याउँदै लैजाने, त्यसमा संलग्नहरूलाई उन्मुक्ति दिने, भदौ 23 घटनामा राजनैतिक नेतृत्व विरूद्ध दूषित मनसायका साथ अभियोजन गर्ने तर त्यस दिनको सुरक्षा कार्यवाहीहरूको यथार्थलाई भने लुकाउने षड्यन्त्र गरिएको छ एमाले भनेको छ। एमाले 7 नेतालाई स्थायी कमिटी सदस्यहरूमा मनोनित गरेको छ। सचिवालय बैठकले सुर पोखरेल, प्रदीप गेवाली, देवराज घिमिरे, शिवमाया तुम्बा हम्पी, लालबाबु पण्डित, थम्माया थापा र काशीनाथ अधिकारीलाई स्थायी कमिटी सदस्यमा मनोनित गरेको हो। अब उनीहरूको नाम केन्द्रीय कमिटिबाट अनुमोदन हुनेछ। एमालेको आजको सचिवालय बैठकले पूर्व राष्ट्रपति समेत रहनुभएकी विद्या भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाउने प्रस्ताव गरेको छ। तनहुँको शुक्ला गण्डकीका 6 वडाका विद्यालयका 6 अध्ययनरत छात्रहरूलाई आज एचपीभी खोप लगाइएको छ। आज वार्ड नम्बर 1, 2, 8, 9, 11 र 12 नम्बर वडामा खोप लगाइएको स्वास्थ्य शाखा प्रमुख डीबी थापाले जानकारी दिनुभयो। बाँकी वडाका कक्षा 6 अध्ययनरत छात्रहरूलाई भोलि खोप लगाइनेछ। शुक्ला गण्डकीका कुल 469 छात्रालाई यो खोप लगाइनेछ। यो खोप भनेको पाठीघरको मुखको क्यान्सर विरूद्धको लगाउने खोप हो। यो क्यान्सर नेपाली महिलामा सबभन्दा धेरै देखिएको छ। सबभन्दा धेरै मृत्युको कारक पनि यही क्यान्सर हो। औसतमा दैनिक 6 जनामा क्यान्सर पत्ता लाग्ने गरेको छ। तनहु क्षेत्रमा 2 सांसद श्रीराम नेउपानेले शुक्ला गण्डकी नगरपालिकाका विभिन्न क्षेत्रमा बाढ़ी पहिरोको कारण उत्पन्न समस्या तत्काल समाधान गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद नेउपानेले शुक्ला गण्डकी नगरपालिका 1 सिन्धेदेखि तल्ली पोखरी जाने सड़क पहिरोको कारण अवरूद्ध हुँदा स्थानीय पोल्ट्री किसानहरू मर्कामा परेको बताउनुभयो। सड़क अवरूद्ध हुँदा कुखुराका लागि आवश्यक दाना, ढुवानी तथा उत्पादित सामग्री बजारसम्म पुर्याउन समस्या भएको भन्दै उहाँले तत्काल सड़क संचालनमा ल्याउन माग गर्नुभयो। त्यस्तै शुक्ला गण्डकी नगरपालिका 2 एक्लो खेतमा बाढ़ीका कारण 10 घर डुबानमा परेको उल्लेख गर्दै सांसद नेउपानेले बाढ़ी पीड़ितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो। बाढ़ीबाट प्रभावित परिवारलाई उचित क्षतिपूर्ति तथा आवश्यक राहतको व्यवस्था गर्नुपर्ने उहाँको भनाइ थियो। श्रोता, तपाईँ सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छन्। एकैछिन विश्रामको पालो।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर।
0: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतीहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन। निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
3: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
0: यही असोज 17 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
3: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
0: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0564142333, मोबाइल 98678168487।
4: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
5: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
6: हजुर आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
7: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
8: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौँ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
9: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
10: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौडा हेल्थ पोस्ट चोक,
9: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124474।
11: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
12: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
11: हो त नि, अब चाहिँ राम्रो भयो।
13: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ।
11: ल, कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
14: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
15: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
0: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
15: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141994, मोबाइल 98560206630।
14: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
0: चितौन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौ।
3: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
0: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन स्टिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेड जाली कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
3: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
0: सम्पर्क चितौन प्लास्टिक पसल, शुक्ला गण्डकी 4, दुलेगौंडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
3: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9162656187।
16: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
0: किन आमा, के भएर?
16: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
0: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौंडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अण्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
16: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अण्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
0: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौंडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
16: मोबाइल 9856043952 र 9806656586।
17: ए दिदी, आज कहाँ जाने तयारी गर्नु भएको छ?
18: कहाँ जानु र बहिनी, आज त दाउराको सेकुवामा जाने हो नि।
17: ए हो र, त्यहाँको सेकुवाको स्वाद त गाउँ घरको पुरानै स्वाद जस्तै पो छ रे नि त।
18: हो नि बहिनी, स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार एकै ठाउँमा पाइन्छ नि।
17: त्यसो भए आज त घरको भान्साको सट्टा दाउराको सेकुवामै रमाइलो गरौ न त।
18: हुन्छ नि, जाऊ जाऊ।
3: हजुर, हामी कहाँ स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार साथै फ्यामिली ग्यादरिङको लागि पार्टी हल आवश्यक परेमा हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर अर्जुन गुरुङ, दाउराको सेकुवा, शुक्ला गण्डकी 4, दुलेगौंडा।
18: हट एन्ड स्पाइसी भन्दा 3 घर तल बजाज शोरूमको आडैमा।
0: फोन नम्बर 9715055555, 9756506।
3: टिकटक दाउराको सेकुवा, अथेन्टिक, टेस्टी एन्ड अनफर्गेटेबल।
0: यमहाले ल्यायो दशैं तिहार अफर, सहज सजिलो अफर, आकर्षक बलिया हाइब्रिड याफाई टेक्नोलोजी का यमहा बाइक स्कूटर खरीद में घरमै बसी 1,00,000 नगद जित्ने मौका नगुमाउनु होला र ली सकेपछि 10,00,000 नगद जित्ने मौका। आफैले बटन थिच्नुहोस्, नगद जित्नुहोस्, साथै बाइक स्कुटरमा 2 वर्षको वारेन्टी र फ्री हेलमेट भएको पनि सहर्ष जानकारी गराउँदछौ। आउनुहोस् यस पटकको चाड पर्व यमाहासँग।
19: सुन्दर अटो ओक्स, यमाहा सोरुम, दुलेगौंडा बजार, तनहुँ। सम्पर्क 0564142121, मोबाइल 9856035921।
20: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
21: यस यमाहा।
22: हजुर, दान गरौ।
23: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
24: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
22: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
23: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8, तनहुँ।
25: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
0: बाकी समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा शुक्ला गण्डकी नगर समितिले फोहोर मैला व्यवस्थापनको लागि तोकिएको शुल्क वैज्ञानिक र व्यावहारिक बनाउन पुनरावलोकन गर्नुपर्ने माग गरेको छ। आज रासोपा नगर समितिका अध्यक्ष हरि खड्का र सचिव पवित्र सुवेदी पौडेलले नगर उपप्रमुख कुमार देवीका राजु तथा प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भूषाललाई ज्ञापन पत्र बुझाउँदै पुनरावलोकनको लागि माग गरेका हुन्। ज्ञापन पत्रमा सेवा नपुगेका स्थानमा समेत सरसफाई शुल्क लगाउने विषय पुनरावलोकन गर्नुपर्ने उल्लेख गर्दै दर निर्धारण गर्दा विज्ञ समिति बनाएर गर्नुपर्ने माग गरिएको छ। ज्ञापन पत्र बुझ्दै उपप्रमुख विकले फोहोर मैला व्यवस्थापनको शुल्कबारे पुनरावलोकन गर्ने प्रतिबद्धता जनाउनु भएको छ। गण्डकी प्रदेश सरकारको मन्त्री परिषद बैठक चार महिनाको अवधिमा नौ पटक बसेको छ। जेठ चार गतेदेखि भदौ पन्ध्र गतेसम्म बसेका यी नौवटा बैठकमा 31 एजेण्डामा निर्णय भएका छन्। अधिकांश एजेण्डा प्रशासनिक काम, कार्यविधि, सरूवा पदस्थापन र औपचारिक बजेट प्रक्रियामै सीमित देखिएका छन्। सर्वसाधारण नागरिकका दैनिक समस्या समाधान गर्ने वा प्रत्यक्ष राहत पुर्याउने खालका निर्णय भने निकै कम छन्। समग्रमा 31 एजेण्डा मध्ये जम्मा 5 एजेण्डा मात्र नागरिकको प्रत्यक्ष जीवन, विकास र राहतसँग जोड़िएका छन्। यसमा असार 26 गतेको बैठकबाट निर्णय गरिएको विपन्न नागरिकलाई आर्थिक सहायता र भदौ 15 गते भोटेपछि बाढ़ी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 4 करोड़ रूपियाँ सहयोग उपलब्ध गराउने मुख्य निर्णय छन्। यस्तै भदौ 9 गतेको बैठकबाट प्रसारण लाइन तथा सब स्टेशन निर्माणका लागि जग्गा प्राप्ति गर्दा लाग्ने शुल्क पूर्ण रूपमा छूट दिने निर्णय र भदौ 15 गते स्वीकृत गरिएको प्रदेश विपद व्यवस्थापन नियमावली परिमार्जन गर्न पनि नागरिक सुरक्षा एवं पूर्वाधारसँग सम्बन्धित छन्। गण्डकी प्रदेशमा प्रादेशिक अधिकार, संघीयता, सबलीकरण र प्रदेशको औचित्य पुष्टि गर्ने दूरगामी एजेण्डा भने लगभग शून्य प्राय छन्। प्रदेशलाई बलियो बनाउने कानून निर्माण वा अधिकार संघबाट तानेर कार्यान्वयन गर्ने विषय भन्दा पनि आन्तरिक व्यवस्थापनमै सरकार अल्झिएको देखिन्छ। प्रादेशिक अर्थतन्त्र र पर्यटन प्रवर्धनका दृष्टिले भदौ 9 गते स्वीकृत भएको गण्डकी प्रदेश पर्यटन नीति 2083 श्रावण 20 गते समितिमा पठाइएका घरेलु मदिरा नियमावली तथा औद्योगिक व्यवसाय नियमावलीले केही सकारात्मक संकेत भने गरेका छन्। यद्यपि यस अवधिमा अनुगमन तथा मूल्यांकन सम्बन्धी विधेयकको अवधारणा पत्र बाहेक अन्य ठूला र प्रभावकारी विधेयक तर्जुमाका ठोस निर्णय हुन सकेका छैनन्। लायन्स क्लब अफ दुलिङवटा खैरेनी सिटी र यू क्लब अफ दुलिङवटा खैरेनी सिटीको आयोजनामा बिहिबार सम्पन्न आँखा शिविरमा 100 जनाको निशुल्क परीक्षण गरिएको छ। सुनपा 5 स्थित जीपी कोइराला राष्ट्रिय अस्वास्थ्य प्रशास उपचार केन्द्रमा हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा आयोजित शिविरमा 2 जनालाई थप उपचारको लागि पोखरा सिफारिश गरिएको छ। शिविर सम्पन्न गर्न हिमालय अस्पतालको चिकित्सक टोली प्राविधिक रूपमा खटिएको थियो। यसैबीच आगामी कार्तिक 8 गते बडा दशैंको पूर्णिमा परेकाले सोदिन नियमित आँखा शिविर सञ्चालन नहुने क्लबले जनाएको छ। क्लबले प्रत्येक महिनाको 8 गते सो अस्पतालमा शिविर सञ्चालन गर्दै आइरहेको छ। उद्यमशीलता, शिक्षा र सामाजिक सेवाको अनुभव बोकेका युवा उद्यमी तथा शिक्षासेवी किरण केसी नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत कास्की क्षेत्रमा 2 केन्द्रीय महाधिवेशन प्रतिनिधि खुल्ला पदमा उम्मेद्वार बन्नु भएको छ। व्यवसाय, शिक्षा र सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय केसीले ती क्षेत्रबाट हासिल गरेको अनुभवलाई पार्टी संगठनसँग जोड्ने उद्देश्यसहित महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा प्रवेश गर्नुभएको हो। केसी हाल कालिका बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष हुनुहुन्छ। शैक्षिक संस्थाको नेतृत्व गर्दै आउनुभएका उहाँले गुणस्तरीय शिक्षा, संस्थागत विकास तथा शिक्षा र व्यावसायिक क्षेत्रबीचको सहकारीलाई प्राथमिकता दिँदै आउनु भएको छ। युवाले शिक्षा हासिल गरेपछि रोजगारी खोज्ने मात्र नभई आफै अवसर सिर्जना गर्न सक्ने वातावरण निर्माण हुनुपर्ने धारणा राख्दै उहाँ उद्यमशील गतिविधिमा समेत सक्रिय हुनुहुन्छ। जलविद्युत, अपार्टमेन्ट लगायतका विभिन्न व्यावसायिक क्षेत्रमा संलग्न केसीले व्यवसायलाई आर्थिक गतिविधि र रोजगारी सिर्जनासँग जोड्दै आउनु भएको छ। व्यवसायसँगै शिक्षा तथा सामाजिक क्षेत्रमा उहाँको सक्रियताले सार्वजनिक भूमिकालाई समेत फराकिलो बनाएको छ। जिल्ला समन्वय समिति कास्कीमा जिल्लामा क्रियाशील गैर सरकारी संस्थाहरूको वार्षिक समीक्षा कार्यक्रम शुरू भएको छ। बिहिबार शुक्रबार 2 दिनसम्म चल्ने यो समीक्षाको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले उद्घाटन गर्नुभयो। प्रमुख पौडेलले गैर सरकारी संस्थाहरू थप प्रभावकारी परिणामका लागि ठोस योजनासहित कार्य सम्पादन गर्न आग्रह गर्नुभयो। गैर सरकारी संस्थाहरू हरेक तहका सरकारको सहयात्री र सहजकर्ता भएको उल्लेख गर्दै आफ्नो लक्ष्य सहित सामाजिक उत्तरदायित्वमा ध्यान पुर्याउन उहाँले आग्रह गर्नुभयो। फ्लाइ दुबईले बुधबारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान शुरू गरेको छ। दोस्रो दिन पनि दुबई पोखराबाट पोखरा आउने यात्रु 125 जना रहेको र पोखरा दुबईको लागि 145 जनाले यात्रा गरेका छन्। करिब 3 वर्ष अघि संचालनमा आएको विमानस्थलबाट फ्लाइ दुबईले दुबई पोखरा दुबई रूटमा नियमित उडान थालेको हो। दुबईबाट पहिलो दिन 113 जना लिएर उड़ेको जहाज पोखराबाट 152 जना यात्रु लिएर दुबई उड़ेको थियो। फ्लाई दुबईको 737 र म्याक्स 9 ले पोखरा दुबई उड़ान गरेको हो। जहाजमा 138 देखि 189 समय यात्रु क्षमता रहेको कम्पनीको दावी छ। फ्लाई दुबईको हरेक दिन साँझ 6:15 बजे पोखरावतन गर्ने र 7:15 बजेदेखि दुबईका लागि प्रस्थानको तालिका छ। फ्लाई दुबईले सन् 2027 को मार्च 26 तथा 6 महिनाको लागि टिकट बुकिङ खुल्ला गरेको छ। बैंक तथा वित्तीय संस्थाले धितुपत्र बजारमा सूचीकृत कम्पनीको शेयरमा लगानी गरी 45 दिनपछि नै बिक्री गर्न पाउने भएका छन्। केन्द्रीय बैंकले आज निर्देशन जारी गर्दै यसअघिको 6 महिना अवधिलाई घटाई जम्मा 45 दिनमा झारेको हो। हालसम्म बैंकहरूको पूँजी बजारमा लगानी गर्दा 6 महिना होल्ड गर्नुपर्ने व्यवस्था थियो। बिहिबारको निर्देशनपछि बैंक तथा वित्तीय संस्थाले 45 दिनपछि नै शेयर वा डिभेन्चर बेच्ने योजनासहित लगानी गर्न सक्छन्। निर्देशन अनुसार धितुपत्र बजारमा सूचीकृत भइसकेको संगठित संस्थाको शेयर तथा डिभेन्चरमा 45 दिनभन्दा बढ़ी अवधिका लागि मात्र लगानी गर्न पाइनेछ। यसबाहेक कुनै पनि किसिमको प्रबन्धबाट संगठित संस्थाको शेयर तथा डिभेन्चरमा अल्पकालीन लगानी गर्न नपाउने व्यवस्था केन्द्रीय बैंकले थप गरेको छ। हिजो घटेको शेयर बजार आज बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से 11.77 अङ्कले बढ़ेर 2629.81 बिन्दुमा पुगेको छ। आज निर्जीवन बीमा बाहेक सबै समूहको उपसूचक बढ़ेकोमा उत्पादन समूहको शेयर 1.83% उकालो लागेको छ। आज 176 कम्पनीको शेयर बढ़ेकोमा 95 घटेको छ। यस्तै 7 कम्पनीको शेयर भने घटबड़ भएको छैन। आज नेपाल ल्युब आयलको शेयर 12.5% बढ़ेको छ। समग्रमा बजार उकालो लागेको दिन मिड सोलु हाइड्रोपावरको शेयर 11.5% घटेको छ। आज नेप्से बढ़े पनि कारोबार रकम भने घटेको छ। हिजो 6.35 अर्ब करोड़को कारोबार भएकोमा आज 356 कम्पनीको 1.72 करोड़ कित्ता शेयर 5.44 अर्ब करोड़ रूपियाँमा किनबेच भयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने चेतावनी दिएपछि इरानले अमेरिकी दबाव सामू नझुक्ने र थप आक्रमण भए कड़ा प्रतिकार गर्ने जनाएको छ। राष्ट्रसंघको 81 महासभालाई सम्बोधन गर्दै ट्रम्पले इरानसँग सम्झौता गर्ने वा इरान विरूद्ध थप कठोर कदम चाल्ने विषयमा आफूले महत्वपूर्ण निर्णय गर्नुपर्ने बताउनु भएको थियो। इरानले अमेरिकी प्रस्ताव स्वीकार नगरी गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिनुभएको थियो। त्यसको भोलिपल्ट हिजो महासभालाई सम्बोधन गर्दै इरानी राष्ट्रपति मसूद पेजेस्कियनले अमेरिकी राष्ट्रपतिको अभिव्यक्तिलाई दबाव र बल प्रयोगको मानसिकताको संज्ञा दिँदै इरानी जनता कुनै पनि दबाव सामू नझुक्ने बताउनुभयो। अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् उहाँले इरान युद्ध अन्त्यको लागि कूटनीतिक माध्यमबाट समाधान खोज्न तयार रहेको तर धम्की र सैन्य दबाव स्वीकार नगर्ने स्पष्ट पार्नुभयो। इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि सञ्चालन गर्ने अधिकार पनि नत्याग्ने जनाएको छ। इरानी सैन्य नेतृत्वले समेत अमेरिकाबाट थप आक्रमण भए त्यसको अझ कड़ा र अप्रत्याशित जवाब दिने चेतावनी दिएको छ। सुदूरपश्चिम रोयल्सले स्कटल्याण्डका अलराउण्डर ब्रान्डन म्याकमुलिनलाई नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणका लागि अनुबन्ध गरेको छ। यसअघि एनपीएलको पहिलो संस्करणमा पनि सुदूरपश्चिम रोयल्सबाट खेलेका म्याकमुलिनलाई टोलीले तेस्रो संस्करणका लागि फेरि अनुबन्ध गरेको हो। टोलीमा फेरि फर्कन पाउँदा उत्साहित रहेको बताउँदै म्याकमुलिनले सुदूरपश्चिम रोयल्ससँगको दोस्रो यात्राका लागि आफू तयार रहेको बताएका छन्। यिनै खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। आज राति 5 प्रदेशमा भारी वर्षाको सम्भावना। तराईमा हावाहुरीको चेतावनी। पृथ्वी राजमार्ग नारायणघाट मुगलिन सड़कमा आज बेलुका 8 बजेदेखि भोलि बिहान 5 बजेसम्म सवारी सञ्चालनमा रोक। सचेत रहन प्रशासनको आग्रह। नियम आपत्तिका आधार पुष्टि गर्न सांसदहरूलाई सभामुखको निर्देशन। कांग्रेस 15 महाधिवेशनको नारा र लोगो सार्वजनिक। जेएनयू आन्दोलनको छानबिनका निम्ति न्यायिक आयोग गठन गर्न एमालेको माग। ईश्वर पोखरेल सहित 7 नेता स्थायी कमिटिमा मनोनित। दुलेगोडामा आजदेखि शुरू हुने भनिएको बडादशमी विशेष दुलेगोडा सांस्कृतिक महोत्सव वर्षाका कारण सरे। राष्ट्रपति शुक्ला गण्डकीद्वारा फोहोर मैला शुल्क वैज्ञानिक र व्यावहारिक बनाई पुनरावलोकन गर्न माग। दुबई पोखरा दुबई उडान दोस्रो दिन पनि यात्रु उत्साहजनक। र राष्ट्रसंघ महासभामा अमेरिकी धम्कीप्रति इरानको कडा प्रतिक्रिया। हवस् त हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु। तपाईँ यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्ने

0: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ
1: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क टाली।
0: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा।
1: शाखा कार्यालय शुक्ला गण्डकी चार दोले गौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
0: फोन गर्नुहोस् 0635905511।
2: शुक्ला गण्डकी 8 शिवटोल निवासी पिताम्बर खातीको आइफोन 11, मोबाइल नम्बर 9821727799। शुक्ला गण्डकी 2 ढाँडरदेखि गणपतितर्फ जाँदा आज बीच बाटोमा हराएको हुँदा फेला पार्नुहुने महानुभावले मोबाइल नम्बर 9856024743 सम्पर्क गरिदिनुहुन अनुरोध छ। सो मोबाइलमा महत्वपूर्ण कागजात रहेकाले फेला पारी बुझाउनुहुने महानुभावलाई उचित पुरस्कारको व्यवस्था गरिएको छ।
3: होइन हौ, कसरी पर्यो?

0: मार्फत सिधे 10 लाखसम्म स्योर सर्ट क्यास उपहार, फुल 100% क्यास ब्याक हरेक हप्ता एकजनालाई, इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एकजनालाई एयरबर्ड उपहार, नागरिकताको भरमा इजी फाइनेन्स र एक्सचेन्जको सुविधा।
1: कोर्यो कि पर्यो, कोर्यो कि पर्यो, हिरो किन्दा स्योर सर्ट कोर्यो कि पर्यो।
0: शर्तहरू लागू हुनेछन्।
2: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो शोरूम, शुक्ला गण्डकी 4 दुलेगौडा। सम्पर्क 0658-90-2969 र 98-560-61-999।
0: हिरो सीजी मोटर्स।
3: सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना। यस सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार तनहुँको 15 वार्षिक साधारण सभा तथा 5 अधिवेशन तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण सियर सदस्यज्यूहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिन्छ। मिति 2083 साल असोज 25 गते आइतबार, समय बिहान 11 बजे, स्थान खैरेनीटार मगर समाज भवन, शुक्ला गण्डकी 6 प्रगति टोल, खैरेनीटार तनहुँ। अध्यक्ष बाबुलाल श्रेष्ठ, सचिव कमल मोहन घिमिरे। सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार।
4: ओइ वर्षा, यदि सुन्न, क्या टेन्सन भइरा छ? भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
5: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने, अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
6: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
7: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0655707044।
8: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560-77987।
9: सिम्स केयर गिवर्स ट्रेनिङ, केयर विथ कम्प्यासन, सर्भ विथ हार्ट।
3: सिप सिक्नुहोस्, भविष्य सुनिश्चित बनाउनुहोस्। सिटी भिटीद्वारा सम्बन्धन प्राप्त सिम्स केयर गिवर्स दुलीगौडामा सिटी भिटीको पाठ्यक्रममा आधारित 390 घण्टा तालिम।
9: हाम्रा विशेषताहरू,
3: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण,
9: व्यावहारिक र प्रयोगात्मक सिकाई,
3: रोजगारको लागि मार्गदर्शन तथा सहयोग,
9: सिपमूलक गुणस्तरीय र परमाणकारी तालिम,
3: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर। भर्ना गर्ने अन्तिम मिति 2083 साल भदौ 31 गतिसम्म।
9: स्थान सिम्स केयर गिभर, शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
3: सम्पर्क 98560-44343, 98041-43688, 98041-43688, 98561-73.
10: डोन्ट मिस दिस अपर्चुनिटी।

0: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
1: तर महँगो होला नि?
0: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
2: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
3: बाराही अल्मुनियम, अब युपिभीसी को साथमा।
2: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
3: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564414411, मोबाइल 98562938 र 98028922938।
4: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
5: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
4: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
5: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
4: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
5: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 98562642।
6: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही असोज 10 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर भीम सिगदेल, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य, मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल,
7: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
6: खैरेनी टार महिला विकास बहुद्देश्य सहकारी संस्थाको 24 वार्षिक साधारण सभा सम्बन्धी सूचना। खैरेनी टार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनी टारको 24 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार गरिसकिएको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 9 गते शुक्रबार, समय बिहान 10 बजे, स्थान कृषि उपज संकलन तथा बिक्री केन्द्र बेलचौतारा परिसर।
8: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
9: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
8: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
0: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4 दुलेगौडा,
2: मोबाइल 98560055770।
10: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन डोल टीजी क्याफेको भवनमा आइपुगेका छौ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, भवन डिजी क्याफे को भवन प्रोपाइटर कुल बहादुर लम्साल मोबाइल नंबर 9896 86 925 9556 34 841 98 460 47 580

0: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने?
1: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
0: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
1: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न। किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
2: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
3: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
4: उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना। उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगुडाको भदौ 9 गते बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार भइसकेको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार, स्थान नेवार समाज हल दुलेगौ, समय बिहान 11 बजे।
5: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
4: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
5: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
4: असोज 17 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
5: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0564142333, मोबाइल 98678168।
6: दाजु बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
7: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
6: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
7: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर जस्तो हो र भने?
6: ल दाजु, त्यसो भए मेरो बिहेको लागि त्यही जानु पर्छ क्या हो?
8: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
9: बरेली टेलर्स दुलेगौडा भित्री बजार, प्रोप्राइटर प्रेम परियार, मोबाइल 98461089, दमौली शाखाको लागि सम्पर्क 98067-13425।
10: टीभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौडामा। टीभीएस कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीभीएस शोरूम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 98560309 र 97065-20209।
11: TVS को साथ छ हाम्रो।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9028-13-424 र 9058-14-175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला रातिको ठिक 8 बज्यो।
4: बाबुहरूले पनि आएर नाबर्के चाहिँ मनाएर त्यो दिन अब खोला किनारमा जाल नुहाइधुवाई गरेर अनि आफ्नो पितृहरूको सम्झनामा
5: यो थर्के चाहिँ बदलेकी पहिनी उक्तु यसकी फेरेकी पहिनी उक्तु अथवा हाम्रो आर्कन थर बहिनी अझ राम्रो उक्तै कि
1: मातृभाषा आवाजको आवश्यकता आजको आदिवासी जनजाति पहिचान शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा प्रत्येक बिहिबार बेलुकी

0: प्रस्तुत मार्टिन कुमार सहकार्य आदिवासी जनजाति महासंघ नगर समन्वय पर्षद शुक्ला गण्डकी
1: प्रायोजक मनिषा इलेक्ट्रोनिक्स शुक्ला गण्डकी छ खैरेनिटार
2: ज्यू मार्टिन कुमार मातृभाषा आवाजको आवश्यकता आजको आदिवासी जनजाति पहिचानको निमूल नाराका साथ मै पनि बोले नुमर आफ्नै मातृभाषा कार्यक्रम लिएर आज पनि मै आइसक्का बाटो यो कार्यक्रम प्रत्येक बिहिबार बेलुकी 8 बजे शुक्ला गण्डक एफएम 97.6 MHz प्रसारण हुँदा रेडियो ध्वनी तरंगसित शुक्ला गण्डक FM.com आभार पात्र नेपाली पात्र एप्समा गएर पनि हामीले कि विश्वभर सुनि सकेला सँगै रेडियो आधिकारिक फेसबुक पेज र शुक्ला गण्डक एफएम 97.6 र शुक्ला गण्डक टिभी युट्युब च्यानल भए पनि तपाईँहरूले हामीलाई संसारभर सुनि सकाइला र म यो कार्यक्रमकै समन्वयकर्ताबाट नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय पर्षद शुक्ला गण्डकी र यसको संयोजकबाट बिर्सना सेजी म यो कार्यक्रमको सञ्चालन गरेको निम्ति संयोजक बिर्सना सेजी मस्ती मस्ती बास गर्दै र आजको यो कार्यक्रम सुरुदेखि अन्तिमसम्म सुनेर साथ दिएलाई पनि आज अपेक्षा गराबाट आजको श्रृंखलामा पनि म तोडेकै हामीले यो शुक्ला गण्डकी नगरपालिकामा 32 विश्व आदिवासी जनजाति दिवस कसरी मनाइकने विषयमा तोडेकै आजको श्रृंखलामा तोडेकै जानकारी दिनु म तोडेले सुरुदेखि अन्तिमसम्म सुनेर साथ दिएलाई पनि आज अपेक्षा गराबाट र ओके त यो विश्व आदिवासी जनजाति दिवस नेपाल लगायत विभिन्न देशको विभिन्न ठाउँमा आफ्नै तरिकाले मनाइदै गइरहन गर्ने यसपालिको यो 32 विश्व आदिवासी दिवस हामीले यस नगरमा एकदमै भव्य तथा एकदमै सम्पन्न गरेर बाटी त्यस्तै गरेर हाम्रो कुमार समुदायले यस्तै गरेर विश्व आदिवासी जनजाति दिवस यो विदेशमा पनि मनाएको सामाजिक सञ्जालबाट मैले प्राप्त गराबाट र एकदमै खुसी पनि र हर्ष लागबाट के गरेको नि हाम्रो आफ्नो मातृभाषा आफ्नो भाषा संस्कृतिकै जगर्ना गरे पर्ला भन्ने उद्देश्यको साथ विदेशमा पनि हाम्रो यो 32 विश्व आदिवासी जनजाति दिवस मनाइलोकोमा एकदमै हामीले सम्पूर्ण एकदमै हर्ष र खुसीको मा साथी बाटी के गरेर हामीले जहिले पनि यसरी मनाइरहँदाखेरि आफ्नो हाम्रो कोकेलाको हाम्रो एकदमै सीमान्त वर्गमा पनि कुमार समुदायको एकदमै हिजो आजको एकदम नयाँ पुस्ताहरूले एकदमै जगर्ना गर्दै गइरहेको बाटै र यसको जगर्ना गर्ने क्रममा चाहिँ हाम्रो जुन लोप भइसकेको नृत्य पाण्डुरेको पनि अगाडि पहिलो स्थानमा दिँदै र आफ्नो समुदायकै कसरी के अगाडि बढाइ पर्ला र लोप पोखाइदै नकद गर्ने विषयमा हाम्रो अहिले कुमार समुदाय पनि एकदमै अग्रसर भएको बारे के कारण पुरानो पुस्ता भन्दा पनि अहिले नयाँ पुस्ताहरू एकदमै आफ्नो भाषा संस्कृतिकै जगर्ना गरे पर्ला गरेर एकदम मेन उद्देश्यको साथ हाम्रो अहिलेको नयाँ पुस्ताहरू एकदमै अगाडि बढिराखेको मैले पाइराखेबाट र अब मैले भन्दा पनि हामीले सबैले भोगिराखेको बारे र हाम्रो यसपालिको अनि हामीले यो शुक्ला गण्डकीमा हामीले 32 विश्व आदिवासी दिवसको अवसरमा हामीले यहाँ साप्ताहिक कार्यक्रम त सकिसकेपछि हामीले साउनको 24 गते चाहिँ हामीले भव्य रूपमा मनाइली एउटा प्राप्त अधिकारको रक्षा आजको आवश्यकता पहिचान सहितको समावेशी र न्यायपूर्णको नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धताको मूल नाराका साथ हामीले यसपालि 32 विश्व आदिवासी दिवस एकदमै भव्यताका साथ मनाइली र यो यसपालिको अनि हाम्रो भोकै त पहिला पनि एउटै तरिकाले हुँदै अनि यस पहिला हाम्रो एउटा पार्टी प्यालेस एउटा भवनहरूमा एकदमै समाज घरमा मनाइदिने अनि यसपालिको अनि हामीले छुट्टी तरिकाले एकदमै नयाँ तरिकाले हामीले के अरे बाहिर एकदम खुल्ला मञ्चमा मनाइदिए र यसमा सम्पूर्ण समुदायको सम्पूर्ण जातिहरूले आफ्नो भाषा संस्कृतिको जगाना एकदम मौलिक नाचहरू सहितको उहाँहरूको एकदमै बाक्लो उपस्थिति रहे र सँगै हाम्रो कुमार समुदायको पनि एकदम आफ्नै तरिकाको आफ्नो जुन समुदायको बाटो त्यो अनुसारले ल्याएन र त्योभन्दा पनि फरक के रहेको होइन हाम्रो यसपालि शुक्ला गण्डक आठकी मल डाँडा भएको हाम्रो कुमार समुदायको महिला दिदी बहिनीहरूले पनि बाजा साजा सहित एकदमै रमाइलोको साथ हाम्रो यो 32 आदिवासी जनजाति दिवसमा एकदमै समावेश भइला सँगै अनि यो दिनमा चाहिँ हाम्रो सम्पूर्ण जुन 8 जाति बसोबास हुने यो शुक्ला गण्डक नगरपालिका भरिमा 6 जातिले चाहिँ गर्ने हामीले आफ्नै भाषामा आफ्नो शुभकामना मन्तव्य राखिदिएन भने हामीले पनि त्यसमा पनि कुमार समुदायको पनि परले र त्यसमा पनि हाम्रो कुमार समुदाय लगायत सम्पूर्ण अन्य जातिहरूले पनि आफ्नो मन्तव्य शुभकामना मन्तव्य दिएनन् जस र उहाँहरूकै सबैकै जुन हाम्रो अहिले यो नगरभरिमा हाम्रो योभन्दा अगाडि चाहिँ 4 जातिले चाहिँ एकदम आफ्नै मातृभाषामा चाहिँ एफएममा चाहिँ कार्यक्रम चलाइराख्दा अनि अहिले आएर 5 जाति भएर जस्तै दोरबरा एफएममा गुरूङ जातिको र अनि मगर जातिको र शुक्ला गण्डकी एफएममा पनि कुमार जाति र नेवार जाति प्लस अहिले आएर गरेर समुदायको पनि अहिले भाषाको जगाना कार्यपालक अनि उद्देश्यले उहाँहरूले पनि आफ्नो कार्यक्रमहरू सञ्चालन गरिरहन् र त्यस्तै गरेर यसपालि हाम्रो चाहिँ एकदमै एउटा त्यो तरिकाको रहेको अनि यो हाम्रो आदिवासी जनजाति दिवसमा एउटा रैथानेमा खाना म जस्तै प्रदर्शन पनि गरेर लाने जस्तै कुमाल समुदाय भए र अनि भुज समुदाय भए मगर गुरुङ र नेवार समुदायले आफ्नो परिकारहरू राखेला र ठिकै यसपालि राम्रै पहिलो अनुभव पनि ठिकै राम्रै तरिकाले सञ्चालन भयो र अन्तिममा गएर चाहिँ अन्तिमसम्म चाहिँ सबैजना साथ दिएनन् हाम्रो रैथाने खानाको लागि पनि सँगै अरू कार्यक्रमहरू पनि भविताको साथ एकदमै नाबार्ड तरिका सम्पन्न भयो। यसपालि पनि हाम्रो यो नगरमा हाम्रो जुन विश्व आदिवासी दिवसको पावन अवसरमा यसपालि चाहिँ हाम्रो यो जुन आदिवासी जनजाति जनजातिको बच्चाहरूकै एकदम उत्कृष्ट अङ्क नियम बच्चाहरूकै पनि एकदमै राम्रो तरिकाले सम्मान गरलान् एकदमै धेरै अहिले कन्या पाँचजना विद्यार्थीहरूको पनि सम्मान गरेर जस्तै चारजना चाहिँ स्कुलहरूको कनि एकजना चाहिँ कलेजको जस्तै बान गण्डकी मल्टिपल कलेजको चाहिँ एउटा अञ्जना राई कनिकै चाहिँ उहाँ उसले तिमीले पनि टपलक नेपाल टपलक भएर चाहिँ तिमीले पनि एकदमै भव्यताका साथ सम्मान गरेर त्यस्तै गरेर त्यो सम्मानसँगै एकदमै भव्यताका साथ एकदमै आफ्नो समुदायको एकदमै आफ्नै पान्डुरो नाचहरू लगायत सम्पूर्ण जातित्वको आफ्नो नाचहरू पनि एकदम प्रदर्शन गरेर लाने गर्ने नाच मात्रै नभइकन आफ्नै मौलिकमा एकदमै बाजा गाजा साथ एकदमै सबैजना सम्पूर्ण नगरभरिका आदिवासीहरू बाक्लो उपस्थित रहे यसरी हेरिरहँदाखेरि यसरी देखिरहँदा बाहिर प्रत्यक्ष रूपमा हामीले त्यो दिनमा हेर्दाखेरि चाहिँ एकदमै 46-47 टोलीहरू चाहिँ आलाला के गरेर पनि त्यहाँ एकदमै हाम्रोमा चाहिँ के बात गर्ने सबैजना उपस्थित पर्ला आइपर्ला हाम्रै चाड हो कि हामीले नै मनाइ पर्ला हामीले नमान्ने कुनले मनाउने जस्तो विचारकै लिएर हाम्रो चाहिँ सबै समुदायहरू चाहिँ अब हामीले एकदम बाक्लो पछिमा रहिला र रहनुपछि सबैजना एकदमै वर्षे पछि हाम्रो चाहिँ के होला भने जहिले पनि एउटा समुदायले हाम्रो प्रमुख अतिथि या अतिथिहरूको चाहिँ हामीले एउटा आफ्नो जातित्व पोसाक सम्मान गर्ने अनि गर्ने जस्तो कुरा होला र यसपालि पनि हाम्रो प्रमुख अतिथिलाई सम्पूर्ण अतिथिहरूले सम्पूर्ण गर्दा पनि आफ्नो विशिष्ट अतिथिहरूको चाहिँ हाम्रो गुरुङ समुदाय भए गुरुङ समुदायको पोसाकको चाहिँ सम्मान गरेर लि त्यस्तै गरेर अहिले चाहिँ हामीले सबैजनाले एकदमै नाम्रोको साथ कार्यक्रम सम्पन्न भयो सम्पन्न भइरहँदा भर्कँदा पनि अहिले यसपालि हाम्रो सम्पूर्णकै धेरैजनाको सम्मानका साथ सम्मान गर्दैनन् उहाँ यो नेपाल आदिवासी जनजाति महासंघले एकदमै नराम्रो काम गरिराख्दा त अहिले पनि यस्तै गरेर अगाडि राम्रै काम गरेर गइकन आशा अपेक्षा गरेनौ र आगामी दिनहरूमा पनि हाम्रो किसानले नै प्रोत्साहन दिँदै अगाडि बढाएको निम्ति एकदमै हाम्रो जसङ्ख्या अहिले उहाँले प्रोत्साहन दिएर अगाडि बढाइराख्दा त आगामी दिनहरूमा पनि यसङ्ख्या प्रोत्साहन बढाइदिए लगन पनि आशा गरेन त्यो कारण अहिलेसम्म हाम्रो यसङ्ख्या कार्यक्रम सञ्चालन गरिरहँदाखेरि नेपाल आदिवासी जनजाति महासंघले नै हामी अगाडि बढाएको निम्ति र उहाँहरूले नै हाम्रो के जुन आफ्नो मातृभाषा आवाज के जगाना करे पर्ला आफ्नो भाषा संस्कृति के जगै पर्ला कनि उद्देश्यले उहाँहरूले राखेको यो जुन मातृभाषा आवाजको आवश्यकता आज कनि एउटा नाराका साथ उहाँले एउटा दुईटा एफएममा सञ्चालन गर्दै अहिलेको हाम्रो यो जुन समुदायकै आफ्नो भाषाकै लोपकै नकदको अनि विषयमा राखेको कुराहरूकै एकदमै नाम्रो कुरामा अहिले हामीले जुन मैले अहिले शुक्ला गण्डक एफएममा एउटा कुमार भाषाको कार्यक्रम सञ्चालन गरिरहँदाखेरि अहिले जुन यो माध्यम भई जति पनि सञ्चालन गरिरहँदा आफै आफै पनि एकदमै खुसीको अनुभूति भयो के गरे पनि आफ्नै व्यक्तित्व विकास भइरहेबाटै आफैले नै बोलि त्यो लोपकै भन्दा भई जोगाइराख्ने अवसर पाइरहेबाटौँ त्यसको लागि पनि म एकदमै नेपाल आदिवासी जनजाति महासंघ नगरको एकदमै आत्मादेखि नै हृदयदेखि नै एकदमै मस्ती मस्ती बास गरेँ र मकै यतिको तोरेर सबै सुनेर साध्यता त हो गर पनि आशा अपेक्षा गराएको छौँ र जुन आजको यो कार्यक्रम कन्मेटोरका अस्ति 32 विश्व आदिवासी दिवसको सन्दर्भको विषयमा छुटकर्मा मैतोरका आजको विषयमा जानकारी दिनु तोरेल मकै सुनेर साथ दिइराख्नमा एकदमै मस्ती बात गरेन र मकै जहिले पनि मैतोरकै हरेक हप्ताको कार्यक्रममा कहिराख्दा त यो कार्यक्रम भइराख्छ कसो भइराखबाट यसको तरिका आफूलाई लाग्ला छोटो यो कार्यक्रमहरू कसैमा भइरहेबाटै तपाईँको हरेक हप्ताको सुझावहरू मागिराखेका छौँ तर पनि तपाईँले अहिलेसम्म कुनै पनि कार्यक्रमको अहिलेसम्म एक वर्षको अन्तरालमा तर त्यो कुनैको पनि जिज्ञासा नआएको भइरहेकाले आगामी दिनमा पनि तपाईँले अवश्य पनि म यो कार्यक्रम सम्बन्धी जिज्ञासा र सुझावहरू दिएलाई पनि आशा अपेक्षा गरेन यो सुझाव र जिज्ञासा दिएका तपाईँको शुक्ला गण्डकी एफएमको युट्युब च्यानल फेसबुक पेजमा दिइसकेर यसको शुक्ला गण्डकी टिभी लेखेको युट्युब च्यानलमा पनि तपाईँले त्यसमा कमेन्ट छोडिसकेला र त्यहाँ गएर तपाईँहरूले यो कुन कुन जुन यो रेडियो प्रसारण हुने कुमार भाषाको मात्रै नभएका बुद्धेल जातिको र अन्य न्याय जातिको पनि कार्यक्रम आइरहेको थियो। हाम्रो तिनटै भाषाको कार्यक्रम कसरी भइरहेको र तपाईँले हामीलाई त्यो यसको सुझाव गर्दैछ कहिला र आगामी हप्ता थियो यी समयमा आउने वाचा गर्थे। आजको यो समय पनि सकिसकेलाकोबाट र म कहीँ अन्त्यमा जान जाँदै म कहीँ यो कार्यक्रम केही समय नै गर्ने नेपाल आदिवासी जनजाति महासंघ नगर सम्ने प्रसाद शुक्ला गण्डकी र यसको संयोजक विष्णु सिंहजी के मस्त मस्त बास गर्थे। आजको यो कार्यक्रम पनि म विदा गर्ने जीव।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: कता हिँडेको हो आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0564140050, मोबाइल 98463311।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाइमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौंडा नगरपालिकाबाट 10 घर माथि
0: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62 827 र 98644530031।
6: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
7: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
4: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
7: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
4: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
7: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गरगहना पाइने,
4: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
7: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
4: विवाहको लागि गरगहना बनाउँदा विशेष छुटको व्यवस्था।
0: सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी 6 खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ। मोबाइल नम्बर 98261 52067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
8: साथै घरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
0: सम्झनुहोस् है ब्रिजेस ज्वेलर्स।
9: पङ्खा चलिरहेको देखेन भन्यो?
10: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
4: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
9: गतिलो ठाउँ चाहिँ कहाँ छ?
4: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
9: चेस्का बाजे चाँचो, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउसहोल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
11: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौंडा तनहु। प्रोप्राइटर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 98560303024।
8: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटेछन् कि क्या हो?
12: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
13: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98166343372।
14: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
15: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै दुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
14: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
16: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0635702090, मोबाइल नम्बर 98460814057 र 98136260032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
17: यो चम्सुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्! दराज हेर त्यस्तै, लोबेड हेर त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर सबै त्यस्तै।
14: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
17: त्यसो नहुने मरी, म पनि अब नाटिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
14: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
18: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
16: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी चार, बेपी चोक।
18: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0635702025, मोबाइल 98560338, 98461656058।
19: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
14: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
18: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
14: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
18: शुद्ध सुन तथा चाँदीका गर गहना,
14: छापावाला सुन चाँदीका गर गहना,
18: राशि अनुसारका पत्थर,
14: कम्प्युटर तौल प्रविधि,
18: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
14: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ
18: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक।
14: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98171660069, 98067725229।
18: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98141332, 98087969142।
20: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
19: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
20: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
14: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गर गहना,
20: पुराना गर गहनासँग नयाँ साथ फेर,
14: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
20: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560062099।
19: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
21: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
19: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। अहिले हतार छ, पछि आउँदै गरौँला है।
1: दीर्घायु फर्निचर शोरूम।
21: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
1: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
2: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
21: दीर्घायु फर्निचर शोरूम डेलीगौडा तनहुँ।
1: प्रोप्राइटर लक्ष्मीराज वाग्ली। फोन नम्बर 0965709604। मोबाइल नम्बर 9840661268
21: 9850602068।
22: ए नानीको बुवा, आज त नयाँ सम्धी सम्धिनीहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
23: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
22: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकैमा छ नि तीन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
23: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
22: होम डेलिभरीको पनि व्यवस्था छ।
20: सम्पर्क तिमसेना फ्रेस हाउस, सुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178 9560078।
24: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रबिन थापा। मोबाइल 9856033398 र 9845010950। इमेल robin98560@gmail.com। टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौं। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
25: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिक द्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143777 र 9856043343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक।
26: टीभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौडामा। टीभीएस कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीभीएस शोरूम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 98560309982 र 97065220। 2009।
0: TVS साथ छ हाम्रो।
3: शुक्ला गण्डकी FM 97.6।

0: माने माया चाहिँ साँच्चै गर्नु पर्छ
1: भाइलाई।
2: खाना
1: मायाले दिँदैछु भन्दैछु।

0: सच्ने होला के सधैँ एक्लै एक्लै आइराखेको कहिले काहीँ त बुढीलाई पनि ल्याउँदा हुन्छ नि हाम्रो टिकट त बिक्री हुन्थ्यो
1: बुढी त अब तिमी बन्दे त हो नि आफ्नो बुढी ल्याउनु त हुन पनि पर्यो नि
2: तिमी मुखमा ज्याए त नबोल त

0: शुक्ला गण्डकी एफएम 97.6
1: दिन सडक बेलुकादेखि क्लोज गर्ने भनेर जिल्ला प्रशासनले निर्णय गरेको छ। पृथ्वी हाइवे पनि बन्द गर्ने निर्णय भएको छ।
2: र चिनिया राष्ट्रपति सी जिनपिङलाई अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा व्हाइट हाउसमा स्वागत। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार
3: समाचार फडिङ र दाहालबाट सुन्नुहोस्। एक दशकपछि वाशिङटनको पहिलो भ्रमणमा रहेका चिनिया नेता सी जिनपिङलाई राष्ट्रपति ट्रम्पले व्हाइट हाउसमा स्वागत गरेका छन्। उनलाई सैन्य ब्याण्डले सम्मान व्यक्त गरेको थियो भने चीन र अमेरिकाको झण्डा फहराइएका थिए। दुई नेताबीचको वार्ता आर्टिफिशियल इन्टेलिजेन्स र व्यापार युद्ध समाधानमा केन्द्रित रहने ठानिएको छ। भव्य स्वागत गरिएको भए पनि विश्वका दुई शक्तिशाली देशहरू बीचको तनाव समाधानमा ठोस उपलब्धि हासिल हुनेमा विश्लेषकहरूले शंका व्यक्त गरेका छन्। एकजना संघीय न्यायाधीशले राष्ट्रपति ट्रम्पले तीनवटा संचार गृहका पत्रकारहरूको व्हाइट हाउस प्रवेशमा लगाइएको प्रतिबन्ध उल्टाएको केही समयपछि नै ती संचार माध्यमका पत्रकारहरूको राष्ट्रपति कार्यालयसम्मको पहुँच रोकिएको छ। सीएनएन, पोलिटिको र एमएस नाउका केही कर्मचारीहरूले आफ्नो प्रवेश अनुमति पत्र जफत गरिएको बताएका छन्। केहीलाई प्रवेश दिइएको थियो। संचार माध्यमसँगको द्वन्दका माझ अदालतको आदेशलाई ट्रम्प विरूद्धको धक्काका रूपमा लिइएको छ। अमेरिकाको संघीय जाँच ब्यूरो एफबीआईले आफ्नो कम्प्युटर प्रणालीमा भएको देखिएको साइबर आक्रमणबारे सक्रिय र आक्रमक अनुसन्धान गरिरहेको बताएको छ। ह्याकरहरूले एफबीआईका सबै कर्मचारीहरूको व्यक्तिगत विवरण चोरी गरेको दावी गरेका छन्। साइनी हन्टर्स नामक साइबर अपराधी समूहले आफूहरूसँग लगभग 38,000 व्यक्तिको विवरण रहेको दावी गरेको छ। त्यसमा प्रत्येक एफबीआई एजेन्टको नाम, पद, ब्याज नम्बर तथा घरको ठेगाना र फोन नम्बर जस्ता व्यक्तिगत विवरण समावेश रहेको बताइएको छ। खबरहरूमा चोरी गरिएको डेटाबेसमा कर्मचारीहरूको काम सम्बन्धी जानकारी पनि समावेश भएको उल्लेख गरिएको छ, जसमा चिनिया जासुसहरू, रूसी गुप्तचर निकाय तथा लागू औषध गिरोह विरूद्धका संवेदनशील अभियानहरू सम्बन्धी विवरण समेत हुन सक्ने जनाइएको छ। अस्ट्रेलियाले ओपन एआईसँग आबद्ध एउटा एआई एजेन्टले स्वास्थ्य सेवाको पोर्टल ह्याक गरिदिएपछि आपतकालीन समीक्षा शुरू गरेको छ। सरकारले कसरी यस्तो हुन पुग्यो र कुनै कानूनको उल्लंघन भयो वा भएन भन्ने जाँच गर्न एउटा कार्यदल गठन गरेको छ। प्रधानमन्त्री एन्थनी एल्बनिजीले भने, मैले ओपन एआईका प्रमुख कार्यकारी अधिकृत साम ओल्टम्यानसँग कुरा गरेर यो घटनाप्रति अस्ट्रेलियाको गम्भीर चिन्ता व्यक्त गरे र मैले असन्तुष्टि जनाए कि उक्त कम्पनीलाई के भएको थियो भनेर सरकारलाई जानकारी उपलब्ध गराउन अति धेरै समय लाग्यो। जुन प्रकृतिको घटना भयो त्यो अमान्य छ। अस्ट्रेलियाका प्रधानमन्त्री जूनमा भएको उक्त ह्याकिङबारे क्यानबेरालाई यो महिना मात्रै जानकारी उपलब्ध गराइएको थियो। र भारतका विपक्षी दलहरूले देशका प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग गरेका छन्। 10,00,000 नागरिकलाई मतदाता सूचीबाट हटाउने उनको कदमप्रति आयोगका अन्य आयुक्तहरूले असहमति जनाएका विवरणहरू प्रकाशित भएपछि राजीनामाको माग गरिएको हो। बीजेपी र निर्वाचन आयोग दुवैले ती आरोपहरू अस्वीकार गरेका छन्। यो बीबीसी नेपाली सेवा हो।
2: साझापखमा पुनः स्वागत छ। नेपालका विभिन्न स्थानमा गैरातीदेखि भइरहेको अविरल वर्षासँगै विपदको जोखिम पनि कायमै रहेको अधिकारीहरूले बताएका छन्। केही नदी तथा खोलामा पानीको सतह बढ़ेकाले जोखिमयुक्त क्षेत्रमा सतर्कता अप्नाउन भनिएको छ। जोखिम बढ़दै गएपछि देशका कतिपय प्रमुख राजमार्गमा रातिको समयमा सवारी साधन सञ्चालनमा समेत रोक लगाइएको छ। एक रिपोर्ट। मौसम विभागका अधिकारीहरूका अनुसार गएको 24 घण्टामा देशका अधिकांश स्थानमा वर्षा मापन गरिएको छ। लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा र कोशीका केही ठाउँमा भारी वर्षा भएको बताइएको छ। बंगालको खाड़ीबाट विकसित भएको न्यून चापीय प्रणालीका कारण नेपालमा वर्षा भइरहेको हो। वर्षाको सम्भावित प्रवृत्तिबारे विभागकी महानिर्देशक अर्चना श्रेष्ठ भन्छन्,
4: राति पनि कन्टिन्यू नै हुनेछ देखिन्छ यो वर्षा चाहिँ। बागमती प्रदेशको पनि सिन्धुपाल्चोक दोलखामा पनि अलिकति वर्षा हुन सक्छ, भारीसम्म जान सक्छ त्यहाँ पनि होइन। गण्डकी प्रदेशमा पनि भारी छ, अनि त्यसपछि लुम्बिनी प्रदेशमा पनि भारी नै छ। अरू ठाउँमा चाहिँ मध्यम भएर त्यो कन्टिन्युस नै वर्षा हुने चाहिँ देखिन्छ यो रातभरि चाहिँ।
2: यही मौसमी अवस्था अझै केही दिन कायम रहने भएकोले सतर्कता अपनाइरहनुपर्ने विपद व्यवस्थापन निकायका अधिकारीहरूले बताएका छन्। यद्यपि आजको वर्षाका कारण हालसम्म कुनै जनधनको क्षति भएको विवरण प्राप्त नभएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन्।
5: अहिलेसम्म क्षतिको चाहिँ मानवीय क्षतिको चाहिँ डेटा आएको त छैन, तर अलिकति यो सड़क अवरुद्ध भएका विषयहरू चाहिँ बिहानदेखि नै अलिअलि आइरहेका छन् र त्यो क्रम चाहिँ बिस्तारै बढ्दो क्रममा देखिन्छ।
2: जोखिम कायमै रहेका सन्दर्भमा आज देशका कतिपय स्थानमा विद्यालयहरू समेत बन्द गरिएका विवरण आएका छन्। भर्खरै नेपालले विनाशकारी बाढ़ीको सामना गरेको सन्दर्भमा जोखिमयुक्त क्षेत्रका विद्यालय बन्द गर्नु उचित हुने ठानिएको शिक्षा मन्त्रालयका प्रवक्ता श्री प्रसाद भट्टराईले बीबीसीसँग बताए।
6: त्यो सन्दर्भमा पनि मन्त्रालयले चाहिँ लोकल लेभलसित कोर्डिनेशन गरेरै विद्यालयहरू चाहिँ सञ्चालन बन्दको प्रबन्ध मिलाउने भनेर अनुरोध गरेको थियो। त्यो सन्दर्भमा चाहिँ लोकल लेभलहरूले त्यहाँको स्थिति हेरेर विद्यालयहरू चाहिँ बन्द गरिराख्नु भएको छ।
2: नेपालका विभिन्न स्थानमा असोज 11 गतेसम्म वर्षा जारी रहने पूर्वानुमान गरिएको छ। वर्षासँगै देशका कतिपय मुख्य राजमार्गहरूमा सतर्कता बढ़ाइएको सन्दर्भमा केही बेर अघि हामीले सड़क विभागका प्रवक्ता शुभराज नेउपानेलाई टेलिफोन सम्पर्क गरी शुरूमा यति बेला कुन कुन मुख्य सड़कहरू प्रभावित छन् भनेर सोधेका छौं।
1: अहिले यो हामीले सम्भावित जोखिमलाई ध्यानमा राखेर नारायणघाट मुगलिन सड़क बेलुकादेखि क्लोज गर्ने भनेर जिल्ला प्रशासनले निर्णय गरेको छ। आज ठ्याक्कै रोकेको बाटो भनेको दिउँसो कान्ति हाइवे एक्सन रोकेको थियो भने त्यो हामीले खुलाइसकेका छौँ। अब बेलुका पानी पहिरो बाढीका कारण हुन सक्ने जोखिमहरूलाई मध्यनजर गरेर जिल्ला प्रशासनले विभिन्न सड़कहरू बन्द गर्ने निर्णय गर्न सक्छ। त्यो अन्तर्गत पृथ्वी हाइवे पनि बन्द गर्ने निर्णय गर्छ।
2: अझै केही दिन वर्षा हुने पूर्वानुमान छ, त्यसले गर्दाखेरि चाहिँ आगामी दिनमा सड़कहरू थप प्रभावित हुन सक्ने जोखिम चाहिँ कतिको कायमै रहेको तपाईँहरूको आकलन हो?
1: पहाड़ी भेगहरूमा जहाँ चाहिँ वर्षातको चाहिँ इन्टेन्सिटी अलिकति बढ़ी हुन्छ त्यो ठाउँहरूमा चाहिँ प्री आइडेन्टिफाइड पहिराहरू त्यो ठाउँमा चाहिँ हामीले मेसिन सेफ स्ट्यान्डमा राखेका छौँ। अब कति ठाउँमा चाहिँ नयाँ पहिरोहरू पनि ट्रिगर गर्न सक्छ, ती कुराहरूलाई आकलन गरेर हामी चाहिँ पहिरो आउँदाखेरि सामान्य अवस्थामा 2 घण्टाभित्र पहिरो सफा गरेर कम्तीमा 1 वे यातायात सञ्चालन गर्ने स्ट्राटेजीका साथ हामी तयारी गरिरहेका छौँ।
2: अब अघि तपाईँले भन्नुभयो जोखिमको स्तर हेरेर स्थानीय तह स्थानीय प्रशासनहरूले सड़क बन्द गर्ने सम्बन्धमा निर्णय लिइरहेका छन् भनेर। अब पृथ्वी हाइवेकै कुरा गरौं र अन्य सड़कहरूको कुरा गर्दाखेरि पनि अहिले राति रोक्ने भन्ने किसिमका सूचनाहरू आज दिउँसैदेखि आइराखेका छन्। यो जोखिमको स्तर चाहिँ के छ? यो भोलि र पर्सिको हकमा दिउँसो पनि बन्द हुन सक्ने स्थिति आउन सक्छ?
1: यो चाहिँ अब बेलुकाको पानी हेरेर अब स्थानीय प्रशासनले नै निर्णय गर्ने हो। जोखिम बढ्यो भने बन्द पनि हुन सक्छ, तर अहिलेलाई ठ्याक्कै दिउँसो बन्द गर्ने निर्णय भइसकेको छैन। अब सामान्य अवस्थामा बन्द गर्नु पर्दैन, तर जोखिमको चाहिँ अलिकति रिस्क बढ्यो भने चाहिँ बन्द गर्नुपर्ने हुन पनि सक्छ।
2: नेउपानेजी, सँगसँगै अब यो सड़क भनेको चाहिँ देशको लाइफ लाइन पनि भयो, दैनिक उपभोग्य वस्तुहरूको आपूर्तिको कुरा पनि योसँग जोड़िएको विषय भयो। यो प्रभावित हुन नदिन चाहिँ मैले यो प्रश्न किन पनि सोधेको भने कृष्णवीर जस्ता अस्थायी रूपमा सञ्चालनमा ल्याइएका केही पोइन्टहरू पनि छन्, तिनीहरूको व्यवस्थापनको लागि चाहिँ के गरिराख्नु भएको छ तपाईँहरूले यतिखेर?
1: अहिलेलाई त हाम्रो टेम्पोररी म्यानेजमेन्टै हो यो वर्षाभरिलाई। अब जब यो बर्खा सकिन्छ त्यस पछाडि चाहिँ हामीले अध्ययनको काम सुरु गरिसकेका छौँ। यो बर्खापछि के गर्ने भन्नको लागि हाम्रो टेक्निकल स्टडीको काम भइरहेछ कृष्णभीरमा पनि। अहिलेको लागि चाहिँ हामीले स्ट्यान्डबाई मेसिनहरू नै राखेका हौ। अहिले अब पहिरो गइहाल्यो भने सफा गर्ने, वासआउट भइहाल्यो भने ट्र्याक खोल्ने गरी तत्काल हामीले गर्न सक्ने अवस्था त्यही हो। तर लङ टर्ममा चाहिँ हामीले प्लानिङ गरिरहेका छौँ। र सेकेन्ड अल्टरनेटिभ भनेको चाहिँ हामीले अल्टरनेटिभ कोरिडोरहरूलाई पनि एकदम मेन्टेनेन्स गरेर इनकेस कुनै बाटो चाहिँ बिग्रिहालेको खण्डमा चलाउन नसक्ने अवस्थामा चाहिँ अल्टरनेटिभ कोरिडोरहरूबाट चाहिँ ट्रान्सपोर्ट म्यानेज गर्ने गरी त्यसको वर्कआउट गरिराखौँ।
2: अन्तिममा चाहिँ अब यात्रा गर्नुपर्ने आवश्यकता भएका सर्वसाधारणका लागि सुरक्षाको हिसाबले के कस्ता सावधानी अप्नाउनु पर्ने तपाईँ देख्नुहुन्छ संक्षेपमा?
1: हाम्रो जुन सूचनाहरू आइरहेको छन् विभिन्न एजेन्सीबाट त्यसलाई चाहिँ एकदम सिरियसली हेरिदिनु होला। कति ठाउँमा चाहिँ हाम्रो डिसिप्लिनहरू पनि अलिकति फलो नभएको देखिन्छ, त्यही भएर कतै पहिरो गइरहेछ भने गाडी जबरजस्ती नहालिदिनु होला। सुरक्षा कर्मीहरूले दिनुभएको चाहिँ इन्फर्मेसनहरूलाई चाहिँ सिरियसली पालना गरिदिनु होला भन्ने चाहन्छु।
2: सड़क विभागका प्रवक्ता शुभराज नेउपाने। अब एकैछिन लागौं कर्णालीतर्फ। प्राकृतिक विपदको जोखिम न्यूनीकरण गर्न कर्णालीका कतिपय क्षेत्रमा वृक्षारोपण र तटबन्ध निर्माणलाई तीव्रता दिइएको छ। हिमाली क्षेत्रमा अधिकांश घरहरू भिरालो जमीनमा निर्माण हुने भएकाले त्यस्ता बस्तीहरू प्राकृतिक विपदको जोखिममा पर्ने गरेका छन्। जुम्लाबाट कृष्णमाया उपाध्यायको रिपोर्ट।
7: एक बच्चा एक बिरुवा भन्ने नाराका साथ घर घरमा बिरुवा रोप्न थालेपछि यसले वातावरण संरक्षणमा सकारात्मक प्रभाव पार्न थालेको बताउँछिन् जुम्लाको चन्दनाद नगरपालिका दशकी देवकी खत्री।
8: विभिन्न प्रकारका विपदहरू निम्ति आएको छ, त्यसलाई चाहिँ निराकरण गर्नको लागि बालबालिकाहरूलाई वृक्षारोपण कार्यक्रममा राम्रोसँग सचेत गरायौं। अहिले चाहिँ मेरो घरमा चाहिँ मेरो बच्चाले एउटा किमोको बिरुवा रोपिरहेछ।
7: बालबालिका र विद्यालयहरूलाई लक्षित गरेर आफूहरूले यस वर्ष मात्र 2,285 धुपी र किमोको बिरुवा रोपिएको बताउँछन् वर्ल्ड भिजन इन्टरनेशनल नेपाल क्षेत्र विकास कार्यक्रम जुम्लाका जिल्ला संयोजक भेषबहादुर रावल।
9: 1930 बालबालिका दिएछौं भने अरू हामीले जम्मा जम्मी चाहिँ 2,285 बिरुवा वितरण गरेको, विद्यालयको प्राङ्गणहरूमा बिरुवाहरू रोप्ने, त्यसको संरक्षण कसरी गर्न सकिन्छ भनेर उहाँलाई अभिमुखीकरण गरेर हामीले काम गरिरहेका छौँ।
7: माथिल्लो कर्णालीको डोल्पा, मुगु, हुम्ला, कालीकोट र जुम्ला जिल्लामा बाढ़ी पहिरो नियन्त्रण गर्नको लागि वृक्षारोपणको साथसाथै तटबन्दीको काम गर्दै आएको बताउँछन् भू तथा जलाधार व्यवस्थापन कार्यालय जुम्लामा कार्यरत अधिकृत सरोज खनाल।
10: नदीको क्षेत्रमा के हुन्छन् पहिरो नियन्त्रणको हिसाबले त्यो ठाउँमा लाउन योग्य छ, त्यही हिसाबले स्थानीय वासीहरूकै सिफारिस अनुसार फुल बिरुवाएर हाम्रो लगाउने छ।
7: कर्णालीको 10 जिल्ला मध्ये माथिल्लो कर्णालीका 5 जिल्लामा स्थानीय स्तरमा सजिलै उपलब्ध हुने बैंस, उखर, धुपी र किम्बुको बिरुवा समेत रोपेर वातावरण संरक्षणमा जोड़ दिँदै आएको अधिकारीहरूले बताएका छन्। कृष्णमाया उपाध्याय, बीबीसी, जुम्ला।
2: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। संयुक्त राज्य अमेरिकाको भ्रमणमा गएका चीनिया राष्ट्रपति सी जिनपिङलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्हाइट हाउसमा स्वागत गरेका छन्। उनीहरू बीचको भेटवार्तालाई चासोपूर्वक हेरिएको छ किनकि एआई, व्यापार, इरान युद्ध सहित कैयौं विषयहरूमा दुई नेताहरूबीच मतभेद छ। राजकीय भ्रमणमा हिजो वाशिङटन डीसी पुगेका सीलाई विमानस्थलमा नै पुगेर ट्रम्पले स्वागत गरेका थिए। बीबीसी विवरणमा आधारित रिपोर्ट।
11: दुवै देशका निम्ति व्यापार एउटा प्रमुख प्राथमिकताको मुद्दा हो। यसै हप्ता राष्ट्रसंघीय महासभाको छेको पारेर अमेरिका र चीनका अधिकारीहरूले व्यापार सम्बन्धी वार्ताहरू गरेका थिए तर त्यसमा प्रगति नभएको स्रोतहरूले बीबीसीलाई बताएका छन्। ट्रम्पका कर सम्बन्धी नीतिहरूका कारण शुरू भएको व्यापार युद्धबाट पछि हट्न दुवै देश तयार छैनन्। अघिल्लो वर्ष दुई नेता बीचको वार्तामा व्यापार सम्बन्धी विवादलाई नोभेम्बरसम्म थाँती राख्न सहमति भएको थियो। आर्टिफिशियल इन्टेलिजेन्स, एआईको नियमन पनि दुई नेताको एजेण्डामा छ। चीनले एआई सहित आफ्नो प्रविधि क्षेत्रलाई नियमन गरेको छ तर अमेरिकाले त्यसो गरिसकेको छैन। ट्रम्पले हालैका हप्ताहरूमा एआईको नियमन खुकुलो बनाउनुपर्ने बताउँदै आएका छन्। एआईलाई धेरै नियमको दायरामा ल्याउँदा उक्त प्रविधिमा चीनभन्दा अघि रहने अमेरिकी प्रयासमा बाधा पुग्ने ट्रम्पले तर्क गर्ने गरेका छन्। ट्रम्प र सी बीचको कुराकानीमा ताइवानलाई अमेरिकाले दिइरहेको समर्थनको मुद्दाले पनि प्रवेश पाउने ठानिएको छ। ट्रम्पले ताइवानलाई हतियार प्याकेज उपलब्ध गराउने समय तालिका ढिलो गरिदिएका छन्। राष्ट्रपति सीले उक्त स्थगन कायम राख्न ट्रम्पलाई मनाउन सक्छन् कि सक्दैनन् भन्ने प्रश्न कायम छ। बेजिङबाट बीबीसीकी लाउरा बिकर भन्छन् सन् 2017 पहिलो पटक डोनाल्ड ट्रम्पलाई भेट्दा भन्दा धेरै बलियो अवस्थामा अहिले सी छन्। त्यसबेला चीन अमेरिकी व्यापार र प्रविधिमा अति निर्भर थियो तर पछिल्लो 9 वर्षमा बेजिङले उक्त जोखिम व्यवस्थापनमा धेरै समय निर्वाह गरेको छ।
2: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौं। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला रातिको ठिक 9 बज्यो।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
2: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
1: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
2: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा।
1: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
2: फोन गर्नुहोस् 0635905511।
3: वर्षा, यदि सुन न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
4: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
2: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
5: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707044।
6: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779।
1: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
2: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुशीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
1: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
2: यही असोज 17 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
1: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन नम्बर 0654142333, मोबाइल 98678168।
7: टीभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौंडामा। टीभीएस कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीभीएस शोरूम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौंडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 98560309 र 97065020209।
8: TVS साथ छ हाम्रो।
9: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी।
10: पण्डित महादर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
11: ओमकार।
10: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला?
11: ओमकार।
10: अनि घरमा पूजा सामग्री पनि छैन भने
11: ओमकार।
10: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
11: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौंडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौंडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
10: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई, विस्तृत जानकारीको लागि फोन नम्बर 98560508434।

0: पर सीधे 10 लाख सम्म स्योर शॉट कैश उपहार फुल 100% कैश बैक हर एक हफ्ता एक जनालाई इन्क्वायरी रजिस्टर गर्दा पनि हर एक दिन एक जनालाई एयरबर्ड उपहार नागरिकता को भरमा इजी फाइनेंस र एक्सचेंज को सुविधा
1: लागू हुनेछन् यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो सोरूम शुक्ला गण्डकी चार दुलेगौड़ा सम्पर्क 0635902969 र 98560169
0: हिरो सीजी मोटर्स
2: तपाईको सेवामा समर्पित दुलेगौड़ा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टीवी वाशिङ मेसिन माइक्रो ओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
3: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
4: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
2: सन्देश ट्रेडर्स सुप्रा गण्डकी दुलेगौड़ा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0635706676 मोबाइल 98560062676
3: खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाको 24 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरनीटारको 24 औं वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार गरिसकिएको छ यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ साधारण सभा हुने मिति यही असोज 9 गते शुक्रबार समय बिहान 10 बजे स्थान कृषि उपज संकलन तथा बिक्री केन्द्र बेलचौतारा परिसर
5: ए हजुर सुन्नुहोस् न चाडपर्व पनि आइसक्यो बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न
6: सुन न चन्दा कपडा किन्न त जान हुन्थ्यो नि यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म
5: हजुर पनि यसै चिन्ता लिनुहुन्छ हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि त्यही जाने हो त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि अनि भएन त कमाल न त बार्गेनिङ गर्नुपर्ने झन्झट न त बजार नै चारिरहनु पर्ने झन्झट अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि त्यसैले ठगिने डर पनि भएन
7: हजुर न त बार्गेनिङ गर्नुपर्ने झन्झट न त बजार चारिरहनु पर्ने झन्झट
8: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ
7: दुलेगौड़ा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा
3: सम्पर्क मोबाइल 98570065119 र 98694 57056 फेसन फ्रेन्जी तपाईँको सन्तुष्टि नै हाम्रो चाहना
9: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6
10: सन्नानी लाई

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
2: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
3: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सचर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
0: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0965414142, मोबाइल 98560231128 र 98462014726।
4: सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना। यस सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार तनहुको 15 वार्षिक साधारण सभा तथा 5 अधिवेशन तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिन्छ। मिति 2083 साल असोज 25 गते आइतबार, समय बिहान 11 बजे, स्थान खैरेनीटार मगर समाज भवन शुक्ला गण्डकी 6 प्रगति टोल खैरेनीटार तनहु। अध्यक्ष बाबुलाल श्रेष्ठ, सचिव कमल मोहन घिमिरे। सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार।
5: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
6: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
5: हो त नि, अब चाहिँ राम्रो भयो।
7: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ।
5: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
8: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
9: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
4: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर डेकोरेशन शुक्ला गण्डकी 4 भित्री बजार।
9: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0965414194, मोबाइल 98560206630।
8: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
10: सिम्स केयर गिभर्स ट्रेनिङ, केयर विथ कम्प्यासन, सर्भ विथ हार्ट।
4: सिप सिक्नुहोस्, भविष्य सुनिश्चित बनाउनुहोस्। सिटी भिटीद्वारा सम्बन्धन प्राप्त सिम्स केयर गिभर्स दुलीगौडामा सिटी भिटीको पाठ्यक्रममा आधारित 390 घण्टा तालिम।
10: हाम्रा विशेषताहरू:
4: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण,
10: व्यावहारिक र प्रयोगत्मक सिकाई,
4: रोजगारको लागि मार्गदर्शन तथा सहयोग,
10: सिप मूलक गुणस्तरीय र प्रमाणकारी तालिम,
4: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर। भर्ना गर्ने अन्तिम मिति 2083 साल भदौ 31 गते सम्म।
10: स्थान सिम्स केयर गिभर्स, शुक्ला गण्डकी 4 दुलेगौडा तनहु।
4: सम्पर्क 98560444343, 98041443688, 98041443688, 98560171773।
10: डोन्ट मिस दिस अपर्चुनिटी।
11: दुलेगौड़ा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफे को भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर लेयर्स गिरिराजका चल्ला तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा दाना मल विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर दुलेगौड़ा भीमसेन टोल डीजी क्याफे को भवन प्रोपाइटर कुल बहादुर लम्साल मोबाइल नम्बर 9860686925 9560634881 र 9840647580।
10: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही असोज 10 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हारजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर भीम सिगदेल, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य, मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल,
12: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0564143777 र 9856344343। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
13: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
14: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु। तैँले पनि कुनै चिन्तै नलि।
13: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
15: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाता, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
16: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
4: उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना। उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौडाको भदौ 9 गते बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार भइसकेको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार, स्थान नेवार समाज हल दुलेगौडा, समय बिहान 11 बजे।
17: पङ्खा
18: त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
19: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
17: चेस्का बाजे चाँच पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी चाहिने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
20: अब सीजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ, प्रोपाइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 9856303324।
21: यमाहाले ल्यायो दशैं तिहार अफर, सहज सजिलो अफर, आकर्षक बलिया हाइब्रिड याफाई टेक्नोलोजी का यमाहा बाइक स्कूटर खरीद में घरमै बसी 1,00,000 नगद जित्ने मौका नगुमाउनु होला र लि सकेपछि 10,00,000 नगद जित्ने मौका। आफैले बटन थिच्नुहोस्, नगद जित्नुहोस्, साथै बाइक स्कूटरमा 2 वर्षको वारेन्टी र फ्री हेलमेट भएको पनि सहर्ष जानकारी गराउँदछौ। आउनुहोस् यस पटकको चाड पर्व यमाहासँग।
1: सुन्दर अटो ओक्स इमाहा सुरुम दुलेगौडा बजार तनहुँ।
2: सम्पर्क 0654142121, मोबाइल 98565391।
1: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
22: यस यमा।

0: 96.6 शुक्ला गंडकी FM 97.6
1: शुक्ला गंडकी टाइम चेक
2: यति बेला रातिको ठीक 10 बज्यो।
3: घटना दुर्घटना
4: कला संस्कृति
3: स्थानीय राष्ट्रीय
5: अन्तर्राष्ट्रिय खेलकुद
4: जे देख्छौ त्यो भन्छौ सूचना तपाईको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट टाइम किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560

नमस्कार, राति 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँ हामीलाई 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली बात्रा एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। भारी वर्षा हुने पूर्वानुमान गरेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्लावासीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय तनहुँले आज सूचना जारी गर्दै तनहुँमा पनि वर्षाको जोखिम रहेको जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको हो। असोज 7 गते रातिदेखि नै जिल्लाका विभिन्न स्थानहरूमा सामान्यदेखि मध्यम वर्षा भइरहेको र आगामी दिनमा थप जोखिम हुन सक्ने भन्दै प्रशासनले आवश्यक पूर्व तयारी अपनाउन अनुरोध गरेको छ। प्रशासनले नदी तथा खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई यस सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ। स्थानान्तरणका क्रममा समस्या भए स्थानीय तह तथा नजिकको सुरक्षा निकायसँग समन्वय गरी सहभागी सहयोग लिन पनि आग्रह गरिएको छ। जिल्ला विपद व्यवस्थापन समिति कास्कीले कडा निर्णय गरेको छ। वर्षाको समयमा हुन सक्ने जनधनको क्षति रोक्न कास्की जिल्लाबाट अन्य जिल्लाका लागि छुट्ने रात्रिकालीन बस सेवा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ। त्यसै गरी ग्रामीण क्षेत्रमा सञ्चालन हुने सवारी साधनहरू दिउँसो 4 बजेपछि चलाउन नपाइने व्यवस्था गरिएको छ। मौसम पूर्व सूचना वा सड़कको अवस्था जानकारी लिएर मात्र यात्रा गर्न तथा आवश्यक काम बाहेक लामो तथा छोटो दूरीको यात्रा नगर्न आग्रह गरिएको छ। नेपाल प्रहरीले यही असोज 9 गतेदेखि 11 गतेसम्म विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने सम्भावनालाई लक्षित विभिन्न राजमार्ग रात्रि समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ। सवारी साधन कार्यालयले आज दिउँसो सार्वजनिक गरेको सूचना अनुसार पृथ्वी राजमार्ग सहित विभिन्न राजमार्गमा रातको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको जनाएको छ। पृथ्वी राजमार्ग भएर सञ्चालन हुने सवारी साधन आज बेलुका 8 बजेदेखि बिहान 5 बजेसम्म आगमनमा पूर्ण रूपमा रोक लगाइएको छ। त्यसै गरी पिपी राजमार्गमा पनि बेलुकी 5 बजेदेखि 5 बजेसम्म सवारी साधन रोक लगाइएको छ। साथै नारायणगढ़ मुगलिन सड़क खण्डमा पनि आज बेलुका 8 बजेदेखि भोलि बिहान 5 बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। तनहुँको शुक्ला गण्डकी चार दुलेगौड़ामा आजदेखि शुरू हुने भनेको बड़ा दशैं विशेष दुलेगौड़ा सांस्कृतिक महोत्सव मौसम प्रतिकूलताका कारण सरेको छ। शुक्ला गण्डकी युवा क्लबका आयोजनामा आज 18 असोज 8 गतेदेखि 18 गतेसम्म सञ्चालन गर्ने तयारी भएको महोत्सव अब असोज 12 गतेदेखि 22 गतेसम्म सञ्चालन हुने भएको हो। लगातारको वर्षगत मौसममा आएको प्रतिकूलताका कारण महोत्सव सारिएको हो। तनहुँको शुक्ला गण्डकी 6 वडाका विद्यालयका कक्षा 6 अध्ययनरत विद्यार्थीहरूलाई बिहिबार एसपीभी खोप लगाइएको छ। बिहिबार वडा नम्बर 1, 2, 8, 9, 11 र 12 वडामा खोप लगाइएको स्वास्थ्य शाखा प्रमुख डीबी थापाले जानकारी दिनुभयो। बाँकी वडाका कक्षा 6 अध्ययनरत छात्रहरूलाई शुक्रबार खोप लगाइनेछ। शुक्ला गण्डकीका कुल 469 छात्रलाई यो खोप लगाइनेछ। यो खोप भनेको पाठ्यघरको मुख क्यान्सर विरूद्ध लगाइने खोप हो। यो क्यान्सर नेपाली महिलामा सबैभन्दा धेरै देखिएको छ। सबैभन्दा धेरै मृत्यु पनि कारक पनि यही क्यान्सर हो। औसतमा दैनिक 6 जनामा यो क्यान्सर पत्ता लाग्ने गरेको छ। तनहुँ शर्मा 2 का सांसद श्रीराम नेपालीले शुक्ला गण्डकी नगरपालिकाको विभिन्न क्षेत्रमा बाढ़ी पहिरोका कारण उत्पन्न समस्या तत्काल समाधान गर्न सरकारले दाना कसरत गराउनु भएको छ। बिहिबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद नेपालीले शुक्ला गण्डकी नगरपालिका एक्सेम्ब्लीदेखि तल्ली पोखरी जाने सड़क खण्डका पहिरोका कारण अवरूद्ध हुँदा स्थानीय पोल्ट्री किसानहरूलाई मर्कामा परेको बताउनुभयो। सड़क अवरूद्ध हुँदा कुखुराका लागि आवश्यक दाना ढुवानी तथा उत्पादित सामग्री बजारसम्म पुर्याउन समस्या भएको भन्दै उहाँले तत्काल सञ्चालनमा ल्याउन माग गर्नुभयो। त्यस्तै शुक्ला गण्डकी नगरपालिका 2-1 खेतमा बाढ़ीका कारण 10 घर डुबान परेको उल्लेख गर्दै सांसद नेपालीले बाढ़ी पीड़ित कार्यहरू रद्द गराउन सरकारसँग माग गर्नुभयो। बाढ़ीबाट प्रभावित परिवारलाई उचित क्षतिपूर्ति तथा आवश्यक राहतको व्यवस्था गराउन तत्काल सञ्चालनमा ल्याउन माग गर्नुभयो। त्यस्तै शुक्ला गण्डकी नगरपालिका 2-1 खेतमा बाढ़ीका कारण 10 घर डुबान परेको उल्लेख गर्दै सांसद नेपालीले बाढ़ी पीड़ित कार्यहरू रद्द गराउन सरकारसँग माग गर्नुभयो। बाढ़ीबाट प्रभावित परिवारलाई उचित क्षतिपूर्ति तथा आवश्यक राहतको व्यवस्था गर्नुपर्ने उहाँको भनाई छ।
राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका शुक्ला गण्डकी नगर समितिले फोहोर मैला व्यवस्थापनका लागि तोकिएको शुल्क वैज्ञानिक र व्यावहारिक बनाउन पूरा लोकार्पण गर्नुपर्ने माग गरेको छ। बिहिबार राजसभा नगर समितिका अध्यक्ष हरि खड्का र सचिव पवित्र सुवेदी पौडेलले नगरको प्रमुख बहादुर विकास राजु तथा प्रमुख प्रशासकीय अधिकृता जगत प्रसाद भूषाललाई ज्ञापन पत्र बुझाउँदै पूरा नवलोकनका लागि माग गरेका हुन्। ज्ञापन पत्रमा सेवा नपुगेका स्थानमा समेत सरसफाई शुल्क लगाउने विषय पूरा नवलोकन गर्नुपर्ने उल्लेख गर्दै दर निर्धारण गर्दा विज्ञ समिति बनाए गर्नुपर्ने माग गरिएको छ। ज्ञापन पत्र बुझ्दै उप प्रमुख कविकाले फोहोर मैला व्यवस्थापनको शुल्क बारे पुनरावलोकन गर्ने प्रतिबद्धता जनाएका छन्। गण्डकी प्रदेश सरकारको मन्त्री परिषद बैठक चार महिनाको अवधिमा नौ पटक बसेको छ। जेठ चार गतेदेखि भदौ पन्ध्र गतेसम्म बसेका यी नौवटा बैठकमा 31 एजेण्डामा निर्णय भएका छन्। अधिकांश एजेण्डा प्रशासनिक काम कार्यविधि सरूवा पद स्थापना र औपचारिक बजेट प्रक्रियामै सीमित देखिएका छन्। सर्वसाधारण नागरिकका लागि दैनिक समस्या समाधान गर्ने वा प्रत्यक्ष राहत पुर्याउने खालका निर्णय भने निकै कम छन्।

0: समग्रमा 31 एजेण्डा मध्ये जम्मा 5 एजेण्डा मात्र नागरिकको प्रत्यक्ष जीवन विकास र राजसँग जोड़िएका छन्। यसमा असार 16 गतेको बैठकबाट निर्णय गरिएको विपन्न नागरिकहरूलाई आर्थिक सहायता र भदौ 15 गते भोटेको सिपाही प्रभावितका लागि प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 4 करोड़ रूपियाँ सहयोग उपलब्ध गराउने निर्णय भएका छन्। यस्तै गरी भदौ 9 गते बैठकबाट प्रसारण लाइन तथा सब स्टेशन निर्माणका लागि जग्गा प्राप्ति गर्दा लाग्ने शुल्क पूर्ण रूपमा छूट दिने निर्णय र भदौ 15 गते स्वीकृत भएको प्रदेश विपद व्यवस्थापन नियमावली परिवर्तन गरी नागरिक सुरक्षा एवं पूर्वाधारसँग सम्बन्धित छन्। गण्डकी प्रदेशमा प्रादेशिक अधिकार संघीय सबलीकरण र प्रदेशको औचित्य पुष्टि गर्ने दूरगामी एजेण्डा भने लगभग शून्य प्राय छन्। नाइट क्लब अफ दुलेगौड़ा खरेन्सकी र लियो क्लब अफ दुलेगौड़ा खरेन्सकीको आयोजनामा बिहिबार सम्पन्न आकाश शिविरमा 100 जनाको निशुल्क परीक्षण गरिएको छ। शुक्ला गण्डकी 5 स्थित जेपी कोइराला राष्ट्रिय सुपर्शा उपचार केन्द्रमा एमएलए नाक अस्पतालको प्राविधिक सहयोगमा आयोजित शिविरमा 2 जनालाई थप उपचारका लागि पोखरा सिफारिश गरिएको छ। शिविर सम्पन्न गर्न एमएलए नाक अस्पतालको चिकित्सक टोलीले प्राविधिक सहयोग गरेको थियो। यसैबीच आगामी कार्तिक 8 गतेबाट दशैंको पूर्णिमा परेकाले सो दिन नियमित आकाश शिविर सञ्चालन नहुने क्लबले जनाएको छ। क्लबले प्रत्येक महिनाको 8 गते सो अस्पतालमा शिविर सञ्चालन गर्दै आएको छ। उद्यमशीलता शिक्षा र सामाजिक सेवाको अनुभव बोकेका युवा उद्यमी तथा शिक्षा सेवी किरण केसी नेपालीले कांग्रेसको 15 महाधिवेशन अन्तर्गत कास्कीस्थ नम्बर 2 केन्द्रीय महाधिवेशन प्रतिनिधि खुल्ला पदमा उम्मेद्वारी बनेका छन्। व्यावसायिक शिक्षा र सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय केसीले ती क्षेत्रबाट हासिल गरेका अनुभवहरूलाई पार्टी संगठनसँग जोड्ने उद्देश्यसहित महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा प्रवेश गरेका हुन्। केसी हाल कालिका बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष छन्। शैक्षिक संस्थाले नेतृत्व गर्दै आएका उहाँले गुणस्तरीय शिक्षा संस्थागत विकास तथा शिक्षा र व्यावसायिक क्षेत्र बीचको सहकारीलाई प्राथमिकता दिँदै आएका छन्। जिल्ला सम्बन्धी समिति कास्कीमा जिल्लामा क्रियाशील गैर सरकारी संस्थाहरूको वार्षिक समीक्षा कार्यक्रम शुरू भएको छ। बिहिबार शुक्रबार 2 दिनसम्म चल्ने यो समीक्षाको जिल्ला सम्बन्धी समिति कास्कीका प्रमुख लीलाधर पौडेलले उद्घाटन गर्नुभएको हो। प्रमुख पौडेलले गैर सरकारी संस्था तथा थप प्रभावकारी परिणामका लागि ठोस योजना सहित कार्य क्रियाशील गैर सरकारी संस्थाहरूको वार्षिक समीक्षा कार्यक्रम शुरू भएको छ। बिहिबार शुक्रबार 2 दिनसम्म चल्ने यो समीक्षाको जिल्ला सम्बन्धी समिति कास्कीका प्रमुख लीलाधर पौडेलले उद्घाटन गर्नुभएको हो। प्रमुख पौडेलले गैर सरकार संस्था तथा थप प्रभावकारी परिणामका लागि ठोस योजना सहित कार्य सम्पादन गर्न आग्रह गर्नुभयो। फ्लाइ दुबईले बुधबारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान शुरू गरेको छ। दोस्रो दिन पनि दुबई पोखराबाट पोखरा आउने यात्रु 125 जना रहेको र पोखरा दुबईका लागि 145 जनाले यात्रा गरेका छन्। करिब 3 वर्ष अघि सञ्चालनमा आएको विमानस्थलबाट फ्लाइ दुबईले दुबई पोखरा दुबई रूटमा नियमित उडान थालेको हो। दुबईबाट पहिलो पटक 113 जना लिएर उडेको जहाज पोखराबाट 152 जना यात्रु लिएर दुबई उडेको थियो। फ्लाइ दुबईको 737 र म्याक्स 9 ले पोखरा दुबई उडान गरेको हो। जहाजमा 138 देखि 190 यात्रु क्षमता रहेको कम्पनीको दावी छ। फ्लाइ दुबईको हरेक दिन साँझ 6:15 बजे पोखरा अवतरण गर्ने र 7:15 बजे पोखरादेखि दुबईका लागि प्रस्थानको तालिका रहेको छ। फ्लाइ दुबईले सन् 2027 मार्च 26 अर्थात 6 महिनाका लागि टिकट बुकिङ खुल्ला गरेको छ। हवस्त हाम्राजेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। भोलि बिहान 5:25 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्णसँगै मरियममा पनि बिदा हुने आज्ञा चाहन्छु। आजको लागि भने सम्पूर्ण निर्धारित कार्यक्रमहरू पूरा भएका छन्। भोलि बिहान 4:55 बजेबाट हाम्रा कार्यक्रमहरू पुनः प्रसारण हुनेछ। त्यतिन्जेलसम्मको लागि सहपरिवारलाई बिदा दिनुहोस्। राम्रोसँग झ्याल टुकाको चुक्कु लगाएर सुत्नुहोला। औषधी खान बाँकी छ भने पनि औषधी खाएर सुत्नुहोला। साथै समय बुद्ध पानी राख्नुहोला। तपाईँ सम्पूर्णलाई शुभरात्री, नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143778, इमेल NEWS SSUKL AGANDAKI@gmail.com।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दोकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौ, चोरी अनि डकैतीबाट बचौ।
2: जनहितका लागि शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जको आजको प्रसारण यही अन्त्य हुन्छ। तपाईँको बाँकी समय शुभ रहोस्। शुभरात्री।

0: को इन्टरनेट गेट कनेक्टेड से कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9800-560-14-175
2: शुक्ला गण्डकी टाइम चेक
3: यति बेला बिहानको ठिक 5 बज्यो।

0: 7.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: ला टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
3: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मरमत गरे भइहाल्यो नि।
2: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
3: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
2: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
3: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 98562642।
4: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 98 27 10 39 66 र 98 4 60 94 5 43।
5: मङ्गलम पुनरीकाक्ष मङ्गलाय तनुहरी।
6: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
7: ओमकार।
6: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
7: ओमकार?
6: अनि घरमा पूजा सामग्री पनि छैन भने
7: ओमकार?
6: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
7: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
6: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 98560 50 834।
8: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
8: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
8: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
3: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा
2: डीडी कुमार श्रेष्ठको भवनमा
8: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
9: चिकन ससेज, बब ससेज
8: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
2: प्रोप्राइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0 65 570 052। मोबाइल 98 560 28 587।
3: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा। मोबाइल 98 560 33 398 र 98 465 10 950। इमेल robin98560@gmail.com। टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। शुक्ला गण्डकी 4 दोलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
0: पङ्खा
10: त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
11: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
0: गतिलो ठाउँ चाहिँ कहाँ छ?
11: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
12: चेस्का बाजे चाँचा पंखा एलईडी बल्ब सोलर को बैटरी पानी चाने पंप कूलर हाउसिंग का सामान सब ओरिजिनल र सस्तो मा पनि पाइन्छ नि।
13: अब सीजी ब्रांड को आधिकारिक विक्रेता संगै इलेक्ट्रोनिक्स का सामानहरू टीवी फ्रिज एसी कूलर गीजर वैक्यूम वाशिंग मशीन उपलब्ध हुनुका साथै सीसी कैमरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौड़ा तनहुँ प्रोपाइटर हरिकुमार श्रेष्ठ मोबाइल नंबर 98560303324।
14: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ामा। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौड़ा प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारिपट्टी मोबाइल नंबर 98560309 र 97065020209।
15: TVS साथ छ हाम्रो।
1: शुक्ला गण्डकी एफएम 97.6।
16: घटना दुर्घटना
17: कला संस्कृति
16: स्थानीय राष्ट्रीय
18: अन्तर्राष्ट्रिय खेलकुद
17: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईको अधिकार।
19: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560605544।

नमस्कार तथा शुभ प्रभात। आज मिति विक्रम सम्वत 2083 साल भदौ असोज महिनाको 9 गते शुक्रबार भाद्र शुक्ल पक्षको चतुर्दशी तिथि अंग्रेजी मिति अनुसार सेप्टेम्बर 25 तारीक सन् 2026 नेपाल सम्वत 1146। आज इन्द्र जात्रा काठमाडौँ उपत्यका मात्र विश्व फार्मासिस्ट दिवस अनन्त चतुर्दशी पर्व सूर्यदेव बिहान 5:54 हुनेछ अनि सूर्यास्त साँझ 5:59 हुनेछ। बिहानी शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा शुक्ला गण्डकी समाचार शुरू गरौं। यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट

हिजो रातिदेखि पाँच प्रदेशमा भारी वर्षा तराईमा हावाहुरीको चेतावनी। पृथ्वी राजमार्ग र नारायणगढ मुगलिन सड़कमा हिजो बेलुकादेखि आठ बजे देखि आज बिहान पाँच बजेसम्म सवारी साधनमा संचालनमा रोक। सचेत रहन प्रशासनको आग्रह। नियममा पार्टीका आधार पुष्टि गर्न सांसदहरूलाई सभामुखको निर्देशन। कांग्रेसको पन्ध्रौं महाधिवेशनको नारा र डोगो सार्वजनिक। जयन्ती आन्दोलनको छानबिनका निमित्त न्यायिक आयोग गठन गर्न एमालेको माग। ईश्वर पोखरेललाई सात नेता स्थायी कमिटिमा मनोनित। दुलेगौड़ामा हिजोदेखि शुरू हुने भनेको बड़ा दशैं विशेष दुलेगौड़ा सांस्कृतिक महोत्सव वर्षातका कारण सर्यो। राजसपा शुक्ला गण्डकीद्वारा पोहोर महिना शुल्क वैज्ञानिक र व्यावहारिक बनाउन पुरालोपन गर्न माग। दुवै पोखरा दुवै उडान दोस्रो दिन पनि यात्रु उत्साहजनक। र राष्ट्रसंघ महासभामा अमेरिकी धम्की प्रति इरानको कड़ा प्रतिक्रिया।

अब समाचार विस्तारमा सुन्नुहोस्। कर्णाली र सुदूरपश्चिमको पहाड़ी भेग बाहेक देशका अरू ठाउँमा निरन्तर झरी परिरहेको छ। बंगालको खाड़ीमा विकसित न्यून चापीय प्रणाली र मनसूनी वायुको प्रभावका कारण अस्ति बुधबार बेलुकीदेखि नै झरी शुरू भएको, आज र भोलि हावाहुरी र चट्याङसहित ठूलो पानी पर्ने र पर्सि आइतबारदेखि मात्रै वर्षा कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। निरन्तर झरी परिरहे पनि अहिले बिहानसम्म कुनै पनि नदी खोलामा ठूलो बाढ़ी आएको छ, तर पानीको बहाव बढ़न थालेको छ। आज र भोलि जोखिममा बढ़िरहेकाले विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। यस्तै लुम्बिनी र गण्डकी प्रदेशको एक दुई ठाउँमा निकै ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। मध्य प्रदेशमा एक दुई ठाउँमा पनि मुसलधारे पानीको सम्भावना छ। मध्य प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका केही ठाउँहरूमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाको अनुसार अरू ठाउँमा पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ। मौसमका जानकार उज्जवल उपाध्यायले आज बिहानदेखि गण्डकीको समग्र भेग र लुम्बिनीको समग्र महाभारतदेखि तल्लो भेगमा वर्षा पूर्ण रूपमा केन्द्रित हुने र कोशीतिर वर्षाको तीव्रता केही घट्ने जानकारी दिनुभएको छ। आज र भोलि पानी पर्ने भएकाले सरकारले त्यसै अनुसार पूर्व तयारी गरेको जनाएको छ। धेरै विद्यालयहरूले आज बिदा दिएका छन्। मुख्य राजमार्गमा रातको समयमा गाड़ी चलाउन रोक लगाएको छ। नदी खोला किनारका बस्तीहरूमा निरन्तर निगरानी भइरहेको सरकारले निकायले जनाएका छन्। मौसमविदहरूले विशेष गरी आज र भोलि लामो दूरीको यात्रा नगर्न तथा बाढ़ी र पहिरोको जोखिम भएको ठाउँमा विशेष तनाको हुन अनुरोध गरेको छ। भारी वर्षा हुने पूर्वानुमान गरेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्लावासीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय तनहुँले हिजो सूचना जारी गर्दै तनहुँमा पनि वर्षाको जोखिम रहेको जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको हो। असोज 7 गते रातिदेखि नै जिल्लाका विभिन्न स्थानमा सामान्यदेखि मध्यम वर्षा भइरहेको र आगामी दिनमा थप जोखिम हुने भन्दै प्रशासनले आवश्यक पूर्व तयारी अपनाउन अनुरोध गरेको छ। प्रशासनले नदी तथा खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिक सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ। स्थानान्तरणका क्रममा समस्या भए स्थानीय तह तथा नजिकको सुरक्षा निकायलाई समन्वय गरी सहयोग लिन पनि आग्रह गरिएको छ। जिल्ला विपद व्यवस्थापन समिति कास्कीले कड़ा निर्णयहरू गरेको छ। वर्षातको समयमा हुन सक्ने जनधनको क्षति रोक्न कास्की जिल्लाबाट अन्य जिल्लाका लागि छुट्ने रात्रिकालीन बस सेवा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ। त्यसै गरी ग्रामीण क्षेत्र सञ्चालन हुने सवारी साधनहरू दिउँसो 4 बजेदेखि चलाउन नपाउने व्यवस्था गरिएको छ। मौसम पूर्व सूचना र सड़कको अवस्था जानकारी लिएर मात्र यात्रा गर्न तथा अत्यावश्यक काममा एक लामो तथा छोटो दूरीको यात्रा नगर्न आग्रह गरिएको छ। नेपाल प्रहरीले यस्तो 9 गतेदेखि 11 गतेसम्म विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने सम्भावनालाई लक्षित विभिन्न राजमार्गमा रात्रि समयमा सवारी साधनहरू सञ्चालनमा रोक लगाएको छ। प्रहरी प्रधान कार्यालयले हिजो दिउँसो सार्वजनिक गरेको सूचना अनुसार पृथ्वी राजमार्ग सहित राजमार्गमा रातको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको जनाएको छ। पृथ्वी राजमार्ग भएर सञ्चालन हुने सवारी साधनमा पनि हिजो बेलुका 8 बजेदेखि बिहान 5 बजेसम्म आगमनमा पुनः रोक लगाइएको छ। त्यसै गरी पृथ्वी राजमार्गमा बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। साथै नारायणगढ मुगलिन सड़क खण्डमा पनि हिजो बेलुका 8 बजेदेखि आज बिहान 5 बजेसम्म सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। अनौको शुक्ला गण्डकी चार दुलेगौड़ामा हिजोदेखि शुरू हुने भनिएको बडा दशैं विशेष त दुलेगौड़ा सांस्कृतिक मौसम प्रतिकूलता कारण सरेको छ। शुक्ला गण्डकी युवा क्लबको आयोजनामा हिजो अर्थात असोज 8 गतेदेखि 18 गतेसम्म सञ्चालन गर्ने तयारी गरिएको महोत्सव अब असोज 12 गतेदेखि 22 गतेसम्म सञ्चालन हुने भएको छ। लगातारको वर्षा तथा मौसममा आएको प्रतिकूलताका कारण महोत्सव सारिएको हो।
प्रतिनिधि सभाका सभामुख डुलप्रसाद पराले संसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन दिनुभएको छ। प्रतिनिधि सभामा जे विषयमा पनि नियमापत्ति हुन लागेको भन्दै उहाँले नियमावलीको व्याख्या अनुसार आपत्ति जनाउन निर्देशन दिनुभयो। जे विषयमा आपत्ति गरिएको हो सो भन्दा बाहिर गएर आफ्नो भनाई राखे सार बोल्नका लागि मात्रै नियमापत्ति गर्ने कार्य शोभनीय हुँदै देखिँदैन। सभामुख कार्यालय भन्नुभयो सदनमा जे विषयमा पनि आफ्नो नियमापत्ति हुन थालेपछि सभामुखले उक्त विषयको बारेमा बुझ्न सांसदहरूको ध्यानाकर्षण गराएका हुन्। नेपाली कांग्रेसले 15 महाधिवेशनको नारा र लोगो सार्वजनिक गरेको छ। कांग्रेसले हिजो सार्वजनिक सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेको नारा नेपाली कांग्रेसको 15 महाधिवेशन परम्पराको समान परिवर्तनको संकल्प समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प भन्ने रहेको छ। यस्तै लोगोमा बीपी कोइराला, सुवर्ण शमशेर, गणेश मानसिंह, कृष्ण प्रसाद भट्टराई, गिरिजा प्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देवा सहितको तस्विर देखिएको छ। यसको 15 महाधिवेशन यही असोज 16 गतेदेखि 19 गतेसम्म काठमाण्डुको खुल्ला मञ्चमा हुनेछ। यसैबीच नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समूहले समानान्तर अधिवेशन गर्न च्यातर जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ। पूर्व महामन्त्री डाक्टर शशांक कोइरालालाई महाधिवेशन संयोजक समितिको संयोजक बनाएको समूहले असोज 15 गतेदेखि ओडा अधिवेशन शुरू गरेर आउँदो मंगिर 29 गतेदेखि 23 गतेसम्म अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। संयोजक डाक्टर कोइरालाले संयोजकका हैसियतमा हस्ताक्षर गरेर सत्र मध्ये रूकुम पश्चिम बाहेक छ्यातर जिल्लामै केन्द्रीय प्रतिनिधि खटाउनु भएको हो। नेकपा एमाले 2082 भदौ 23 र 24 गतेको जेएनजी आन्दोलनको निष्पक्ष छानबिनका लागि न्यायिक आयोग गठनको माग गरेको छ। केन्द्रीय कमिटी बैठकले छानबिनका लागि यसअघि गठित आयोगहरूका प्रतिवेदनहरूको पूर्ण पाठ अविलम्बन सार्वजनिक गर्न माग गरेको छ। स्वदेशी र विदेशी मीडियाहरूले सार्वजनिक गरिरहेका नयाँ तथ्यहरू आन्तरिक सरकारका पदाधिकारी एवं छानबिन आयोगका अध्यक्ष गौरी बहादुर कार्कीले सार्वजनिक रूपमा व्यक्त गरेका व्यक्तिहरूले घटनाका अन्य कौशलयन्त्रहरूका पर्दा खुलाउँदै लगेको निष्कर्ष निकाले एमालेको छ। सरकारले भने भदौ 24 गतेको राज्य विध्वंसको छानबिनलाई पछ्याउँदै लैजाने, त्यसमा संलग्नहरूलाई मुक्ति दिने, भदौ 23 घटनामा राजनैतिक नेतृत्व विरूद्ध दूषित मनस्थायका साथ अभियोजन गर्ने तर त्यसले त्यस दिनको सुरक्षा कार्यवाहीको यथार्थलाई भने लुकाउने षड्यन्त्र गरिरहेको छ एमाले भनेको छ। एमाले सात नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनित गरेको छ। सचिवालय बैठकले ईश्वरी पोखरेल, प्रदीप गेवाली, देवराज घिमिरे, शिवमाया तुम्बा हाम्फे, लालबहादुर पण्डित, थममाया थापा र काशीनाथ अधिकारीलाई स्थायी कमिटी सदस्यमा मनोनित गरेको हो। अब उनीहरूको नाम केन्द्रीय कमिटिबाट अनुमोदन हुनेछ। एमालेको हिजोको सचिवालय बैठकले पूर्व राष्ट्रपति समेत रहेकी विद्या भट्टराईलाई पार्टीको वरिष्ठ नेता प्रस्ताव गरेको थियो। तनहुँको शुक्ला गण्डकी 6 विद्यालयका कक्षा 6 दण्डवित छात्राहरूलाई बिहिबार एसबीबी खोप लगाइएको छ। बिहिबार वडा नम्बर 1, 2, 8, 9, 11 र 12 नम्बर वडामा खोप लगाइएको स्वास्थ्य शाखा प्रमुख दिव्य थापाले जानकारी दिनुभयो। बाँकी रहेका कक्षा 6 अध्ययनरत छात्राहरूलाई शुक्रबार खोप लगाइनेछ। शुक्ला गण्डकीका कुल 469 छात्राहरूलाई यो खोप लगाइनेछ। यो खोप भनेको पाठेघरको मुख क्यान्सर विरूद्ध लगाउने खोप हो। यो क्यान्सर नेपाली महिलामा सबैभन्दा धेरै देखिएको छ। सबैभन्दा धेरै मृत्युको कारक पनि यही क्यान्सर हो। औषधमा दैनिक 6 यो क्यान्सर पत्ता लाग्ने गरेको छ। तनहुँ नम्बर 2 सांसद श्रीराम न्यौपानेले शुक्ला गण्डकी नगरपालिकाका विभिन्न क्षेत्रमा बाढ़ी पहिरोका कारण उत्पन्न समस्या तत्काल समाधान गर्न सरकारले ध्यानाकर्षण गराउनु भएको छ। बिहिबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद न्यौपानेले शुक्ला गण्डकी नगरपालिका एक किसिमलेदेखि टल्ली पोखरी जाने सड़क पहिरोका कारण अवरूद्ध हुँदा स्थानीय पोल्ट्री किसानहरू मर्कामा परेको बताउनुभयो। सड़क अवरूद्ध हुँदा कुखुराको लागि आवश्यक दाना ढुवानी वा उत्पादन सामग्री बजारसम्म पुर्याउन समस्या भएको भन्दै उहाँले तत्काल सड़क सञ्चालनमा ल्याउन माग गर्नुभयो। त्यस्तै शुक्ला गण्डकी नगरपालिका 2-1 खेतमा बाढ़ीका कारण 10 घर डुबान परेको उल्लेख गर्दै सांसद नेपालीले बाढ़ी पीड़ितहरूलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो। बाढ़ीबाट प्रभावित परिवारलाई उचित क्षतिपूर्ति तथा आवश्यक राहतको व्यवस्था गर्नुपर्ने उहाँको भनाई थियो।
राष्ट्रिय स्वतन्त्र पार्टी राजसभा शुक्लागण्डकी नगर समितिले पोहोर मैला व्यवस्थापनका लागि तोकिएको शुल्क वैज्ञानिक वा व्यावहारिक बनाउन पुनर्वलोकन गर्नुपर्ने माग गरेको छ। बिहिबार राजसभा नगर समितिका अध्यक्ष हरि खड्का र सचिव पवित्रा सुवेदी पौडेलले नगर प्रमुख कुमबहादुर विक्र राजु तथा प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भूषाललाई ज्ञापन पत्र बुझाउँदै कुरा मनोवलोकनका लागि माग गरेका हुन्। ज्ञापन पत्रमा सेवा नपुगेका स्थानहरूमा समेत सरसफाई शुल्क लगाउने विषय पुनरावलोकन गर्नुपर्ने उल्लेख गर्दै दर निर्धारित गर्दा विज्ञ समिति बनाएर गर्नुपर्ने माग गरिएको छ। ज्ञापन पत्र बुझ्दै उप प्रमुख विक्रले फोहोर मैला व्यवस्थापनको शुल्कबारे पुनरावलोकन गर्ने प्रतिबद्धता जनाउनु भएको छ। गण्डकी प्रदेश सरकारको मन्त्री परिषद बैठक चार महिनाको अवधिमा 9 पटक बसेको छ। जेठ 4 गतेदेखि भदौ 15 गतेसम्ममा यी भएका 9 वटा बैठकमा 31 वटा एजेण्डाहरूमा निर्णय भएका छन्। अधिकांश एजेण्डा प्रशासनिक काम कार्यविधि सरूवा पद स्थापना र औपचारिक बजेट प्रक्रियामै सीमित देखिएका छन्। सर्वसाधारण नागरिकका दैनिक समस्या समाधान गर्ने वा प्रत्यक्ष राहत पुर्याउने खालका निर्णय भने निकै कम छन्। समग्रमा 31 वटा एजेण्डा मध्ये जम्मा 5 वटा एजेण्डा मात्र नागरिकको प्रत्यक्ष जीवन विकास र राहतसँग जोड़िएका छन्। यसमा असोज 16 गते बैठकमा निर्णय गरिएको विपन्न नागरिकलाई आर्थिक सहायता र भदौ 15 गते भोटेपछि बाढ़ी प्रभावितका लागि प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 4 करोड़ रूपियाँ सहयोग उपलब्ध गराउने निर्णय मुख्य छन्। यस्तै भदौ 9 गतेको बैठकबाट प्रसारण लाइन तथा सब स्टेशन निर्माणका लागि जग्गा प्राप्ति गर्दा लाग्ने शुल्क पूर्ण रूपमा छोड़ दिने निर्णय र भदौ 15 गते स्वीकृत गरिएको प्रदेश विपद व्यवस्थापन नियमावली परिमार्जनमा पनि नागरिक सुरक्षा एवं पूर्वाधारसँग सम्बन्धित छन्। गण्डकी प्रदेशमा प्रादेशिक अधिकार संघीयता सबलीकरण र प्रदेशको औचित्य पुष्टि गर्ने दूरगामी एजेण्डा भने लगभग 0 प्राय छ। प्रदेशलाई बलियो बनाउने कानून निर्माण वा अधिकार संघबाट तानेर कार्यान्वयन गर्ने विषय भन्दा पनि आन्तरिक व्यवस्थापनमै सरकार अल्झिएको देखिन्छ। प्रादेशिक अर्थतन्त्र र पर्यटन प्रबन्धनका दृष्टिले भदौ 9 गते स्वीकृत भएको गण्डकी प्रदेश पर्यटन नीति 2083 र साउन 20 गते समितिमा पठाइएको घरेलु मदिरा नियमावली तथा औद्योगिक व्यवसाय नियमावलीले केही सकारात्मक संकेत भने गरेका छन्। यद्यपि यस अवधिमा कानून अनुगमन तथा मूल्यांकन सम्बन्धी विधेयकको अवधारणा पत्र बाहेक अन्य कुरा ठूला र प्रभावकारी विधेयक तर्जुमाका ठोस निर्णय हुन सकेको छैन। लायन्स क्लब अफ दुलेगौड़ा खैरेनी सिटी र लियो क्लब अफ दुलेगौड़ा खैरेनी सिटीको आयोजनामा बिहिबार सम्पन्न आँखा शिविरमा 100 जनाको निशुल्क परीक्षण गरिएको छ। शुक्लागण्डकी 5 एसडीजीपी कोइराला राष्ट्रिय सर्वसुपचार केन्द्रमा हिमालयन आँखा अस्पतालको प्राविधिक सहयोगमा आयोजित शिविरमा 2 जनालाई थपोपचारको लागि पोखरा सिफारिश गरिएको छ। शिविर सम्पन्न गर्न हिमालयन आँखा अस्पतालको चिकित्सक टोलीले प्राविधिक सहयोग गरेको थियो। यसैबीच आगामी कार्तिक 8 गतेबाट दशैंको पूर्णिमा परेकाले सो दिन नियमित आँखा शिविर सञ्चालन नहुने क्लबले जनाएको छ। क्लबले प्रत्येक महिनाको 8 गते सो अस्पतालमा शिविर सञ्चालन गर्दै आएको छ। उद्यमशीलता शिक्षा र सामाजिक सेवाको अनुभव बोकेको युवा उद्यमी तथा शिक्षा सेवी किरण केसी नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत कास्के क्षेत्र नम्बर 2 वडा केन्द्रीय महाधिवेशन प्रतिनिधि खुल्ला पदमा उम्मेद्वारी बनेका छन्। क्षेत्र नम्बर 2 केन्द्रीय महाधिवेशन प्रतिनिधि खुल्ला पदमा उम्मेद्वार बनेका छन्। व्यावसायिक शिक्षा र सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय केसीले ती क्षेत्रबाट हासिल गरेको अनुभवलाई पार्टी संगठनसँग जोड्ने उद्देश्यसहित महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा प्रवेश गरेका हुन्। केसी हाल कालिका बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष छन्। शैक्षिक संस्थाको नेतृत्व गर्दै आएका उहाँले गुणस्तरीय शिक्षा संस्थागत विकास तथा शिक्षा र व्यावसायिक क्षेत्रबीचको सहकार्यलाई प्राथमिकता दिए आएका छन्। युवाले शिक्षा हासिल गरेपछि रोजगारी खोज्ने मात्र नभई आफै अवसर सिर्जना गर्न सक्ने वातावरण निर्माण हुनुपर्ने धारणा राख्दै उहाँले यी उद्यमी गतिशील गतिविधिमा समेत सक्रिय छन्। गति जलविद्युत अपार्टमेन्ट लगायतका विभिन्न व्यावसायिक क्षेत्रमा संलग्न केसीले व्यवसायहरूलाई आर्थिक गतिविधि र रोजगारी सिर्जनासँग जोड्दै आएका छन्। व्यवसायसँगै शिक्षा तथा सामाजिक क्षेत्रमा उहाँको सक्रियताले सार्वजनिक भूमिकालाई समेत फराकिलो बनाएको छ।
जिल्ला समन्वय समिति कास्कीमा जिल्लामा क्रियाशील गैर सरकारी संस्थाहरूको वार्षिक समीक्षा कार्यक्रम शुरू भएको छ। बिहीबार र शुक्रबार दुई दिनेसम्म चल्ने सो समीक्षाको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले उद्घाटन गर्नुभएको। पूर्व प्रमुख पौडेलले गैर सरकारी संस्थाहरू तथा प्रभावकारी परीक्षणका लागि ठोस योजना सहित कार्य सम्पादन गर्न आग्रह गर्नुभयो। गैर सरकारी संस्थाहरू हरेक तहका सरकारीको सहयात्री र सहजकर्ता भएको उल्लेख गर्दै आफ्नो लक्ष्य सहित सामाजिक उत्तरदायित्वमा ध्यान पुर्याउन आग्रह गर्नुभयो। पारदर्शी र उत्तरदायी संस्थाहरूले नै आफ्नो उद्देश्य मा सफलता र दीर्घकालीन सेवा प्रवाहमा अब्बल हुने बताउनुभयो। फ्लाइ दुबईले बुधबारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान शुरू गरेको छ। दोस्रो

0: बेसम्म यात्रु क्षमता रहेको कम्पनीको दावी छ। फ्लाइ दुबईको दैनिक हरेक दिन साँझ 6:15 बजे पोखरा अवतरण गर्ने र 7:15 बजे पोखरादेखि दुबईका लागि प्रस्थानको तालिका रहेको छ। फ्लाइ दुबईले सन् 2027 मार्च 26 छ महिनाका लागि टिकट बुकिङ खुल्ला गरेको छ। बिहानी शुक्ला गण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्। अहिले विश्रामको पालो।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिखलीढुङ्गा पोखरा।
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
4: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
9: ओइ वर्षा, यी त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
10: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने, अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
8: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
11: प्रोप्राइटर राजकुमारी अधिकारी। फोन 0658 570 744।
3: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
5: कता हिँडेको हो आइफोन हातमा लिएर?
9: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो। यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
9: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
5: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क

0: 0065414050 मोबाइल 9843723811 चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौं।
1: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
0: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन स्टिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेड, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
1: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
0: सम्पर्क चितवन प्लास्टिक पसल, शुक्ला गण्डकी 4, दुलेगौंडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
1: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9816566187।
2: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
3: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
2: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
3: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
2: होम डेलिभरीको पनि व्यवस्था छ।
4: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9560077778।
5: हजुर, दान गरौ।
6: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
7: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
6: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
8: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
9: विश्रामपछि बिहानी शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। बाँकी रहेका खबरहरू, धादिङको कृष्णवीरमा गए राति ठूलो ढुङ्गा सहितको पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरूद्ध भएको छ। पहाड़ी पहिरोको जोखिमका कारण रातभर बन्द गरेर बिहान 5 बजेदेखि गाड़ी सञ्चालन गर्ने भने पनि पहिरो खसेपछि समस्या भएको छ। पहिरो पछ्याउने काम भइरहेको तर समय लाग्ने धादिङ प्रहरीले जनाएको छ। त्रिशुली नदीको बाढ़ीका कारण सड़क भाँसिएपछि डाइभर्सन निर्माण गरिएको छेउमा पहिरो सहितको ढुङ्गा खसेको हो। पहिरोका कारण काठमाडौँ हेटौडा जोड्ने कान्ती लोकपथ पनि पूर्ण रूपमा अवरूद्ध छ। यस्तै कोशी राजमार्ग अन्तर्गत खातबारी किमाङथा सड़क खण्डको भोटे खोला क्षेत्रमा ठूलो पहिरो खसेपछि हुङ हुङ सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। लगातारको वर्षाले पहिरोको जोखिम भएपछि देशका धेरै सड़कहरूमा रातको समयमा गाड़ी चलाउन रोक लगाएको छ। दिउँसो सड़क खुल्ला भएको बेलामा पनि बाढ़ी पहिरोको जोखिम भएकाले सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ। अन्तर्राष्ट्रिय समाचार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने चेतावनी दिएपछि इरानले अमेरिकी दबाव सामु नझुक्ने र थप आक्रमण भए कड़ा प्रतिकार गर्ने जनाएको छ। राष्ट्रसंघको एकासी महासभालाई सम्बोधन गर्दै ट्रम्पले इरानसँग सम्झौता गर्ने वा इरान विरूद्ध थप कठोर कदम चाल्ने विषयमा आफूले महत्वपूर्ण निर्णयहरू गर्नुपर्ने बताउनु भएको थियो। इरानले अमेरिकी प्रस्ताव स्वीकार नगरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको थियो। त्यसको भोलिपल्ट हिजो महासभालाई सम्बोधन गर्दै इरानी राष्ट्रपति मसूद पेजिस्कियनले अमेरिकी राष्ट्रपतिको अभिव्यक्तिलाई दबाव र बल परेको मानसिकताको संज्ञा दिँदै इरानी जनता कुनै पनि दबाव सामु नझुक्ने बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। उहाँले इरान युद्ध अन्त्यका लागि कूटनीतिक माध्यमकाबाट समाधान खोज्न तयार रहेको तर धम्की र सैन्य दबाव स्वीकार